0: पन्छाउने कार्य समेत सम्पन्न भएको छ। बाढ़ीले क्षति पुर्याएको कोल्पु खोलाको पुल अस्थायी मरमत गरी यातायात सञ्चालन गरिएको छ र स्थायी मरमतका लागि ठेक्का प्रक्रिया समेत अगाडि बढ़ाइएको छ। तर नुवाकोटबाट बेत्रावती जाने खण्डमा रहेको कड़ा भीड़ले काममा ठूलो अवरोध सिर्जना गरेको छ। सड़क विभागका महानिर्देशक विजय जयसिका अनुसार उक्त भीड़मा नेपाली सेनाले ब्लास्टिङ गरेर बाटो खुलाउने प्रयास गरिरहेको छ। साथै लगातारको वर्षाले बेत्रावतीमा डेलिभरी हाल्न तयार गरिएको फर्मा समेत बगाउँदा केही ढिलाई भएको समेत जनाइएको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल बेलीब्रिज निर्माण तथा पुनर्स्थापना कार्यदलका संयोजक तथा नेपाली सेनाका पूर्व उपरथी धर्मेन्द्र झाले दशैं अघि नै रसवागढ़ी नाकासम्म बाटो खुलाउने गरी काम भइरहेको बताएका छन्। झाले बाढ़ीले बगाएका पुलहरूको स्थानमा नयाँ पुल हाल्ने र सड़क खुलाउने काम द्रुत गतिमा भइरहेको समेत जानकारी दिएका छन्। देवीघाटमा एउटा बेलीब्रिज जडानको काम सम्पन्न भइसकेको छ भने बेत्रावतीमा पुल जडानको तयारी अन्तिम चरणमा पुगेको छ।
1: नेपाल राष्ट्र ब्याङ्कको एक अध्ययनले केन्द्रीय ब्याङ्क डिजिटल मुद्रा सेन्ट्रल ब्याङ्क डिजिटल करेन्सी सीबीडीसीको पाइलट परीक्षण आगामी एकदेखि दुई वर्षभित्र गर्न सकिने जनाएको छ। सीबीडीसी सम्बन्धमा विस्तृत अध्ययन गर्न राष्ट्र ब्याङ्कले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनमा सीबीडीसीको पाइलट परीक्षण गर्नु अघि कानूनी प्राविधिक पूर्वाधार नेटवर्क तथा साइबर सुरक्षा प्रणाली आवश्यक पर्ने औल्याइएको छ। एक दुई वर्षभित्र डिजिटल मुद्राको पाइलट परीक्षण गर्न सकिने शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।

0: Bank Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोगिरहेका साझा समस्या पहिचान गर्दै समाधानको उपाय खोज्न साथै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्ने भएका छन्। कोशी प्रदेश सरकारको आयोजनामा असोज 22 र 23 गते विराटनगरमा मुख्यमन्त्री सम्मेलन आयोजना हुँदैछ। सम्मेलनमा साथै प्रदेशका मुख्यमन्त्री सहित प्रदेश योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता तथा सम्बन्धित सरकारी अधिकारीहरूको सहभागिता रहनेछ।
3: बागमती प्रदेश सरकारले विपदबाट क्षतिग्रस्त सड़क पुल, झोलुङ्गे पुल, सरकारी भवन, खानेपानी, सिंचाई र विद्यालय लगायतका पूर्वाधार पुनर्निर्माणका लागि संघीय सरकारसँग 1 अर्ब रूपियाँ अनुदान माग गर्ने भएको छ। मुख्यमन्त्री किरण थापा मगरको अध्यक्षतामा काठमाण्डुमा बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले विपदपछिको पुनर्निर्माण तथा विपद जोखिम न्यूनीकरणका लागि थप स्रोत व्यवस्थापन गर्ने निर्णय गरेको हो।
2: लसुवा बारीबाट क्षतिग्रस्त गल्छी स्याफुरबेसी सड़क खण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको सड़क विभागले बताएको छ। विभागका अनुसार हाल अधिकांश स्थानमा सड़क मरमतपछि यातायात सञ्चालन भइसकेको छ।
3: ब्याङ्किङ क्षेत्रमा लगानी योग्य रकम थुप्रिँदै गएको छ। वित्तीय प्रणालीमा अधिक तरलता हुँदा राष्ट्र ब्याङ्कमा 13

0: अर्ब 67 अर्ब भन्दा बढ़ी रकम थुप्रिएर बसेको छ। नयाँ सरकार गठन भएपछि लगानीको वातावरण बन्नुपर्नेमा लगानीकर्ताले ब्यांक तथा वित्तीय संस्थाबाट कर्जा विस्तारमा सुधार हुने अपेक्षा धेरै ब्यांकरले गरेका थिए, तर ब्यांकले ब्याजदर घटाउँदै सस्तो बनाउँदै लैजाँदा समेत कर्जा विस्तार हुन सकेको छैन।
1: अर्थमन्त्री डाक्टर सोरिङ वागले एसियाली पूर्वोधार विकास बैंकको संचालक समिति बोर्ड अफ गवर्नर्सको 11 वार्षिक बैठकमा सहभागी हुन कतार प्रस्थान गर्नुभएको छ। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अर्थमन्त्री वागले शनिबार साँझ 7 बजे कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको अर्थ मन्त्रालयका अनुसार प्रतिनिधि मण्डलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख तथा सहसचिव अमृत लम्साल पनि सहभागी छन्।
0: नयाँ उद्यम गर्न चाहने स्टार्ट अपमा सरकारले पछिल्लो 3 वर्षमा 2 अर्ब रूपियाँ भन्दा बढ़ी लगानी गरेको छ। आर्थिक वर्ष 2080-81 82-83 सरकारले 1,687 उद्यमीलाई 2 अर्ब 14 करोड़ रूपियाँ कर्जा लगानी गरेको हो। साथै प्रदेशका विभिन्न क्षेत्रका उद्यमीको उद्यमशीलता विकास गरी रोजगारी सिर्जना गर्न सो कर्जा वितरण गरिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ।
1: अब शेयर बजार, अर्थमन्त्री डाक्टर सोरिङ वागले ल्याएको शेयर बजार सम्बन्धी 21 बुझे सुदृढीकरण कार्ययोजनाको प्रभावले अघिल्लो साता शेयर बजार केही बढ़ाए पनि गत सातामा आइपुग्दा त्यो टिक्न सकेन। कार्ययोजनाले शेयर बजारमा सकारात्मक प्रभाव दिएर अब नेप्सेको ओह्रालो यात्रा रोकिएला कि भन्ने विश्लेषण गलत साबित गरिदिएको छ। असोजको दोस्रो साताको सोमबार नेप्सेको डेटा सेन्टरमा प्राविधिक समस्या भएर शेयर कारोबार हुन सकेन। शुक्रबार पनि इन्द्रजात्रा पर्व परेकाले उपत्यका विदाले गर्दा शेयर कारोबारमा यस साता 3 दिन भएकोमा नेप्से 2 दिन बढ़ेर 1 दिन घट्यो। अघिल्लो साता भने 5 दिन कारोबार भएकोमा नेप्से 4 दिन बढ़ेर 1 दिन मात्रै घटेको थियो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्कोम खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर

0: तयार गर्नुपर्छ। दूध घिउ तेल आदि नभई नहुने आसने चोख चाहिने खड्ग पात्र नेपाली उनबाट बनेका कम्बल विशेष प्रिय हुने कुश चाँदी तामाका भाँडा अनिवार्य छ।
1: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 11 गते आइतबार, सन् 2026 सेप्टेम्बर 27 तारीख असोज कृष्ण पक्षको प्रतिपदा तिथि, आजदेखि स्वर श्राद्ध शुरू।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बागमती सहित पश्चिमका धेरै ठाउँमा झरी, न्यूनचापीय प्रणाली कमजोर बन्दै भोलिदेखि मौसम क्रमशः खुल्ने।
0: नारायणी काली गण्डकी सहित विभिन्न नदीमा बाढ़ी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह। सेती नदीको रामघाटमा वर्षाले ताल बनेपछि उच्च सावधानी।
1: स्टार्टअपमा सरकारको 2 अर्ब लगानी, 1600 भन्दा धेरै उद्यमी लाभान्वित।
0: लगातारको वर्षापछि थाइल्याण्डको बैंककका 50 जिल्लालाई विपद क्षेत्र घोषणा, जनजीवन प्रभावित।
1: र एसियाली खेलकुद अन्तर्गत पुरूष ब्याडमिण्टनमा नेपाल इरानसँग पराजित।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गीन छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: NIC Asia Equity Opportunity Fund, मज्जाको लगानी गर्ने अवसर।
2: अब लगानी गरौ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
1: NIC Asia Capital Limited ले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौलो अवसर।
2: यही असोज 7 गते देखि असोज 13 गते सम्म निश्चिन्त लगानी गर्न सकिने IPO खुल्ला। NIC Asia Equity Opportunity Fund 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना, अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
1: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र NIC एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
2: थप जानकारीको लागि 98514-03-31 वा 97685-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
1: अवसर सँगै अघि बढ्दै
2: NIC एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला शुरूमा मौसम सड़क र प्रभावित भइरहेको जनजीवन बारेको खबर। बागमती सहित पश्चिमका धेरै ठाउँमा झरी परेको छ। बंगालको खाड़ीमा विकसित भएको प्रणालीको कारण गएको बुधबारदेखि देशका धेरै ठाउँमा यसै गरी पानी परेको हो। हिजो पूर्वका धेरै जसो ठाउँ र काठमाडौँ उपत्यकामा झरी केही बेर रोकियो, तर बेलुका र गैराती काठमाडौँ उपत्यका सहित पश्चिमका धेरै ठाउँमा निरन्तर पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम आज पनि चल्नेछ। मौसमविदका अनुसार न्यूनचापीय प्रणाली क्रमशः कमजोर भने बन्दै गएको छ। कोशीबाट बाहिरिसकेको अनि बागमती र मधेसमा हल्का प्रभाव रहेको यो प्रणालीबाट अब कोशी मधेस र बागमतीमा भने खासै ठूलो जोखिम छैन। त्यस्तै पश्चिमका गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिममा आज पानी पर्नेछ। गैराती पनि पश्चिमका धेरै ठाउँमा मध्यम वर्षा र केही ठाउँमा मुसलधारे ठूलो पानी परेको छ। आजदेखि कोशी र मधेसमा मौसम खुल्ने, काठमाडौँ उपत्यका लगायत बागमतीमा पनि दिउँसोसम्म मौसम खुल्ने र घाम लाग्ने अनुमान छ। चितवनको नारायणी नदीदेखि पश्चिम अर्थात गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा भोलिदेखि मौसम खुल्ने र पर्सीसम्म पूर्ण रूपमा खुल्ने अनुमान छ। मौसम खुलिसकेका कोशी र मधेसमा आज बाटो सहज भएमा लामो दूरीको समेत यात्रा गर्न सकिने मौसम बारेका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। त्यसपछि यो हप्ताभर धेरै ठूलो वर्षा हुने छैन। यद्यपि मनसूनी प्रणाली देशैभरि अझै कायम रहेको हुँदा सामान्य वर्षा भने हुन सक्छ। अबको 8-10 घण्टा पश्चिम नेपालमा सावधानी अपनाउन, जोखिम क्षेत्रमा सकेसम्म यात्रा नगर्न र नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। लगातार पानी परेका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ।
2: यसैबीच देशका विभिन्न नदी तथा खोलामा बाढ़ी आएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको देवघाटमा जलसतह खतरका तह नजिक पुगेको र बाढ़ीको जोखिम बढ़ेको छ। त्यहाँ डुबान भइरहने ठाउँका नागरिकले आज बेलुकासम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै कालीगण्डकी नदीमा पर्वतको मोदीबेनी जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ़दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रका नागरिकलाई पनि उच्च सतर्कता अपनाउन भनिएको छ। म्याग्दीको म्याग्दी मंगलघाट जलमापन केन्द्रमा पनि जल सतहले सतर्कता तह पार गरेको छ। यो बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र तथा नदी आसपास डुबान भइरहने ठाउँका नागरिकलाई उच्च सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैगरी कपिलवस्तुको गंगा खोलामा पनि बाढ़ी बढ़िरहेको र अझै बढ़दो क्रममा रहेकाले डुबान भइरहने ठाउँका वासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन भनिएको छ। गैराती बुटौलको तिनाउ नदी जलमापन केन्द्रमा पनि सतर्कता तह पार भएको छ। बाढ़ी बढ़दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेका नागरिकलाई आज बेलुकासम्म उच्च सावधानी अपनाउन भनिएको छ। पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि त्यस क्षेत्रमा सतर्कता अपनाइएको छ। रामघाटमा पानीको सतह बढ़दै जाँदा नदी किनारमा रहेका पोखरा वडा नम्बर 9 पोखरा महानगरपालिका 11 सुकुम्बासी बस्ती रामघाट शान्तिघाट तथा बौद्ध गुम्बाका शब्दाह गृह समेत जलमग्न भई जोखिममा परेका छन्। बाढ़ीको जोखिम रहेका नदी तथा खोलामा जलसतह थप बढ़न सक्ने भएकाले नदी किनारमा नजान, सुरक्षित ठाउँमा रहन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचनालाई ध्यान दिन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
1: नारायणी र सप्तकोशी नदीको बाढ़ीले पश्चिम नवलपरासी र सप्तरीमा गरी 189 घर डुबानमा परेका छन्। डुबानमा परेका मध्ये पश्चिम नवलपरासीको सुस्तामा अस्ति शुक्रबार र हिजो गरी 172, सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकामा 200 र तिलाठी कोइलाडी गाउँपालिकाका 17 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। नारायणीमा पानीको बहाव अझै बढ़दो क्रममा रहेकाले बस्तीमा थप जोखिम कायमै छ। बाढ़ीको जोखिमलाई ध्यानमा राखेर स्थानीय वासिन्दालाई सुरक्षित ठाउँमा सारिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनु भएको छ। सुस्ता क्षेत्रमा नारायणी नदीको कटान र डुबान वर्षौंदेखिको समस्या हो। यसैबीच देशभर भइरहेको लगातारको वर्षा र त्यसका कारण गइरहेको पहिरोले सड़क सञ्चालन प्रभावित बनेको छ। सड़क विभागको नेभिगेट प्रणालीले दिएको पछिल्लो विवरण अनुसार नियमित अनुगमनमा रहेका 36 सड़क मार्ग मध्ये 18 पूर्ण रूपमा अवरूद्ध रहेका छन्। त्यस्तै 7 राजमार्ग आंशिक सञ्चालनमा र 11 मात्र सामान्य अवस्थामा छन्। मुख्य राजमार्ग सञ्चालन हुन नसक्दा आम नागरिकलाई आवत जावतमा भने समस्या भइरहेको छ। केही दिन यता परेको पानीका कारण मुख्य राजमार्गको विभिन्न खण्डमा बाढ़ी पहिरोका कारण गाड़ीको आवत जावत ठप्प बनेको हो। संघीय राजधानी काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा पहिरोले जोखिम कायमै छ। यो खण्डमा पहिरो खसेपछि गाड़ी चलाउन रोक लगाइएको छ।
2: भोटेकोशीको बाढ़ीबाट विस्थापित भए नुवाकोट र रसुवाका विभिन्न अस्थायी शिविर तथा त्रिपाल मुनि बसिरहेकाहरू थप समस्यामा परेका छन्। दश भदौको बाढ़ीमा जसोतसो ज्यान जोगाएका उनीहरू अहिले आकाशबाट परेको पानी, हिलो र चिसो भुइँका कारण पालभित्रै भिज्न बाध्य छन्। नदीको सतह घट्न नपाउँदै पुनः शुरू भएको ठूलो वर्षाले उनीहरूको दैनिकी कष्टकर बनेको छ। त्रिपालमा शास्ति भएपछि केहीले छेउछाउका बस्तीमा कोठा खोज्न थालेका छन्, तर वैकल्पिक व्यवस्था नभएसम्म तोकिएको होल्डिङ सेन्टरमै बस्न स्थानीय प्रशासन र सरकारले आग्रह गरेका छन्। नुवाकोटको पिपलटार, ढुङ्गे, गेरखु, भैंसे, त्रिशुली बजार आसपासका खुल्ला मैदान र अग्ला ठाउँमा टाँगिएका प्लास्टिकका त्रिपालभित्र पानी चुहिन थालेपछि कतिपयले रातभर जागराम बस्नु परेको बताएका खबर कान्तिपुर दैनिकमा छ।
1: देशका विभिन्न भागमा बुधबारदेखि निरन्तर वर्षा हुँदा काठमाडौँ उपत्यकामा तरकारीको आपूर्ति प्रभावित भएको छ। तरकारी आपूर्तिमा समस्या आउँदा मूल्य पनि बढ़ेको छ। वर्षाका कारण बाढ़ी पहिरोले काठमाडौँ उपत्यका जोड्ने प्रमुख राजमार्गमा अवरोध हुँदा कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको आपूर्ति हिजो एकै दिनमा 63.16% घटेको छ। दैनिक मूल्य सूचक अनुसार टमाटर, आलु, बन्दा, काउली, हरियो खुर्सानी लगायतको थोक मूल्य नै बढ़ेको छ। समितिका कार्यकारी निर्देशक प्रद्युम्न राज पाण्डेका अनुसार वर्षाका कारण नियमित आपूर्ति प्रभावित हुँदा कालीमाटीमा तरकारी आपूर्ति कम हुन थालेको हो र भाव बढ़ेको छ। वर्षाले आपूर्ति प्रभावित हुँदा तरकारीको भाव बढ़्यो शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत पैसा कसरी जोगाउने भन्ने बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: भर्ना खुल्यो।
4: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
4: फोन नम्बर 01 56709 24 56709 25।

0: पनि छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन। जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भिर्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सपना तपाईको साथ हाम्रो, नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बागमती सहित पश्चिमका धेरै ठाउँमा झरी न्यून चापीय प्रणाली कमजोर बन्दै भोलिदेखि मौसम क्रमशः खुल्ने, नारायणी काली गण्डकी सहित विभिन्न नदीमा बाढ़ी, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह, नवलप्रासी र सप्तरीमा गरी 389 घर डुबानमा, सेती नदीको रामघाटमा वर्षाले ताल पछि उच्च सावधानी, मुख्य राजमार्ग तथा अन्य सड़क अवरूद्ध हुँदा आवत जावत ठप्प, काठमाडौँमा तरकारीको आपूर्ति प्रभावित हुँदा भाव बढ़्यो, भोटेकोशीको बाढ़ीबाट विस्थापितलाई झरीको थप कष्ट लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग।
1: गाँठका कुरा।
5: गाँठ कमाउन जति मुस्किल र मेहनत गर्नुपर्छ, जोगाउन त्यत्तिकै बुद्धि र अक्कल चाहिन्छ। कमाएको गाँठ जोगाउने बुद्धि बढ़ाउन बैंक र वित्तीय संस्थाहरूले वित्तीय साक्षरता अभियान चलाइरहेका छन्। वित्तीय साक्षरताको प्रयोग गर्ने प्रारम्भिक कदम हो बजेट बनाउने काम। आफूले कमाएको गाँठ जोगाउने पहिलो कदम हो बजेट। गाँठको श्रृंखलाको 6 भागमा गाँठ जोगाउने थप उपाय बारेको जानकारी सहित मिलन तिमिल सिन्हा।
6: बजेट बनाउन ठूलो सिप चाहिँदैन र अर्थशास्त्रका ठेली छिचोल्नु पर्दैन। महिनामा कति पैसा आउँछ र कहाँ कहाँ कति खर्च गर्ने भनेर योजना बनाउनु नै बजेट बनाउनु हो। महत्वपूर्ण कुरा महिनाको अन्त्यमा बचेको पैसा बचत गर्ने होइन, महिनाको सुरुमै बचतको योजना बनाउनुपर्छ। 50,000 कमाइन्छ भने कम्तीमा 5,000 बचत गर्ने लक्ष्य राख्न सकिन्छ। पैसा हात परेको दिन बचत गर्ने रकम छुट्टै खातामा जम्मा गर्न सकिन्छ। गाँठ जोगाउने महत्वपूर्ण सूत्र हो बचेपछि बचत होइन पहिले नै बचत। बचत ठूलो रकमबाट मात्रै सुरु गर्नुपर्छ भन्ने छैन, सानो रकम नियमित बचत गर्नु महत्वपूर्ण कुरा हो। महिनामा 5,000 रुपियाँ बचत गर्नुभयो भने वर्षमा 60,000 रुपियाँ हुन्छ। आमदानी बढ्दै जाँदा बचत पनि बढाउँदै लैजान सकिन्छ। बचतलाई खर्च हुने खातामै राखिरहनु भन्दा छुट्टै बचत खातामा राख्ने वा नियमित बचतको व्यवस्था गर्ने हो भने पैसा जोगाउन अझ सजिलो हुन्छ। तपाई मध्ये धेरैले यसै गरी भरपर्दो बैंक र वित्तीय संस्थामा बचत गरिरहनु भएकै पनि छ। गाँठ जोगाउने अर्को उपाय हो चाहना र आवश्यकता छुट्याउने। पैसा जोगाउने सबैभन्दा व्यावहारिक उपाय यही हो। किनमेल गर्नु अघि आफैलाई सोध्नुहोस्, मलाई यो साँच्चै चाहिएको हो कि अहिले मन लागेको मात्र हो, मोबाइल चाहिएको हो कि नयाँ मोडल मन परेको हो, कपडा चाहिएको हो कि सेल देखेर किन्न मन लागेको हो, बाहिर खाना खानै पर्ने थियो कि घरमा खाना हुँदा हुँदै रहर लागेको हो, कुनै सामान किन्नु अघि एउटा प्रश्न सोधौ, यो मलाई चाहिएको हो कि मन लागेको मात्र हो? चाहिएको हो भने किनौ, मन लागेको मात्र हो भने केही समय पर्खौ, त्यसपछि त्यो चाहना आफै हराउँछ। तर पैसा जोगाउनु भनेको खर्चै नगर्नु होइन, अनावश्यक ठाउँमा खर्च नगर्नु हो। भविष्यमा गाँठको तनाव नहोस् भनेर अहिलेदेखि नै आपतकालीन कोष बनाउनु पनि उपयोगी हुन्छ। बिरामी पर्दा वा अचानक ठूलो खर्च गर्नुपर्ने अवस्था आउँदा ऋण खोज्न नपरोस् भनेर आपतकालीन कोष बनाउन सकिन्छ। यसका लागि पहिले सानो लक्ष्य राख्न सकिन्छ, एक महिनाको आवश्यक खर्च बराबरको रकम छुट्याउने, बिस्तारै त्यसलाई बढाउँदै लैजान सकिन्छ। अन्त्यमा पैसा जोगाउनु भनेको पैसा खर्च नगर्नु होइन, सही ठाउँमा खर्च गर्नु हो। बजेटले बाटो देखाउँछ, बचतले भविष्य जोगाउँछ र अनावश्यक खर्च रोक्दा गाँठ बलियो बन्छ। अब जोगाएर राखेको पैसालाई त्यसै राखिरहने कि त्यसै पैसाबाट फेरि पैसा कमाउने? यही प्रश्नको जवाफ खोज्दै गाँठका कुराको अर्को श्रृंखलामा पैसा कसरी बढाउने भनेर लगानीका आधारभूत कुरा गर्छौं। तपाईँ पनि आफूलाई लागेको कुरा लेख्न नबिर्सनुहोस् है।
4: गाँठका कुरा श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला। नयाँ उद्यम गर्न चाहने स्टार्टअपमा सरकारले पछिल्लो 3 वर्षमा 2 अर्ब रूपियाँ भन्दा बढ़ी लगानी गरेको छ। आर्थिक वर्ष 80/81 82/83 सरकारले 1,687 उद्यमीलाई 2,14,00,00,000 रूपियाँ कर्जा लगानी गरेको हो। 7 प्रदेशका विभिन्न क्षेत्रका उद्यमीको उद्यमशीलता विकास गरी रोजगारी सिर्जना गर्न स्टार्टअप कर्जा वितरण गरिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ। नवीनतम ज्ञान सोच सीप र क्षमता भएका उद्यमीलाई नयाँ व्यवसाय वा नव प्रवर्धनमा संलग्न हुन प्रेरित गर्नु तथा सहुलियतपूर्ण ढंगले वित्तीय सहयोग उपलब्ध गराउने उद्देश्यसहित 3 वर्ष अघिदेखि स्टार्टअप उद्यम कर्जा शुरू गरिएको थियो। स्टार्टअपमा सरकारको 2 अर्ब लगानी, 1,687 नयाँ उद्यमी लाभान्वित शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
7: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर हिजो स्वदेश फर्कनु भएको छ। सरकारले प्रधानमन्त्रीको भ्रमणसँगै महासभामा नेपालको सक्रिय र सफल सहभागिताले अन्तर्राष्ट्रिय मंचमा देशको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको जनाएको छ। महासभामा नेपालको सक्रिय र सफल सहभागिताले अन्तर्राष्ट्रिय मंचमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि गराएको छ। प्रधानमन्त्री शाह स्वदेश फर्के लगत्तै परराष्ट्र मन्त्रालयले निकालेको प्रेस नोटमा भनिएको छ। प्रधानमन्त्रीले अस्ति शुक्रबार बिहान महासभाको विशेष सत्रलाई सम्बोधन गर्दै रसुवाको भोटेकोशीमा आएको बाढ़ीलाई जलवायु संकटको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्नुभएको थियो। यसैबीच सगरमाथादेखि समुद्रसम्मको अवधारणाले राजनैतिक सीमालाई जलवायु प्रणालीले मान्दैन भन्ने स्पष्ट पार्छ। न्यूयोर्कमा भएको सगरमाथा 2 सी कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले भन्नुभयो, हिमालयमा आएको ह्रासले तल्लो तटीय क्षेत्रको जीविकोपार्जनमा असर पार्छ भने साना टापु र तटीय राष्ट्रहरूले समुद्रको सतह वृद्धि र विस्थापनको सामना गरिरहेका छन्। जलवायु परिवर्तनको विषयलाई विश्वसम्म बलियो रूपमा उठाउन राष्ट्रसंघको मुख्यालयमा नेपालद्वारा आयोजित सगरमाथा 2 सी अ कल टू एक्सन फर क्लाइमेट रेजिलियन्स फ्यूचर अर्थात सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान उच्चस्तरीय विशेष कार्यक्रम गरेको छ। विश्वका धनी र बढ़ी उत्सर्जन गर्ने राष्ट्रहरूले गैर जिम्मेवार नीतिका कारण हिमाली तथा साना टापु राष्ट्रहरूले अस्तित्वकै संकट झेलिरहेको विषयलाई कार्यक्रममा प्रमुखताका साथ उठाइएको छ।
4: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: बाढी र डुबानबाट बच्न के गर्ने?
9: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
8: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
9: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
8: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
9: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन
2: कृषि मन्त्र नार्क सँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौ। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौ र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौ। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। सरकारले पहिलो पटक दलित समुदायको परिभाषा सहित उनीहरूको स्तरलाई विस्तृत सूचीकरण गरेको छ। राष्ट्रिय दलित आयोगको सिफारिशमा मन्त्री परिषदले स्वीकृत गरेको दलित समुदायको परिभाषा र थर सूचीकरण सम्बन्धी विवरण महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले अस्ति शुक्रबार राजपत्रमा प्रकाशन गरेको हो। राजपत्रमा प्रकाशित गरेर पहिलोपटक दलित समुदायको थरलाई व्यवस्थित रूपमा सूचीकरण गरिएको राष्ट्रिय दलित आयोगले जनाएको छ। 3 वर्षदेखि मन्त्रालयमै रहेको सूचीलाई आयोगले 6 पटकसम्म तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेको हो। सरकारले मन्त्रालयका जिम्मेवारी र नाम हेरफेर गर्दा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा आएपछि सूचीकरणले गति लिएको छ। राजपत्रमा दलित समुदायको परिभाषा दिँदै विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा अछूतको व्यवहार गरिएका तथा आर्थिक राजनैतिक सामाजिक सांस्कृतिक शैक्षिक रोजगारी लगायत समग्र क्षेत्रमा उत्पीड़ित अपमानित र बहिष्कारमा पारिएका दलित समुदायका रूपमा परिभाषित गरिएको छ। श्रम शिल्प र कलाका माध्यमबाट राज्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका ऐतिहासिक श्रमजीवी समुदायलाई समेत दलित समुदाय अन्तर्गत समेटिएको आयोगका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिनुभयो। गोर्खापत्र दैनिकले खबर छापेको छ।
4: अब विदेशको खबर। थाइल्याण्डको राजधानी बैंककमा लगातारको ठूलो वर्षापछि जनजीवन प्रभावित बनेको छ। सड़क तथा बस्तीमा पानी पसेर यातायात सेवा प्रभावित हुनुका साथै केही क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। बैंककमा गएको बिहिबारदेखि हिजो शनिबार दिउँसोसम्म 300 मिलिमिटरसम्म वर्षा मापन भएको एपी न्यूजले जनाएको छ। वर्षापछि बैंककका सबै 50 जिल्लालाई बाढ़ी प्रभावित विपद क्षेत्र घोषणा गरिएको छ। लगातारको वर्षाका कारण सड़कहरू जलमग्न छन्। थाइल्याण्डको मौसम विभागका अनुसार बैंकक सहित मध्य थाइल्याण्डमा सक्रिय न्यूनचापीय प्रणाली र मनसूनी वायुको प्रभावका कारण आजसम्म अत्याधिक ठूलो वर्षा हुन सक्ने सम्भावना छ। त्यहाँको मौसम विभागले नदी तथा नहर आसपास र ओछा भूभागमा बाढ़ी तथा डुबानको जोखिम रहेको भन्दै थप सतर्कता अपनाउन भनेको छ। भोलिदेखि भने वर्षा केही कम हुने अनुमान छ, तर उत्तरी र मध्य थाइल्याण्डका केही क्षेत्रमा अझै ठूलो वर्षा हुन सक्ने त्यहाँको मौसम विभागको अनुमान छ।
5: अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत ब्याडमिण्टनको पुरूष एकलतर्फ नेपाली खेलाड़ी क्षितिज खनाल अन्तिम 32 बाहिरिएका छन्। चिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा हिजो भएको खेलमा क्षितिज इरानका निमा रोस्तम पुरू लागानदानीसँग 2-0 सोझो सेटमा पराजित भएका हुन्। क्षितिजले 14-21 9-21 नतिजा बेहोरेका छन्। क्षितिजले पहिलो चरणमा मकाओका ची चोन पुईलाई 2-0 पराजित गरेका थिए। एसियाली खेलकुदको ब्याडमिण्टनमा नेपाली खेलाड़ीको यो एकमात्र जीत हो। महिला एकलतर्फ रशिला महर्जन र रिहाना महर्जन पनि पहिलो चरणबाटै बाहिरिएका थिए।
4: अब केही खबर संक्षेपमा। असोज कृष्ण प्रतिपदा अर्थात आजदेखि 16 श्राद्ध अर्थात पितृपक्ष विधिवत रूपमा शुरू भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेका पात्र अनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्नेछ। असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका 16 तिथिमा दिवंगत पितृलाई सम्झेर श्राद्ध गरिने भएकोले यसलाई 16 श्राद्ध भनिएको हो। पितृपक्ष सकिएसँगै दुर्गा पक्ष अर्थात बड़ा दशैं शुरू हुने भएकोले दशैं अघि पितृ तृप्तिका लागि 16 श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेको छ। यस वर्ष अधिक मासका कारण 16 श्राद्ध र दशैं केही ढिला परेको छ।
5: संस्थापन पक्षले महाधिवेशन नरोकेपछि पूर्व सभापति शेरबहादुर देउवाको समूह समेत कांग्रेसको समानान्तर महाधिवेशनमा होमिएको छ। आउँदो बिहिबार ओडा अधिवेशन थाल्न देउवा पक्षले गृह कार्य तीव्र बनाएको छ। केन्द्रीय महाधिवेशन भने मंगिर 21 23 तोकिएको छ। कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले महाधिवेशन रोक्नुपर्ने माग देउवा पक्षले गरेको थियो। तर संस्थापन पक्ष असोज तीनबाटै महाधिवेशनमा होमिएपछि देउवा पक्ष पनि समानान्तर महाधिवेशनमा होमिएको छ। आजको कान्तिपुरमा खबर छ,
4: विकास निर्माण लगायतका सार्वजनिक हितका लागि प्रदेश र पालिका तहलाई पनि जग्गा अधिग्रहणको अधिकार हुने गरी कानून ल्याउन लागि छ। देश संघीय संरचनामा गएको एक दशक भन्दा बढ़ी भइसक्दा पनि प्रदेश र पालिकाले आफ्नो क्षेत्राधिकारभित्र विकास निर्माण लगायतका प्रयोजनका लागि जग्गा अधिग्रहण गर्न पाइरहेका छैनन्। जग्गा प्राप्ति ऐन 2034 र अचल सम्पत्ति अधिग्रहण ऐन 2013 एकीकरण गरेर विधेयकको मसौदा तयार भइरहेको छ।
5: वैदेशिक रोजगार विभागले करार सेवामा रहने गरी दुईजना कानून सहायता अधिकृत मागेको छ। कानूनमा स्नातक गरी बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिएको र 2 वर्षको कार्यान्वयन भएको व्यक्तिलाई आवेदन दिन विभागले सूचना मार्फत जानकारी गराएको छ।
4: कपिलवस्तु नगरपालिका 6 थुङ हावामा वर्षा र हावाबोरीका कारण धान ढलेको छ। अस्ति बिहिबारदेखि निरन्तर पानी परिरहँदा कपिलवस्तु सहित लुम्बिनीका धेरैजसो जिल्लामा पाक्न लागेको धान बालीमा क्षति पुर्याएको हो।
5: लगातारको वर्षा हिमपात र बाढ़ी पहिरोको जोखिम बढ़ेसँगै हिमाली जिल्ला मुस्ताङको पर्यटन क्षेत्र प्रभावित भएको छ। मुस्ताङमा पछिल्लो समय वर्षा र हिमपातको पूर्वानुमानसँगै सड़क तथा हवाई यातायात प्रभावित हुने जोखिम समेत बढ़ेको छ।
4: संघीयता कार्यान्वयनको क्रममा प्रदेशहरूले भोगिरहेका साझा समस्या पहिचान गर्दै समाधानका उपाय खोज्न 7 प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्ने भएका छन्। कोशी प्रदेश सरकारको आयोजनामा यही असोज 22 र 23 विराटनगरमा मुख्यमन्त्री सम्मेलन आयोजना हुँदैछ। सम्मेलनमा 7 देशका मुख्यमन्त्री सहित योजना आयोगका उपाध्यक्ष मुख्य न्यायाधिवक्ता तथा सम्बन्धित सरकारी अधिकारीहरूको सहभागिता रहने खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
5: बागमती प्रदेश सरकारले विपदबाट क्षतिग्रस्त सड़क पुल झलंगे पुल सरकारी भवन खानेपानी सिंचाई र विद्यालय लगायतका पूर्वाधार पुननिर्माणका लागि संघीय सरकारसँग 1 अर्ब रूपियाँ अनुदान माग गर्ने भएको छ।
4: काया कैरनमा अब पालो उखानको
5: बतास चल्नु र रुख ढल्नु
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक,
5: बागमती सहित पश्चिमका धेरै ठाउँमा झरी न्यूनचापी प्रणाली कमजोर बन्दै भोलिदेखि क्रमशः मौसम खुल्ने,
4: नारायणी काली गण्डकी सहित विभिन्न नदीमा बाढ़ी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह, सेती नदीको रामघाटमा वर्षाले ताल बनेपछि उच्च सावधानी,
5: स्टार्टअपमा सरकारको 2 अर्ब लगानी 1600 भन्दा धेरै उद्यमी लाभान्वित,
4: लगातारको वर्षापछि थाइल्याण्डको बैंककका 50 जिल्लालाई विपद क्षेत्र घोषणा, जनजीवन प्रभावित,
5: र एसियाली खेलकुद अन्तर्गत पुरूष ब्याडमिण्टनमा नेपाल इरानसँग पराजित।
4: र अन्त्यमा आजको कार्टुन, रविन सायमीले बनाउनु भएको कार्टुन सरकार सामाजिक सञ्जालमा भेटिने तर भेल बाढ़ी पहिरो लगायतबाट प्रभावितको बेलैमा उद्धार नहुने विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ एकजना बाढ़ी प्रभावित घुँडा घुँडासम्म पानीले लुत्रुक्कै भएका छन्। ज्यान जोखिममा छ, घरगोठ सबै डुबेको छ, तर उनको हातमा मोबाइल छ अनि भन्दैछन् सरकार भेटिने यसमै हो, यही पनि चल्दैन के। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। पानी परिरहेको छ, सकेसम्म लामो दूरीको यात्रा नगरौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल तपाईं सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार। डिभिजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना। एस चैनपुर सब डिभिजन कार्यालय चैनपुरको B-067 नामक फलामे टाँचा हराइरहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। उक्त फलामे टाँचा फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ। फेला पार्नुहुने महानुभावले उक्त टाँचा डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु हुन अनुरोध छ। साथै उक्त टाँचा फेला पारी आफू खुसी प्रयोग वा दुरूपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय समेत हुनेछ। डिभिजन वन कार्यालय संखुवा सभा चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर।
2: हातमा के पो बोकेर लाग्यो हौ गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइको छ भन्थ्यो झुसेले।
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीँबाट जाने
2: लाखे सल्लाह दिएर के पाक्क बोलेको? कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
1: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126772 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
6: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर डुलाउनु पर्ने, डुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने।
5: अब चैनपुरतिरै जानु पर्ला।
6: ल त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखर भट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि, टप टप त्यहीँबाट हुन्छ त।
5: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा भन्दा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
7: त्यति मात्र होइन, विवाह व्रत बन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
8: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, मादी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 98421993181 र 98968633333।
5: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
9: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बास

0: के कान्छ तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ झिक्न जा ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी
1: ल ल आमा म तु गए तु आए
0: होइन आजै आइपुग्छस् र
1: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि
2: हामी कहाँ आइएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस् त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस् आशिष एन्ड ब्रदर्स प्राली चैनपुर छ सङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029570128 मोबाइल नम्बर 9852445741
3: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर छको मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ
4: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
3: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
4: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
3: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
4: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजीको फिर्ता सम्बन्धमा
3: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
4: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
3: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
4: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
3: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
4: र विविध
3: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8-9-10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 सङ्खुवा सभा
4: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1-2-3-4-5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 सङ्खुवा सभा
3: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा
4: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा
3: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल

0: राम्रो कमाइ पो छ भन्छ झुसेले।
1: लु गफले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
2: लु अब त्यहीँबाट जाने
0: लाखै सल्लाह बेगर के पाक्क बोलेको मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ फोङटिङमा किनेर ल्याएको रेडियो छ। लु सुनौँ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520 5194 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: 7 AM अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश।
3: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
4: सागर घायल कुलुङ सालफा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
5: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन्डिया
6: सानुमाया शेर्पा 5 खपन नगरपालिका 8 सुङखुरुङ सङ्खुवा सभा हाल कुवेत
7: मीडिया प्रेमी निमु शेर्पा 5 खपन नगरपालिका 8 चुङखुरुङ सङ्खुवा सभा
8: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
9: सपना सासङखर मादी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा
10: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा हाल मलेसिया
11: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 प्याउली भोजपुर
12: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई सङ्खुवा सभा हाल मोरङ
13: लिम्बु विजय 5 खबर नगरपालिका 1 कुसुवा सङ्खुवा सभा हाल मलेसिया
14: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोको सङ्खुवा सभा
15: सुरज राई तुम्छ पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
16: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
17: बिरबल तामाङ साल्पा सिलिछो गाउँपालिका 4 भोजपुर
18: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया
19: गजेन्द्र राई साल्पा सिलिसो गाउँपालिका 4 भोजपुर
20: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा
21: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
22: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा

हेलो हाई गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै सदाजै आजको बसाइमा पनि म तपाईँको साथी कार्यक्रम प्रस्तुता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाई यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले यति बेला हाम्रो पात्र नेपाली पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। र विशेष गरी कार्यक्रम शुभ सन्देश व्यवसायलाई तपाईँले हप्ताको साथै दिन साथीभाइ सुन्दै आउनु भएको छ, यानि कि बिहान 7 बजेदेखि 8 बजेसम्म हामी तपाईँहरूकै साथमा रहन्छौं र यो 1 घण्टा अवधिबाट हामी तपाईँहरूसँग कुराकानी गर्छौं र तपाईँकै विशेष शुभकामना सन्देशहरूलाई व्यवसायमा सङ्गल्नेछौं। र एकदमै बिहानीको बसाइ छ साथीहरू, यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ मैले त यहाँबाट त देख्न सकिरहेको छैन। एकदमै बिहानीको बसाइ छ, यति बेला कतिपय साथीहरू घाँस दाउरा गर्नको लागि बारीतिर जंगलतिर पुगिसक्नु भयो होला, कतिपय साथीहरू यति बेला घरैसी काममा व्यस्त हुनुहुन्छ होला खाना पकाउनको लागि, कतिपय साथीहरू बाटोतिर यात्रामा हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला ओछ्यानतिर हुनुहुन्छ होला, होइन तपाईँ जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। धेरै समय पछाडि आज मौसम खुलिआएको छ, चैनपुरतिर एकदम मजाले बाहिर मौसम राम्रो छ, चङ्ग छ, होइन त्यति घाम चाहिँ लाग्न सकेको छैन तर धुम्मधुम्मै छ, र पनि एकदम दसैँ आएको हो कि जस्तो पनि भइरहेको छ। मौसम यस्तो छ चैनपुरतिर, तपाईँकोतिर कस्तो छ तपाईँले त्यो पनि जानकारी गराउन सक्नुहुनेछ व्यवसायमा। र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई प्रायोजनमा जोडिएर साथ दिनुहुने हाम्रो जम्मा 20 जना मिडिया प्रेमी मनहरूलाई म व्यवसायमा सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। र अब भने चाहिँ फटाफट आउन सक्नुहुनेछ तपाईँहरूको लागि भनेर छुट्याएको हाम्रो स्टुडियोको मोबाइल नम्बर 9840668623 को लाइन खुल्ला भइसक्यो, फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। त्यसै गरी यदि तपाईँ प्रवासमा हुनुहुन्छ, जहाँ अब आज भने आइतबारे बसाइमा छौँ, जहाँ साथीहरू प्रवासमा हुनुहुन्छ प्रवासी मनहरूको लागि भनेर हामीले वाट्सएप नम्बर पनि खुल्ला गरिसकेको छौँ। वाट्सएप नम्बर पनि यही छ, 9840668623 को लाइन खुल्ला भइसक्यो, प्रवासमा रहनुहुने साथीहरूले पनि व्यवसायमा सहभागिता जनाउनुहोला भन्न चाहन्छु। आएर तपाईँले आफ्नो विशेष शुभकामना सन्देशहरू व्यवसायमा राखेर जान सक्नुहुनेछ। र अब भने चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई शुभकामना सन्देश राख्नुभन्दा पहिला तपाईँ यदि फेसबुक लाइभबाट पनि सुन्दै हुनुहुन्छ भने फेसबुक लाइभको कमेन्ट बक्स पनि खुल्ला छ, तपाईँले त्यहाँबाट पनि आफ्ना विशेष शुभकामना सन्देशहरू व्यवसायमा लेखेर पठाउनुहोला, हामी तपाईँहरूको ती कमेन्टहरूलाई पनि व्यवसायमा छट्टमा भए पनि वाचन गर्ने नै छौँ। तपाईँले फोन लाग्नु सकेन, तपाईँको फोन लागेन भने तपाईँले कमेन्ट मार्फत पनि यदि तपाईँको शुभकामना सन्देश लेख्नै पर्ने छन् भने पनि लेखेर पठाउनुहोला, पक्कै पनि फोन नलागे पनि कमेन्ट रिट आउट हुन्छ, तपाईँले यो पक्कै पनि आशा गर्नुहोला भन्न चाहन्छु। र अब पनि चाहिँ शुभकामना सन्देश दिनुपर्दाखेरि आज मिति 2083 साल असोज महिनाको 11 गते जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको एकदमै धेरै धेरै शुभकामना, अग्रिम रूपमा शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी बिरामी हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ, यात्रा सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी वैवाहिक जीवनमा बाधित हुनुहुन्छ, दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना, त्यसै गरी नयाँ कामको थालनी गर्दैहुनुहुन्छ, कार्य सफलताको लागि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ, तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना, तपाईँ जहाँ हुनुहुन्छ जुन अवस्थामा हुनुहुन्छ तपाईँ सम्पूर्ण साथीलाई यति बेला आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरूणको तर्फबाट। र अब भने चाहिँ फटाफट आउन सक्नुहुनेछ व्यवसाय तपाईँको लागि भनेर छुट्याएको समय करिब करिब अबको 8 बजेसम्म म तपाईँहरूकै साथमा रहन्छु, तपाईँ फटाफट फोन डायल गर्दै गर्नुहोला, तपाईँको विशेष शुभकामना सन्देश भने व्यवसायमा लिएर आउनुहोला भन्न चाहन्छु। र अब भने कार्यक्रमको आरम्भमा पहिलो सांकेतिक कोसेली राजेश पायलको आवाजमा रहेको एकदमै मिठो मेरो देश बोलको गीत तपाईँहरू माझ राख्दैछु। यो गीत पहिलो सांकेतिक कोसेलीको रूपमा रहन्छ, यो गीत सुन्दै रहनुहोला, गीतपछि म फर्केर आउने नै छु कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राखेको थिएँ मैले, देशभक्ति गीत र राजेश पाल राईको आवाजमा रहेको मेरो देश बोल्नु गीत मैले तपाईँहरू माझ राखिसके र अब पनि चाहिँ फटाफट यो विषयमा तपाईँ फोन डायल गर्नुहोला 9840668623 को लाइन खुल्ला छ। एकदमै बिहानीको बसाइ छ यति बेला चैनपुरतिर, मौसम त मैले अघि जानकारी गराए र अब पनि यो विषयमा म तपाईँहरूसँग जोडिने छु होइन, यो विषय तपाईँको लागि भनेर छुट्याएको समय हो, अबको 8 बजीसम्म हामी तपाईँहरूसँगै रहन्छौ। आजको लागि फर्स्ट टर्न लगे कलर साथी फोन लाइनमा हुनुहुन्छ, कहाँदेखिको हुनुहुन्छ म उहाँलाई अन्यार गर्छु। हेलो, गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर धर्मदेवी नगरपालिका 4 बाट प्रकाश कमर बोल्दै हुनुहुन्छ, के छ प्रकाशजी यति बेला बिहानीको बसाइ के गर्दै हुनुहुन्छ नि? हजुर भनेपछि कार्यक्रमकै साथमा हुनुहुन्छ है? हजुर हजुर ल हुन्छ, अनि खबर खबर सबै ठिकै छ होला, राम्रै छ होला होइन? हजुर आजदेखि घाम लाग्छ भन्ने आशा छ, तर हेरौँ अब के हुन्छ कसो हुन्छ होइन? हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लगाऊ न त। हजुर नमस्ते टेकियर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला धर्मदेवी नगरपालिका 4 मामलिङबाट प्रकाश कमर हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नुभयो। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हेलो गुड मर्निङ, नमस्ते। हजुर हजुर तपाईँसँग कुराकानी गर्न सक्दैनौँ हामी, तपाईँले मैले यो व्यवसायमा जोड्न सकिनँ, बोल्न सक्ने क्षमता भएको नानी बाबुहरू मात्रै आइपुग्नु होला, आइदिनु होला, बोल्न सक्नुहुन्न भने यो व्यवसायमा चाहिँ नआइदिनु होला भन्न चाहे। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ, नमस्ते।
1: हेलो नमस्कार।
0: हजुर गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर अरुण पारी भोजपुरबाट, वरुण चञ्चले बोल्दै हुनुहुन्छ। हजुर के छ वरुणको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ?
1: मेरो ठिकै छ, राम्रै छ, यति बेला
0: हजुर
1: ठिकै छ, राम्रै छ भनौँ न।
0: ए भनेपछि खबर ठिकै छ, राम्रै छ, हल्का पानी पर्दैछ है?
1: हजुर
0: हजुर ल हुन्छ, मौसम खुल्न सक्छ होला दिउँसो फेरि त, अब यतातिर चाहिँ पानी परेको छैन, तर अघि चाहिँ बिहान घाम लागिरहेको थियो, अहिले धुमधुम नै छ भनौँ। हजुर के गर्ने यस्तै हुन्छ, यो मौसम यही हो, लुकामारी खेल्छ। अनि वरुणजी आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लागौँ न त।
1: इन्डियाबाट नेपालसम्मको यात्रामा छ एकदम प्यारो साथी हाम्रो राजघरी मगर, उसलाई एकदम शुभयात्रा हेर्छु नि, राम्रोसँग आऊ भन्न चाहन्छु। अनि हाम्रो नानु करुणाको जन्मदिन आउँदैछ, उसलाई एडभान्स चाहिँ ह्याप्पी बर्थडे भन्न चाहन्छु। हाम्रो आशिष्मान बस्ने ढकाल धर्मराज सुमी लिम्बू, अनि त्यसै गरी हाम्रो सुनु सुनिता सुनिता कुलुङ सानु कमला, अब धेरै साथीहरू हुन्छ, हाम्रो कृष्ण तामाङ दाजु रे काइला, अनि हाम्रो चामी निर्मला, सबै एकदम शुभ रहोस् कार्य सफलताको धेरै धेरै शुभकामना है भन्दैछु।
0: हजुर नमस्ते टेकियोर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चले, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते। हजुर हजुर आयुषमा के जाति भन्नुभयो? आयुषमा पौडेल आँखी भुइँबाट बोल्दै हुनुहुन्छ, अनि के छ आयुषमाजीको खबर खबर? हजुर ठिकै छ, राम्रै छ। अनि तपाईँ कति क्लासमा पढ्नुहुन्छ आयुषमाजी? हजुर कक्षा 6 पढ्नुहुन्छ। हजुर ल अनि तपाईँले फोन चाहिँ कसले लादिनुभयो आयुषमाजी? मैले आफै, तपाईँले आफैले लाउनु भयो र? हजुर भनेपछि यस्तो डर हुन्छ रेडियोमा बोल्नको लागि है? अल्लाह तपाईँलाई कार्यक्रममा स्वागत छ. तपाईँसँग मेरो फर्स्ट टाइम हुँदै कुराकानी हुँदैछ जस्तो पनि लाग्यो होइन र? हजुर ओ ला ठिक छ, आउनुभयो कार्यक्रममा. अब फेरि फेरि दिनमा नि आउँदै गर्नुहोला. आजको लागि चाहिँ तपाईँको शुभकामना सन्देश कसको लागि?
2: साथी अनुसाइन दिसाई स्नेह प्रतिमाहरूको लागि नि दसैँमा खुसी हुनको लागि.
0: ल हुन्छ, दसैँमा खुसी हुनको लागि र सबै सबैलाई शुभ दिन भन्दै पनि हामी छुट्छौँ है. हजुर नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला आँखी भुइँबाट आयुष्मा पौडेल हुनुहुन्थ्यो. उहाँसँग म छुटेँ किनकि अब कतिपय साथीहरू त एकदमै रहर पनि हुँदोरहेछ रेडियोमा बोल्नको लागि होइन, हुँदोरहेछ होइन, सबैलाई हुन्छ होइन, तर फोन मात्रै लाउन एकदमै गाह्रो हुन्छ होइन. उहाँ हुनुहुन्थ्यो साथी आयुष्मा पौडेल, आँखी भुइँबाट कक्षासम्म अध्ययन गर्दै गरेको एउटा बहिनी हुनुहुन्थ्यो. उहाँसँग म छुटेँ, उहाँले पनि शुभकामना सन्देश फर्स्ट टाइम आउनु भएको थियो, त्यही भएर डराउँदै डराउँदै बोलिराख्नु भएको थियो. र पनि सबै सबैलाई सम्झेर होइन अब आफ्नो शुभकामना सबैले समर्पण गरेर छुटिसक्नु भएको छ. यति बेला अर्कोजना मित्र हुनुहुन्छ. हेलो गुड मर्निङ, नमस्ते.
3: हेलो गुड मर्निङ दर्शन, नमस्ते नमस्कार, साथमा शुभ बिहानी हजुर.
0: हजुर गुड मर्निङ, नमस्ते नमस्कार, साथमा शुभ बिहानी. कहाँबाट को बोल्नुभयो?
3: राजु कटुवाल हौ, मिसेता भोजपुरबाट.
0: हजुर राजु कटुवाल भोजपुरबाट बोल्दै हुनुहुन्छ.
3: एकदम कहिले काहीँ दिनै विषय लाग्छ, कहिले काहीँ यसो दिन बिताएर लाग्छ, यस्तै छ.
0: हजुर हजुर कहिले काहीँ
3: आराम हुनुहुन्छ हजुर?
0: हजुर म त एकदमै आरामै छु, ठिकै छु. तपाईँलाई कस्तो छ?
3: एकदम आराम छु अहिलेसम्म.
0: हजुर ल आरामै
3: रहनुहोला, मेरो काम है.
0: हजुर आरामै रहनुहोला, यता म पनि ठिकै छु, राम्रै छु होइन. अब फोन त लाग्छ, कुनै बेला लाग्नु गाह्रो हुन्छ, जुन विशेष दिन परेको बेलामा चाहिँ फोन एकदमै लाग्नु गाह्रो हुन्छ क्या, त्यही भएर पनि म चाहिँ यही भन्छु. हजुर हजुर त्यही त,
3: मेरो त झन् त्यस्तो बेलामा त कहिल्यै कहिल्यै लाग्दैन हौ मिस. अब हुन त साथीहरूको धेरै धेरै जन्मदिनहरू मनाइरहेको हुन्छन्, तर अब त्यो बेलामा चाहिँ ठ्याक्कै फोन लाग्दैन, अलिक अब मन खल्लो हुन्छ. र भाइ नै ठिकै छ, अब यसो व्यक्तिगत पर्सनल हिसाबले भए पनि यसो शुभकामना आदान प्रदान गर्नु पर्दैन है.
0: हजुर हजुर यस्तै हो नि, के गर्ने, अब कुनै बेला लाग्छ कुनै बेला लाग्दैन, यस्तै हो राजुजी. अनि आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा, तपाईँको शुभकामना सन्देश तर्फै लागौ न त.
3: हुन्छ मिस, हजुरले आजको दिन शुभ र साथमा कार्यक्रम कामना गरे, बाँकी बल शुभ र साथमा, अनि रेडियो अरुण होल इन्चार्ज टिमकै लागि आजको दिन शुभ र साथमा शुभ दिनको कामना गरे, बाँकी बल शुभ र हो. जो जति साथीहरू यात्रामा हुनुहुन्छ, यात्रा सफल कामना गरे, जन्मदिन मनाउने साथीहरूलाई जन्मदिनको धेरै धेरै शुभकामना भने, मैले जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्न चाहन्छु. यात्रा हुनुहुन्छ, यात्रामा सफलताको कामना गरे, सबै सबैलाई शुभ दिन भन्दै जान्छु. नमस्ते नमस्कार है त.
0: हजुर नमस्ते, टेकियर, बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट राजु कटुवाल, उहाँसँग म छुट्यो, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ. यति बेला अर्कोजना मित्र हुनुहुन्छ. हेलो गुड मर्निङ, नमस्ते. हजुर दर्शन नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर स्काई नवीन इलामबाट आइपुग्नु भयो, के छ हामी स्काई नवीनको खबर खबर? हजुर एकदम ठिक ठाक छ. इलाम कस्तो छ अहिले? हजुर घाम लागिरहेछ, सबै ठिकै छ, राम्रै छ है. हजुर ल मेरो पनि खबर ठिकै छ, राम्रै छ. यता संघ सभातिर पनि घाम लाग्नु चाहिँ खोज्दैछ, तर के हुन्छ कसो हुन्छ ठ्याक्कै म भन्न सकिनँ यो चाहिँ भरे दिउँसोको अवस्थामा. ल हुन्छ, आउनुभयो कार्यक्रममा, तपाईँको शुभकामना सन्देश तर्फै लागौ.
4: राजघाट नगर यात्राहरू चाहिँ लोकप्रिय यात्रा भन्न चाहन्छु. यो दिन तामाङको इलामको कोलकातातिर दुई यात्रा मैले सुन्दर गाईको यात्राको साथमा एकपल्टिसम्म छातातिर, अनि त्यसपछि हाम्रो विकास लामा चाहिँ हुँदै सिटिजना चाहिँ काठमाडौँमा एकदम ज्यादै हुँदा एकदम फर्स्टमालाई एकदम बधाई छ है भन्दै है.
0: हजुर नमस्ते, टेक केयर, बाई बाई. साथी हुनुहुन्थ्यो यति बेला स्काई नवीन इलामबाट, उहाँसँग म छुटेँ, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ. कोही मित्र हुनुहुन्छ? हेलो गुड मर्निङ, नमस्ते.
5: हजुर
0: नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर पाँच खबनबाट रजिना विश्वकर्मा बोल्दै हुनुहुन्छ. अनि के छ रजिना तपाईँको खबर खबर?
5: हजुर, मेरो खबर सबै ठिकै छ, राम्रै छ। अनि तपाईँ छोरी लाग्दैछ, सबै ठिकै छ भनौँ न अनि तपाईँको ठिक छ?
0: हजुर, मेरो पनि खबर ठिकै छ, राम्रै छ। तपाईँको ठिक नभएपछि मेरो बेठिक नहुने कुरा हुँदैन है। अब यतातिर अनि मौसम त यस्तै छ, अब अघि त घाम लाग्ला जस्तो हुँदै थियो, अहिले त धुमधुम भइरहेछ। समग्रमा ठिक छ सबै भन्नुपर्छ है त। हजुर ल, हुन्छ। अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देशतर्फ लागौ। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला रजना विश्वकर्मा, शङ्खुवा सभा पाँच भवनको साथी, उहाँसँग बसुटे। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, कहाँबाटको हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कहाँबाटको बोल्नुभयो? हजुर भोजपुरबाट, नानु निस्मा राई। हजुर, के छ हाम्रो नानु निस्माजीको खबर खबर? यति बेला के गर्दै हुनुहुन्छ? हजुर खबर ठिकै छ, राम्रै छ, सन्चै आरामै हुनुहुन्छ है? हजुर ल, एकदम सधैँभरि आरामै रहनु होला नानु निस्माजी। अनि आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँको शुभकामना सन्देश को कसको लागि? हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट, नानु निस्मा बान्तवा राई, उहाँसँग म छुटे। उहाँले पनि शुभकामना सन्देश राखेर यस समयबाट छुटिसक्नु भएको छ भने, यति बेला अर्कोजना मित्र हुनुहुन्छ। हेलो गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, निमा शेर्पा बोल्दै हुनुहुन्छ। हजुर, अनि के छ निमा, यति बेला के गर्दै हुनुहुन्छ? ओहो, काठमाडौँतिर पानी जमझम परिरहेको छ यति बेला? ओहो, भनेपछि अझै पनि पानी पर्ने, भनौँ पानी परिरहेछ काठमाडौँतिर? हजुर, यता चाहिँ हिजो बिहानबाट चाहिँ परेको छैन भन्नुपर्छ। अनि अहिले चाहिँ दिन धुमा धुमा नै छ है त्यता चाहिँ। हजुर ल, एकदमै अब चिसो बढ्यो होला, आफ्नो ख्याल गर्नु है निमाजी। हजुर, यता पनि पानी परेको थियो, जाडो त निकै बढेकै छ भनौँ न। बिहान बिहान एकदमै चिसो हुन्छ, फेरि दिउँसो घामले गर्दा अलिअलि गर्मी गर्मी पनि हुन्छ, यस्तै छ भनौँ न। हजुर ल, हुन्छ। अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश को कसको लागि? हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला निमा शेर्पा, काठमाडौँबाट निमाजीसँग म छुटे। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। र अब भने म एकजना साथीसँग कुरा गर्छु, त्यसपछि म कमेन्ट तर्फ लाग्नेछु। कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो गुड मर्निङ, नमस्ते।
6: हजुर गुड मर्निङ, नमस्ते,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर पवित्र राई, सिसुवाबाट बोल्दै हुनुहुन्छ। के छ पवित्रको खबर खबर? ओहो, भनेपछि
6: एकदिन चाहिँ विश्राम गरे थिए है, फेरि आज चाहिँ अहिलेदेखि नै पानी पर्न सुरु गरिसकेको छ है।
0: हजुर हजुर, भनेपछि अब फेरि पानी पर्न सुरु भइसक्यो त्यता अब सिसुवातिर है?
6: हजुर, भर्खर भर्खरदेखि फेरि पानी छिटाउन थालिसक्यो, यस्तै छ मौसम भनेको, कहिले पानी कहिले के भइरहेछ है।
0: हजुर, एकदमै गाह्रो छ, के गर्ने होइन। अब जे होस् आफ्नो ठाउँमा हुनुहुन्छ, राम्रोसँग ख्याल गर्नु होला आफ्नो होइन, पानीमा धेरै नकुद्नु होला बाहिर होइन।
6: हुन्छ, सकेसम्म त अब ख्याल गर्नै पर्यो, तर के गर्ने, ख्याल गर्दा गर्दै पनि कहिले के भइदिन्छ होइन।
0: हजुर, के भइदिन्छ, कस्तो भइदिन्छ होइन। हजुर ल, हुन्छ। मेरो त खबर एकदम ठिक ठाक छ, राम्रै छ भन्नुपर्छ, म आरामै छु, सन्चै छु भन्नुपर्छ है त। हजुर हाँ सुन्छ पवित्राजी, तपाईँको पनि सधैँभरि यस्तै राम्रै खबर सुन्न पाऊ, कहिले काहीँ आउनुहुन्छ यसो होइन, अब कहिले काहीँ बिर्सन चाहिँ हुन्न, हामीलाई सम्झिँदै गर्नुहुन्छ होइन,
6: होइन बिर्सिन त अत्रै भएन नि, यो हामी गाउँ घरमा बस्नेलाई त रेडियो त सबैभन्दा साथी हो नि त।
0: हजुर रेडियो छैन भने त के होला, के छैन होइन,
6: सकिन्छ र सुनिराखेकै भइन्छ, तर फुन चाहिँ त्यति गर्ने बानी छैन, खट्टा खुट्टा होइन, सम्झिँदै गर्छु बिर्सेको छैन भन्ने सङ्केत त गराउँछु नि त।
0: हजुर हजुर पक्कै पनि सम्झिँदै गर्नु होला, आउँदै गर्नु होला पवित्राजी। अनि यो समयमा हामी गफलाई छुट्याउँदै जाउँ, तपाईँको यस्तो भएको हामीलाई सन्देश तर्फै लागौ है।
6: हुन्छ सुरुमा सन्देश जानु पर्दा फर्स्टमा तपाईँ प्लस अरुण एफएमलाई शुभ दिन र कार्य सफलताको शुभकामना दिन चाहन्छु, अनि अन्य साथीहरूलाई शुभकामना दिन पर्दा अब छुट्टी र भन्ने घर पनि शुभ दिन र धेरै सम्झना भन्न चाहन्छु, अनि आज बर्थडे मनाइराख्नु भएको छ हाम्रो कमल सुलुङ, उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना, तपाईँले आँटेर थालेका सबै कुराहरू पुरा होस् भन्न चाहन्छु, अनि अब जसले अहिले अरुण एफएम सुनेर बस्नु भएको छ अहिले कार्यक्रम बिहानी शुभकामना सन्देश, जसले मेरो नामसँग आवाज परिचित हुनुहुन्छ सबै सबै साथीहरूलाई नै शुभ दिन र आफ्ना कार्य सफलताको शुभकामना दिँदै म छुट्छु, बाई बाई।
0: हजुर नमस्ते टेक्योर बाई बाई, साथी हुनुहुन्थ्यो यति बेला पवित्र राई शिशुबाट, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर समयबाट छुटिसक्नु भएको छ। यति बेला कमेन्ट तर्फ लाग्छ, कमेन्ट धेरै छ, मैले आफ्नो फोनबाटै कमेन्टलाई म लिनेछु। यति बेला राई राई राई त्रिपल राईबाट गुड मर्निङ सुन्दैछु है खोटाङबाट भन्नुभएको छ। रोमन मोक्तान तामाङले शुभ दिन सबैमा भन्नुभएको छ। सलिना शेर्पा हुनुहुन्छ उहाँले पनि सुन्दैछु भन्नुभएको छ। त्यसै गरी ढकाल धर्मराज हुनुहुन्छ, उहाँले यति बेला नमस्ते म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु, आज जन्मदिन मनाउने मेरो साली नानी प्रभाव भण्डारी खतिवडा, तेरुथुमकी साथी सपना कटुवाल, विराटनगरकी साथी भावना लुइटेल र उदयपुरका साथी अनन्त आशिष बान्तवा राईलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ। मेरो प्यारो मान्छे तिमी युआईडीबाट गुड मर्निङ अल माई फ्रेन्ड्स भन्नुभएको छ। जीवन कार्की हुनुहुन्छ, मनको साथी जीवन कार्कीले लेख्नु भएको छ यति बेला, हजुर गुड मर्निङ नमस्ते, आरामै हुनुहुन्छ, सुनिरहेको छु कार्यक्रम पोखराबाट हो, सबै सबैमा शुभ दिन भन्नुभएको छ। पासाङकी शेर्पा हुनुहुन्छ, हेलो गुड मर्निङ प्रोग्राम सुन्दैछु ल किमालुङबाट, पासाङकी शेर्पा हेभ अ ग्रेट डे अल भन्नुभएको छ। सुस्मिता नाचरिङले गुड मर्निङ अल भन्नुभएको छ। सञ्जीव राई हुनुहुन्छ, उहाँले हाई गुड मर्निङ नमस्ते, आज पनि आउँदैछु चैनपुर नगरपालिका 10 खडाङ माकपा घर बैहाल, यति बेला सात समुद्र बारीको देश युवाईबाट सञ्जीव खालिङ राई हो मेरो घर, उहाँले लेख्नु भएको छ। मेरो शुभकामना सन्देश राख्नु पर्दा मेरो घर परिवारमा मिठो सम्झना माया र सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी यति बेला अन्जान थुलुङ हुनुहुन्छ, उहाँले लेख्नु भएको छ नमस्ते म अन्जान थुलुङ युवाईबाट, सबैमा धेरै माया सम्झना छ र उस्तै माया गर्ने साथीहरू मगर्नी मगर्नी लगायत सबै साथीहरूकोलाई अब भनौँ शुभ दिन भन्दै जान्छु ल बाई बाई भन्नुभएको छ। टाइटल ट्रेक विजय राई हुनुहुन्छ, उहाँले म पनि आइपुगेँ है भोज यो शुभ बिहानी कार्यक्रममा, वहीँ त हुने टाइटल ट्रेक विवस फ्रम भोजपुर आजको शुभकामना सन्देश भनेर धेरैजना साथीहरूको नाम मेन्सन गर्नुभएको छ। अन्त्यमा सबैमा शुभ दिन भन्नुभएको छ उहाँले। त्यसै गरी यति बेला कल्पना साम्पाङ हुनुहुन्छ भोजपुर घर बैहाल काठमाडौँबाट, गुड मर्निङ नमस्ते मेरो प्यारो मान्छे दिलपाली शर्मिला राईलाई गेट वेल छन् भन्न चाहन्छु भन्नुभएको छ, र मिस यु लभ यु मामु अञ्जन प्यारी साम्पाङ, त्यसै गरी नानु करुणा दुईजनालाई जन्मदिनको अग्रिम रूपमा शुभकामना भन्नुभएको छ। वरुण चञ्चल राई हुनुहुन्छ, गुड मर्निङ म अरुण पारीबाट वरुण, आज इण्डियाबाट नेपालसम्मको यात्रामा हुनुहुन्छ साथी राजघले मगरलाई शुभ यात्रा भन्नुभएको छ उहाँले। त्यसै गरी आनन्या श्रेष्ठ हुनुहुन्छ, उहाँले पनि मिस यु अल भन्नुभएको छ। विनिता दाहाल सुबेडी हुनुहुन्छ, हेलो दिदी के छ, म विनिता दाहाल डिकेटीबाट, सबैमा शुभ दिन भन्नुभएको छ। रमिला राई हुनुहुन्छ, गुड मर्निङ नमस्ते रमिला राई मुरङबाट, नाइस टु अल माई फ्रेन्ड्स भन्नुभएको छ। हिमा राई हुनुहुन्छ, उहाँले म पनि सुन्दैछु मजाले, सबैमा शुभ दिनको कामना गर्छु भन्नुभएको छ। भने यति बेला जनक रजनी मगर हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते सबै सबै साथीहरूमा शुभ दिन भन्नुभएको छ। भने यति बेला सागर गिरी हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते दर्शन, म पनि सुन्दैछु फेसबुक लाइभ मार्फत, अर्जुन धारा झापाबाट सागर गिरी हो, हजुरहरूको खबर के छ नि भन्नुभएको छ, खबर सब ठिकठाक छ राम्रै छ भन्नुपर्छ। शुभकामना सन्देश राख्नु पर्दा उहाँले लेख्नु भएको छ, फर्स्टमा हजुरलाई अनि रेडियो अरुण एफएम होल इन्टरटेनलाई भन्नुभएको छ, र कार्यक्रम सुनेर बस्नुहुने सबै सबै साथीहरूलाई शुभ दिन भन्दै जान्छु ल भन्नुभएको छ। भने यति बेला छिरिङ शेर्पा हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते शुभ बिहानी, म पनि सुन्दैछु भोजपुर दोबानी साल्पा फेरीबाट, शर्मा फेरि गर्वै हाल युएबाट हो। छिरिङ शेर्पा सबैमा शुभ दिन भन्नुभएको छ। भावना चामलिङले पनि गुड मर्निङ अल, सबै सबैमा शुभ दिन, म पनि सुन्दैछु है भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँले कमेन्टको लागि। यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट को बोल्नुभयो? हजुर बोल्दैछु सुनिता कुलुङ बालाबाट, त नभनौँ खादबारीबाट। हजुर अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न, यति बेला के गर्दै हुनुहुन्छ? हजुर मेरो पनि खबर खबर एकदम ठिक ठाक छ, राम्रै छ भन्नुपर्छ, तपाईँको जस्तै छ मेरो पनि है त। चैनपुरतिर मौसम अहिले बाहिर कुलकुल छ भनौँ, पानी परेको छैन, धुम्म छ एकदमै, होइन अघि त घाम लागेको थियो, अहिले त घाम पनि लागेको छैन, वारी परे एकदम चाङचुङ खुल्ला छ, यस्तै छ भनौँ। खादबारीतिर कस्तो छ? हजुर चिसो चिसो छ, आफ्नो ख्याल गर्नुहोला सुनिताजी। अनि आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँको शुभकामना सन्देशतर्फै लागौँ है।
7: हजुर

0: अनि जनवरी पनि आउँदैछ, अस्ति शुभकामना, अनि आज सबैलाई जन्मदिन दसैँ शुभकामना। नाना सानो सुस्तरै गाई बरुण चन्दले सपना तामाङ, अनि त्यहाँ सचेतन जाति बरुण सचेतनको नलाई भनि भनिरहेको छु।
1: हजुर नमस्ते टुकीहरू, बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सुनिता गुलुङ समूह समखानबारीबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे र अब पनि कार्यक्रम शुभ सन्देशको बसाइमा म दोस्रो साङ्केतिक कोशीले एकदमै मिठो गीत छ विपिन घिमिरे र राधिका भण्डारीको आवाजमा रहेको यो देशभक्ति गीत तपाईँको लागि राख्दैछु। गीतपछि सर्ट ब्रेक रहनेछ, ब्रेकपछि म फर्केर आउने नै छु। कार्यक्रम शुभ सन्देश सुन्दै रहनु।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
2: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बोजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
1: ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
2: तप चोक त्यहीँबाट हुन्छ त।
1: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
3: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
4: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 9891931081 र 9869768333।
2: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
5: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
6: काका, किन सुतेरै गनगनाइरहनु भएको छ नि?
5: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
6: ए लु, जचाउन जानु पर्छ काका।
5: जान त जानु, तर खोइ कहाँ पो जानु? राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
7: ल, छ नि काका, 0 छेउ 1300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
8: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्स, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिनी रोग, टन्सिल, बाथ, हाट जोर्नी, नसा, नाक कान घाँटी, दम पिनास, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुगनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बेलुकी 7 फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
8: 24 फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
7: प्रवास मेडिकल हल, चैनपुर 7 लाइन, सम्पर्क नम्बर 0295712, फोन नम्बर 9843453019।
10: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
11: होइन के साह्रो हो त, चाहिँ बजार जान्छु भन्थी, एक्लै गनगनाएर बसिरहेछस् त।
10: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
11: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
10: धन्यवाद दादा, म अहिले नै गइहाले।
11: जेन्ट्स तथा लेडिज, ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600।
10: खरान सम्पर्क सञ्जीव कटवाल, 9916348440।
11: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 9840000।

0: हजुर, कार्यक्रम शुभ सन्देशको विषयमा राखिएको यो छोटो विश्राम पश्चात पूर्ण स्वागत छ तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 MHz रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुनिराख्नु भएको छ भने तपाईँले यति बेला नेपाली पात्र हाम्रो पात्र मोबाइल एप र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको विषय तपाईँ हप्ताको सातै दिन साथीभाइ सुन्दै आउनु भएको छ। बिहान 7 बजेदेखि 8 बजेसम्म तपाईँ सँगै रहनेछौ। यो समय तपाईँको लागि भनेर सुटाएको समय आउनुहोला 98 40 68 68 23 को लाइन खुल्ला छ। अब तपाईँको विशेष शुभकामना सन्देश नै संगल्नतर्फ लाग्छु व्यवसायमा म। यति बेला कोही मित्र फोन लाइनमा हुनुहुन्छ, म उहाँले अन्यार गर्छु। हेलो, गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर इलामबाट दिल्सा बोल्दै हुनुहुन्छ। किन आज दिल्सा हतारमा हुनुहुन्छ कि के हो तपाईँ? हजुर अलिकति हतारेर बोल्नुभयो, त्यही भएर मैले सोधिहालेँ। अनि के छ खबर खबर तपाईँको? भनेपछि खबर एकदम ठिकठाक छ, राम्रै छ। हिजोबाट घाम लाग्यो, रमाइलो छ, घमाइलो छ है। हजुर पानी चाहिँ हटेर जाओस्, घाम चाहिँ लागोस् भन्ने तपाईँको कामना, मेरो पनि त्यही कामना छ। हजुर हजुर कसो कसो हुन्छ के हुन्छ अब ठ्याक्कै भन्न सकिँदैन हामीले, होइन? हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा दिल्साजी, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फै लागौँ है।
1: अब यही 15 गते जन्मदिन मनाउने एकदमै मेरो प्यारी साथी धनुपिताजी रेनिका राईलाई जन्मदिनको अलिक शुभकामना, ह्याप्पी बर्थडे टु यू भन्न चाहन्छु। अनि यहाँका दाजुहरू राखी दिनु पर्छ, जीवन छैन अनि तामाङ नाना सुनिका, अनि प्यारी साथी अस्मी सुताङ, अनि प्यारी युनि छ, लगायत थुप्रै साथी हुन्छ, विशेष नाम चाहिँ सबै सबै साथीहरूलाई पनि शुभ दिने भन्दै चाहिँ सुनाउनु ठुलो भाइ।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला दिलसा राई इलामबाट, उहाँसँग म सिटेँ, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भयो। अर्को चाहिँ मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते। हजुर गुड मर्निङ नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर निर्मला वनिम ताप्लेजुङबाट। आमा के छ निर्मलाजी, तपाईँको खबर धेरै समय पछाडि आज आउनुभयो, खबर के छ तपाईँको? हजुर मेरो पनि खबर एकदम ठिकठाक छ, राम्रै छ भन्नुपर्छ है त। शङ्कर सभातिर पनि घाम त लागेको छैन, धुमधुम मौसम छ भन्नुपर्छ है त। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा निर्मला वनिमजी, व्यवसायमा तपाईँको शुभकामना सन्देश कसको लागि? हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला निर्मला वनिम ताप्लेजुङबाट, उहाँसँग पनि म छिटे, उहाँले पनि शुभकामना सन्देश एक मुष्टमा राखेर छुटिसक्नु भएको छ। अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते। हजुर हेलो गुड मर्निङ नमस्ते।

0: हजुर ठिकै छ, राम्रै छ, फर्स्ट टाइम कुराकानी हुँदैछ हाम्रो। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, आउँदो दिनहरूमा पनि यसरी आउँदै गर्नुहोला, र तपाईँले मैले कार्यक्रममा नि स्वागत गरे, र अब पनि तपाईँको शुभकामना सन्देशतर्फ लागौँ है। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला पास कपनबाट अञ्जना श्रेष्ठ हुनुहुन्थ्यो, उहाँसँग बसेर उहाँले पनि व्यवसायमा नयाँ साथी हुनुहुँदो रहेछ, आफ्नो शुभकामना सन्देश राखेर सुटिसक्नुभयो। अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते, हेलो गुड मर्निङ नमस्ते, हजुर हेलो गुड मर्निङ नमस्ते, हजुर नमस्ते नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर मन कुमारी कान्छी कुलुङ भन्नुपर्छ, अनि के छ तपाईँको खबर खबर यति बेला के गर्दै हुनुहुन्छ? हजुर खबर ठिकै छ, राम्रै छ, अहिलेको समयमा यतिकै बसिराख्नु भएको छ। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा पनि मन कुमारीजी, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लागौ। हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला मन कुमारी कान्छी गुलुङ, सङ्खुवा सभा तामको साथी, उहाँसँग म छुटे, उहाँले पनि शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो गुड मर्निङ नमस्ते, हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? धनकुटाबाट रेनिसा भन्नुभयो, हजुर अञ्जना राई, के छ नि किन मजाले हाँस्नुभयो सुरुवातमै? एकदम मुस्कुराउँदै आउनुभयो त अञ्जनाजी, ए हो र होला, नजिस्काउनु होला साथीहरूलाई, बोल्नु फेरि अलिकति गाह्रो हुन्छ हाँसेर होइन? हजुर ल अनि के गर्दै हुनुहुन्छ नि अञ्जना अञ्जनाजी? हजुर बसिराख्नु भएको छ, जङ्गलतिर जानु आँट्नु भयो, घाँस काट्नुको के गर्नुको लागि? ए साँच्ची त है, एकदमै अब भर्लाको पात टिप्ने, सालको पात टिप्ने समय भयो नि त, अब दसैँ पनि लगभग नजिकै नै सकेको छ आजबाट त होइन? हजुर ल हुन्छ, राम्रोसँग जानुहोला, अनि आउनुभयो व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लागौ न त।
1: अनि आगामी दिनमा 15 गते आफ्नो दिन आउँदैछ हामी निकाले एकदमै जन्मदिनको शुभकामना, अनि त्यसपछि
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला अञ्जना राई धनकुटाबाट, उहाँसँग म छुटेँ, उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ, र अब पनि हामी लगभग कार्यक्रमको अन्तिम बसाइतिर छौँ। म एकजना साथीसँग कुराकानी गर्छु आजको लागि, लास्ट एन्ड लक्की, कहाँबाट को हुनुहुन्छ? हेलो गुड मर्निङ नमस्ते, हजुर गुड मर्निङ नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर रेनिसा बोल्दै हुनुहुन्छ, धनकुटाबाटै बोल्दै हुनुहुन्छ है? हजुर अनि के छ खबर खबर? हजुर भनेपछि एकदमै घाम पनि अलिअलि लागिरहेछ, पानी रोकियो, हामीलाई नै सुन्दै हुनुहुन्छ है? हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँको शुभकामना सन्देश र चाहिँ लागौ है।

हजुर नमस्ते टेक्योर बाई बाई साथी हुनुहुन्थ्यो अञ्जना राई धनकुटाबाट. आजको लागि लास्ट एन्ड लकी कलर साथी उहाँसँग बसेटे र अब भने म थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ किनकि लगभग अब कार्यक्रमबाट पनि मैले बिदा मागेर जाने बेला हुने आँटिसकेको. कमेन्टहरू एकदमै धेरै मात्रामा छ, म कमेन्ट पनि छोटोमा भए पनि व्यवसायमा वाचन गरिहाल्छु. अनु कोइस हुनुहुन्छ, गुड मर्निङ नमस्ते सिस्टर अनु कोइस फ्रम रामेसाप, गुड मर्निङ सन्देश डियर मन राज काजी मुस्कान किराती लगायत सबैको लागि भन्नुभएको छ. शुक्रराज रसाइली हुनुहुन्छ, हेलो दर्शन नमस्ते हिलियाङ पास्तर हिलियाङ साथ गर्वै फिदिम चाहिँ डब्लुबाट सुन्दैछु अनि सबै सबैमा शुभ बिहानीको कामना गर्दै गए ल भन्नुभएको छ. बिबी कुलुङ राई हुनुहुन्छ, नमस्ते एन्ड गुड मर्निङ माया छ सबैलाई भन्नुभएको छ. सङ्गीता राई हुनुहुन्छ, मिस यु अल अनि गेट वेल छ नानो. उहाँले लेख्नु भएको छ, मिस यु अल अनि वेट मी नानो निस्मा बान्तवा भोजपुरबाट है भन्नुभएको छ. त्यसै गरी मातृका बस्दै हुनुहुन्छ, गुड मर्निङ नमस्ते सुन्दैछु भोजपुर घर भई हाल कतारबाट हो. शुभकामना सन्देश सबैको लागि भन्नुभएको छ. सिम्पल सरिना हुनुहुन्छ, हाई हेलो हाई गुड मर्निङ नमस्ते मोरङ कानीपोखरीबाट सिम्पल सरिना गुरुङ आज इन्डियाबाट नेपालसम्मको यात्रामा हुनुहुन्छ. साथी राज घले मगरलाई शुभ यात्रा, त्यसै गरी शुभयात्रा भन्न चाहन्छु भन्नुभएको छ. र सबै सबैलाई भन्दा पनि उहाँले चाहिँ यति बेला दिलु सानु याम्फूलाई अग्रिम जन्मदिनको शुभकामना भन्नुभएको छ. हर्फल रोशनी हुनुहुन्छ, हेलो नमस्ते गुड मर्निङ हर्फल रोशनी धनकुटाबाट सबैमा शुभ दिन भन्नुभएको छ. लिम्बु विजय हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ नमस्ते हेभ अ ग्रेट डे अल भन्नुभएको छ. त्यसै गरी रामकाली लोकेन्द्र घरती मगर हुनुहुन्छ, गुड मर्निङ नमस्ते सिस्टर म पनि सुन्दैछु हजुरको कार्यक्रम. घर चाहिँ कैलाली महल न्याल गाउँपालिका वार्ड नम्बर 3 तामचा घर भई हाल यति बेला इन्डियाबाट हो भन्नुभएको छ. तिम्रो साथी आइटीबाट शुभ दिन अल भन्नुभएको छ. दीपिका मेवाङले गुड मर्निङ अल भन्नुभएको छ. अञ्जना शंकर कोइरालाले शुभ दिन अल भन्नुभएको छ. छिरिङ शेर्पा हुनुहुन्छ, कलमा आउनु हुने साथीहरू आफ्नो सन्देश छोटकारीमा राखिदिनु होला भन्नुभएको छ. उहाँले हुनु त हो अब छोटकारीमै राख्नु भएको छ साथी, अब माइन्ड नगरिदिनु होला. यति बेला तिलक विष्ट हुनुहुन्छ, गुड मर्निङ सम्पूर्ण साथीहरूमा भन्नुभएको छ. मिडिया प्रेम निर्मला वनिमले हेभ अ नाइस डे अल भन्नुभएको छ. त्यसै गरी पवित्र राई हुनुहुन्छ, गुड मर्निङ नमस्ते शिशुबाट पवित्र राई आज जन्मदिन परेको छ. कमल कुलुङलाई जन्मदिनको विशेष शुभकामना है भन्नुभएको छ. त्यसै गरी दिलसा राई हुनुहुन्छ, हेलो शिवा म दिलसा इलामबाट डियर मित्र आलेलाई मिस यु अनि मायालु अस्मी सोताङ दादा आशिष नयन बस्नेत शुभ दिन अल. त्यसै गरी प्यारी राई सँगसँगलाई जन्मदिनको शुभकामना भन्नुभएको छ. वसन्त श्रेष्ठले गुड मर्निङ अल नमस्ते मिस यु फ्रम ताप्लेजुङबाट भन्नुभएको छ. रामजी घिमिरेले गुड मर्निङ अल भन्नुभएको छ. त्यसै गरी सन्दीप सिमरन हुनुहुन्छ, उहाँले सन्दीप सिमरन हुनुहुन्छ, उहाँले हाई गुड मर्निङ नमस्ते किराती सन्दीप इलाम जितपुरबाट भन्नुभएको छ. हर्पलको साथी समीक्षा तपाईँको कमेन्ट कता गयो, एज मात्रै आइरहेछ, कता बिर्सिनु भयो कि क्या हो. त्यसै गरी मुना कोइज युबी हुनुहुन्छ, एकचोटि म कमेन्टलाई फेरि पनि हेर्दैछु. मुना कोइज युबीले पनि शुभ दिन सबै सबै साथीहरूमा भन्नुभएको छ. हर्पलको साथी समीक्षा जोशीले लेख्नु भएको छ, हेलो गुड मर्निङ नमस्ते झापा घर भइहाल मलेसियाबाट समीक्षा शेर्पा हेभ अ गुड डे दादा जीवन फाबेन लगायत सबै साथीहरूको लागि भन्नुभएको छ. मनकुमारी कान्छीकुलुङले गुड मर्निङ अल सुन्दैछु तामकोबाट भन्नुभएको छ. संगीता आठपरिया हुनुहुन्छ, हेभ अ ग्रेट डे अल माई फ्रेन्ड्सको लागि भन्नुभएको छ. उहाँले रोली राई हुनुहुन्छ, नमस्ते सेवा मिस यु डम्बर ढुङ्गा डम्बर उहाँले लेख्नुभएको छ, डम्बर ढुङ्गेल भन्नुभएको छ. त्यसै गरी नेवानी साथी सबै सबै साथीहरूको लागि भन्नुभएको छ. त्यसै गरी यति बेला आलम पेरी होम राई हुनुहुन्छ, रिन होम राई हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते शङ्कुवा सभा खातबारीबाट बिमला कुलुङ भन्नुभएको छ. सविता शेर्पा हुनुहुन्छ, गुड मर्निङ नमस्ते सिस म पनि सुन्दैछु ताप्लेजुङबाट हेभ अ ग्रेट डे अल भन्नुभएको छ. रेसा हुनुहुन्छ, हाई गुड मर्निङ नमस्ते सन्चै हुनुहुन्छ म ताप्लेजुङबाट रेसा शेर्पा शुभकामना सन्देश भनेर उहाँले पनि साथीहरूको नाम मेन्सन गर्नुभएको छ. सबै सबैमा शुभ दिन भन्नुभएको छ. फुङसा लिम्बू हुनुहुन्छ, गुड मर्निङ शुभ दिन अल माई फ्रेन्ड्स म श्रेया लिम्बू हो भन्नुभएको छ. निरुष खालिङ हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते नाना म निरुष खालिङ राई चैनपुर भित्रबाट शुभ दिन सबैमा भन्दै बाई बाई भन्नुभएको छ. निर्मला राई हुनुहुन्छ, उहाँले हेभ अ ग्रेट डे अल माई फ्रेन्ड्स भन्नुभएको छ. मनकुमारी कान्छीकुलुङले शुभ दिन अल भन्नुभएको छ. राई पिके राईले नमस्ते भन्नुभएको छ, नमस्ते हजुर. गुरास राई हुनुहुन्छ, उहाँले पनि नमस्ते भन्नुभएको छ, नमस्ते. त्यसै गरी स्वर्णिम राई हुनुहुन्छ, शुभ दिनको कामना अल भन्नुभएको छ. आवाज शेर्पा हुनुहुन्छ, आवाजजीले पनि हामीलाई गुड मर्निङ भन्नुभएको छ. त्यसै गरी निलम्मा डिम्बो हुनुहुन्छ, उहाँले गुड मर्निङ मिस यु अल भन्नुभएको छ.
विपिन रुम्दाली राईले पनि यति बेला नमस्कार, म विपिन राई भोजपुरबाट अग्रिम रूपमा शुभकामना राई सँगसँगलाई जन्मदिनको, त्यसै गरी मायालु रिता राई लगायत सबैमा शुभदिन भन्नुभएको छ। पुच्ची आशिका गुरुङ हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ भन्नुभएको छ। त्यसै गरी यति बेला पुष्पा राईले शुभ दिन, मेनुका चौधरी, अमृत राई लगायत सबैको साथीहरूको लागि भन्नुभएको छ। त्यसै गरी भुवन पाण्डेले नमस्कार, कार्यक्रम सुन्दैछु, घर नेपाल घर पाल्पाको अर्गली पुरानो गाउँ भन्नुभएको छ, अहिले चाहिँ भारतको मुम्बईबाट भन्नुभएको छ। सिमु सिमु हुनुहुन्छ, उहाँले हेभ अ ग्रेट डे अल भन्नुभएको छ। प्रेमराज दाहाल हुनुहुन्छ, उहाँले नमस्कार माथिबाट सुन्दैछु भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। र अब पनि लगभग मैले पनि कार्यक्रमबाट विदा मागेर जाने बेला भइसक्यो, यतिन्जेलसम्म हामी

0: अरुण
1: 97.6 MHz हरपल तपाईसँगै।
2: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 MHz पनि यतिखेर सुनिराख्नु भएको छ भने फेसबुक पेजमा नेपाली नेटवर्क मार्फत हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। फेरि टीभी युट्युबमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसको आजको श्रृंखलामा पनि सामाजिक आर्थिक राजनीतिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा र चर्चा गर्ने गर्दछौं। र पूर्व न्यायाधीश सोलेन्द्र शमशेर जबरा पक्राउ परेको खबर आएको छ। उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको बताइएको छ। आदरणीय श्रोता, पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा पक्राउ परिसके पछाडि काठमाण्डुको महाराजगंज स्थित घरबाट उनी पक्राउ परेको भन्ने खबर प्राप्त भएको छ। अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई पक्राउ गरेको पुष्टि भएको छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा पक्राउ परिसके पछाडि एउटा निकै ठूलो बहस यतिखेर सिर्जना भएको छ। तत्कालीन प्रधान न्यायाधीश जबरा विरूद्ध 2078 साल फागुनमा संसदमा महाअभियोग प्रस्ताव समेत दर्ता भएपछि उनी निलम्बनमा परेका थिए। उनीमाथि विभिन्न 21 अभियोग समेत लगाइएको थियो। तत्कालीन संसदले महाअभियोग टुंगो लगाउन सकेको थिएन, तर पनि उनी सर्वोच्च फर्किन पाएनन्। आदरणीय श्रोता, को हुन् त आखिर सोलेन्द्र शमशेर जबरा? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। नेपालको खानदानी राणा परिवारका सदस्य सोलेन्द्र शमशेर जबरा राणा प्रधानमन्त्री वीर शमशेर जबराका चौथो का सन्तान हुन्। उनी वीर शमशेरका छोरा इन्द्र शमशेरका नाति हुन्। सोलेन्द्रका बाबु युवराज शमशेर तत्कालीन राज्यसभा स्थायी समिति सदस्य समेत थिए, तर सोलेन्द्र राजनीतिमा लागेनन्। वकालत पेशा गर्दा गर्दै सोलेन्द्र 2053 वैशाख 1 गते तत्कालीन पुनरावेदन अदालतको अस्थायी न्यायाधीश नियुक्ति समेत भएका थिए। लामो समय अस्थायी न्यायाधीश भएका उनी पछि विशेष अदालतमा सदस्य समेत भए। पुनरावेदन अदालत बुटवलको कामु मुख्य न्यायाधीश भइरहेकै बेला उनी 2071 सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति समेत भएका हुन्। त्यसबेला सुनवाई समितिमा एमाले र माओवादी जबराको पक्ष विपक्षमा मतदान गरेका थिए, तर पछि उनी एमाले र माओवादी मिलेर बनेको नेकपाकै साथ पाएर प्रधान न्यायाधीश समेत बनेका थिए। आज प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा किन पक्राउ परे त? आज यसका विषयमा पनि हामी छलफल र बहस गर्नेछौ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक प्रकाशन परियारसँग पनि आज हामी कुरा गर्दैछौ। पार्टीको पछिल्लो अवस्था के छ, सरकारले के काम गरिरहेको छ, यस विषयमा पनि चर्चा परिचर्चा गर्दैछौ। नेपाली बहसमा आदरणीय श्रोता, पूर्व प्रधान न्यायाधीश पक्राउ परेको रियर घटना नेपालको इतिहासमा छ। उनले 2075 पुष 18 गते प्रधान न्यायाधीश पदको कार्यभार समेत सम्हालेका थिए, तर मन्त्री परिषद सदस्यको भागभण्डा लगायत काण्डमा मुछिएपछि उनी विवादित समेत बने। उनी विरूद्ध कानून व्यवसायहरूले आन्दोलन समेत गरेका थिए। सोलेन्द्र शमशेर जबरा पक्राउको कारण किन पक्राउ परे, के विषयमा चाहिँ सोलेन्द्र शमशेरलाई यतिखेर पक्राउ गरियो, यस बारेमा आज हामी नेपाली बहसमा चर्चा गर्दैछौ। आदरणीय श्रोता, नेपालको क्लाइमेट डिप्लोमेसी परिणाम देला त भन्ने एउटा खबर छ, किनभने विश्व मञ्चमा बालिनको सम्बोधनले कस्तो खालको प्रभाव पार्यो त भन्ने विषयलाई पनि आजको नेपाली बहसमा हामी उठाउन चाहन्छौ। 5000 बढी अझै बेपत्ता छन्। पुनर्स्थापनाको पर्खाईमा प्रभावित परिवारहरू छन्। भोटेकोसी बाढ़ीले वितण्ड मचाएको छ। मौसम यतिखेर अझै पनि मौसम परिवर्तन भइरहेको छ, पानी आइरहेको छ। नारायणी र सप्तकोशीको बाढ़ीले 389 घर यतिखेर डुबानमा परेको खबर प्राप्त भएको छ। आदरणीय श्रोता, पश्चिम नवलपरासीको सुस्ताका 172 सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकाका 200 र तिलाठी कोइलाडी गाउँपालिकाका 17 परिवारलाई सुरक्षित स्थानमा सारिएको खबर पनि यतिखेर प्राप्त भएको छ। नारायणी र सप्तकोशी नदीको बाढ़ीले पश्चिम नवलपरासी र सप्तरीमा 389 घर डुबानमा परेको खबर छ। सुस्तामा नारायणीको बहाव बढ्दा 271 घर तथा गोठ डुबानमा परेका छन् भने बालबालिका वृद्ध वृद्धा र झोपडीमा बस्ने परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेका छन्। सप्तरीमा स्थापितलाई कोशीको पश्चिमी तटबन्धमा राखेर स्थानीय तहले त्रिपाल खानपिन र राहतको व्यवस्था समेत गरेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित।
3: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
4: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
3: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको श्रमिन टेलर्समा जानुहोस् त।
4: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
3: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रिमिट, संसार रिमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो, र त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
4: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चन्द्र बजार घुम्दै दिन बित्ने रहेछ।
3: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
0: समिन ट्रेडर्स चैनपुर छ, संखुवा सभा, प्रोप्राइटर मेघराज साक्य।
3: टेलिफोन नम्बर 0295701123।
4: मोबाइल नम्बर 9841066022।
5: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है।
6: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
7: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
6: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन त रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
7: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
8: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
9: प्रोप्राइटर समीर विक प्लस रूपा विक। मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
8: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ, शङ्खुवा सभा, त्रिचोकबाट हिटटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
2: यतिखेर हाम्रो बीचमा वरिष्ठ अधिवक्ता बाबुराम दाहाल हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: हजुर नमस्कार, गुड मर्निङ।
2: दाहालजी, भर्खरै एउटा खबर प्राप्त भयो, पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा निवासबाटै पक्राउ पर्नुभयो भनेर, यो खबर तपाईँले पनि सुन्नुभयो?
10: मैले पनि थाहा पाएँ।
2: यो किन पक्राउ पर्नु भएको रहेछ, के कारणले उहाँको के चलिरहेको थियो, के विषयमा के अनुसन्धान भइरहेको थियो, केही जानकारी छ?
10: त्यही अब सीआईबीले पक्राउ गर्यो भन्ने मैले सुने है। अब उहाँलाई चाहिँ अब सीआईबीले पक्राउ गरेपछि कुनै क्रिमिनल केसहरू केहीमा पक्राउ गरेको हुनसक्छ, अरू भ्रष्टाचार लगायतको केसहरू होइन उहाँको, यदि थियो भनेदेखि अख्तियारले गर्थ्यो। अरू कुनै क्रिमिनल कामहरू उहाँबाट गरेको आशंकामा उहाँलाई पक्राउ गरेको हुनुपर्छ मलाई त्यस्तो लाग्छ।
2: भनेपछि सीआईबीले पक्राउ गर्यो भन्दाखेरि कुनै आपराधिक क्रियाकलापमा संलग्न वा चाहिँ के आरोप लागेको वा के मुद्दा परेको हुनसक्छ?
10: कुनै मुद्दा परेको हुनसक्छ, अथवा कुनै पुलिसले छानबिन गर्ने खालको, जस्तो भ्रष्टाचार, अकुत सम्पत्ति लगायतकोमा चाहिँ अख्तियारले नै पक्राउ गर्न सक्छ, अरूले सक्दैन, पुलिसलाई त्यो अधिकार छैन। त्यसकारणले पुलिसले समातेको भन्ने बित्तिकै त्यसमा चाहिँ अरू क्रिमिनल अफेन्सका कुराहरू कुनै भएको कारणले उहाँलाई, अथवा कुनै आशंका भएको कारणले उहाँलाई पक्राउ गरेको हुनुपर्छ।
2: नेपालको इतिहासमा पूर्व प्रधान न्यायाधीश पक्राउ परेका घटनाहरू स्मरणमा छन् दालजी?
10: पूर्व प्रधान न्यायाधीश पक्राउ परेका छैनन् अहिलेसम्म, मैले थाहा पाएछु।
2: यो अहिलेसम्म चाहिँ पक्राउ परेका छैनन्, यो पहिलो घटना भयो
10: हो।
2: तर अब एउटा कुरा, जस्तो यसभन्दा अगाडिका पनि कतिपय घटनाहरूमा सम्पत्ति शुद्धिकरणकै विषयलाई लिएर पनि नेपाल प्रहरीले वा साइबरले अपराधले पक्राउ गरेका घटनाहरू छन् कि छैनन् नयाँ सरकार आइसके पछाडि?
10: सम्पत्ति शुद्धिकरणमा पनि त्यत्रो ठूलो धरपकड पक्राउ भएको छैन, अहिलेसम्म भएको छैन, र नयाँ सरकार आएपछि पनि त्यस्तो खालको ओहो भन्ने खालको अहिलेसम्म कुनै पक्राउ भएको छैन।
2: तर अहिले जस्तो पूर्व प्रधान न्यायाधीश नै पक्राउ पर्दाखेरि चाहिँ एक किसिमको सान्नाटा पैदा चाहिँ भएको छ धेरैले।
10: मलाई के लाग्छ भने उहाँलाई जुन पूर्व प्रधान न्यायाधीशलाई जुन पक्राउ गर्यो नेपाल सरकारले, अब यो चाहिँ हेर्नुहोस्, पुख्ता प्रमाण नभइकन, प्रशस्त प्रमाण नभइकन, अदालतबाट पक्राउको अनुमति नलिकन यो चाहिँ गर्नु हुँदैन। अब सायद भएरै गरे होला, अब अहिलेलाई चाहिँ त्यति शङ्काको सुविधा सरकारलाई नै दियौं, तर चाहिँ धरपकड गर्ने, पक्राउ गर्ने भनेको निकै ठूलो कुरा हो, र मान्छेको स्वतन्त्रतामाथि धावा बोल्ने भनेको धेरै नै ठूलो कुरा हो।
2: जस्तो अहिले यहाँले भन्नुभयो नि, कुनै पक्राउ पर्जी ल्याए होला वा अदालतको अनुमति ल्याए होला, जस्तो अहिले मेरो विचारले त शुक्रबारदेखि अब बन्द छ सबै कुराहरू, होइन? शुक्रबार, शनिबार, आज हामी आइतबारमा छौँ,
10: पक्राउ पुर्जीको लागि जिल्ला अदालतको त्यो ढोका जहिले नि खुल्लै छ नेपाल सरकारको लागि, खुल्लै छ। त्यो चाहिँ जरुरी पक्राउ पुर्जी त उसले आफैले दिन सक्छ, पुलिसले आफैले, तर अदालतले चाहिँ पक्राउ पुर्जीको लागि त्यहाँ न्यायाधीशको व्यवस्था। राजनीतिक दलले उहाँलाई चाहिँ प्रश्रय दिइराखेको अथवा कुनै राजनीतिक दल अनि कोही जस्तो अब हामी कानुन व्यवसायीहरू नै पनि उहाँको विरुद्धमा आफ्नो समर्थनमा त्यसरी लागेको अवस्था चाहिँ अहिले छैन. उहाँले सर्वोच्च अदालतबाट अस्ति केही दिन अगाडि मात्रै मुद्दा जित्नु भएको छ र उहाँले आफ्नो अवकाशित जीवनमा उहाँले पाउनुपर्ने पेन्सन पट्टा लगायतका कुराहरू उहाँको बनिराखेको थिएन र उहाँको चाहिँ उहाँलाई सफाई दिने गरी संसद सचिवालयको महासचिवले उहाँलाई चिठी दिनुभयो. त्यो महाअभियोग उहाँको लागि जुन दर्ता भएको थियो त्यसमा चाहिँ संसद सचिवालयको महासचिवले तपाईँको समय अप भएकोले अब तपाईँको चाहिँ महाअभियोग प्रस्ताव चाहिँ यही सिद्धिन्छ भनेर दिनुभएको थियो. दिएको कारणले त्यहाँ कानुन व्यवसायीहरू र त्यतिखेरको तत्कालीन नेपाल बार सबैजना मिलेर सर्वोच्च अदालतमा त्यसको विरुद्धमा रिट चाहिँ नि दायर भएको थियो र अन्तरिम आदेश पनि जारी भएको थियो र त्यसमा चाहिँ अब टाइम अप भइसक्यो. अब चोलेन्द्र शमशेरको चाहिँ यो महाअभियोग प्रस्ताव चाहिँ अब नो मोर अब चाहिँ अगाडि बढ्न सक्दैन अब यो चाहिँ रिट निवेदन खारेज हुने ठहर्छ भनेर केही दिन अगाडि चोलेन्द्र शमशेरले जित्नुभएको र उहाँ चाहिँ अहिले आफ्नो अवकाशित जीवनमा पेन्सन पट्टा बनाएर आफ्नो चाहिने पेन्सन लिएर बस्नको लागि इलिजिबल हुनुभएको अवस्था हो अहिले यतिखेरको अवस्था.
2: अब पूर्व प्रधान न्यायाधीश पक्राउ परेको इतिहासमा छैन अहिलेसम्म जानकारीमा आएन भन्नुभयो तपाईँले होइन. कसैको मानमर्दन र मानहानिको कुरा चाहिँ यो हाम्रो समाज सामाजिक पृष्ठभूमिका लागि र अन्तर्राष्ट्रिय जगतमै पनि एउटा पूर्व प्रधान न्यायाधीश भएकै व्यक्तिका लागि चाहिँ त्यो निकै ठुलो विषय पनि बन्ला. तर पक्राउ पर्ने छोड्ने प्रवृत्ति छ नि त अहिले पछिल्लो समय.
10: केही अब कस्तो छ भने मान्छेलाई पक्राउ गर्ने हगि अब यो सुरुवात चाहिँ अब नयाँ सरकार आएपछि अब सुरुवाती दिनदेखि नै जो जो व्यक्तिहरू पक्राउ परे ती व्यक्तिहरू धेरैजना भनौँ न धेरैजना चाहिँ नि पछि अदालतको आदेशबाट छुटिया छन्
2: हगि.
10: अब यो चाहिँ राम्रो होइन. अब सरकारले त्यसलाई पुख्ता प्रमाण पुर्याएर नछुट्ने गरी चाहिँ उहाँहरूले पक्राउ गर्नुपर्छ. अब कसरी पक्राउ भएको छ है अब के आधारहरू छ चोलेन्द्र शमशेर जगेराको बारेमा
2: यसको त निकै धेरै कुराहरू बाहिर पनि आएन. 81 पक्राउ परेको खबर आयो. पहिला सुन अनि थुन भन्छ होइन न्यायालयको सिद्धान्तले चाहिँ.
10: अब यस्तो छ हेर्नुहोस् अब कतिपय केसमा चाहिँ पहिला थुन अनि सुन छ है कतिपय केसहरूमा जस्तो उम्केर जाने भागेर जाने प्रमाण लोप नष्ट गर्ने होइन अनि त्यसपछि त्यसलाई चाहिँ बाहिरै राखिरहँदाखेरि त्यो कोही अब पीडित पक्ष होला पीडित पक्षलाई खतरा हुने यस्तो खालकोमा चाहिँ पहिला छुन अनि सुन हो हेर्नु. कानुनले पनि त्यो अधिकार पुलिसलाई दिएको छ. जरुरी पक्राउ पुर्जी पनि जारी गर्ने अधिकार पुलिसलाई दिएको छ होइन. तर त्यो कुरा चाहिँ टिक्नु चाहिँ पर्छ के जस्तो मान्छेको स्वतन्त्रतामाथि तपाईँले कसैलाई धावा बोलिहाल्नुहुन्छ अथवा सरकारले धावा बोलिहाल्छ भनेदेखि फन्डामेन्टल राइट छ संविधानको. त्यो फन्डामेन्टल राइटले जुन स्वतन्त्रताको अधिकार प्रदान गरेको छ त्यो असीमित छ हाम्रो देशमा. त्यो चाहिँ हाम्रो प्रजातान्त्रिक अधिकार हो र त्यसलाई हनन गर्नको लागि जुन सरकारले चाहिँ कदम चालेको छ त्यो चाहिँ पुख्ता प्रमाण भएको हुनुपर्छ र उहाँहरूसँग पुख्ता प्रमाण भएर पक्राउ गरेको हुनुपर्छ.
2: अब एउटा कुरा जस्तो कानुनी हिसाबले यहाँले भन्नुभयो साइबरले अपराधले पक्राउ गर्यो होइन. त्यो हुँदाखेरि चाहिँ उहाँले वैयक्तिक हिसाबले केही मुद्दा कसैले निवेदन दिएको हुनसक्छ वा रिट दिएको हुनसक्छ त्यस कारणले
10: गरेको भन्ने मेरो सुन्नमा आएको. अब तपाईँहरू पत्रकार साथीहरूलाई पनि त्यही होला
2: होइन. अब जानकारीमा हामीलाई पनि जानकारीमा आए अनुसार चाहिँ उहाँले चाहिँ उहाँलाई सिआइबीले पक्राउ पर्यो गर्यो भन्ने चाहिँ आएको छ होइन. अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको भन्ने आएको छ अहिले चाहिँ. अब यो हुँदै गर्दाखेरि आज त आइतबार आज त सार्वजनिक बिदा पनि हो क्यारे होइन.
10: आज सार्वजनिक बिदा हो
2: भनेपछि चोलेन्द्र शमशेर पनि भागी जाने व्यक्ति अन्तर्गतै पर्नुभयो होइन अहिले कानुनको नजरमा.
10: उहाँलाई अब त्यो यति छिटो फेरि अब राति समात्यो भनेको छ होइन. अब राति समात्दाखेरि चाहिँ त्यो व्यक्ति भागेर जाने अथवा प्रमाण लोप गर्ने अथवा पीडितको लागि चाहिँ दबाब सिर्जना गर्ने यस्तो नभइकन चाहिँ यसरी राति अथवा त्यस्तो अवस्थामा चाहिँ पक्राउ गरिँदैन गर्न हुँदैन भन्ने सिद्धान्त छ होइन.
2: घरबाटै महाराजगञ्ज स्थित घरबाटै पक्राउ गए राति
10: यति हतार हतार गरेर जुन पक्राउ गरिएको छ त्यसको पछाडिपट्टि ठुलै कारण नभइकन त्यो चाहिँ पक्राउ गरिनु हुँदैन.
2: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा जबरा रातारात घरबाट पक्राउ पर्ने कुरा चाहिँ यसको सामान्य कारणले त नहोला नि त. त्यसो भए
10: केही अब के हो थाहा छैन. अब होइन सामान्य कारणबाट पक्राउ पर्नु भएको रहेछ उहाँ भने भोलि बन्दी प्रदर्शन मुद्दा पर्ला, भोलि चाहिँ छुट्नु होला, त्यसपछि फेरि चाहिँ यसले सरकारको जुन स्टेप छ, सरकार जुन ढङ्गले अगाडि बढिराखेको छ त्यसमा ब्रेक लाग्न सक्छ, यो चाहिँ गलत भयो, किन यसो गरेको भन्ने प्रश्न जनताले उठाउन सक्छन्। त्यस कारणले सरकारले यो कुरा यस्तो यस्तो कुराहरूमा धेरै विचार गरेर मात्रै मान्छेलाई पक्राउ गर्नुपर्छ र विचार गरेर गरेको होला, अब त्यो चाहिँ बाहिर आएपछि मात्रै भन्न सकिने अवस्था रह्यो।
2: हुन त अब यसपछि अगाडिका श्रृङ्खलाहरू पनि रातारातै पक्राउ गर्ने, 10-15 दिन नपुग्दै छुट्ने, फेरि 25 दिनपछि छुट्ने, यो श्रृङ्खला त चलिरहेछ नि त एक वर्ष यता, यहाँले पनि देख्नु भएको छ,
10: चलिराखेको
2: छ।
10: यो चाहिँ एउटा प्रजातन्त्रको लागि, नेपालको संविधानको लागि यो चाहिँ उपयुक्त कुरा चाहिँ होइन। अब यो चाहिँ कसैलाई पक्राउ गरिन्छ भने त्यो चाहिँ मुद्दा चल्ने, त्यो सस्पेन हुने खालको चाहिँ अवस्था नभइकन पक्राउ गरिनु हुँदैन। चाहे साधारण जनता हुन्, चाहे चोलनहरू कमिसन जबरा हुन्, कुनै पनि नेपाली जनता त्यसरी पक्राउ गर्नु हुँदैन। होइन, अब उनीलाई त्यत्रो ठुलो अपराध गरेको रहेछन् भने र उनलाई चाहिँ पक्राउ गरेको भोलि चाहिँ सही रहेछ भनेदेखि पक्राउ गरेको चाहिँ भोलि सदर होला।
2: अब नेपालको कानूनी अवस्था, अहिलेको न्यायालयको अवस्था, पछिल्लो चाहिँ सरकारका स्टेपहरू चाहिँ कसरी हेर्नु भएको छ यहाँले?
10: अब यो अदालत पनि अहिले कस्तो देखिरहेछ, हाम्रो अदालत अब हामी सधैँ त्यहाँ चाहिँ नजिक घर काम गरिराखेका छौँ, अदालतका श्रीमानहरूमा पहिलाको भन्दा अहिले मनोबलहरू चाहिँ बढेको देख्छौँ हामी, मनोबलहरू बढेको देख्छौँ, स्वतन्त्रता चाहिँ उहाँहरूले बढी इन्जोय गरिराखेको, भोग गरिराखेको हामीलाई महसुस छ अहिले। जसरी पहिला चाहिँ सरकारको दबाव, सरकारको प्रभाव र सरकारका विभिन्न किसिमका भातृ संगठनहरू र सरकारका विभिन्न त्यो चाहिँ के भन्दा निकायहरू, अवयवहरू, विभिन्न किसिमका शक्ति केन्द्रहरू, लठैतहरूबाट जुन दबाव प्रभाव हुन्थ्यो पहिला, त्यो चाहिँ दबाव प्रभाव चाहिँ अहिले धेरै कम देखिन्छ। यसमा चाहिँ हामीले प्रष्ट रूपमा भन्न सक्छौँ र न्यायाधीशहरूसँग पनि हामीले व्यक्तिगत रूपमा कुरा गर्दाखेरि अहिले चाहिँ नि भोलि तेरो नेकी गरी तिम्रो चाहिँ नि भोलि माथि जाने नजाने कुरा हामी ध्यान पुर्याउँछौँ है, अहिलेदेखि विचार गरेर काम गर्नु भन्ने दबाब चाहिँ अहिले छैन हामीलाई भन्नुहुन्छ न्यायाधीशहरू, उच्चका न्यायाधीशहरू, जिल्लाका न्यायाधीशहरू, र उहाँहरू स्वतन्त्रतापूर्वक उहाँहरू काम गरिराख्नु भएको छ र माथि पनि अब यसपछि प्रधान न्यायाधीश फलानुहुन्छ, अबको प्रधान न्यायाधीश फलानु हो, अबको यति वर्षपछि फलानु हुन्छ भन्ने पनि अवस्था अब छैन। त्यो नहुने बित्तिकै एक खाले सबैमा एउटा काम गर्ने एउटा भावना, अगाडि बढ्ने एउटा चाहिँ भावना र चाहिँ सबैले स्वतन्त्रतापूर्वक आफ्नो काम चाहिँ गरिराख्नु भएको अहिले चाहिँ मैले देख्छु सर्वोच्च हालमा।
2: ए भनेपछि न्यायालय अहिले स्वतन्त्र छ, पारदर्शी छ न्यायालय चाहिँ, अहिले आँट बढिया छ,
10: सापेक्षताको हिसाबले हेर्नुपर्छ यसलाई। हेर्नुहोस्, यो 100% को कुरा मैले तपाईँलाई भने होइन, विभिन्न समस्याहरू छन् अदालतमा, अदालतमा बिचौलियाको समस्या छ, अदालतका न्यायाधीशहरू हिम्मतिला हुनुहुन्न, अदालतका न्यायाधीशहरूले गर्नुपर्ने डिसिजनहरू पक्का पक्की तरिकाले गर्नु पर्यो र कुनै पनि किसिमको चाहिँ मान्छेले न्याय परेको अनुभव गर्नु पर्यो, यी सब कुराहरू धेरै कुरा छ। हेर्नुहोस्, यसमा छलफलको विषय छ, यो अगाडि बढाउनु पर्ने विषय छ र अदालतलाई हामीले जन उत्तरदायी र अझ बढी संविधान उत्तरदायी हुन्छ अदालत, तर पनि चाहिँ एउटा जनताले पनि विश्वास गर्नुपर्छ अदालतप्रति, जुन ढङ्गको विश्वास चाहिँ अगाडि बढ्नुपर्ने हो त्यो केही केही कुराहरू कमी हुँदै गएको छ र त्यसलाई चाहिँ राम्रो बनाउन सुधार्नको लागि हामी सबै लागिराखेका छौँ, अहिले लागिराखेका छौँ र पहिलाभन्दा राम्रो अवस्था छ चाहिँ, यति चाहिँ म भन्न सक्छु।
2: हस्, बाबुराम लालजी, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता बाबुराम दाहाल। नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
11: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
12: ल ल आमा, म तँ गए तँ आए,
11: होइन आजै आइपुग्छस् र?
12: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्।
13: आशिष एन्ड ब्रदर्स प्रणाली चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029575128 मोबाइल नम्बर 9952445741
14: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बासको

0: नमस्कार, म गायक अनन्त घिमिरे। तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: यतिखेर हाम्रो बेसमा जल तथा मौसम विज्ञान विभागका मौसम भेद सञ्जीव अधिकारी यतिखेर हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। अधिकारी जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हजुर, धन्यवाद, नमस्कार।
1: अब वर्षा अहिलेसम्म पनि जारी छ, 12 गतेसम्म वर्षा हुने र मौसमी प्रणालीमा परिवर्तन हुने भन्ने पूर्वानुमान थियो। अब आज र भोलिको मौसमको अवस्था कस्तो रहन्छ र अहिले कस्तो छ प्रणाली?
2: हजुर, अहिले यति बेलाको मौसमको कुरा गर्नुपर्दाखेरि अहिले गए रातिदेखि अहिले चाहिँ विशेष गरेर यो चितवनदेखि पश्चिमपट्टि, त्यसै गरेर यो कपिल वस्तुबाट पूर्वपट्टि र मासतिर कुरा गर्नुपर्दाखेरि यो म्यागदी पर्वत कास्कीबाट मुनतिरको यो जुन एरिया छ त्यो भूभागमा चाहिँ एकदमै बढी वर्षा भएको देखिन्छ र धेरै ठाउँमा 100 मिलिमिटर भन्दा बढी वर्षा पनि मापन भएको छ। जस्तो कि चितवन जिल्लामा होइन, नवलपरासी, पाल्पा, त्यस्तै रूपन्देही, त्यस्तै कपिल वस्तु, स्याङ्जा, तनहुँ लगायतका भूभाग, माथि म्यागदी लगायतका भूभागहरूमा चाहिँ, अनि त्यसै गरी पर्वतमा पनि धेरै भारी वर्षा मापन भएको छ। 100 मिलिमिटर भन्दा बढी वर्षा भएपछि हामी त्यसलाई धेरै भारी भन्छौँ होइन, र त्यसरी धेरै ठाउँमा चाहिँ धेरै भारी वर्षा भएको कारणले चाहिँ त्यहाँको जनजीवन, सडक यातायातदेखि चाहिँ त्यहाँ चाहिँ अब खोलाहरूको चाहिँ जलसतह बढ्ने, बाढी आउने लगायतका विभिन्न घटनाहरू चाहिँ अहिले गएको 12 घण्टामा चाहिँ देखेको छौँ। अब आजको मौसमको कुरा गर्नुपर्दाखेरि रातिको तुलनामा अहिले धेरै हदसम्म वर्षाको गतिविधि कम भएको अवस्था छ। पछिल्लो 3 घण्टालाई हेर्ने हो भने यो मध्य प्रदेशको यो पश्चिमपट्टिका भूभागहरू, त्यसै गरेर यो राति ठुलो पानी परेका ठाउँमा पनि अहिले चाहिँ सामान्य किसिमको चाहिँ झरी जस्तो अब सिमसिम पानी परिरहेको अवस्था चाहिँ छ। र अहिले जुन भारतको उत्तर प्रदेश आसपासमा एउटा वेलमार्क लो भनेको एउटा न्यून चापको क्षेत्र जुन बनेको छ होइन, त्यसले चाहिँ नेपालमा प्रभाव पारेको देखिन्छ। साथै यो जुन बंगालको खाडीबाट पनि यो पूर्वपट्टिबाट जुन पानी बोकेर हावा आउने र नेपालको करिब मध्य भागमा चाहिँ एकदम कन्सन्ट्रेट हुने भएकोले चाहिँ त्यो मध्य भागमा बढी वर्षा भएको हो। अब यो जुन केन्द्रीकृत भइरहेको छ त्यो चाहिँ अब आज नै धेरै हदसम्ममा कम हुने देखिन्छ।
1: अब आज दिनभरको वर्षाको अवस्था चाहिँ कस्तो छ? कुन कुन क्षेत्रमा अलिकति भारी वर्षा हुने सम्भावना हुन सक्छ सञ्जीव सर?
2: आज बागमतीदेखि पूर्वपट्टिको भूभागमा चाहिँ त्यति जोखिम रहँदैन, वर्षाको गतिविधि धेरै हदसम्म कम भइसकेको छ होइन, यो मधेसका र कोशी प्रदेशमा चाहिँ अब त्यति धेरै खतरा छैन। आजलाई चाहिँ हामीले हरियो रङको चेतावनी दिएको छौँ, भनेको मतलब आजलाई चाहिँ आफ्नो गतिविधिहरू गर्न सकिने भनेर नै हामीले भनेका छौँ। त्यसमाथि हामी अब पश्चिमतिर लाग्दाखेरि चाहिँ आज करिब जुन अपरान्नसम्ममा चाहिँ अपरान्नसम्मको लागि चाहिँ थोरै थोरै भए पनि वर्षा हुन सक्ने देखिन्छ यो बागमतीको जुन उपत्यका लगायतका भूभाग, त्यस्तै यो पश्चिमका भूभागहरूमा। र आजको लागि चाहिँ सबैभन्दा बढी वर्षा हुन सक्ने भनेर चाहिँ हामीले जुन लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेश यी 3 भूभागमा देखेका छौँ। तर त्यो भूभागमा पनि वर्षाको चाहिँ मात्रा छ, त्यो चाहिँ केही कमै हुने देखिन्छ। र भोलिको कुरा गर्दाखेरि भोलि चाहिँ धेरैसम्म मौसम राम्रो हुने देखिन्छ।
1: अब यो पश्चिमी नेपालमा वर्षाको प्रभाव बढी देखिनुको मुख्य कारण के भइरहेको छ अहिले?
2: अघि मैले भने अनुसार नै, जस्तो अब अहिले मनसुनको न्यून चापीय रेखा नै मध्यदेखि पश्चिमसम्म चाहिँ नेपालको नजिक रह्यो होइन, र यो जुन भारतको उत्तर प्रदेश आसपासमा बनेको चाहिँ न्यून चापीय क्षेत्रको प्रभाव पनि ती भूभागमै पर्न गएकोले चाहिँ अहिले पश्चिम भूभागमा चाहिँ बढी वर्षा भएको हो। र अब अहिले त्यो न्यून चापको क्षेत्र चाहिँ केही कमजोर अवस्थामा भए पनि नेपालको नजिक आइपुग्दाखेरि अब जुन लुम्बिनी, सुदूरपश्चिम प्रदेशका जुन तराईका भूभागहरूमा हावाकै गति पनि अलि बढी हुने र वर्षाका गतिविधि पनि अलि बढी भइरहेको छ। हिजोदेखि हेर्ने हो भने जुन मध्य प्रदेशको यो पश्चिमी भूभागदेखि बागमती, गण्डकी, लुम्बिनी र यो सुदूरपश्चिमकै तल्लो भूभागहरूमा चाहिँ यो हावा पनि अलि बढी चलेको अवस्था छ। र आजलाई पनि यो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तल्लो भूभागमा चाहिँ हावा अलि बढी चल्ने, जसले गर्दाखेरि चाहिँ अब खेतीबालीहरूमा ढलाउनेदेखि चाहिँ केही समस्या हुन सक्ने, हवाई उड्डयनलाई पनि केही आंशिक प्रभाव पर्न सक्ने चाहिँ देखिन्छ।
1: अब यो भोलि असोज 12 गतेपछि मौसम खुल्छ वा वर्षा अझै केही दिन लम्बिन सक्छ?
2: भोलि असोज 12 गतेदेखि मौसम धेरै भूभागमा देशका अधिकांश भूभागमा मौसम राम्रो छ, आंशिक बादल मात्रै लाग्ने र थोरै मात्रामा थोरै ठाउँमा चाहिँ एउटा खण्डित वर्षा मात्रै हुन सक्ने सम्भावना देखिएको छ र अहिलेको मनसुनी प्रणाली छ त्यो त्यसको जुन शक्ति चाहिँ धेरै क्षय भइसक्ने अवस्था चाहिँ भोलि देखिरहन्छ।
1: अब सञ्जीव सर, यो लगातारको वर्षापछि जमिन गलिसकेको अवस्थामा सामान्य वर्षाले पनि पहिरो जाने जोखिम चाहिँ कतिको बढाएको छ? अहिले आएको यो पानीले चाहिँ जमिनलाई चाहिँ कतिको चाहिँ कमजोर तुल्याएको छ यसो हेर्दा?
2: हो, धेरै हदसम्म कमजोर छ। अब जमिन कमजोर भइसकेको अवस्था छ। अब आज दिउँसो हामीले जुन मध्याह अपराह्नसम्ममा पानी केही मात्रामा पर्न सक्छ भन्यौँ, त्यो सामान्य पानीले पनि क्षतिको हिसाबमा बढी क्षति चाहिँ हुन सक्छ। किनभने यो लुम्बिनी अनि गण्डकी र यो बागमतीकै धेरै भूभागहरूमा चाहिँ पछिल्लो 3-4 दिनदेखि पानी परेको परै छ। आज रातिको कुरा गर्दा पनि अघि मैले चर्चा गरे अनुसार नै धेरै हदसम्म पानी परेको छ। त्यस कारणले चाहिँ अब यो सोइल मोइस्चर चाहिँ धेरै भइसकेको अवस्था छ, होइन? माटोमा चाहिँ पानीको मात्रा धेरै हुँदाखेरि चाहिँ अब पहिरो जमिन गल्ने, पहिरो भासिने, कटान हुने नदीका छेउछाउतिर त्यो सम्भावना एकदमै छ। आज कमसे कम आजको लागि चाहिँ हामीले अलि धेरै नै ख्याल गर्नुपर्ने हुन्छ, पानी कम नै पर्यो भने पनि।
1: तर अहिले अब जलसतह बढ्ने नदीहरू आसपासका क्षेत्रहरू, किनभने यो नेपाली बसलाई लाखौं श्रोताले सुनिरहनु भएको छ, देशभरका 300-400 रेडियोले चाहिँ यसलाई प्रत्यक्ष प्रसारण पनि गरिरहनु भएको छ, यो सामाजिक सञ्जालमा पनि हामी आइरहेका छौँ, कसरी सतर्क रहने, कुन कुन क्षेत्र अलिक बढी संवेदनशील र सतर्क रहनुपर्छ सन्दीप सर?
2: अहिले अघि मैले भने अनुसार नै यो हाम्रो चितवन आसपासमा चाहिँ अब नारायणी नदी होस् अथवा चाहिँ यता जुन अब राप्तीदेखि यता पूर्वतिरका भूभागहरूमा चाहिँ बढी वर्षा भइरहेकोले चाहिँ ती भूभागमा चाहिँ अब अलिक ख्याल गर्नुपर्ने हुन्छ। कमसे कम आज दिउँसो अपराह्नसम्मको लागि चाहिँ नदीको छेउछाउतिर चाहिँ गतिविधि नगर्ने, यातायातमा पनि आफूले अलिकति सावधानी अपनाउने गर्नुपर्छ। र जुन यो 1155 अनि त्यसपछि 1155 टोल फ्री नम्बर, त्यसमा पनि 2 गएर चाहिँ यो बाढी पूर्वानुमानको अहिलेको खोलाको अवस्थाको चाहिँ जानकारी चाहिँ हजुरहरूले निशुल्क रूपमा सबैले गर्न सक्नुहुन्छ। कुनै ठाउँमा यात्रा गर्नु पहिला चाहिँ 1155 र 1 फोन गर्नुभयो भने चाहिँ वर्षाको मौसमको गतिविधिको बारेमा निशुल्क जानकारी लिन सक्नुहुन्छ। 1155 फोन गरेर 2 थिच्नुभयो भने चाहिँ अहिले बाढीको अवस्था, देशभरमै बाढीको अवस्था कस्तो छ, कुन खोला कत्रो भइरहेको छ भन्ने कुरा तपाईँहरूले जानकारी निशुल्क रूपमा प्राप्त गर्न सक्नुहुन्छ। त्यसकारण म सबै सर्वसाधारण अनि सर्वकारवालाहरूलाई पनि यसबाट चाहिँ लाभान्वित हुनलाई म अनुरोध गर्न चाहन्छु।
1: अब यो काठमाडौँ उपत्यकामा पनि अलिकति वर्षा यतिखेर पनि झरी जस्तो आइ नै रहेछ, उपत्यकाका नदी तथा खोला किनारमा डुबानको जोखिम कस्तो छ अहिलेको अवस्थामा? मलाई सुन्दैछ।
2: र अब अहिले त्यति जुन रेनफलको मात्राको कुरा गर्नुपर्दाखेरि त्यति धेरै नभए पनि अब सिमसिम राति पानी परिरहेको अवस्था छ। काठमाडौँ उपत्यकामा चाहिँ अलिक बढी पानी परेको भनेको चाहिँ यो चन्द्रगिरी, खोकना अनि यो ललितपुर साइडमा चाहिँ, यो दक्षिण र यो पश्चिमपट्टिको साइडमा अलिक बढी वर्षा भएको देखिन्छ, यो उत्तर पूर्वपट्टिको साइड भन्दा, होइन? र त्यस कारणले चाहिँ अब हाम्रो दक्षिणतर्फको भूभाग अलि होचो पनि रहेको छ र वर्षाको गतिविधि नै भइरहेको भएर चाहिँ त्यहाँ अलिकति ख्याल गर्नुहोला। तथापि आज दिउँसोको लागि चाहिँ त्यति ठुलो पानी पर्ने सम्भावना काठमाडौँ उपत्यकाको लागि छैन, यस्तै सामान्य पानी चाहिँ आज जुन अपराह्नसम्म पर्न सक्छ, सबैलाई ख्याल गर्नको लागि अनुरोध गर्न चाहन्छु।
1: यो क्लाउड ब्रस्टको सम्भावना देखिन्छ सर यतिखेर, आज पनि आज भोलिसम्म?
2: क्लाउड ब्रस्ट भन्नुभएको
1: होइन,
2: यो चाहिँ यस्तो हो, यो मनसुनी यो प्रणालीको असर हो, होइन? यो क्लाउड ब्रस्ट हो भनेर भन्न सकिने अवस्था छैन। क्लाउड ब्रस्ट भनेको कुनै एउटा सानो ठाउँमा चाहिँ विशेष गरेर
1: सम्भावना देखिएको छ कि छैन हामीले हेर्दा,
2: क्लाउड ब्रस्ट हो कि होइन भन्ने सवालमा चाहिँ अहिलेको यो जुन प्रक्रियालाई, यो घटनालाई चाहिँ क्लाउड ब्रस्ट भन्न मिल्ने आधार छैन।
1: अब वर्षा रोकिएपछि पनि बाढी पहिरो जोखिम तत्काल घट्छ वा अझ केही घण्टा कायम रहन सक्ने सम्भावना रहन्छ?
2: हजुर, अब अहिले पनि हामी मनसुनको नै समयमा छौँ, होइन? अब यो सिस्टम गइसकेपछि बिस्तारी हामी यो मनसुनको उत्तरार्धमै छौँ, केही दिनपछि हामी बिस्तारी मनसुन बहिर्गमनको जुन अनुगमन पनि गरिरहेको छौँ, केही दिनपछि बहिर्गमन हुन पनि सक्ला। अहिले हामी मनसुनकै अवधिमा भएको र यो मनसुनी वायुको प्रभाव नेपालमा रहिरहेको कारणले गर्दाखेरि चाहिँ अब अहिले सबैलाई समयमित हुनको लागि म आग्रह गर्न चाहन्छु, किनभने अब के आजदेखि चाहिँ म यो पानीको क्रममा धेरै हदसम्म कम भए पनि यो नेपाल मौसम विज्ञान विभागको आधिकारिक र पछिल्लो सूचनामा चाहिँ अध्यावधिक हुनु होला, किनभने मौसमी प्रक्रिया प्रणाली भनेको चाहिँ अब यो कुनै नयाँ प्रणालीले असर गर्न पनि सक्ने अवस्था हुन्छ कहिले काहीँ, होइन? अब अहिले हामीले एकदमै अनुगमन गरिरहेको छौँ, त्यस कारणले पछिल्लो जुन घटना के भइरहेको छ, पछिल्लो मौसमी प्रणाली, त्यसको बारेमा चाहिँ हामीले तपाईँहरूलाई बताउने नै छौँ। त्यसकारण हाम्रो चाहिँ आधिकारिक वेबसाइट सामाजिक सञ्जालमा चाहिँ एकदमै ख्याल गर्नुहोला, अहिलेको लागि चाहिँ भोलिदेखि चाहिँ धेरैसम्म मौसममा सुधार हुने पनि म सबैलाई जानकारी गराउन चाहन्छु अहिलेको विश्लेषण अनुसार।
1: जाँदा जाँदै सञ्जीव सर, यो जस्तो किनभने नेपालीहरूका महान पर्वहरू पनि यतिखेर आइरहेका छन् होइन, महान पर्व यो विजया दशमी पनि नजिक नजिक आउँदैछ, अब यसै महिना चाहिँ घट स्थापना पनि छ, दशैं आउन 20 दिन बाँकी रहँदाखेरि यस पालाको दशैं चाहिँ कस्तो हुन्छ, हामी कतिसम्मको प्रक्षेपण गर्न सक्छ, हाम्रो आधारले कतिसम्म बताउन सक्छ?
2: हजुर, अब हुन त हाम्रो क्षमता भनेको एक हप्ताभन्दा पछिको चाहिँ त्यो हरेक दिनको फोकस गरेर चाहिँ पूर्वानुमान गर्ने त्यति धेरै क्षमता छैन, तर पनि अहिले क्षेत्रीय र विश्वव्यापी जुन मौसमी मोडलहरूलाई विश्लेषण गर्ने हो भने र पछिल्लो यो मौसमी प्रक्रियालाई चाहिँ विश्लेषण गर्दाखेरि चाहिँ दशैंको बेलामा चाहिँ मौसमले दुःख दिने अवस्था त्यति देखिँदैन, दशैं राम्रै हुन सक्ने अहिलेको यतिखेरको विश्लेषणमा देखिन्छ। तथापि हाम्रो पछिल्लो सूचनाहरू चाहिँ सबैलाई चाहिँ ध्यान दिनको लागि म आग्रह गर्न चाहन्छु।
1: सञ्जीव सर, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
2: धन्यवाद।
1: मौसमविद सञ्जीव अधिकारी, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
3: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ? यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र, हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ, चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
4: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
5: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
5: औ लु, समस्याको समाधान भनेकै म हो,
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
6: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
7: अब त्यहीबाट जाने
5: लाखै सल्लाह दिएको के पाक बोलेको, मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
8: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852154992, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
1: यति राम्रो बीचमा नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरे हुनुहुन्छ। घिमिरेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ।
9: हजुर, धन्यवाद।
1: नेपाली कंग्रेसको महाधिवेशनको उल्लासको विषयमा कुरा गर्नुभन्दा अगाडि म यहाँलाई जानकारी गराउन चाहन्छु, पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर राणा गैराती निवासबाटै पक्राउ पर्नु भएको छ, आइतबार आज पनि सार्वजनिक विदा हो, उहाँलाई पक्राउको कारण चाहिँ खुल्न त सकेका छैन, तैपनि अब यो साइबरले अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको भन्ने खालको खबर चाहिँ प्राप्त भएको छ। यो अवस्थामा यो हिजोका दिनहरूमा नेपालमा पक्राउ पर्ने फेरि छुट्ने अब यो टेन्डेन्सी त चल्या छ। चोलेन्द्र शमशेर जबराको यो पक्राउलाई, अपराध अनुसन्धान कार्यालय टेकुले गरेको पक्राउलाई चाहिँ कसरी हेर्नु भएको छ?
9: अब हेर्नुहोस्, चाहिँ संसारका अरू मुलुकहरूले यो अनुसन्धान र कार्यालयको प्रकरणलाई त्यसरी अगाडि बढाउँछन्, त्यसमा हाम्रो परिपक्वता देखिँदैन। हामी चाहिँ कहिले व्यापारीलाई पक्राउ गर्छौँ, कहिले उद्योगपतिलाई पक्राउ गर्छौँ, कहिले अन्य क्षेत्रका व्यक्तिहरूलाई पक्राउ गर्छौँ, कहिले राजनीतिज्ञहरूलाई पक्राउ गर्छौँ र पछि हामी फेरि छोडिदिन्छौँ, कसैको प्रमाण पुग्दैन या चाहिँ पक्राउ गरिहाल्नुपर्ने कारण देखिँदैन या अन्य कारणले, अदृश्य कारणले उनीहरूलाई हामी रिहा गर्छौँ। यो परिपाटी पहिलेदेखि नै चल्दै आएको, अहिले प्रकरण पनि त्यस अन्तर्गत त्यसै अन्तर्गत हो या चाहिँ अन्य कुनै ठोस प्रमाणका आधारमा चाहिँ केही जघन्य अपराधका आधारमा चाहिँ गरिएको भन्ने कुरा अहिले भन्न सकिँदैन। तर हाम्रो काम गर्ने तरिका, राज्यको शैली होइन, सरकारको चाहिँ नि जुन खालको अख्तियार अवलम्बन गरेको चाहिँ तौर तरिका चाहिँ त्यति उपयुक्त र त्यति जायज चाहिँ रूपबाट स्थापित भइसकेको देखिँदैन अहिलेसम्मका विगतका घटनाहरू हेर्दा। अब यो चाहिँ वस्तुपरक छ कि ठोस छ कि समयक्रममा, यो विषयमा अनि मात्रै भन्न सकिन्छ।
1: अब एउटा कुरा के पनि आइरहेको छ भने, अब यसलाई हामीले एकदमै पुष्ट त नगरौं तर धेरै संचार माध्यमले लेखेको छ, पक्राउ पुर्जी बिनै पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरी हिरासतमा भन्ने खालको विषय आएको छ, र स्रोतको हवाला दिएर प्रहरीले नै पुष्टि गरेको भन्ने खालका पनि विषय आएका छन्। पूर्व प्रधान न्यायाधीश नेपालको इतिहासमा पक्राउ परेको यो पहिलो घटना हो भन्नुभएको थियो वरिष्ठ अधिवक्ताले यसभन्दा अगाडि, होइन? अब यो प्रक्रियाले चाहिँ एक किसिमको सन्तास र त्रासको वातावरण सिर्जना भएन, भयभीतको वातावरण सिर्जना हुँदै छैन त्यसो भए?
9: त्यही त मैले अघि नै भने, यस्ता पक्राउका प्रकरणहरू जे जति त्यसको श्रृङ्खला हामीले देखेका छौँ, बेहोरेका छौँ, त्यसले चाहिँ हाम्रो काम गर्ने शैलीमा परिपक्वता छैन भन्ने देखिन्छ। अब यो प्रकरण चाहिँ नि, अब तपाईँले नि भन्नुभयो, पूर्व प्रधान न्यायाधीशलाई पक्राउ गरेको नेपालको इतिहासमा पहिलो घटना भन्नुभयो,
1: वरिष्ठ अधिवक्ता बाबुराम दाहालजीले मलाई भर्खरै भन्नुभएको थियो त्यो पहिलो घटना बन्यो।
9: त्यही त, त्यही सुनेका कुराहरू, अहिले आएका कुराहरू, प्राप्त सूचनाहरू आधारमा नै हामीले पनि आफ्नो धारणा बनाउने हो। त्यसैले यस्ता घटनाहरू जसरी अहिले घट्दै आएका छन् नि, यी घटनाहरूले राज्यको र सरकारको, राज्यको प्रतिनिधिको रूपमा काम गरिरहेको सरकारको चाहिँ विश्वसनीयता स्थापित हुनुपर्छ। काम गरेको कुराले नै विश्वसनीयता चाहिँ कमजोर हुँदै जाने हो भने भोलि सरकारलाई पनि कसैले नफेर्ने नमान्ने अवस्था आउन सक्छ। राज्यका अङ्गहरूले पनि आफ्नो विश्वसनीयता कायम गर्न सक्नुपर्छ, स्थापित गर्न सक्नुपर्छ। यो मामलामा चाहिँ विगतमा हाम्रो कमजोरी हुँदै आएको छ, यो विषय चाहिँ अब समयक्रम प्रष्ट हुन्छ।
1: महामन्त्रीज्यू, नेपाली कंग्रेसको महाधिवेशनको चटारो पनि छ यतिखेर, वडा अधिवेशन सकिए, पालिका अधिवेशन सकिए, क्षेत्रीय अधिवेशन पनि यो वर्षाका कारणले छिटपुट कतै सारिएका पनि छन्, कतै भइ नै रहेको स्थिति पनि छ। नेपाली कंग्रेसको 15 महाधिवेशनमा कतिको उत्साह छ?
9: अब हेर्नुहोस्, देशव्यापी रूपबाट अहिले यो प्रक्रिया जारी छ। हामीले प्रारम्भिक तहका निर्वाचनका प्रक्रियाहरू अगाडि बढाउँदैछौ, वडा तहको पालिका तहको सकेर अब हामी चाहिँ नि चाहिँ संसदीय निर्वाचन क्षेत्र सँगसँगै प्रदेश सभा निर्वाचन क्षेत्रका अधिवेशनका प्रक्रियाहरू सम्पन्न गर्ने क्रममा छौँ। यस क्रममा देखिएको वास्तवमा चाहिँ उत्साहलाई हेर्दाखेरि हामीले विधानमा जुन के अरे थप जुन एउटा व्यवस्था गरेका छौँ, 35 वर्ष मुनिका युवाहरूलाई चाहिँ नि पार्टीको प्रारम्भिक तहदेखि केन्द्रीय तहसम्म पुग्ने जुन सुविधा अथवा अवसर हामीले उपलब्ध गराएका छौँ, र पेसागत चाहिँ क्षेत्रका चाहिँ नेपाली कंग्रेसमा राजनीति गर्न चाहने, नेपाली कंग्रेसको नेतृत्वमा पुग्न चाहनेहरूका लागि पनि हामीले जुन सुविधा विधानको सुविधा उपलब्ध गराएका छौँ, र हामीले चाहिँ अन्य पनि क्लस्टरहरू थपेर हामीले चाहिँ विधानलाई फराकिलो बनाएका छौँ, विधानको दायरालाई। यसले गर्दाखेरि चाहिँ गाउँ गाउँमा चाहिँ पार्टीमा एउटा थप आकर्षण बढेको पाइएको छ। युवाहरूको त असाध्यै ठूलो एउटा जमात चाहिँ नेपाली कंग्रेसको क्रियाशील सदस्य भएको र पार्टीको निर्वाचनको प्रक्रियामा सामेल भएको अवस्था छ। यसले चाहिँ अहिलेको झरी बादल चाहिँ र यो प्राकृतिक विपत्तिको जुन अवस्थामा पनि चाहिँ देशको विभिन्न भागमा चाहिँ निकै ठूलो संख्यामा चाहिँ पार्टीमा साथीहरूको चाहिँ उपस्थिति र निर्वाचन प्रतिस्पर्धा गर्ने अवस्था बनेको छ।
1: अर्को महाधिवेशन पनि असोज 15 गते हुँदैछ नि त होइन, कंग्रेसका दुईटा महाधिवेशन हुँदैछन् यसपल्ट।
9: अब नेपाली कंग्रेसको त एउटै महाधिवेशन हुँदैछ।
1: अब प्रकाश शरण महर्षिसँग मेरो हिजो बिहान पनि कुरा भएको थियो, उहाँले त अर्को महाधिवेशन हाम्रो असोज 15 गते हुँदैछ कंग्रेसको भन्नुभएको थियो।
9: नेपाली कंग्रेसको महाधिवेशन चाहिँ यही मात्रै हो नेपाली कंग्रेसको, होइन पार्टीका साथीहरूले चाहिँ अर्को कुनै चाहिँ आयोजना गर्नुभएको छ भने त्यो चाहिँ संस्थागत चाहिँ एउटा दायरा भन्दा बाहिर नै छ, त्यो नेपाली कंग्रेसको दायराभित्रका अरू गतिविधिहरू छैनन्। नेपाली कंग्रेसको नाममा अन्य साथीहरूले कुनै गतिविधि गरिराख्नु भएको छ भने त्यो बेग्लै कुरा हो, तर नेपाली कंग्रेसको संस्थागत महाधिवेशन चाहिँ यही अहिले जुन हामी गर्दैछौँ यही त्यो हो।
1: अब यो 15 महाधिवेशनको अहिलेको स्थिति हेर्दाखेरि एउटा पक्ष त छुट्यो नि त, अब दुईटा महाधिवेशन हुन्छन्, अब कंग्रेसको औपचारिक रूपमा विभाजनको मात्रै चरणमा छ कंग्रेस, त्यसको डिलमा छ, सर्वोच्चमा एउटा मुद्दा कायम नै छ, आधिकारिकताको मुद्दालाई चाहिँ सर्वोच्चमा विचाराधीन अवस्थामा राखिएको छ, के हुँदैछ कंग्रेसको अबको भविष्य गतिविधि?
9: प्रकरण छ मुद्दा मामलाको प्रकरण त शुरूदेखि नै हुँदै आएकै छ, चाहे निर्वाचन आयोगमा जाँदा होस् चाहे अदालतमा जाँदा होस्, अदालतका चरणबद्ध चाहिँ नि बहसका श्रृङ्खलाहरू विवादका श्रृङ्खलाहरू चाहिँ जारी नै छन्, त्यसैले अदालतले गर्ने काम आफ्नो समयक्रममा गर्ला होइन, तर यो महाधिवेशनलाई आयोजना गर्ने मार्ग प्रशस्त गरिसकेपछि हामी के कुरामा विश्वस्त छौँ भने नेपाली कंग्रेसको महाधिवेशन निर्धारित समयमा हामी

0: गतिविधिहरू मात्रै भएका हुन्। संस्थागत रूपमा नेपाली कङ्ग्रेस एकै छ, त्यसो भएको हुनाले यो विभाजनको संघार, फुटको संघार भन्ने यो बहुत प्रचारित जुन विषय छ यो चाहिँ वास्तवमा सत्य होइन, यो वस्तुगत छैन, यो चाहिँ एक प्रकारको प्रचारात्मक मात्रै छ।
1: महामन्त्रीज्यू, अब पन्ध्रौं महाधिवेशन आइ नै सक्यो, क्षेत्रीय अधिवेशनहरू हुँदैछन्, अब तपाईँ त महामन्त्री विशेष महाधिवेशनबाट अब केमा छ उम्मेद्वारी, के को तयारी गर्दै हुनुहुन्छ?
0: होइन, अब सल्लाह हुँदैछ, यसमा कसैले पनि केही कुरा हाम्रो तर्फबाट हामीले केही भनेका पनि छैनौ।
1: होइन, महामन्त्रीमा त धेरै आठ दसवटै आइसक्यो नामहरू, हामी कहाँ त
0: नामहरू आउनु स्वाभाविक पनि छ। नेपाली कङ्ग्रेसको यो परम्परा पनि हो, धेरै नेताहरूले आफ्नो उम्मेदवारी का लागि चाहिँ एउटा प्रयत्न गर्नुहुन्छ, होइन उम्मेदवारी दिनु पनि होला कतिपय साथीहरूले, यसलाई मैले अस्वाभाविक मानेको छैन। तर हामी के गर्छौँ भन्ने कुरा चाहिँ महाधिवेशनको अब अलिकति नजिकै पुगेपछि हामी सल्लाह पनि गर्छौँ, सल्लाह भने नै तय हुन्छ।
1: होइन, अब तपाईँको उम्मेदवारी पक्कै पनि महामन्त्री भन्दा तल त नहोला, उपसभापतिमा जाने कि महामन्त्रीमै बस्ने कि के गर्ने?
0: अब यो विषयलाई हामीले, मैले भने नि पहिला पनि विशेष महाधिवेशनमा पनि हामीले सल्लाह गरेर भूमिकाको बाँडफाँड गरे हौ।
1: अब त सल्लाह भन्दा पनि अब त निकै व्यापक रस्ताकसी नै हुन्छ नि अब त महाधिवेशनमा त,
0: त्यसैले अब रस्ताकसी त हुने नै भयो नि। यो पार्टीको चाहिँ केन्द्रीय समितिको नेतृत्व पदाधिकारीमा आउने कुरामा त रस्ताकसी हुन्छ नै, तर यसलाई मैले चाहिँ सहज रूपमा लिएको छु। पार्टी नेतृत्वसँग बसेर हामीले सरसल्लाह गरेर हामीले यसलाई तय गर्छौँ।
1: सभापतिमै त उम्मेदवारी रहँदैन नि यहाँको?
0: रहेन, सभापतिमा हाम्रो गगन थापाज्यू नै फेरि सभापति बन्नुहुन्छ।
1: ए, भनेपछि अब तपाईँको चाहिँ महामन्त्रीमा चाहिँ कन्फर्म नै छ, अब त्योभन्दा माथि चाहिँ केमा समायोजन हुन्छ, केमा मिल्छ, कुरा मिल्नेपछि त्यो त्यसभन्दा माथि पनि जान सक्नुहुन्छ होइन?
0: होइन, तल माथि भन्ने कुरा यी सबै कुराहरू चाहिँ अहिले केही पनि छलफलमा केही पनि आएका छैनन्।
1: होइन, महामन्त्रीमा त तपाईँ कन्फर्म नै हो नि त उम्मेद्वार त,
0: यो विषय
1: कङ्ग्रेस महामन्त्रीको उम्मेद्वार गुरुराज घिमिरे कन्फर्म हो भनेर धेरैले भनिसक्नु नै भएको छ होइन, केही व्यक्तिले अरूले पनि त्यहाँ उम्मेदवारी घोषणा गर्दै हुनुहुन्छ होइन सामाजिक सञ्जालमा, उपसभापति बन्ने कि महामन्त्री बन्ने?
0: होइन, अब हामीले यो विषयलाई अहिले चाहिँ ज्यादा चाहिँ बहसमा ल्याएका पनि छैनौ, यो समय क्रममा यो आफै हुने कुरा हो होइन, हामी छलफलबाट तय गर्छौ, हामी बसेर आपसी परामर्श गरेर जिम्मेवारी बाँडफाँड गर्छौ।
1: अब कंग्रेसको अहिलेको आन्तरिक रूपको जुन झमेला पनि छ, हुन त अब धेरै कंग्रेसी जनहरू संस्थापनमा फर्किसकेको विषय पनि छ, देउबा पक्ष कमजोर बनेको भन्ने यहाँहरूको आकलन पनि स्थिति हो, अब एक ठाउँमा उभिन सक्ने त्यस्तो खालको कुनै बुटी छैन, अब त्यो बुटीले काम गर्ने सम्भावना छैन?
0: होइन, किन नहुने, हामी विभाजितै छैनौ, अघि पनि मैले भने
1: कस्तो विभाजित होला, 15 गते अर्को अधिवेशन हुँदैछ फेरि 15 गते महाधिवेशन,
0: हामी विभाजित छैनौ। मलाई लाग्छ असोज 15 गते अर्को चाहिँ नि नेपाली कङ्ग्रेसको नाममा अर्को अधिवेशन गर्नुपर्ने कुनै आवश्यकता म देख्दिनँ। अस्ति नै हामीले भनेका हौ, सभापतिजीले पनि आह्वान गर्नुभएको हो र त्यो आह्वानलाई स्वीकार गरेर ठूलो संख्यामा साथीहरू अहिले चाहिँ यो महाधिवेशनको प्रक्रियामा सामेल हुनुहुन्छ पनि, त्यसो भएको हुनाले अहिले पनि हामीले चाहिँ चाह्यौँ भने चाहिँ महाधिवेशनको 15 गते गरिने भनिएको प्रचार गरिएको त्यो सबै प्रक्रियालाई रोकेर यही महाधिवेशनलाई सघाएर पार्टीका बाहिर रहनुभएका साथीहरूलाई सबैलाई समाविष्ट गरेर अगाडि बढ्न सक्छौ। त्यसो भएको हुनाले नेपाली कङ्ग्रेस एक भएर अगाडि बढ्नुपर्ने यो ऐतिहासिक घडीमा यो मोडमा नेपाली कङ्ग्रेसको नाममा चाहिँ एकभन्दा बढी गतिविधिहरू गरिराख्नु चाहिँ दूरदर्शितापूर्ण पनि हुँदैन, बुद्धिमत्तापूर्ण पनि हुँदैन, हामी सबै एक भएर अगाडि बढ्न सक्छौ।
1: 15 महाधिवेशनमा टिम बनाउने प्रचलनको निरन्तरता हुन्छ वा चाहिँ हुँदैन, चिटसिट बाँड्ने काम हुन्छ नि त, यहाँ हाल्ने यहाँ हाल्ने भनेर हुन्छ कि हुँदैन?
0: होइन, हामीले गुटबन्दी तोड्नलाई नै हामीले विशेष महाधिवेशन गर्नु परेको हो, परम्परागत कार्यशैली बदल्नलाई, हामीले पार्टी चलाउने कार्यशैली बदल्नलाई, सरकार चलाउने हाम्रो तौर तरिका बदल्नलाई र यो पार्टीलाई सबैको साझा पार्टीको रूपबाट विकसित गर्नलाई, सबै सदस्यहरूको स्वामित्व भएको अपनत्व भएको पार्टीको रूपबाट यसलाई अगाडि बढाउनका लागि र देशमा विद्यमान समस्याहरूलाई चाहिँ समाधान गर्ने सूत्र पहिल्याउनका लागि होइन, र सरकारमा पुगेर चाहिँ नेपाललाई चाहिँ भौतिक विकासको चाहिँ एउटा उचाइमा लिएर जानका लागि र नेपालको हामीले सङ्घर्ष

0: सरकारले स्थापित गरेको यो लोकतान्त्रिक गणतन्त्रलाई चाहिँ अझ बलियो बनाएर अगाडि बढाउनका निम्ति र नेपाललाई नेपालको प्रतिष्ठालाई अगाडि बढाउनका निम्ति उचाइमा पुर्याउनका निम्ति चाहिँ नेपाली कंग्रेसलाई दर्विलो लोकप्रिय पार्टीको रूपबाट रूपान्तरण गर्नका निम्ति नै हामीले चाहिँ नि नेतृत्व हातमा लिनुपर्ने अवस्था भएको हो कि
1: होइन कतिका बीचमा त अब यी कामहरू यी गतिविधिहरू पनि त हुन सक्छन् नि होइन
0: भनेदेखि त आन्तरिक गतिविधि हुन् यी गतिविधि मुख्य हाम्रा चाहिँ मुद्दाहरूमा पर्दैनन् यी गतिविधिहरू भनेको नेतृत्व लिने भनेको चाहिँ हामी आपसी बसेर सरसल्लाह गरेर परामर्श गरेर हामी तय गरिहाल्छौँ नि
1: अब सभापतिको विकल्प त गगन थापाको विकल्प कोही पनि रहनु भएन यसमा क्लियर नै भयो होइन अर्को अर्को चाहिँ सभापतिमा उम्मेदवारी दिने उम्मेद्वारै छैन भन्दा पनि हुन्छ अहिलेको अवस्थासम्म
0: हजुर होइन उहाँको बारेमा उहाँले भर्खरै जिम्मेवारी प्राप्त गर्नुभएको छ विशेष महाधिवेशनबाट सभापति बन्नुभएको छ अब पन्ध्रौं महाधिवेशनबाट फेरि सभापति बनेर होइन त्यसपछि पार्टीको जुन अभिभारा छ जिम्मेवारी छ ऐतिहासिक दायित्व छ अहिलेको चुनौतीपूर्ण घडीमा पार्टीलाई चाहिँ सबलतापूर्वक कुशलतापूर्वक नेतृत्व दिएर नेपाली कंग्रेसलाई लोकप्रिय र चाहिँ बलियो जनमत भएको पार्टी बनाउनु पर्ने जुन अभिभारा छ यसलाई पूरा गर्नका निम्ति उहाँको नेतृत्व फेरि आवश्यक छ
1: अब कंग्रेसलाई एक ठाउँमा उभ्याउन सकिन्छ कि सकिँदैन महामन्त्रीज्यू छलफल बहसहरू यसभन्दा अगाडि चाहिँ जस्तो अब महाधिवेशन त दुईटा नै अब उहाँहरूले पनि गर्नु हुने नै भयो किनभने तोकिसकिया छ त्यसले चाहिँ के समस्या पार्छ
0: होइन नेपाली कंग्रेसलाई एकताबद्ध बनाएर लैजाने प्रयास त जारी नै छ नि हाम्रो त्यो प्रयासलाई त हामी अगाडि बढाइहाल्छौँ नि होइन बेला बेलामा नेपाली कंग्रेसको नेतृत्वले सार्वजनिक गरेका धारणाहरूमा बैठकले गरेका
1: मैले भन्न खोजे महाधिवेशन पछि पनि एक ठाउँमा उभिन सक्ने आधारहरू तयार हुन सक्छन् कि सक्दैनन् भनेको
0: अहिले सम्भव छ सबैलाई समेट्ने प्रयास जारी छ त्यो हामी गर्छौँ
1: सरकारको स्थिति के छ बालेन शाह प्रधानमन्त्रीजी संयुक्त राष्ट्रसंघको महासभामा पुगेर
0: सरकारले प्रभावकारी रूपबाट काम गर्नुपर्नेमा दुईपीआई चाहिँ जनमत प्राप्त गरेर आएको सरकारले जुन रफ्तारमा काम गर्नु परेमा त्यो रफ्तारमा काम गरेको देखिएको छैन सरकारलाई काम गर्नमा कुनै बाधा विरोध व्यवधान छैन कुनै सडक गतिविधि छैन विपक्षी दलले चाहिँ नि रचनात्मक चाहिँ रूपबाट भूमिका खेलिरहेको छ सरकारका काम कारवाहीको आधारमा समर्थन र विरोध गर्ने नीति अख्तियार गरिरहेको छ तथापि सरकारले काम गर्न सकिरहेको छैन यस्तो अनुकूल समयमा यस्तो प्रबल बहुमत ल्याएको सरकारले यो गतिमा काम गर्ने हो भने त वास्तवमा 5 वर्षको समय सदुपयोग हुन सक्छ जस्तो लाग्दैन हामीलाई
1: अब अहिले सरकारले चाहिँ आफ्ना चाहिँ गतिविधिहरू जस्तो जलवायु अनुकूलन सम्बन्धी वा परिवर्तन सम्बन्धी चाहिँ राष्ट्रसंघमा उठाएका मुद्दाहरू प्रधानमन्त्रीको पर्फर्मेन्सहरू त्यसले पार्ने प्रभावहरूका बारेमा प्रमुख प्रतिपक्षी दलको हैसियतले महामन्त्रीको हैसियतले तपाईँहरूले कसरी मूल्याङ्कन गर्नुभएको छ
0: होइन अब उहाँले चाहिँ महासभामा भाग लिँदाखेरि चाहिँ उहाँले जुन प्रस्तुति जुन नेपालको तर्फबाट उहाँले जुन विचार राख्नुभयो यसको सबैले एप्रिसिएट यसलाई गरेकै छन् यो राम्रो थियो प्रस्तुति उहाँको उहाँले प्रभावकारी रूपबाट नेपालको तर्फबाट प्रधानमन्त्री भविष्यले आफ्ना कुराहरू राख्नुभएको छ यसलाई सबैले एप्रिसिएट गरेकै छन् यसलाई सराहना गरेकै छन् होइन एउटा पाटो भयो यो भूमि यो जलवायु परिवर्तनले नेपालमा पारेका प्रभाव दुष्प्रभावका बारेमा जुन कुरा उहाँले राख्नुभयो यो नेपालीहरूको साझा मत नै हो
1: अब उहाँले मुद्दा त उठाउनु भएको छ तर त्यसको चाहिँ कार्यान्वयनको चरणमा वा अन्तर्राष्ट्रिय जगतले चाहिँ नेपाललाई हेर्ने दृष्टिकोणमा उहाँको अर्थात उहाँको चाहिँ त्यो दमदार प्रस्तुति रहेको रहने यसले छाप पार्न सक्ने स्थिति बने कि बनेन त्यहाँ
0: होइन अब संसारले पनि राम्ररी के बुझेको छ भने नेपाल जस्ता देशहरूले जुन खालको चाहिँ यो जलवायु संकट झेलिरहेका छन् यसको बहुआयामिक चाहिँ यसको प्रभाव दुष्प्रभाव संसारलाई नै पर्छ 2 अरब जनसङ्ख्यालाई यसको सिधा प्रभाव पर्छ होइन यो कुरालाई संसारले पनि महसुस गरेकै छ त्यसैले यसको मारमा नेपाल मात्रै पर्नुहुन्न र नेपालले यो यसबाट कसरी उन्मुक्ति पाउने यो संकटको सामना कसरी गर्ने भन्ने विषयमा मलाई लाग्छ संसार सहमत छ संसार एकमत छ र संसारका शक्तिशाली राष्ट्रहरू नेपालको भलो चाहने हित चाहने राष्ट्रहरू नेपाल जस्ता चाहिँ विकासमा पछि परेका राष्ट्रहरूका लागि चाहिँ संसारले सकारात्मक रूपबाट चाहिँ सहयोग पुर्याउँछ भन्ने हामीलाई विश्वास छ।
1: जाँदा जाँदै सरकारलाई प्रतिपक्षीको सुझाव वा सहयोग उसप्रतिको धारणा चाहिँ के छ?
0: होइन, अब सरकारले काम गर्ने मौका पाएको छ, निर्वाचनपछि चाहिँ सरकार चलाउने जिम्मेवारीको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीको हातमा पुगेको छ र यो सत्ता भनेको मौका हो, यो मौका जनताले दिएका हुन्। त्यसैले देशलाई, लोकतान्त्रिक शासन प्रणालीलाई र जनतालाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गर्ने हो भने, सकारात्मक चाहिने बाटोतर्फ अग्रसर हुने हो भने फेरि पनि सबैको सहयोग प्राप्त हुन्छ। तर सरकारमा मात्रै बस्ने, जनताको जीवन बदल्ने गरी, राष्ट्रको मुहार बदल्ने गरी र नयाँ पुस्ताको भविष्य चाहिँ नेपालमै सुरक्षित गर्ने गरी र नेपाललाई चाहिँ एउटा प्रतिष्ठित राष्ट्र बनाउने गरी काम नगर्ने हो भने, नेपालीहरूलाई सम्मानित नेपाली बनाउने गरी जन काम नगर्ने हो भने त्यो सरकारमा पुग्नुको औचित्य रहँदैन। त्यो दिशामा सरकार अझै गम्भीर बन्नुपर्छ र यो विषय हामीले बारम्बार औल्याएका छौँ, बारम्बार यो विषय उठाएका छौँ, बारम्बार खबरदारी गरेका छौँ।
1: हस्, महामन्त्रीज्यू, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: त्यो
1: नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरे, आज नै श्रोता नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु। नमस्कार।
2: रेडियो अरु, टाइम चेक, इट्स 9 AM, अहिले बिहानको 9 बजे।

मौसमविद अधिकारीले बताउनु भएको छ। बंगालको खाड़ीमा विकसित भएको प्रणालीका कारण गएको बुधबारदेखि देशका धेरै ठाउँमा पानी परेको हो। हिजो पूर्वका धेरै जसो ठाउँ र काठमाडौँ उपत्यकामा बिहानदेखि बेलुकासम्म झरी रोकिएकोमा काठमाडौँमा फेरि पानी परेको हो। निरन्तर जसो पानी परेपछि जनजीवन प्रभावित भएको छ। मुख्य सड़क अवरूद्ध नै छन्। मौसमविदका अनुसार न्यूनचापीय प्रणाली क्रमशः कमजोर बन्दै गएको छ। कोशीबाट बाहिरिसकेको अनि बागमती र मधेशमा हल्का प्रभाव रहेको यो प्रणालीबाट अब कोशी मधेश र बागमतीमा भने कुनै जोखिम छैन। त्यस्तै पश्चिमका गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिममा आज पानी पर्नेछ। आजदेखि कोशी र मधेशमा मौसम खुल्ने, काठमाडौँ उपत्यका लगायत बागमतीमा पनि दिउँसोसम्म मौसम खुल्ने र घाम लाग्नेछ। चितवनको नारायणी नदीदेखि पश्चिम अर्थात गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा भोलिदेखि मौसम खुल्ने र पर्सिसम्म पूर्ण रूपमा खुल्ने अनुमान छ। मौसम खुलिसकेका कोशी र मधेशमा आज बाटो सहज भए लामो दूरीको समेत यात्रा गर्न सकिने मौसमका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्यसपछि यो हप्ताभर धेरै ठूलो वर्षा छैन। यद्यपि मनसुनी प्रणाली देशैभर अझै कायम रहेको हुँदा सामान्य वर्षा भने हुन सक्छ। अबको 8-10 घण्टा पश्चिम नेपालमा सावधानी अपनाउन, जोखिम क्षेत्रमा सकेसम्म यात्रा नगर्न र नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। पाल्पाको माथागढ़ी गाउँपालिका 3 बैस्कुटमा पहिरोले घर पुरिदा एकै परिवारका 3 जनाको अवस्था थाहा हुन सकेको छैन। आज बिहान 5 बजेतिर घरमाथिबाट पहिरो खसेको हो। पहिरोले घर पुरेपछि 70 वर्षीय लीलबहादुर घरती मगर, उहाँका छोरीहरू 17 वर्षीय झरना र 15 वर्षीय दिना घरती सम्पर्कविहीन भएको वडा अध्यक्ष तेजबहादुर घरती मगरले जानकारी दिनुभयो। घरमाथिबाट आएको ठूलो ढिस्को सहितको पहिरोले घर नै देख्न नसक्ने गरी पुरिएको छ। ठूलो ढिस्को र पहिरो आएकोले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष यामचिदीले बताउनुभयो। घटना लगत्तै सुरक्षाकर्मीको टोली खोजी तथा उद्धारमा खटिएका अध्यक्ष चिदीले उज्यालोलाई जानकारी दिनुभयो। देशका मध्य र पश्चिम क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। पछिल्लो 24 घण्टामा चितवनको माडी कल्याणपुर केन्द्रमा 222.4 मिलिमिटर वर्षा मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनको मेगौली, नवलप्रासीको बर्दघाट र तनहुँमा पनि 200 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। 200 मिलिमिटर भन्दा धेरै वर्षा पछिल्लो 24 घण्टामा मापन हुनुलाई अति भारी अर्थात आरीघोप्टे वर्षा मानिन्छ। त्यस्तै 100 देखि 200 मिलिमिटर वर्षा हुनुलाई धेरै भारी अर्थात मुसलधारी वर्षा र 50 देखि 100 मिलिमिटर वर्षा हुनुलाई ठूलो वर्षा भनिन्छ। आज दिउँसोपछि काठमाडौँ उपत्यका सहित पूर्वमा मौसम सुधार हुनेछ। त्यस्तै अरू क्षेत्रमा भोलिदेखि क्रमशः सुधार आउने अनुमान छ। यसैबीच नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान पौने 8 बजे विशेष बाढ़ी पूर्वानुमान बुलेटिन मार्फत नारायणीमा जलसतहले खतरा तह अर्थात 9 मिटर पार गरी झण्डै 11 मिटर पुगेको जनाएको छ। नारायणीमा जलसतह अझै बढ़दो छ। नारायणीको प्रमुख सहायक नदी मध्ये काली गण्डकीमा पानीको बहाव खतरा तहभन्दा माथि पुगेको छ। त्यसै गरी सेती, मादी, मर्स्याङदी, दरौदी र चेपे नदीमा पनि बहाव बढ़दो छ। बुढ़ी गण्डकी र त्रिशुली नदीमा बहाव सतर्कता तह नजिक पुगेको र बढ़दो क्रममा रहेको छ। नारायणी, काली गण्डकी सहित विभिन्न नदीको तटीय क्षेत्रमा आज बेलुकासम्म नै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यसै गरी निरन्तरको वर्षाले पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा ताल बनेको छ। रामघाटमा साँगुरो निकासका कारण पानी सहजै बग्न नपाउँदा ताल बन्न पुगेको हो। रामघाटमा ताल बनेपछि उच्च सावधानीसहित निगरानी बढ़ाएको कास्की प्रशासनले जनाएको छ। साथै प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन पनि आग्रह गरेको छ। रामघाटमा पानीको सतह बढ़दै जाँदा नदी किनारमा रहेका पोखरा महानगरको वडा 9 र 11 का सुकुम्बासी बस्ती, रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका सबदाहगृह समेत जलमग्न भई जोखिममा परेका छन्। निरन्तर निगरानी गरिरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभएको छ। यस्तै निरन्तरको वर्षाका कारण सप्तरीको हनुमान नगर, कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा बाढ़ीले झण्डै 500 घर डुबानमा परेका छन्। डुबानबाट 2000 भन्दा धेरै परिवार प्रभावित भएका छन्। हनुमान नगर, कंकालिनी नगरपालिका 5, 7, 12, 13 को बस्तीमा बाढ़ी पस्दा 483 र तिलाठी कोइलाडी गाउँपालिका 4 र 5 मा बाढ़ी पस्दा 17 घर डुबानमा परेपछि उनीहरू प्रभावित भएका हुन्। सप्तकोशी नदीमा पानीको सतह बढ़ेपछि बस्तीमा बाढ़ी पसेको हनुमान नगर, कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझीले बताउनुभयो। बाढ़ीबाट प्रभावितलाई सुरक्षित ठाउँमा सार्ने र तत्काल खानाको व्यवस्था गर्ने काम भइरहेको तथा पानी कम भएपछि पीड़ित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराउने उहाँले बताउनु भएको छ। लगातारको वर्षापछि आएको बाढ़ीले स्याङझाको कालीगण्डकी गाउँपालिका 7 मिर्वी र गुल्मीको कालीगण्डकी गाउँपालिका 1 हर्मीचौर जोड्ने मोटरेबल पुल कालीगण्डकी नदीको बाढ़ीले बगाएको छ। जिल्ला प्रहरी कार्यालय स्याङझा

अनुसार बाढ़ीले पक्की पुल बगाएको हो। वर्षाका कारण स्याङ्जाको मिर्मीको कालीगण्डकी ए जलविद्युत आयोजनाका सबै ढोका खोलिएको छ भने आयोजनाले विद्युत उत्पादन समेत बन्द गरेको जनाएको छ। स्याङ्जा पर्वत र गुल्मीको संगम स्थलमा रहेको सेतीबेडी बजार समेत डुबानमा परेको जिल्ला प्रहरीकारले स्याङ्जाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: चाड़ पर्व में यूरो पेंट प्रस्तुत कर रंगीन घर बरसिंग उपहार रु 50,000 को यूरो पेंट को खरीद में पाने लकी ड्रॉ कूपन पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरो पेंट घर मात्र होइन रंगाउन सपना बनी
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू लगातारको वर्षाले अवरूद्ध सड़क खुलाउन अझै समय लाग्ने भएको छ निरन्तरको झरी नरोकिएकोले आज पनि सड़क खुल्ने सम्भावना नरहेको प्रहरीको भनाई छ संघीय राजधानी काठमाडौँलाई बाहिरी जिल्लासँग जोड्ने पृथ्वी राजमार्ग बीपी राजमार्ग र कान्ति लोकपथ बन्द छन् धादिङको कृष्णवीरमा एकतर्फी सड़क खुले पनि धादिङ प्रशासनले अर्को सूचना नभएसम्मका लागि गाड़ी चलाउन रोक लगाएको छ नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि निरन्तर पहिरो खस्ने क्रम नरोकिएपछि गाड़ी चल्न सकेका छैनन् चितवनतर्फको विभिन्न ठाउँमा पहिरोको जोखिम रहेकोले यात्रु तथा गाड़ी चालकलाई अवस्था बुझेर मात्र यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ त्यस्तै तनहुँ खण्डको पृथ्वी राजमार्गमा मौरीबास मादी पुल घाँसीकुवा मुसीखोला छिर्कने विमलनगर डुम्रे र ऐना पहाड़ा लगायतका क्षेत्रमा पहिरो खसेको छ बीपी राजमार्ग अन्तर्गत काभ्रेको माप्ती पिप्ले 400 बेसी कटुन्जे र चौकी डाँडा लगायतका क्षेत्रमा पहिरोका कारण बीपी राजमार्ग अवरूद्ध छ सिन्धुलीको सुनकोशी क्षेत्रमा बाढ़ीले सड़क कटान गरेको छ तमोर करिडोर अन्तर्गत छरुवा खोला नावा खोला र रानीगाउँ क्षेत्रमा पनि सड़क बन्द छ राप्ती राजमार्गको कपुरकोट खारखोला खण्ड भालुवान चकचके लिवाङ सड़क र कर्णाली राजमार्गको गगनी खोला नागमो जुम्लाको राका क्षेत्र आसपासका सड़क पनि पहिरोबाट प्रभावित छन् गुल्मी पाल्पा रोल्पा र प्युठानका सड़कमा पहिरो तथा कटानका कारण यातायात ठप्प छ सड़क खुलाउने प्रयास भइरहे पनि लगातारको वर्षाका कारण समस्या भएको हो प्रहरीले बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त ठाउँमा अत्यावश्यक बाहेक रात्रिकालीन आवागमनमा यसअघि नै रोक लगाएको छ पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ पर्नुभएको छ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले काठमाडौँ महाराजगंजमा रहेको निवासबाट उहाँलाई गैराती पक्राउ गरेको हो उहाँलाई पक्राउ गर्नुको आधिकारिक कारण खुलेको छैन तर जबराको सम्भावित सुरक्षा जोखिमका कारण ल्याएको कार्यालयले जनाएको छ यसबारे थप विवरण आउन भने बाँकी नै छ 2075 साल पुस 17 प्रधान न्यायाधीश बनेका उहाँ विरूद्ध 2078 फागुन 1 गते महाभियोग दर्ता भएको थियो त्यसपछि निलम्बनमा पर्नुभएको थियो महाभियोग लामो समयसम्म संसदमा अलपत्र भएको थियो संसदको अधिवेशन नै समाप्त भएपछि तत्कालीन महासचिवले महाभियोग निष्क्रिय भएको पत्र लेख्नु भएको थियो संसद सचिवालयका तत्कालीन महासचिवको सफाई पत्र विरूद्ध सर्वोच्च अदालतमा रिट परेको थियो पछि सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधान न्यायाधीश जबरा विरूद्धको महाभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको थियो अब विदेशको खबर इरानका विदेश मन्त्री अब्बास अराघचीले हर्मुज जलमार्ग खोल्ने विषयमा तेहरानले अमेरिका समक्ष राखेका प्रस्तावबारे औपचारिक जवाब अहिलेसम्म प्राप्त नभएको बताउनु भएको छ उहाँको यो भनाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेपछि आएको हो इरानले अस्ति शुक्रबार कतार मार्फत अमेरिका समक्ष 7 दिने अर्थात 1 हप्ते मार्गचित्र प्रस्तुत गरेको थियो प्रस्ताव अनुसार आवश्यक शर्त पूरा भएमा केही दिनभित्रै चरणबद्ध रूपमा तनाव कम गर्ने हर्मुज खोल्ने र अमेरिका इरानबीच थप वार्ता शुरू गर्ने योजना थियो त्यसका लागि अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउने इरानी तेल बिक्री सम्बन्धी प्रतिबन्धमा सहजीकरण गर्ने रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने र क्षेत्रीय युद्धविराम कायम गर्ने इरानको प्रस्ताव थियो तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो इरानको प्रस्ताव अस्वीकार गरेको घोषणा गर्नुभयो अमेरिका र इरान बीचको तनाव अहिले 7 औं महिनामा प्रवेश गरेको छ हर्मुजको यो द्वन्द्वको प्रमुख केन्द्रको विषय बनिरहेको छ अब खेल खबर आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेपाल र ओमानसँग हुने श्रृंखलाका लागि क्यानाडाले 15 सदस्यीय टोलीको घोषणा गरेको छ क्यानाडाको कप्तानी 36 वर्षीय हम्जा तारिकले गर्नेछन् हम्जा तारिकले 7 वर्ष अघि क्यानाडाको एकदिवसीय टोलीमा हम्जा तारिकले 7 वर्षपछि क्यानाडाको एक दिवसीय टोलीमा पुनरागमन गर्न लागेका हुन् लीग टू श्रृंखलामा ओमान 28 खेलमा 31 अङ्कका साथ चौथो स्थानमा छ क्यानाडा 32 खेलमा 25 अङ्क सहित 6ठौं तथा नेपाल 32 खेलमा 24 अङ्क सहित 7 औं स्थानमा रहेको छ चारभन्झाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक पूर्वमा झरी रोकियो, काठमाडौँमा दिउँसोपछि सुधार हुने, पश्चिममा दिनभर पानी पर्ने, पछिल्लो 24 घण्टामा सबैभन्दा धेरै चितवनमा 222.4 मिलिमिटर वर्षा, पाल्पाको माथागढ़ी 3 पहिरोले घर पुरिदा 3 सम्पर्कविहीन, नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह, क्षतिको बहाव बढ़्यो, रामघाटमा ताल बनेपछि उच्च सावधानी, बाढ़ी पहिरोले अवरूद्ध सड़क खुल्न अझै समय लाग्ने, पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवारा पक्राउ गर्नुको कारण खुल्न बाँकी, हर्मुज जलमार्ग खोल्ने प्रस्तावबारे इरान अमेरिकाको औपचारिक जवाबको प्रतीक्षामा, दुई देशबीच युद्ध शुरू भएको 7 महिनामा हर्मुजको विवाद कायम, र लीग टू क्रिकेटका लागि हम्जाको कप्तानीमा क्यानाडाको टोली घोषणा।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%,
3: विशेषताहरू ₹3 करोड़ कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह,
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: नेपालको एकमात्र डिटिएल सेवा डिस्क हो,
1: डिस्क हो खुशीको कनेक्शन।
2: एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड, मज्जाको लगानी गर्ने अवसर।
3: अब लगानी गरौ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
2: एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फन्डमा लगानी गर्ने सुनौलो अवसर।
3: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड। 10 वर्षे योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
2: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
3: थप जानकारीको लागि 98514-03-31 वा 97685-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
2: अवसर सँगै अघि बढ्दै
3: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।
4: साली नदीको शिर,
3: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
4: भेटभाडबाट टाढा,
3: सहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 98169956 र 98141-5481। वेबसाइट झुले.com.np।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभञ्जन भित्रका खबरमा तपाईंलाई स्वागत छ। ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको अवसरमा हिजो माथिल्लो टोलमा श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा सम्पन्न गरिएको छ। यससँगै अस्ति शुक्रबार तल्लो टोलमा रथयात्रा गरिएको थियो। भदौ शुक्ल द्वादशीका दिन हनुमान ढोका दरबार क्षेत्रमा इन्द्र जोत्थान गरी शुरू भएको इन्द्रजात्रा उपत्यकाको महत्वपूर्ण तथा प्रमुख जात्रा भएको गोठी संस्थान काठमाडौँ शाखाका प्रमुख पवित्र कुमारी पाण्डेले जानकारी दिनुभयो। 13 गते महिलाले महिलाका लागि किलागल क्षेत्रबाट रथ तानेर नानीचा यात्रा चलाइनेछ। त्यसै दिन बेलुका राष्ट्रपति रामचन्द्र पौडेल बसन्तपुर कुमारी घर जानुभई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ। पर्सी राति 9:25 इन्द्र ध्वज पातन गरेपछि 2 हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ। यस्तै इन्द्रजात्रा पर्वका अवसरमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका 4 बालकुमारीका 39 वर्षीय वीरेन्द्र भक्त गजु श्रेष्ठले हिजो बेलुका 8:30 जिब्रो छेडेर मध्यपुर थिमीको टोल टोल र मन्दिरहरू घुमेर जात्रा मनाइएको छ। भदौ शुक्ल पूर्णिमाको बेलुकी मध्यपुर थिमी नगरपालिका 4 र 5 को संगम स्थलमा रहेको दिगुटोल दिग्भैरव अगाडिको डबलीमा कर्मी नायके बाबुकाजी श्रेष्ठले 3 चुच्चो भएको 10 इन्च लामो फलामको सियोले जिब्रो छेडेर महाद्वै बेह बोकेर खाली खुट्टा मध्यपुर थिमीको टोल टोल घुम्नु भएको हो। यस्तै भक्तपुरको इन्द्रदह अर्थात सिद्ध पोखरीमा लागेको मेला पनि सम्पन्न भएको छ। भदौ शुक्ल पूर्णिमाको दिन बिहानैदेखि दिनभर इन्द्रदहमा स्नान गरी इन्द्रको पूजा गर्न दर्शनार्थीको घुइँचो लागेको थियो। र काठमाडौँ महानगरपालिकाले 8.25 करोड़ रूपियाँ लागतमा नन्दीकेश्वर सत्तल पुननिर्माण गराउन थालेको छ। 72 सालको भूकम्पले जीर्ण भएपछि भत्काइएको सत्तल पुननिर्माणको विषयमा स्थानीय बासिन्दाबीच फरक फरक मत भएपछि काम हुन सकेको थिएन। असहमतिसँग सम्बन्धित आवाजलाई प्रशासनिक तथा न्यायिक प्रक्रियाबाट सहमतिमा ल्याएपछि पुननिर्माणका लागि महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले जग पूजा र शिलान्यास गर्नुभएको हो। उहाँले ढलेका मूर्त सम्पदा उठाउने र हराएका अमूर्त सम्पदा पुनर्स्थापना गर्ने कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। बिहान 9:00 राष्ट्रिय र चारभञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पूर्वमा झरी रोकियो, काठमाडौँमा दिउँसोपछि सुधार हुने, पश्चिममा दिनभर पानी पर्ने। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवारा पक्राउको कारण खुल्न बाँकी। र मध्यपुर थिमीका वीरेन्द्र भक्तले 5 पटक जिब्रो छेड्नुभयो। बिहान 9:00 नेपाल खबर सकियो। बिहान 10:00 नेपाल भाषामा र दिउँसो 12:00 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै
2: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तपसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तपसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
3: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
2: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
2: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
3: आर्थिक वर्ष 2083-84 लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
2: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 शेयर लाभांश तथा संरक्षित पूँजीको फिर्ता सम्बन्धमा
2: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
3: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
2: वार्षिक कार्य योजना 2083-84 अनुमोदन सम्बन्धमा
3: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
2: एकाई प्रतिनिधि छनौट सम्बन्धमा
3: र विविध
2: एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाई नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा
3: एकाई नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
2: एकाई नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
3: एकाई नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
2: एकाई प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525-3191 09-5701 98422-93388 र 98525-53354 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा
4: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
5: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र
4: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
5: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174-77118 र 98627-12300 चैनपुर आँखा उपचार केन्द्र चैनपुर शङ्खुवा सभा
6: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
7: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको
6: समस्याको समाधान भनेकै म हो
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
6: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाई पो छ भन्छ झुसेले
7: लु बोक्ने हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: लु अब त्यहीबाट जाने
6: लागेर के पाक्क बोले मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1950 किनेर ल्याएको रेडियो छ लु सुनौँ त।
2: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812377742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: जान्छ?
1: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा।
0: ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे,
1: गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है।
0: खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
2: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
2: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
3: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852045-441।
4: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862-63-39-64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
5: डिभिजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना। इस चैनपुर सब डिभिजन कार्यालय चैनपुरको B20067 नामक फलामेटाचा हराइरहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। उक्त फलामेटाचा फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ। फेला पार्नुहुने महानुभावले उक्त टाँचा डिभिजन वन कार्यालय सङ्खुवा सभा, चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु हुन अनुरोध छ। साथै उक्त टाँचा फेला पारी आफू खुसी प्रयोग वा दुरूपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय समेत हुनेछ। डिभिजन वन कार्यालय सङ्खुवा सभा, चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर।
6: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
7: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको। फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
6: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
7: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
6: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू। त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ। त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
7: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
6: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
8: समिन ट्रेडर्स, चैनपुर छ, सङ्खुवा सभा, प्रोप्राइटर मेघराज साख्य,
6: टेलिफोन नम्बर 029-570-123,
7: मोबाइल नम्बर 9841-0662-22।
9: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

0: आँखा सिलाउने, आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 9826333964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य प्रस्तुत।
1: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि। प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 9861143460।
2: डिभिजन वन कार्यालय चैनपुरको अत्यन्त जरुरी सूचना। इस चैनपुर सब डिविजन कार्यालय चैनपुर को B20067 जा नामक फलामेटाता हराई रहेको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। उक्त फलामेटाता फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ। फेला पार्नुहुने महानुभावले उक्त ढाँचा डिभिजन वन कार्यालय संखुवा सभा, चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु हुन अनुरोध छ। उक्त डाँचा फेला पारी आफू खुसी प्रयोग वा दुरूपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम दण्ड सजाय समेत हुनेछ। डिभिजन वन कार्यालय संखुवा सभा, चैनपुर सब डिभिजन वन कार्यालय चैनपुर।
3: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
3: औ लु, समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
4: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाखे सल्लाह देखेर के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
2: ग्रुप प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।
6: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

कोपी फकाई नि मान्दिन हौ कानछी के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

नमस्कार, परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी संगीतको एउटा सर्वप्रिय कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखला लिएर म चन्द्रमणि तपाईँको रेडियो सेटमा आइसकेको छु। फरकबार फरक तपाईँले आउँछु। आज आइतबार बिहानीको समय छ अनि बिहानीको यो समयमा सुमधुर गीत संगीतका बानकी सुनाउनछु। विशेष गरी सांगीतिक बजारमा प्रस्तुत भएका नयाँ नयाँ गीत संगीतका बानकीहरूले व्यवसायमा स्थान पाउँछन्। त्यसैले आज नयाँ नयाँ गीतहरू सुन्नको लागि रेडियो नजिक हुनुहुन्छ अनि सामाजिक सञ्जाल फेसबुक लाइभमा टिकटकमा नेपाली पात्रो हाम्रो पात्रोबाट सुन्दै गर्दा आज तपाईँले मजासँग नयाँ गीतहरू चाहिँ सुन्न पाउनुहुन्छ। र आजको यस कार्यक्रमलाई नेपाल टपले साथ दिएको छ। नेपालको नम्बर वान पीपीआर पाइप फिटिङका लागि आज नै तपाईँले नेपाल टपलाई सम्झन सक्नुहुन्छ। र अब नेपाल टपका उत्पादन बजारमा छन्। मैले यो जानकारी यहाँलाई गराइसकेको छु। घर बनाइरहनु भएको छ अनि पाइपको आवश्यकता परेको छ, फिटिङ सामग्रीको आवश्यकता परेको छ भने आज नै नेपाल टपलाई चाहिँ यहाँहरूले सम्झनुहुनेछ, त्यो विश्वास चाहिँ मैले लिएको छु। हामी मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट सँगै भइरहँदा विभिन्न ठाउँहरूबाट हामीलाई सुनिरहनु भएको छ। र अब फेरि 8 गतेदेखि परेको पानी, हिजो चाहिँ दिनभर जसो काठमाडौँमा चाहिँ अलिक पानी परेन, होइन भनौँ एकदम पर्ला पर्ला जस्तो भयो तर परेन। अनि हामीले सोच्यौं अब चाहिँ छ्याङ्गै हुने भयो भन्ने सोच्यौं, तर फेरि रातिबाट हिजै साँझबाट लगभग काठमाडौँमा फेरि पानी पर्न सुरु गर्यो। अब यस्तो अवस्था देशैभर छ भन्ने जानकारी हामीलाई विभिन्न ठाउँहरूबाट साथीहरूले गराइरहनु भएको छ। विभिन्न ठाउँहरूमा जो नदी तटीय क्षेत्रहरू छन् ती क्षेत्रहरूमा रहने साथीहरूलाई सुरक्षित तवरले यात्रा गर्न र आफ्ना क्रियाकलापहरूलाई अगाडि बढाउन हामी विनम्रताका साथमा अनुरोध पनि गर्न चाहन्छौ। र विभिन्न ठाउँमा समाचारहरू आउन थालेका छन्, यहाँ चाहिँ पानीको सतह बढेको छ, यो खोलामा चाहिँ यस्तो भएको छ भन्ने कुराहरू आइरहेको छ। त्यसैले तपाईँ सतर्कता अप्नाउनु होला, तपाईँहरूलाई म यो अनुरोध गर्न चाहन्छु। सँगै हाम्रो यता भनौ अहिले पनि सिमसिम पानी परिरहेको अवस्था छ र बिहानदेखि परिरहेको पानी, यो झरी पानी त पर्छ तर अब कति मात्रामा पर्ने के भन्ने कुराहरू हुन्छ, त्यसैले ती कुराहरूको तपाईँले चाहिँ मौसम पूर्वानुमान शाखाको समाचार सँगै अन्य विभिन्न सञ्चार माध्यममा आउने कुराहरूलाई चाहिँ तपाईँले जानकारी लिन सक्नुहुन्छ। यो जानकारी गराउँछु। हामीले कार्यक्रममा विभिन्न गीतहरू सुनाउँदै अगाडि बढ़िरहेका छौं। भर्खरै हामीले अर्ध पागल बोलको एउटा नयाँ गीतलाई प्रस्तुत गरिसकेका छौं। कृष्ण खत्री प्रेजेन्स बन्द बजारमा आएको छ यो अर्ध पागल, जहाँ स्वरबद्ध गर्ने कलाकार साथीहरू हुनुहुन्छ। अर्ध पागलमा अनमोल बस्नेत, रेखा पोखरेल हुनुहुन्छ, ऋषि परियारले शब्द कोर्नु भएको छ, अनमोल बस्नेतको संगीत रहेको छ र यो गीत पनि अलि सुमधुर सुनिरहौं जस्तो लाग्दैछ। यो गीत पछि फेरि पनि म यहाँलाई स्वागत गर्छु। टेक्निकल सपोर्टमा काठमाडौँबाट यतिखेर ईशा हुनुहुन्छ, ईशाले साथ दिइरहनु भएको छ। अनि देशैभरका विभिन्न रेडियोबाट इन्द्रणी प्रसारण भइरहँदा ती रेडियोहरूबाट हामीलाई साथ दिइरहनुभएका तमाम साथीहरूलाई पनि म सांगीतिक नमन गर्न चाहन्छु। तपाईँको महत्वपूर्ण साथले साँच्चीकै भन्नुपर्दा इन्द्रणीको बसाई चाहिँ यादगारमय बन्दै अगाडि बढ़िरहेको छ। अब ढिला गर्दिन, इन्द्रणीमा म अर्को एउटा गीत नै राख्छु, त्यसपछि म आउँछु कार्यक्रमलाई सुन्दै रहनुहोला।

0: देशै भरका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणीको श्रृंखलालाई सुनिरहनु भएको छ। आदरणीय श्रोता, हामी काठमाडौँबाट बोलिरहेका छौं। बिहानीको समय छ, झरी परिरहेको छ, अनि यो झरी सँगै सुमधुर गीत संगीतका बाँकीहरू मेरा प्यारा प्यारा साथीहरूलाई सुनाउँदै म अगाडि बढ़िरहेको छु। एकदम राम्रा राम्रा गीतहरू सुनाउने क्रममा पहिलो चरण सुरेश नगरकोटीको गीत हो, रमेश परियारको शब्द र संगीतमा शीतल गुरूङ अनि दीपिका बेम्बु मगरले स्वरबद्ध गर्नुभएको गीतलाई हामीले इन्द्रणीको बसाईमा राखिसकेका छौं र यो गीतलाई तपाईँले पछिल्लो समय असाध्यै मन पराउनु भएको छ। टिपिकल एउटा लोकदोहोरी गीत सांगीतिक बजारमा आउँदै गर्दा लोकप्रेमी मनहरूको मन पनि खुशी भएको छ भन्ने चाहिँ हामीलाई लागेको छ। हामी इन्द्रणीको बसाईमा छौं। नेपाटपद्वारा यस कार्यक्रम प्रायोजित छ र नेपालको नम्बर वान पीपीआर फाइभ फिटिङका लागि नेपाटपलाई नै यहाँहरूले सम्झन सक्नुहुन्छ। यो जानकारी मैले यहाँलाई गराउँदै आइरहेको छु। अब चाहिँ भने हामी फेरि पनि ढिला नगरिकन अर्को एउटा नयाँ गीत नै सुनाउने प्रयासमा छौं। धेरै गीतहरू आएका छन् पछिल्लो समय। अहिले अभ्यास डिजिटलको वसन्त थापाको फूलकुमारी पनि बजारमा छ होइन, अनि त्यसपछि अन्य धेरै गीतहरू छ। अर्को तपाईँको ईश्वर बाबुको पापी पेट पाल्नै पर्यो पनि अहिले सांगीतिक बजारमा छ, लगायत अब धेरै गीतहरू छन्। त्यसपछि विष्णु गुरूङको एउटा गीत पनि बजारमा छ, मंगलिङ होइन, लगायत अन्य धेरै गीतहरू छन्। अब यी गीतहरू तपाईँ सुन्न चाहनुहुन्छ पक्कै पनि हामीलाई सम्झन सक्नुहुन्छ। अनि रमेश घले, रंजिता, त्यसपछि मौलिक गायक रमेश घलेको प्रस्तुति दुई दिनको जिन्दगी पनि अहिले सांगीतिक बजारमा छ। यति माया गरन पनि सांगीतिक बजारमा छ। अब धेरै गीतहरू छन् होइन, तपाईँलाई मनपर्ने गीतहरू हामी सुनाइरहेका छौं। अनि मेलिना राई, सन्तोष बस्नेतले गाउनु भएको सन्तोष बस्नेतको माया जाल पनि अहिले बजारमा छ, यो पनि यहाँहरूलाई म जानकारी गराउँछु। त्यसपछि अन्य धेरै गीतहरू छन् है। अब ती गीतहरू क्रमैसँग हामी इन्द्रणीको बसाईबाट प्रस्तुत गरि नै रहेका छौं र गर्ने नै छौं, यो पनि म यहाँलाई भन्न चाहन्छु। अब ढिला नगरौं, इन्द्रणीमा राख्दैछु यो गीतलाई।
1: परिवारले उनको विवाह अर्कै छ।

पूर्व मेची र पश्चिम महाकाली सम्मका विभिन्न रेडियोबाट प्रसारणमा रहेको इन्द्रणी सुनिरहनु भएको छ। रमेश घले युट्युब च्यानल मार्फत सांगीतिक बजारमा आएको दुई दिनको जिन्दगी बोलको यो गीतलाई पनि हामीले प्रस्तुत गरिसकेका छौं। सर्वत्र बजारमा यो गीत रहेको छ। स्वरबद्ध गर्ने कलाकार रमेश घले, शान्ति श्री परियार हुनुहुन्छ। ओम छिनालको शब्द र संगीतमा यो गीत तयार भएको छ अनि राजु सुनामले यो गीतको रेकर्ड गर्नुभएको छ। स्टुडियो ओजनमा यो गीत रेकर्डिङ भएको पनि जानकारी गराउन चाहन्छु। अनि उमेश गुरुङले यसको निर्देशन अनि कथा होइन अनि कोरियोग्राफको पाटो सम्हाल्नु भएको छ भने यसमा चाहिँ रंजिता गुरुङ, आनन्द गुरुङ, अनु घले अनि शुक्र तामाङलाई हामीले भिडियोमा देख्न सक्छौ, यो जानकारी गराउँछु। अब सर्वत्र बजारमा छ यस्ता मौलिक गीतहरूलाई माया गर्नको लागि म साथीहरूलाई अनुरोध पनि गर्न चाहन्छु, किनभने तपाईँ हामी नेपाली लोकदोहोरी गीत संगीतलाई माया गर्छौं र लोकदोहोरी गीत संगीतलाई माया गरिसकेपछि राम्रा गीतहरूलाई प्रमोशन गर्ने जिम्मा पनि तपाईँ र हाम्रै हो। त्यसैले पनि मैले यहाँहरूलाई चाहिँ राम्रा गीतहरूलाई सपोर्ट गर्नको लागि अनुरोध पनि गरिरहेको छु। हामीलाई धेरैभन्दा धेरै साथीहरूले हेरिरहनु भएको छ। यतिखेर हाम्रो युनिकले पनि हामीलाई सुन्दै हुनुहुन्छ। राइनी राजकलाले नमस्कार दाई, बिहानीको समय कार्यक्रम सुन्दैछौ भनेर लेख्नु भएको छ। अनि हाम्रो दीपक तिरुवाले के छ दाजु खबर भन्नुभएको छ। दीपक तिरुवालाई पनि नमन गर्न चाहन्छु, राम्रै छ। रूपक मगरले पनि हामीलाई सुन्दै हुनुहुन्छ, खेम मगरले पनि सुन्दै हुनुहुन्छ। अनि अर्को साथी नमस्ते दाई भन्दै आउनु भएको छ, उहाँ चाहिँ सबिना श्रेष्ठ जोशी हुनुहुन्छ, कार्यक्रम सुन्दैछौ भन्नुभएको छ। रामकृष्ण भुजेलले पनि सिन्धुपाल्चोकबाट इन्द्रणी सुन्दैछु दादा भन्नुभएको छ। अनि जेनु बान्तवा यहाँलाई पनि नमन छ, गुड मर्निङ। अनि हाम्रो दीपकले पूर्वैमा झ्याल राखे भन्नुभएको छ, नमस्ते शङ्खुवा सुवाली चेली सोलुखुम्बुबाट म सुन्दैछु इन्द्रणी भनेर हाम्रो राईनी राजकलाले लेख्नु भएको छ। हाई गुड मर्निङ भन्दै लोकदोहोरी गायिका, वरिष्ठ लोकदोहोरी गायिका देवी हमालले पनि यो पानी परिरहेको मौसममा इन्द्रणी सुन्दैछु है भन्नुभएको छ, यहाँलाई पनि नमन छ। लगायत अब धेरै साथीहरू हुनुहुन्छ जो चाहिँ इन्द्रणीसँग जोडिनु भएको छ। नमस्कार भन्दै यता मुम्बईबाट नवीन बोहराले पनि सुन्दैछु भन्न लेख्नु भएको छ। राम्रो लाग्छ नि दाईको कार्यक्रम भन्नुभएको छ। कलावती डाङ्गीले हामीलाई सुदूरपश्चिम डडेलधुराबाट कार्यक्रम सुन्दै गरेको जानकारी गराउनु भएको छ। प्रकाशले पनि हामीलाई सुन्दै हुनुहुन्छ, यहाँलाई पनि नमन छ। कार्यक्रम सुन्दै रहनुहोला, म तपाईँका नामहरू पनि वाचन गर्छु। आज त इन्द्रणीको बसाइमा नयाँ गीत सुन्ने हो, सुनाउने हो, सुन्ने र सुनाउने यो क्रम जारी छ। रमाइलो पनि भइरहेछ, पानी परिरहेको मौसम, तपाईँ पनि आनन्दसँग घरमा बसेर अथवा कति विभिन्न कामहरूमा जाँदै हुनुहुन्छ, गएर कति फर्कनु भएको छ होइन, गाउँ बस्तीमा पनि रमाइलै होला। बिहानीको समय घाँस दाउरा गरेर फर्कने बेला होइन, अनि खानपिनको समय पनि भएको होला, अनि इन्द्रले सुन्दै कार्यक्रम सुन्दा चाहिँ छुट्टै मजा पनि तपाईँले लिनुभएको छ भन्ने चाहिँ मलाई लागेको छ। अब ढिला गर्दिन, नेपाटपद्वारा प्रायोजित इन्द्रणीमा राख्दैछु अर्को गीतलाई।

देशै भरका रेडियोबाट हिन्दी सुनिरहनु भएको छ माया जाल बोलको यो गीतलाई हामीले प्रस्तुत गर्यौं। सन्तोष बस्नेतको माया जाल अहिले सांगीतिक बजारमा छ र माया जाल सन्तोष बस्नेत युट्युब च्यानल मार्फत नै सांगीतिक बजारमा आएको जानकारी म यहाँलाई गराउँछु। आएको छोटो समय भएको छ, धेरै भएको छैन, तर छोटो समयमा पनि भ्युजका हिसाबले पनि राम्रै रहेको छ माया जालको। मेलिना राई र सन्तोष बस्नेतको आवाजमा प्रकाश दूतराजको शब्द संगीत रहेको छ अनि यसमा चाहिँ कृष्ण विकले एरेन्ज गर्नुभएको छ। प्रिज्मा स्टुडियोमा रेकर्ड भएको गीतमा सन्तोष बस्नेत अफिसियलबाट अडियो र भिडियो छ अनि गणेशमान घले र जुना विश्वकर्मालाई हामीले भिडियोमा देख्न सक्छौ, यो पनि मैले जानकारी यहाँलाई गराइसकेको छु। अनि सर्वत्र बजारमा रहेको यो गीतलाई मायाको खाँचो छ अनि यसमा सार्जन राईले निर्देशनको पाटो सम्हाल्नु भएको छ अनि धेरै भन्दा धेरै साथीहरूको साथ र सपोर्टका कारण साँच्चीकै यो गीत राम्रो बनेको छ। राम्रो गीतको लागि माया पनि गर्नुहुनेछ त्यो विश्वास पनि हामीले दिएका छौं। अब हामी ढिला गर्दैनौ, इन्द्रणीको बसाईमा नयाँ गीतहरू सुनाउने क्रम जारी छ। धेरै भन्दा धेरै साथीहरूले बिहानीको समयमा इन्द्रणीको बसाई सुन्दैछौ भन्नुभएको छ। सरिता छेत्रीले पनि हामीलाई सुन्दै हुनुहुन्छ, चन्द्र श्रेष्ठले पनि गुड मर्निङ भन्नुभएको छ अनि हाम्रो रमिता तामाङले पनि सुन्दै र हेर्दै गर्दा राधा खड्काले पनि सुन्दै हुनुहुन्छ, नमस्कार है भनेर लेख्नु भएको छ। त्यसपछि तारा केसीले गुड मर्निङ दाङ घोराईबाट भन्नुभएको छ। प्यारी बहिनी तारा, इन्द्रले असाध्यै माया गर्नुहुन्छ, अहिले सायद अलिक व्यस्त भएर होला पसलमा, होइन उहाँको चाहिँ कस्मेटिक पसल छ दाङमा अनि त्यो भएर पनि अझ बिजी भयो कि इन्द्रणी सुन्ने बेलामा अझ बढी ग्राहकहरू आउनु भएर हो कि होइन अलिक कम भाषा सुन्नको लागि, तैपनि इन्द्रणीलाई माया चाहिँ उस्तै नै छ। दिपेन्द्र भण्डारीले फेरि पनि दशैं आयो भन्ने गीत सुन्ने सुनाउन दाजु, थोरै भए पनि अब त दशैं आउनै पनि लाग्यो नि हौ भनेर लेख्नु भएको छ। दशैंका गीतहरू प्रस्तुत गर्ने बेला हुँदैनछ, म त अलमल अल्पमतमा पो परे दादा, खोइ मेरो अनुरोधको गीत भन्नुभएको छ। दीपक भाइ, आज त नयाँ गीत सुनाउने पालो हो नि, पूर्वैमा झ्याल राखे त पुरानो गीत भयो होइन, त्यो भएको हुनाले पनि मैले अलि आनाकानी चाहिँ गरेको हुँ, अल्पमतमा चाहिँ पर्नु पर्दैन। हेलो गुड मर्निङ भन्दै चन्द्रमणि दाईमा नमस्कार, म रमेश श्रेष्ठ सिन्धुपाल्चोक जिल्ला लिसङको पाखर गाउँपालिकाबाट इन्द्रणी सुन्दैछु भन्नुभएको छ। राजन खातीले इन्द्रणीलाई माया गर्नुभएको छ। क्षितिज पारीको देश साउथ कोरियाबाट म राजेन्द्र तपाईँको कार्यक्रमलाई सुन्दैछु भन्नुभएको छ। विकल्प च्यामलिङले पनि हामीलाई सुन्दै हुनुहुन्छ। मनोज तामाङले सबैलाई सम्झना भन्नुभएको छ। दुर्गा खडाल यतिखेर चाहिँ हाम्रो इन्द्रणीलाई सुन्दै हुनुहुन्छ, म पनि हेर्दैछु हौ जापानदेखि भन्नुभएको छ। केही दिन अगाडि मात्र दुर्गा जापान जानुभएको छ, त्यो हामीले सामाजिक सञ्जाल मार्फत थाहा पाएका थियौं। यहाँलाई ढिलाइ भए पनि एकदम अब एकदम जापानको बसाई सुखद रहोस् हामी शुभकामना पनि दुर्गालाई दिन चाहन्छौ। पुरानो मित्र इन्द्रणीलाई माया गर्ने गुल्मीदेखि सुन्नुहुन्थ्यो अनि फेरि कहाँ पुग्नुभयो, त्यसपछि अहिले त कहाँ कहाँ जापानमा हुनुहुन्छ, इन्द्रणीलाई चाहिँ सुन्न छुटाउनु भएको छैन, खुशी लाग्छ। त्यसपछि हाम्रो राइनी राजकलाले कस्तो छ मौसम भन्नुभएको छ अनि सोलुखुम्बुमा चाहिँ हिउँ परिरहेको जानकारी भन्न उहाँले गराउनु भएको छ। प्रकाश आरसी सरले पनि कार्यक्रम सुन्दैछु, इटाली युरोपदेखि नेपाल घर मेरो बर्दिया दाई, नमस्कार आदरणीय दाई भन्नुभएको छ। नवीन कान्छोको मैले जानकारी गराइसकेको छु, सन्तोष छेत्री लगायतका धेरै साथीहरू हुनुहुन्छ अनि सरु तामाङले पनि नमस्कार भन्नुभएको छ। गणेशले म पनि हेर्दैछु दाजु दाङदेखि रोल्पामा हुने घर परिवारलाई सम्झना भन्नुभएको छ गणेशले र सबैलाई सम्झना भन्दै अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। युनिकका कायस्थले पनि जीवन सुन्दर फूल बनाउन चाहनुहुन्छ भने तपाईँले काँडासँग मुस्कुराउन सिक्नुपर्छ महोदय भनेर लेख्नु भएको छ। सही कुरा आयो है, सही कुरा आयो। त्यसपछि हाम्रो जिग्री यो नामबाट हाजिर भए दुबईबाट भन्नुभएको छ, टाइम हुँदा सुन्छु, धेरै माया लाग्छ इन्द्रणीको अनि हजुरलाई पनि धेरै धेरै मिस गरेको छु भन्न ताराले लेख्नु भएको छ। उज्जवल बोहरा, त्यसपछि सागर सेनले पनि हामीलाई नमस्ते म पनि सुन्दैछु मलेसियादेखि भन्नुभएको छ अनि हाम्रो नवराजी सिन्धुपाल्चोकबाट नमस्कार भन्नुभएको छ। रामु अय रामुले पनि गुड मर्निङ भन्नुभएको छ। मदन जेठाराले पनि हामीलाई सुन्दै हुनुहुन्छ, अञ्जनाले पनि सुन्दै हुनुहुन्छ होइन अनि उहाँ चाहिँ विष्णुले पनि हामीलाई सुन्दै हुनुहुन्छ। आलसी ठकुरीले गुड मर्निङ भन्नुभएको छ।

त्यसपछि अर्को साथी तिमल सिन्हा यो नामबाट पनि हेर्दै हुनुहुन्छ, हाम्रो इन्द्र बस्नेतदेखि लिएर रविनदेखि लिएर सबै सबैलाई नमन छ, कार्यक्रमलाई साथ दिइरहनु भएको छ। अब हामी एउटा फेरि पनि गीत राख्छौ अनि विदा हुने तर्खरमा छौ, यतिखेर भने यो गीत तपाईँका लागि।

देशै भरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा अब चाहिँ इन्द्रणीको यो समयबाट विदा माग्ने पर्ने समयमा हामी आएका छौं। कार्यक्रमलाई मजाले सुनिरहनु भएको छ, कति रमाइलो लागिरहेको थियो होला है। तिमी नि एक दिन म पनि एक दिन, सुरेश अञ्जन देवी घरतीहरू भन्दै हुनुहुन्थ्यो, भन्दा भन्दै अब चाहिँ विदा माग्नै पर्छ भन्ने समयमा पनि हामी आइसकेका छौं। र देवी घरती सुरेश अञ्जनको आवाजमा, सुरेश अञ्जनको शब्द संगीत छ, स्टुडियो ओजनमा रेकर्ड भएको छ, यो पनि जानकारी मैले यहाँलाई गराइसकेको छु। सर्वत्र बजारमा रहेको यो गीतमा जेरी भण्डारीले यसको निर्देशनको पाटो सम्हाल्नु भएको छ। त्यसपछि सुरेश कोहली, सुजना सिंह खड्का लगायतका कलाकार साथीहरूलाई हामीले यसमा भेट्न सक्छौं। अवश्य भने हामी कार्यक्रमबाट विदा माग्नै पर्ने समयमा छौं। जाँदा जाँदै एउटा सुमधुर भाका यहाँलाई छोड्दै, मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियो स्टेशनबाट इन्द्रणी सुन्नुहुने अनि यो इन्द्रणी विभिन्न ठाउँमा प्रसारण गर्नको लागि रेडियोबाट सहयोग गर्नुहुने तमाम हाम्रा प्यारा प्यारा मनहरूलाई पनि नमन छ। काठमाडौँबाट टेक्निकल सपोर्टमा साथ दिने इसालाई पनि यतिखेर म धन्यवाद दिन चाहन्छु। अनि तपाईँले सुन्नुभयो कार्यक्रम कस्तो लाग्यो, भिडियो शेयर गर्नुभयो, हामीलाई विभिन्न माध्यमबाट साथ दिने तपाईँ सबै सबै मनलाई पनि हृदयदेखि नै आभार व्यक्त गर्दै आजको इन्द्रणीको श्रृंखलाबाट म विदा हुन्छु। यहाँको पल्सबाट होस् परिवर्तन सम्भव छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। प्रहरीले पूर्व प्रधान न्यायाधीश गोलेर शमशेर जबरालाई पक्राउ नगरिएको स्पष्ट पारेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख एवं प्रहरी वरिष्ठ परीक्षक एसएसपी सन्तोष खड्काले सुरक्षा थ्रेडका कारण जबरालाई प्रहरीको निगरानीमा राखिएको बताएका छन्। उनका अनुसार जबरामाथि आक्रमण हुन सक्ने आपतकालीन सूचना आएपछि तत्काल सुरक्षाका लागि उनलाई प्रहरीको निगरानीमा ल्याइएको हो। उनले भने यो साँच्चै पक्राउ होइन, उहाँको विषयमा अलिकति थ्रेट भन्ने कुराहरू आयो, त्यसैले सुरक्षाको लागि मात्रै हामीले ल्याएका हौं उनले भनेका छन्। एसपी खड्काका अनुसार जबरा अहिले प्रहरीकै सुरक्षामा छन्। पहिला त इमर्जेन्सी हामीलाई सूचना आयो कि उहाँमाथि आक्रमण हुँदैछ भन्ने खालको सूचना आएकाले हामीले उहाँलाई प्राथमिकतामा राखेर उहाँको सुरक्षा हुनुपर्छ भनेर लिएर आएका हौं। उनले थप भनेका छन्, जबरालाई घरमै राखेर सुरक्षा दिन सकिने विषयमा पनि तयारी भइरहेको खड्काले बताएका छन्। कस्तो खतरा हो र घरमै राखेर कसरी सुरक्षा दिन सकिन्छ भन्ने विषयमा निर्णय गरिने पनि खड्काले बताएका छन्। तर खतरा कहाँबाट आएको भन्ने बारे उनले स्पष्ट जानकारी पनि दिएका छैनन्। यस्ता विषयहरूले पनि सिकेर दोहोर्याउन सक्ने भएकाले अहिले धेरै विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीको भनाई छ। तीन दिनदेखिको वर्षाका कारण गएको पहिरोमा परि पाल्पामा दुईजनाको मृत्यु भएको छ भने 3 जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईका अनुसार पहिरोमा परि माथागढ़ी गाउँपालिका 2 रूपसे रजौलीका 75 वर्षीय शेरबहादुर चेदी र रिब्दीकोट गाउँपालिका 6 ठिमुरेकी 59 वर्षीय कृष्ण कुमारी सारूको मृत्यु भएको, रिब्दीकोट 6 ठिमुरेमा पहिरोले घर पुरिँदा बेपत्ता भएकी सारूको खोजी गर्ने क्रममा सब फेला परेको प्रहरीले जनाएको छ। माथागढ़ी 2 रूपसे रजौलीकी चेदीको भन्ने घरमाथिबाट खसेर पहिरोमा पुरिएर मृत्यु भएको बताइएको छ। त्यस्तै माथागढ़ी गाउँपालिका 3 कसेनीमा आइतबार बिहान करिब 5 बजे पहिरोले लील बहादुर गर्ती मगरको घर पूर्ण रूपमा पुरेको छ। घरमा सुतिरहेका लीलबहादुर गर्ती, चरना गर्ती र दिना गर्ती बेपत्ता भएको र अध्यक्ष तेजबहादुर गर्ती मगरले जानकारी दिएका छन्। उनीहरूको खोजी भइरहेको छ। बाढ़ी र पहिरोको कारण विद्युत सेवा अवरूद्ध हुँदा पाल्पाका अधिकांश स्थानमा संचार सम्पर्क समेत प्रभावित भएको छ। अविरल वर्षाका कारण पाल्पाको प्रमुख अन्न भण्डारका रूपमा रहेको माडी फाट समेत डुबानमा परेको छ। छडेवा फाट लगायत क्षेत्रमा बाढ़ीको पानी पसेपछि धान बालीमा समेत क्षति पुगेको छ। वर्षाका कारण रानीमहल क्षेत्रमा रहेका होटल तथा रेस्टुरेन्टमा बाढ़ीको

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बागलुङमा पहिरोमा पुरेर एकै परिवारका चारजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख फडिन्द्र प्रसाईका अनुसार निसी खोला गाउँपालिका 3 केश्याम कुमारी विक्क र उनका 3 छोरा मनोज मुकेश र निशान विक्कको मृत्यु भएको, केही बेर अघि 3 शव निकालिएको समेत बताइएको छ। लगातारको वर्षाले अवरूद्ध सड़क खुलाउन अझै समय लाग्ने भएको छ। निरन्तरको सरी नरोकिएकाले आज पनि सड़क खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ। संघीय राजधानी काठमाडौँलाई बाहिरी जिल्लासँग जोड्ने पृथ्वीराज मार्ग, बीपी राजमार्ग र कान्ति लोकपथ 4 अघिदेखि नै बन्द छन्। धादिङको कृष्णवीरमा एकतर्फी सड़क खुले पनि धादिङ प्रशासनले अर्को सूचना नभएसम्मका लागि गाड़ी चलाउन रोक लगाएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि निरन्तर पहिरो खस्ने क्रम नरोकिएपछि गाड़ी चल्न सकेका छैनन्। चितवनतर्फका विभिन्न ठाउँमा पहिरोको जोखिम रहेकाले यात्रु तथा गाड़ी चालकलाई अवस्था बुझेर मात्र यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ। त्यस्तै तनहुँ खण्डको पृथ्वी राजमार्गमा मौरीबा, समाधि पुल, घाँसे कुवा, मुसे खोला, छिर्कनी, विमल नगर, डुम्रे र ऐना पहरा लगायतका क्षेत्रमा पहिरो खसेको छ। पीपी राजमार्ग अन्तर्गत काभ्रेको मामती, पिप्ले, 400 कटुञ्जे र चौकी डाँडा लगायतका क्षेत्रमा पहिरोको कारण बीपी राजमार्ग अवरूद्ध छ। सिन्धुलीको सुनकोशी क्षेत्रमा बाढ़ीले सड़क कटान गरेको छ। तमोर करिडोर अन्तर्गत छरूवा खोला, नावा खोला र रानीगाउँ क्षेत्रमा पनि सड़क अवरूद्ध छ। राप्ती राजमार्ग कपुरकोट खारखोला खण्ड, भालुवाङ चकचके लिवाङ सड़क तथा कडाली राजमार्गका गगने खोला, त्यस्तै नागम जुम्ला राका क्षेत्र आसपासका सड़क पनि पहिरोबाट प्रभावित भएका छन्। गुल्मी, पाल्पा, रोल्पा र प्युठानका सड़कमा पहिरो तथा कोटानका कारण यातायात प्रभावित भएको छ। सड़क खुलाउने प्रयास भइरहे पनि लगातारको वर्षाका कारण समस्या भएको छ। प्रहरीले बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राख्दै सिद्धिचरण लोकमार्ग, टोखा छहरे सड़क, कान्ति राजमार्ग, भैंसे भीमफेदी देउराली कुलेखानी सड़क, बीपी राजमार्ग, पृथ्वी राजमार्ग, नारायणगढ़ मुगलिन सड़क, राप्ती राजमार्ग र मदन भण्डारी राजमार्गका जोखिमयुक्त ठाउँमा अत्यावश्यक बाहेक रात्रिकालीन आवागमनमा यसअघि नै रोक लगाएको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हर पल तपाईं सँगै
2: हरेक दिन साथी पनि आउँछरीको इस टाइम गाउँ शहर देश विदेश ठाउँछरीको इस टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेसन पुर्याउने काम अब हामी गर्नेछौँ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz को रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
3: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम
4: सुस्मिता नाछिरिङ सालपा सिलिछो 3 चौकी डाँडा भोजपुर हाल कुवेत
3: विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा हाल कतार
4: जीवन खाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
3: सपना सासंखर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
4: हिमाल चामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया
3: शुक्ररात याखा सैनपुर नगरपालिका 10

0: सभा
1: सानु सरगम राई बेलका नगरपालिका छ उदयपुर,
0: सुदन कुलुङ राई सिलिचुङ गाउँपालिका एक बेसिन्दा सङ्खुवा सभा हाल कतार,
1: दिल कुमारी रुङबाङसा सभा पोखरी गाउँपालिका दुई ज्यामिरे सङ्खुवा सभा,
0: अर्जुन याखा धर्मदेवी नगरपालिका दुई तामापोक सङ्खुवा सभा,
1: सम्झना रुङबाङसा सभा पोखरी गाउँपालिका दुई ज्यामिरे सङ्खुवा सभा,
0: शरद याखा धर्मदेवी नगरपालिका छ सङ्खुवा सभा हाल काठमाडौँ,
1: देवराज राई चैनपुर नगरपालिका दस लेवारिङ सङ्खुवा सभा हाल काठमाडौँ,
0: निरुषा खालिङ राई चैनपुर नगरपालिका नौ भित्रे सङ्खुवा सभा,
1: मदन लिङ्खा धर्मदेवी नगरपालिका नौ मूलगाउँ सङ्खुवा सभा हाल कतार,
0: मिडिया पेमी निमु शेर्पा पाँच रोपन नगरपालिका आठ छिङखुरुङ सङ्खुवा सभा,
1: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका तीन सङ्खुवा सभा हाल युएई,
0: सुरज राई तुम्सा पोवादुम्बा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया,
1: किशोर कोही राई केपिलासकरी गाउँपालिका सुन्देल खोटाङ हाल काठमाडौँ,
0: सुजाता जिमी धर्मदेवी नगरपालिका सात अमरुवा सङ्खुवा सभा हाल हङकङ,
1: सिम्पल ललित बल भोजपुर नगरपालिका एक भामराङ भोजपुर हाल साउदी,
0: शर्मिला राई खाँदबारी नगरपालिका चार गैरीपाङमा सङ्खुवा सभा हाल कुबेर,
1: अविरल घरती मगर चयन मादी गाउँपालिका पाँच भावाङ रोल्पा हाल कतार,
0: कल्पना चाम्पाङ भोजपुर हाल काठमाडौँ,
1: प्रणित याखा धर्मदेवी नगरपालिका दुई तामाफोक खोलापारी सङ्खुवा सभा,
0: समीक्षा जोशी तुम्बेवा गाउँपालिका दुई मौवा पाँच थर,
1: प्रदीप राई चैनपुर नगरपालिका दस खराङ सङ्खुवा सभा हाल युके,
0: सन्दीप याखा धर्मदेवी नगरपालिका दुई तामाफोक सङ्खुवा सभा,
1: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ सङ्खुवा सभा
0: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका सोह्र हाल काठमाडौँ।

हेलो हाई गुड मर्निङ अनि नमस्कार. कार्यक्रम रिक्वेस्ट टाइमको पर्खाईमा बसिरहनु भएका तपाई सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सदा चाहिँ म तपाईँकै साथी कार्यक्रम प्रस्तुतारामा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु. लेक बेसीको धुन रेडियो अरूण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट हामीलाई केही साथ सुनिरहनु भएको छ. सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सक्नुहुन्छ भने तपाईँ जो चाहिँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ र तपाईँले चाहिँ भनौ न एन्ड्रोइड फोन युज गर्नुहुन्छ भने मोबाइल एप्लिकेशनहरूबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ. मोबाइल एप्लिकेशनहरू हाम्रो पात्रो नेपाली पात्रो अनि अलफिम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनबाट हामीले तपाईँले संसारको जुनसुकै ठाउँबाट पनि तपाईँले इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने सुन्न सक्नुहुन्छ. आशा गर्छु यो समय तपाईँ हामीसँगै हुनुहुन्छ, हामीले तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र यो कार्यक्रमलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ. सो उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु. कार्यक्रममा सहभागिता जनाउनको निम्ति तपाईँले रेडियोको अफिसियल फेसबुक पेजमा हामीसँग जोडिनु भएको छैन भने जोडिनुपर्छ. हाम्रो पेजको नाम रहेको छ नेपालीबाट रेडियो अरूण 97.6 मेगाहर्ज नेपालीबाट. तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ. पेजमा नयाँ हुनुहुने साथीहरू अर्थात हाम्रो पेजलाई लाइक फलो नगर्नुहुने साथीहरूले पेजलाई लाइक र फलो गरेर जोडिनुपर्छ र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गर्ने गरेका छौं. सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ. भन्दै अब म ढिला नगरिकन तपाईँकै सम्झना सन्देशहरूतर्फ लाग्न चाहन्छु. तपाईँलाई मन परेको कुनै पनि नेपाली गीत संगीत छ भने त्यसलाई पनि रोजाइमा पार्न सक्नुहुन्छ. प्रष्ट रूपमा गीतको बोल अनि गायक र गायिकाको नाम पनि तपाईँले लेखी पठाउनु भयो भने तपाईँका रोजाइका त्यस्तो मधुर गीत संगीतहरू तपाईँको लागि मैले सुनाउनेछु. तपाईँको गाउँठाउँतिरको खबर खबर के छ, कसो छ, के गर्दै हुनुहुन्छ, मौसमले कतिको तपाईँहरूकोतिर असर गर्यो के छ, पानी पर्या छैन अहिले, होइन, यी कुराहरूको तपाईँसँग मैले दोहोरो कुराकानी गर्न त पाउँदिन यो बसाईमा. तर तपाईँले आफ्ना मेसेजहरू मार्फत तपाईँको गाउँठाउँको परिवेशको खबरहरू पठाउनु भयो भने अवश्य पनि तपाईँको हाल खबर मैले बुझ्न सक्छु. म मात्रै नभएर रेडियो सुन्नुहुने साथीहरूले तपाईँको गाउँठाउँमा के भइरहेको छ भन्ने कुराहरू चाहिँ बुझ्न सक्नुहुनेछ. सो ती कुराहरू पनि जानकारी गराउनुहोला. चैनपुरतिर आज मौसम ठिकै छ, विशेष गरी यति बेला बादलले ढाकेको अवस्था छ यो चैनपुरलाई. घरिघरि फाटाफुट पानी पनि पर्दैछ घरिघरि, अहिले भने छैन, अघि फेरि एकैछिन थोरै पानी सिमसेमाए जस्तो पनि गर्दै थियो. बिहानी पख पनि मौसम खुलेको थियो, घाम लागेको थियो, अहिले भने त्यस्तै नै छ. तपाईँको लागि मैले जानकारी गराइ नै हाले. अब पनि म ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु. यति बेला हामीलाई मेसेज पठाउनु हुने पहिलो साथी हुनुहुन्छ शिशिर चन्चले. शिशिरजीले लेख्नु भएको छ, नमस्ते सेवा रमा नाना, म शिशिर चन्चले पारी पाँचकनबाट कार्यक्रम मार्फत घर परिवारमा सम्झना साथीहरू नातिनी दिल सराई अनि त्यसै गरेर अस्मी सोताङ, अर्को दिदी रानी राजकला, बहिनी सुनिता कुलुङ अनि घाँस कृष्ण तामाङ लगायत प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णको लागि मिस यू अल भनेर लेख्नु भएको छ. ओके, तपाईँलाई धेरै धेरै धन्यवाद शिशिरजी. अर्को साथी हुनुहुन्छ सुनिता कुलुङ. सुनिताजीले हेलो सी सेवा के छ खबर, सुन्दैछु प्रोग्राम फ्रम बाला ओके फ्रम खाम्बरी भन्नुभएको रहेछ. मिस यू हजुरलाई एण्ड माई फ्रेण्ड्स लभ यू छोरा हिल्सन कुलुङ बुनु फुर्ची यामकला कुलुङ अनि मिस यू सासुमा जुनिता तामिङ राई भन्नुभएको छ. कृष्ण तामाङ अनि कल्पना तामाङ जीवन फाबिन प्यारीहरू अस्मी सोताङ सुस्मिता लिम्बू सुमिता लिम्बुखिम त्यसै गरेर सपना तामाङ मोक्तान भावना मगर भाइहरू निमा शेर्पा आशिष बराल मगर श्री आङबुहाङ लिम्बू अनि त्यसै गरेर सुरज राई तुम्छा दाईहरू पासङ्के शेर्पा शिशिर चञ्चले वरूण चञ्चले राई लिम्बू विजय राजविरही काइला सुजन थापा शरणाली मगर सुरज श्रेष्ठ त्यसै गरेर आकाश राई नानाहरू सुनु सुनिता राई त्यसै गरेर युसी युनिसा मोक्तान चन्द्रमाया तामाङ अनि रजिना घतानी मिस्कल सेवाली कान्छा एन्टल मार्फेन्सलाई उसै माया सम्झना है भनेर लेख्नु भएको छ. ओके सुनिताजीलाई पनि मेसेजको लागि धेरै धेरै धन्यवाद छ. त्यसै गरेर अर्को साथी हुनुहुन्छ फुर्सी एमकला कुलुङ,
उहाँले लेख्नु भएको छ, हेलो क्युट सी सेवाकी के छ खबर, सन्चै हुनुहुन्छ होला नि, अनि माम खानु भयो कि नाइ भन्नुभएको छ। एकदमै सन्चै छु, मैले माम खाइसके। लेख्नुहुन्छ, इट्स मी फुच्ची यामकला कोलुङ फ्रम बाला हल खापबारी, सुन्दैछु प्रोग्राम, आज मलाई एउटा गीत बजाइदिनुहोस् है, खेम सेन्चुरीको पुरानो दिन। अनि फ्रेन्ड्स मिस गर्नुपर्दा मिठो भोइसको धनी क्युट सी सजुलाई, मिस यु एन्ड माई फ्यामिली अनि केही आत्मीय साथीहरू, लभ यु प्यारो मान्छे रोनिस मादेन लिम्बू, त्यसै गरेर मिस यु दिदी सुनिता गोलुङ, नाना सोनु सुनिता राई, दाई जीवन फाविन अनि काकु निमा शेर्पा भन्नुभएको छ, माया अस्मी सोताङ, कलेजो रोमन मुक्तान तामाङ, दिदी दिल्सा राई, बाजे मिस्कल सेवाली कान्छा अनि बुनु युनिका खालिङ भनेर लेख्नु भएको छ। त्यसै गरेर प्यारो भाइ तिलक कुलुङ राई, माया सपना तामाङ मुक्तान अनि मलाई सम्झिने बिर्सिने सबै मौसी माया सम्झना भन्ने गए है त। ओके टाटा बाई बाई भन्नुभएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद छ म्यासेजको लागि। अर्को साथी हुनुहुन्छ कमल श्रेष्ठ, कमलजीले लेख्नुहुन्छ, आज मलाई बसन्त थापा र अन्जिता विश्वकर्माको आवाज नगरेको गीत बैसैमा नगरकोट भन्ने लोकभाका यदि मिल्छ भने प्लिज बजाइदिनुहोस् त भन्नुभएको छ। हेलो हजुर नमस्कार, म तिनजोरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको फिर्दाबाट कमल श्रेष्ठ हो। यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज भुजेल, छुच्ची आरती लिम्बू भुजेल, लोकेन थोक्लेन लिम्बू, राजन खतिवडा, चित्र योगी, सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला वनिम, फूलमाया आंखेवा लिम्बू, टीकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय लिनुहोला भन्ने बिदा हुन्छ। ओके बाई बाई भन्नुभएको छ। ओके कमलजी तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अनि अर्को साथी अस्मिता लोहरुङ एआर हुनुहुन्छ, उहाँले पनि मिस यु अल माइ फ्रेन्ड्स भनेर मेसेज पठाउनु भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा तपाईँका सम्झना सन्देशहरू सँगै तपाईँका रुजाएका गीत सङ्गीतहरू तपाईँलाई सुनाउँदै आइरहेकी छ। अहिले मैले कार्यक्रममा तपाईँको निम्ति यो मिठो गीत राख्न चाहन्छु। पहिलो संगीतको सेरी स्वरूप पुरानो दिन बोलको गीत रहेको छ, खेम सेन्चुरीको आवाज सँगै सुनिता थापा मगरको आवाजमा रहेको यो गीतलाई खुसी यामकला कुलुङले रुजाईमा पार्नु भएको छ। यो मिठो गीत तपाईँको निम्ति राख्छौ, सुन्दै रहनुहोस्।

0: हजुर, यो निकै नै सुमधुर गीत बस्दा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। लेख बेसीको धुन रेडियोहरू 97.6 MHz रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट हामीले तपाईँले सुनेर साथ दिइरहनु भएको छ। अनि तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरूलाई पनि मैले वाचन गरिरहेकी छु। धेरै साथीहरूले आफ्नो सम्झना सन्देशहरू पठाइरहनु भएको छ। केही साथीहरू त नयाँ पनि हुनुहुन्छ होला, जसले आज हामीलाई पहिलो पटक सुन्ने अवसर पाइरहनु भएको होला। अर्थात कति साथीहरूले कार्यक्रमलाई चाहिँ नियमित रूपमा सुन्दै आए तापनि कसरी सहभागिता जनाउने भन्ने कुराको ज्ञान पनि नभएको हुन सक्छ। तसर्थ तपाईँले सहभागिता जनाउनको लागि हाम्रो रेडियोको अफिसियल फेसबुक पेजलाई लाइक र फलो गर्नुपर्छ। हाम्रो पेजको नाम रहेको छ नेपालीबाट रेडियो अरूण 97.6 MHz भनेर। तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुनुहुने साथीहरूले लाइक र फलो गरेर जोडिनुहोस्। र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गर्ने गरेका छौं। आज पनि हामीले एउटा स्टाटसमा धाँदै पोस्ट गरेका छौं। सोही स्टाटसको कमेन्ट बक्समा गएर फटाफट आफ्ना मेसेजहरू पठाउनुहोस्। तपाईँका दिन मेसेजहरूलाई मैले वाचन गरिरहेकी छु। हजुर, अब पनि म ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनुहुने साथी हुनुहुन्छ सलिना शेर्पा। सलिना दिदी, आई मिस यू अल भनेर मेसेज पठाउनु भएको छ। तिम्रो साथी फेसबुक आइडी भएको साथीको मेसेज कम्प्लिटली प्राप्त नभएको हुन सक्छ, एट अक्षर मात्रै प्राप्त भएको छ। अर्को साथी हुनुहुन्छ फुङसा लिम्बू, उहाँले लेख्नुहुन्छ हाई सेवा रो सभा पोखरीबाट हो क्या, म पनि प्रोग्राम सुन्दैछु ल भन्नुभएको छ। अल फ्रेन्ड्सलाई मिस गर्दैछु है भन्नुभएको छ। अल फ्रेन्ड्सलाई मिस यू भन्दै बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। कुमार प्रजा मिस यू अल भन्दै सबैलाई सम्झना गर्नु भएको छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ सपना तामाङ मोक्तान, उहाँले लेख्नुहुन्छ हेलो गुड मर्निङ ब्रह्माशिष, मी सपना सुन्दैछु यता पाँच खबनबाट हो, मजाले झरी परिरहेछ है यता त भन्नुभएको छ। अनि अनि चैनपुरतिर कस्तो छ, अनि माम भयो कि हजुरको भन्नुभयो, माम भइसक्यो। यता चैनपुरतिर चाहिँ पानी चाहिँ परेको छैन, तर एकदम मजाले कुहिरो लागिरहेको अवस्था छ लेख्नुहुन्छ। अनि साथीहरू सम्झिनु पर्दा त फर्स्टमा त हजुरलाई, अनि प्यारी माया सुनिता लिम्बुकी म्याखालाई मिठो सम्झना माया, नाना युनिसा तामाङ, भाइ रोमन मोक्तान तामाङ, प्यारीहरू सुनिता कुलुङ, त्यसै गरेर फुर्ची यमकला, सानो कमला, सानो माया शेर्पा, त्यसै गरेर भावना मगर, जुनिता चामलिङ राई, सोनिम शेर्पा, अस्मी सोताङ, राजविरही काइला, निमा शेर्पा, कृष्ण तामाङ, रजिना घतानी, रञ्जना बाहिङ राई, दिलसा राई, चन्द्रमाया तामाङ, रिमा थामी लगायत नाम छुटेको सबै सबैमा माया र सम्झना भन्दै गएर ओके बा बाई भन्नुभएको छ। ओके सपना जीलाई पनि मेसेजको निम्ति धेरै धेरै धन्यवाद छ। हजुर, त्यसै गरेर अर्को साथी हुनुहुन्छ स्वर्णिम राई, स्वर्णिमजीले लेख्नु भएको छ गुड मर्निङ हजुर साथीहरू साइमा राई, अनि सरु रुबी, त्यसै गरेर अरूण राई, अतीत राई, दादा मनको साथी जीवन कार्की, टाइटल ट्रेक विजय राई, त्यसै गरेर सानो माया शेर्पा, सागरगिरी राई, पीके राई, शङ्खुवा सभाली राई तोमोसा, मिनु लम्तारी मगर, त्यसै गरेर जनक रजाली मगर, देवीन किशोर रञ्जन एन्ड अल फ्रेन्ड्सलाई मिस यू भन्नुभएको छ। ओके स्वर्णिमजीलाई पनि धेरै धेरै धन्यवाद छ। त्यसै गरेर करु परियारले मिस यू अल भन्ने सबैलाई सम्झिनु भएको छ। अर्को साथी हुनुहुन्छ अस्मी सोताङ, अस्मीजीले लेख्नु भएको छ हेलो हाई सेवा सिस्टर, म मिडियालाई माया गर्ने साथी खानबारीबाट अस्मी सोताङ हो। साथीहरू सम्झिनु पर्दा हजुरलाई मिठो माया सम्झना, अनि साथी जीवन साथी उमेश लिम्बू, छोरी इच्छा लिम्बू, मुटु सानो शशिका किराती, प्यारी सोनिम शेर्पा, केउटी दिलसराई, केउटी मुना घिसिङ, सम्दिने सरो छेत्री, राजविरही काइला, माइलो सुनिता कुलुङ, फुची यमकला कुलुङ, आँचल योन्जन, सुमिता लिम्बुखिम याखा, भाइ शिशिर चञ्चली, दादा माधव ढुङ्गेल, वरूण चञ्चली राई, त्यसै गरेर आशिष नयन बस्नेत, सन्तोष साफले, लिम्बू विजय, हर्फलको साथी समीक्षा, मित्र सुरज राई तुम्सा, ढकाल धर्मराज, बहिनी रिमा थामी, नाना सुन सुनिता राई, नाना भूमिका राई, आकाश राई, लविस्टार सन्तोष छेत्री, शरण आर्ले मगर, सुस्मिता नासरिङ, सपना तामाङ मोक्तान, दादाहरू जनक रोजानी मगर, ठुल्दाई श्रीराम दाहाल, रत्नबहादुर थापा, हजारमान राई, सानुमा शेर्पा लगायत एकदमै धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। सो अस्मिजीलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँले सुनिरहनु भएको छ, र यो बसाईमा तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँकै रोजाईका गीत संगीतहरू मैले तपाईँलाई नै सुनाइरहेकी छु। अब पनि फेरि पनि कार्यक्रममा तपाईँको लागि अर्को एउटा मिठो गीत राख्ने बेला भइसकेको छ। सो ढिला नगरिकन अब म तपाईँको लागि राख्न चाहन्छु साथीले रोजाईमा पार्नुभएको गीत रहेको छ। दशैं विशेष गीत हो, साथीले रोजाइमा पार्नु भएको छ। सो यो मिठो गीत यति बेला तपाईँको निम्ति राख्न चाहन्छु, सुन्दै रहनु।
1: एकदम ठिक छ हजुरलाई, के छ सन्चै हुनुहुन्छ नि? अब दशैं आइसक्यो, कहिले आउनुहुन्छ घर? अब दशैं आउनु त धेरै बाँकी छैन, कहिले आउनुहुन्छ?
2: यसपालि पनि बिदा मिलेन, अब यसपालि घर आइएला जस्तो छैन।

0: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
2: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
5: हातमा के पो बोकेर लाग्यो गुटुङ टुङ,
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ।
5: औ लु, समस्याको समाधान भनेकै म हो,
7: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
6: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: अब त्यहीबाट जाने
5: लाखै सल्लाह बेगर के पाक बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 किनेरु ल्याएको रेडियो छ, लु सुनौँ त।
8: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-094, 9812-36-77-42 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
9: चाहना हेर न, गरगहनाले त बेहुलीलाई कस्तो सुहाएको छ है,
10: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
11: के को खासका सुसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
10: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
11: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
12: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
4: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
12: सुप्रिन्सा सुनचाँदी पसल, चैनपुर छ शङ्खुवासभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।

It's all right, welcome back after third commercial break. कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ. लेखबेसीको धुन रेडियो अरू 97.7 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई सुन्दै हुनुहुन्छ अनि तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरूलाई मैले बोलिरहेकी छु. तपाईँका सम्झना सन्देशहरू आफन्तजन इष्टमित्र प्रियजनहरूसम्म पुर्याउने काम मैले गर्दै आइरहेकी छु. आज पनि तपाईँकै सम्झना सन्देशहरू छन्. धेरैभन्दा पनि धेरै साथीहरूले आफ्ना सन्देशहरू पठाइरहनु भएको छ. केही साथीहरूका सन्देशहरूलाई वाचन गरिसके भने अझै धेरै साथीहरूको बाँकी रहेका छन्. सो ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु. यति बेला हामीलाई मेसेज पठाउने साथी हुनुहुन्छ धर्मराजजी. उहाँले लेख्नु भएको छ, नमस्ते, म ढकाल धर्मराज दुवैबाट कार्यक्रम सुन्दैछु. आज मलाई पुष्कल शर्माको दसैँ गीत परदेशी बजाइदिनुहोस् ल भन्नुभएको छ. आज जन्मदिन मनाउने मेरो साली नानी प्रभा भण्डारी खतिवड़ा अनि तेह्र थुम्की साथी सपना कटवाल, विराटनगरकी साथी भावना लुटेन र उदयपुरका साथी अनन्त आशिष बान्तवालाई जन्मदिनको शुभकामना. सबैमा शुभदिनको कामना, मिसो सम्झना भनेर लेख्नु भएको छ. अन्साजी हुनुहुन्छ, उहाँले पनि मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ. सो थ्याङ्क यू सो मच तपाईँलाई. सिमला सिमसी राईले हेलो गुड मर्निङ मिस सिमला राई फ्रम धरान अपकमिङ सङ जस्ट फर यू एण्ड सुजन कार्की, सरला राई, सुस्मिता राई, मगरनी क्वीन दाई, अरुण नदी खत्री एण्ड टू अल माई फ्रेण्ड्स इन्जोय दिस सङ थ्याङ्क यू भन्नुभएको छ. हस् थ्याङ्क यू सो मच. अर्को साथी हुनुहुन्छ सन्तोष काफले, हेलो क्युटी दिदी नमस्ते, म सन्तोष काफले प्रभासदेखि हो. साथीहरू मिस गर्नुपर्दा पुष्पाञ्जलि राई, अस्मी सोताङ, राजविरही काइला अनि राजमाया कुलुङ, त्यसै गरेर कोपिला स्याङतान, कल्पना तामाङ, एल्सना कुलुङ राई, त्यसै गरेर अञ्जली श्रेष्ठ, कृष्ण तामाङ, हरफलको साथी समीक्षा, मीडिया प्रेमी निमु शेर्पा, अनु शेर्पा, अनुराधा गुरूङ, सुशीर चञ्चली, सरू छेत्री, चञ्चली गुलुङ शर्मिला, लिम्बु विजय, जुनिता चामलिङ राई, सुरज श्रेष्ठ, हिमा राई, मनकुमारी कान्छी गुलुङ, नानु निर्मला शाह, सुस्मिता नाथरिङ, फुङसा लिम्बु, श्रीजु गुरूङ लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ. अर्को मित्र हुनुहुन्छ सान कमला, हेलो क्युट सिज गुड मर्निङ है, म सान कमला चैनपुर भन्ज्याङबाट सुन्दैछु प्रोग्राम. मिस गर्नुपर्दा जस्ट फर यू एण्ड मेरो घर परिवारमा मम्मी बाबा, छोरी अनुष्का एण्ड अलिस्मा, भाइ दीपक सन्जेवरी, भाई निमा शेर्पा, बुनु मनिषा बोया, प्रवीण मगर, नाना सुनु सुनिता राई, त्यसै गरेर बुनु सुनिता कुलुङ, जुना लिम्बु, रोमन मुक्तान तामाङ, सपना तामाङ, युनिसा तामाङ, सरू छेत्री, सुमिता लिम्बुकी म्याखा, आशिष नयन बस्नेत, कृष्ण तामाङ, दाई पूर्वेली आकाश राई, दाई ढकाल धर्मराज, सचिन निवाहाङ, वरूण चञ्चली राई, चामलिङ निर्मला लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ. अर्को साथी हुनुहुन्छ राजद्रेही गाइना, उहाँले गुड मर्निङ नमस्कार रमा सिस्टर मैटहरी गर्वै हाल मलेसियाबाट, अब बस्ने गीत रोजे ओके आज गीत रोजेको छु बजाइदिनु न है भन्नुभएको छ. यो गीत सुनाउनु पर्दा सबैभन्दा पहिला हजुर लगायत रेडियो परिवारलाई अनि इटहरीमा हुने घर परिवारलाई धेरै सम्झना. केही साथीले सम्झिनु पर्दा लिम्बु विजय, अस्मी सोताङ, ठुल्दाई श्रीराम दाहाल, त्यसै गरेर नीताराज घलेमगर, सिम्पल सरिना, कृष्ण तामाङ, वरूण चञ्चाली राई, सानुमाया शेर्पा, सुनिम शेर्पा, जुनिता चामिङ राई, दिल्सा राई, सुनिता कुलुङ, सुरज राई तुम्सा, त्यसै गरेर हिमा राई, सरू छेत्री, कविता राई, सानु कमला, एलिसा राई, राई सफल आयोस, अनि त्यसै गरेर गीता पराजुले घिमिरे, सुस्मिता नाचरिङ, अनिता गताल बराइली, अनिता घायल, मीना चामलिङ लगायत धेरैभन्दा पनि धेरै साथीहरूको नाम लेख्नु भएको छ. उहाँले मेन्सन गर्नुभएको छ. सँगै एउटा गीतको लिङ्क पठाउनुभयो, गीत रोजाइमा पार्नुभयो. दसैँ विशेष गीत थियो यो, गीत मैले भर्खरै राखिसकेकी छु. दिल्सा राईले लेख्नुहुन्छ, हेलो सेवा, म दिल्सा इलामबाट हो भन्नुभएको छ. अब बस्ने गीत मार्फत आत्मीय साथीहरू सम्झनु पर्दा डियर मित्र आले, मनकी कान्छी फुलमाया राई, मटुअली सालिम्बु, प्यारी मान्छे अस्मी सोताङ, माइलो सरू छेत्री, प्यारी नाना जुनिता चामिङ राई, आदरणीय दादा आशिष नयन बस्नेत, दादा जीवन फाबेन, दादा कृष्ण तामाङ, प्यारीहरू युनिसा तामाङ, रेनी सामसन, रिमा थामी, अनु शेर्पा, हर्पलको साथी समीक्षा, रिठी सुनिता लिम्बुखी म्याखा, सपना तामाङ मोक्तान, राजविरही काइला, राईनी राजकला, फुची यामकला, दुखी राई लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ. अर्को मित्र मनकुमारी कान्छी कुलुङ हुनुहुन्छ, गुड मर्निङ संखुवा सभाको तामको हाल मकालो दुईबाट, मनकुमारी कान्छी कुलुङ हो, मिस्यू अर्चना खुलाल, सुमिता लिम्बुखी म्याखा, अतित अन्जान राई, विष्णु हाम्बाङ राई, प्रतिमा स्पर्शी, मीडिया प्रेमी निमु शेर्पा, दिल कुमारी रुम्बाङसा, हिमाल याम्फो राई, सम्झना रुम्बाङसा, सन्तोष साफले, जीवन फाबिन, जनक रजाली मगर, अञ्जीत बान्तव राई, साइले सोनिया कुलुङ, रत्नबहादुर थापा, रोनिसा राई, पवित्र राई, एन्टल को लागि भन्नुभएको छ. राज केसाकी मगरले गुड मर्निङ भन्नुहुन्छ. त्यसै गरेर हिमाल चामलिङ राईले पनि नमस्कार नाना, म एन्ट गुड मर्निङ, म आज पनि डुल्दै घुम्दै आइपुगे है, सभा पोखरी दुई बटनाव मलेसियाबाट हो.
साथीहरू सम्झनु पर्दा पुष्मा दहदुरलाई आजको दिन सेवा होस् भन्छु। अनि साथीहरू सुमिता लिम्बुकी म्याखा, मिनु मिनित सासङकर, मिडिया प्रेमी निमु शेर्पा, कमला वनिम लिम्बु, बुनुहरू सम्झना रुम्बाङसा, स्वीकृति थोलुङ राई, दिल्सा राई, भाइ हिमाल यम्फो लगायत सम्पूर्णको लागि भन्नुभएको छ। अनि रमिला दर्नालले हेलो सिस्टर नमस्ते शुभ दिन रेडियो सुन्दैछु ल म पनि यता मोरङबाट हो भन्नुभएको छ रमिला दर्नाल। साथीहरू मिस गर्नु पर्दा त पाँच खपनमा हुनुहुन्छ मम्मी बुबा अनि बुनुहरू, धेरै माया मिस गरेको छु अनि मनको मान्छे हुनुहुन्छ कतारमा, आई मिस यू भन्दै सुटिन्छु है भन्नुभएको छ। रानी राजकलाले लेख्नुहुन्छ हेलो सेवाकी, म पनि आए है शङ्खुवा सभा, हाल चाहिँ सोलुखुम्बुबाट, आज मलाई मिल्छ भने यो गीत बजाइदिनु न है भन्नुभएको छ। रो यो गाम बेसी विष्णु माझीको भनेर लेख्नुहुन्छ, सबैमा सम्झना छ भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ आकाश राई, हेलो हजुर नमस्ते विथ मी पूर्वेली आकाश राई फ्रम दरान, अपकमिङ सङ डेडिकेट टू भूमिका राई, कमला मुखिया, निमा शेर्पा, आशिष नयन बस्नेत, रोमन मोक्तान तामाङ, राई निराज कला, पूजा योङहाङ, सुनिता कुलुङ राई, चामलिङ निर्मला, अस्मित सोताङ, सुनिम शेर्पा, कमला वनिम लिम्बु लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई हो, तपाईँ सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँको सम्झना सन्देशहरू अनि तपाईँको रोजाएका गीत संगीतहरू तपाईँलाई सुनाइरहेकी छु। अब पनि कार्यक्रममा फेरि पनि अर्को एउटा मिठो गीत राख्ने बेला भइसकेको छ, सो यो मिठो गीत त्यति बेला तपाईँको निम्ति राख्न चाहन्छु। यो गीत पश्चात बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति फर्केर आउने नै छु। अहिले पनि यो सुन्दर गीत सुन्दै रहनुहोस्।

हजुर वैसैमा नगरको टबुडी स्कालमा देवक हातमरीलाई निकै नै मिठो गीत साथीले रोजाइमा पार्नुभयो। तसर्थ मैले तपाईँको लागि यो मिठो गीत सुनाइसकेकी छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। अब पनि कार्यक्रमको आखिरी खण्डमा आइसकेकी छु। समयले पनि नेटो काट्नै लागिसकेको छ। सो ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशहरूलाई मैले बोल्नु छ। यति बेला हामीलाई मेसेज पठाउने साथी हुनुहुन्छ। हामीलाई जनक रजाने मगरले मेसेज पठाउनुहुन्छ। गुड मर्निङ इन विश यु अल भन्नुभएको छ। रञ्जना बाहिङ राईले हेलो गुड मर्निङ सिस, म पनि सुन्दैछु संखुवा सभा मकालोबाट रञ्जना बाहिङ राई हो। अनि आज मौसम कस्तो छ नि यता हाम्रोतिर?

फालिसकेछ बाहिर। अनि आज यात्रामा हुनुहुन्छ साथी इण्डियाबाट नेपालसम्मको राजघले मगरलाई शुभयात्रा दोस्त, राम्रोसँगले आउनुहोला अनि यात्रा सफल रहोस् भन्न चाहन्छु। अनि बिरामी हुनुहुन्छ माई हस्बेन्ड लाइक टुरिस्ट सन माई डियर, अनि चाँडै ठिक हुनुहोला है भन्न चाहन्छु भन्नुभएको छ। ओके, अर्को साथी हुनुहुन्छ सृजना तामाङ, उहाँले हेलो सिज गुड मर्निङ अनि सेवारो विथ मिस सृजना तामाङ अपकमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड्स भन्नुभएको छ। मिलन घायल मटुले मिस यु अल एन्ड गुड मर्निङ सिस्टर अपकमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुभएको छ। लिम्बु विजयले लेख्नुहुन्छ गुड मर्निङ एभ्री वान विथ मी लिम्बु विजय फ्रम शङ्खुवा सभा अपकमिङ सङ डेडिकेटेड मिङ्सो लिम्बु भारतीय जिमी राजगिरी काइला हरपलको साथी समीक्षा जुनिता चामलिङ राई कृष्ण तामाङ सानुमा शेर्पा जीवन फाविन अस्मी सोताङ अनि अस्मिता लोहरूङ एआर साइली सोनिया कोलोङ सुस्मिता नाचरिङ सरू छेत्री मिना चामलिङ फुङसा लिम्बु सञ्जिता लिम्बु त्यसै गरेर सन्तोष काफले सुजन थापा कमला वनिम लिम्बु अनि सुनिता कुलुङ सुनिम शेर्पा रिमा थामी ठुल्दाई श्रीराम दाहाल लगायत धेरै भन्दा पनि धेरै साथीहरूको नाम लेख्नु भएको छ। अन्त्यमा लगायत प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णलाई मिठो माया सम्झना भन्दै बाई बाई सेवारो भन्नुभएको छ। अघि सेवारो अर्को साथी हुनुहुन्छ अन्जान थुलुङ, उहाँले नमस्ते म अन्जान थुलुङ युएबाट सबैमा धेरै सम्झना माया छ सदा माया गर्ने साथीहरू मगर्नी मगर्नी हिरेश्वर चामलिङ राई पवित्र राई सिम्पल सरिना त्यसै गरेर इल्सना कुलुङ राई छोरी अम्बिका मगर कल्पना साम्पाङ अनिता नखो प्रज्ञा गुरूङ राई अनिता सपना चङबाङ अनि दिपा योङहाङ लिम्बु बाँदरणी जुनिता चामलिङ राई लगायत सम्पूर्णको लागि भनेर लेख्नु भएको छ। अर्को साथी हुनुहुन्छ सोनिम शेर्पा, सोनिमजीले मिस यु एभ्री वान भन्नुभएको छ भने विजय महादेवले सेवारो रमा मिस मिल्छ भने मुगलान मुभीको दशयाँ यो गीत बजाइदिनुहोस् ल भनेर लेख्नु भएको रहेछ। ओके धेरै धेरै धन्यवाद मेसिजको लागि। अर्को साथी स्वीकृति थुलुङ राई हुनुहुन्छ मिस यु अल माई फ्रेन्ड्स भन्दै सबैलाई सम्झना गर्नुभएको छ। ओके स्वीकृतिजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि अर्को साथी हुनुहुन्छ निकै लामो मेसेज पठाउनु भएको छ राई सफल आयुषले, हेलो दर्शन म पूर्वेली अन्जान असफल आयुष राई हो नेपाल घर तेह्रथुम भई हाल युएबाट हो अनि लेख्नुहुन्छ ओके इण्डियादेखि नेपालसम्मको आज यात्रामा हुनुहुन्छ साथी राजघले मगर अनि मिसु मुटु प्रेम तामाङ त्यसै गरेर लेकेश्वर लिम्बु भन्नुभएको छ त्यसै गरेर गोपाल भाइ सुरेन्द्र श्रेष्ठ राजेश कुलुङ त्यसै गरेर राज तामाङ अनि राजकुमार गुरूङ अनि त्यसै गरेर राज बुढा थोकी निरुता चामलिङ राई अनि रमला साम्पाङ राई सरिता राई सिम्पल सरिना बान्तवल सोफिया राई मिडिया प्रेमी राई अनिसा पुष्पाञ्जली राई सुस्मिता नाचरिङ सानुमा शेर्पा तीर्थ राई त्यसै गरेर रोपाल साछोम मगर भनेर लेख्नु भएको छ के लेख्नु भएको नाम होला सम्भवतः अनि मिसन माङफाङ राई मिसिङ रेवत रोशन फुलहाङ राई लगायत धेरै साथीहरूको नाम लेख्नुभयो थ्याङ्क यू सो मच। अर्को साथी हुनुहुन्छ कृष्ण तामाङ मामा जुनिता चामलिङ राई अनि बुनु दिल्सा राई जुनी अनि सुनिता कुलुङ सुनिम शेर्पा आशिष नयन बस्नेत प्लस सरू छेत्री ढकाल धर्मराज सानुमय शेर्पा हरपलको साथी समीक्षा लिम्बु विजय राजगृही काइला घाँसे शिर सञ्चली भन्नुभएको छ भने नाना कविता राई अनि मीना चामलिङ हिमा राई वरूण चञ्चली राई सानु कमला सुरज राई तुम्सा सुरज श्रेष्ठ चञ्चली कुलुङ शर्मिला कमला वनिम लिम्बु अनुराधा गुरूङ राजघले मगर सुस्मिता नासरिङ सपना तामाङ मोक्तान सपना खड्का अस्मी सोताङ आकाश राई लगायत सम्पूर्णको लागि भन्नुभएको छ। अर्को मित्र अनिता लिम्बु पाङदाग हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ इट्स मी सयपत्र मिडिया ग्रुपको मेम्बर तेह्रथुमबाट अनिता लिम्बु पाङदाको सम्पूर्ण साथीहरूलाई बस्ने गीत सुनेर इन्जोय गर्नुहोला है त भन्नुभएको छ। त्यसै गरेर रजिना घतानीले हाई भनेर निकै ठूलो हर्ट पठाउनु भएको छ थ्याङ्क यू सो मच तपाईँलाई। अर्को साथी बबिता केपछाकी मगरले मिस यू अल माई फ्रेन्ड्स भन्नुभएको छ, अनिता भण्डारीले पनि सबैलाई सम्झिनुभयो, ओङ्मो शेर्पाले गुड मर्निङ भन्नुभएको छ, सत्या कलाई सराले मिस यू अल भन्नुभएको छ भने रोनिस मादिनले लिम्बु हुनुहुन्छ रोनिसीले मिस यु अल भन्नुभएको छ, नवीन देवानले पनि सबैलाई सम्झिनुभयो, विनिता दाहाल सुवेदीले हेलो दी के छ खबर विनिता दाहाल धनगुडाबाट हो आज मलाई मिल्छ भने माया बिरानीसँग सुनाइदिनुहोस् न है अल प्रिन्सलाई मिस यु भन्नुभएको छ। प्रिन्जिला सुमहाङ हुनुहुन्छ, उहाँले हेलो नाना सुबारो माई फ्यामिलीलाई मिस यु भन्दै गइल नाना भन्नुभएको छ थ्याङ्क यू सो मच प्रिन्जिलाजी। अनि लिम्बुनी कृष्ण हुनुहुन्छ लिम्बुनी कृषा हुनुहुन्छ है कृषाजीले मिस यु सुरेश कुमार राई रंजित राई राजा बाबू कुलुंग त्यसै गरेर अनमोल छेत्री लगायत अल फ्रेन्ड्सलाई इट्स मी लिम्बुनी कृषा खमिलाम भन्नुभएको छ। अनि रोनिसा राईले मिस यु अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ। त्यसै गरेर लक्ष्मण मगरले नमस्कार हजुर के छ खबर म चाहिँ तिन्जुरी मिडिया ग्रुपको मेम्बर लक्ष्मण मगर पाक्रीवास कोही धनकोटा हाल मलेसियाबाट हो साथमा मेरा साथीहरू गीता मगर देववास कोटा भावना चामलिङ रमला साम्पाङ राई मिडिया प्रेमी निर्मला वनिम सुस्मिता राई विमला मगर सपना शंकर

कालिम्बु, भूमिका राई, राज घले मगर, मीडिया प्रेमी निमो शेर्पा, रन सरी सम्झना बराइली, जनिता चामलिङ राई, माया राई लगायत सम्पूर्णको लागि भन्ने धेरै साथीहरूको नाम लेख्नु भएको छ। सुशीला विश्वकर्माले मिसु अल भन्ने सबैलाई सम्झिनुभयो। कमला वनिम लिम्बुली, हेलो नमस्ते सेवारो, म सयपत्री मीडिया ग्रुपको मेम्बर काली कमला वनिम लिम्बु ताप्रेजुङ गर्वै हाल कुवेतबाट। अनि ताप्रेजुङमा रहनुहुने प्यारी आमालाई धेरै धेरै माया छ, सम्झना छ। मेरो आत्मीय साथीहरू सम्झनु पर्दा निर्मला वनिम, सन्देश गुरूङ, खुशी यमुना विष्ट, अति तन्जान राई, कुमार प्रजा, छेम निर्दोष, लक्ष्मी राई, लक्ष्मी छेत्री, रमेश साम्पाङ, निशान योङहाङ, रत्नबहादुर थापा, लिम्बु विजय, देउमन देवान, सुरज राई तुम्सा, हिमाल चामलिङ राई, पूर्वेली आकाश राई, हरफल रोशनी, विष्णु खनाल, सचिन नेवाङ, कृष्ण तामाङ लगायत सबैलाई भन्नुभएको छ। यहाँका जिमी सरोजले पनि मिस यू अल भन्नुहुन्छ। त्यसै गरेर सिम्पल सरिनाले, हेलो हाई नौ सी के छ खबर, मोरङ कानी पोखरीबाट सिम्पल सरिना गुरूङ हो। अनि ह्याप्पी लेख्नु भएको छ उहाँले, ह्याप्पी नानो प्रकृति शुभयात्रा साथी राज घरे मगर एण्ड मिस यू अल भनेर लेख्नु भएको छ। सरिनाजीलाई धन्यवाद छ। अर्को साथी हुनुहुन्छ सानु मगर, सुनु मगरनी, उहाँले पनि नमस्ते भन्नुभएको छ। अञ्जना शंकर कोइरालाले मिस यू अल भन्नुहुन्छ। गणेश सोरालीले पनि मिस यू अल एण्ड हेभ नाइस डे भनेर लेख्नु भएको छ। ओके, धेरै धेरै धन्यवाद तपाईँलाई। अन्त्यमा मुना परियारले आई मिस यू भन्नुभएको छ। थ्याङ्क यू सो मच मुनाजी मेसेजको लागि। भन्दै अब भने कार्यक्रमबाट मैले विदा माग्नुपर्छ, किनभने समयले पनि नेटो काट्ने लागिसकेको छ। त्यसर्थ यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतामनलाई विशेष धन्यवाद भन्न चाहन्छु। अनि विशेष गरी यो कार्यक्रमलाई चाहिँ प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनुहुने सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको बसाईबाट छुटेर जाँदै गर्दा साथीले रोजाइमा पार्नु भएको यो निकै नै मिठो गीत तपाईँको निम्ति सोध्दै आजको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुतकामा बिदा चाहन्छु। हवस् त, नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरो टाइम चेक
1: अहिले मध्याह्नको 12 बज्यो।
2: जनाको खोजी चल्दै काली गण्डकीको बहाव बढेपछि पर्वतको जलजलामा 25 घर बगायो। नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम। नवलपरासीको बर्दघाट सुस्तापूर्वका बस्ती डुबानमा ओपन एआईद्वारा एआईका नयाँ मोडलको विकासमा अस्थायी रोक। थप सुरक्षा उपायहरू लागू भएपछि विकासलाई फेरि शुरू गर्ने। र विश्वसित रियो कराटेमा नेपाललाई 2 स्वर्ण सहित 6 पदक। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ सहित बागमती क्षेत्रमा दिउँसोपछि मौसम सुधार हुने भएको छ। गैराती चितवन तनहुँ लगायतका मध्य क्षेत्रमा ठूलो वर्षा गराएको प्रणाली फेरि पूर्व अर्थात धादिङ काठमाडौँ उपत्यका मकवानपुर पर्सातर्फ फर्किएको छ। यी क्षेत्रका आकाशमा वर्षा गराउने बाक्लो बादल गुजुल्टिएर रहेको हुँदा अब केही बेरसम्म मध्यमदेखि ठूलो वर्षा हुन सक्ने मौसमका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जालमा लेख्नु भएको छ। कुलेखानी बाँध तथा बागमती लगायत उपत्यकाभित्रका नदीमा जलसतह बढ़न सक्छ। काठमाडौँमा दिउँसोपछि झरी रोकिए पनि पश्चिमी क्षेत्रमा भने दिनभर झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र मधेस प्रदेशमा भने हिजोदेखि नै झरी रोकिएको छ। देशका सबैजसो क्षेत्रमा भोलिदेखि मात्रै मौसम क्रमशः सुधार हुने मौसमविद संजीव अधिकारीले बताउनु भएको छ। बंगालको खाड़ीमा विकसित भएको प्रणालीको कारण गएको बुधबारदेखि देशका धेरै ठाउँमा पानी परेको हो। अबको 8-10 घण्टा पश्चिम नेपालमा सावधानी अपनाउन, जोखिम क्षेत्रमा सकेसम्म यात्रा नगर्न र नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। बागलुङ र पाल्पामा पहिरोमा पुरिएर 6 जनाको ज्यान गएको छ। बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका 4 जनाको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फडिन्द्र परसाईका अनुसार निसीखोला गाउँपालिका तीनकी श्यामकुमारी विकर उहाँका 3 जना छोरा मनोज मुकेश र निशानको ज्यान गएको हो। यस्तै पाल्पाको माथागढ़ी गाउँपालिका 2 र रिब्दीकोट गाउँपालिका 6 पहिरोमा परि 2 जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढ़ी गाउँपालिका 2 रूपसे रजौलीका 75 वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका 6 टिमुरे धुस्तुङकी 59 वर्षीय कृष्ण कुमारी सारूको ज्यान गएको छ। यस्तै माथागढ़ी 3 पहिरोले घर पुरिँदा 3 जनाको अवस्था थाहा हुन सकेको छैन। माथागढ़ी गाउँपालिका 3 भैंसकट्टामा आज बिहान 4:30 बजे घरमाथिबाट पहिरो खसेको थियो। पहिरोले लीलबहादुर घरती मगरको घर पुरेको र 70 वर्षीय लीलबहादुर सहित उहाँकी छोरी 17 वर्षीय दिना र छिमेकी मोतीलाल घरती मगरकी छोरी 15 वर्षीय झरना सम्पर्कविहीन भएका वडाध्यक्ष तेज बहादुर घरती मगरले जानकारी दिनुभयो। घरमाथिबाट ठूलो धिस्को र पहिरो आएकाले उद्धारमा समस्या भएको गाउँपालिकाका अध्यक्ष एम चिदीले बताउनु भएको छ। यसैगरी पर्वतको जलजला गाउँपालिका 8 फर्सेमा कालीगण्डकी नदीको बहाव बढ़ेर बस्तीमा पस्दा 25 घर बगेका छन्। आज बिहान 8 बजे कालीगण्डकी नदी बस्तीमा पसेको हो। नेपाल प्रहरीका अनुसार फर्सेका झण्डै 80 घरमध्ये 25 घर बगेका छन् भने अन्य घर समेत जोखिममा छन्। मानवीय क्षति भने भएको छैन। बस्तीका सबै बासिन्दाहरूलाई सुरक्षित ठाउँमा सारिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी मिलन चौकबाट बाढ़ी पसेको क्षेत्र फर्से झण्डै 6 किलोमिटर पूर्वमा पर्छ। थप विवरण आउन बाँकी छ। काली गण्डकीको बाढ़ीले पर्वत सहित म्याग्दी र बागलुङ लगायतका जिल्लाका तटीय क्षेत्रमा विभिन्न नदी विभिन्न ठाउँमा कटान गरेको छ। त्यसैगरी नारायणी नदी तथा यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज बिहान 7:45 बजे विशेष बाढ़ी पूर्वानुमान बुलेटिन मार्फत नारायणीमा जल सतहले खतरा तह अर्थात 9 मिटर पूरा गरी झण्डे 11 मिटर पुगेको जनाएको छ। नारायणीमा जलसतह अझै बढ़दो छ। नारायणीको प्रमुख सहायक नदी मध्ये काली गण्डकीमा पानीको बहाव खतरा तह भन्दा माथि पुगेको छ। त्यसैगरी सेती मादी मर्स्याङदी दरौदी र चेपे नदीमा पनि बहाव बढ़दो छ। बुढ़ी गण्डकी र त्रिशुली नदीमा बहाव सतर्कता तह नजिक पुगेको र बढ़दो क्रममा छ। नारायणी काली गण्डकी सहित अन्य विभिन्न नदीको तटीय क्षेत्रमा आज बेलुकासम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। उता रूपन्देहीको तिनाउ नदीको बाढ़ीले बुटवल उपमहानगरपालिका 11 टप मजुवा क्षेत्रका 6 घर बगाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख जनक बहादुर शाहीका अनुसार बाढ़ीले 6 पक्की र 4 कच्ची घर बगाएको हो। घरसँगै त्यहाँका सरसामान पनि भएका छन्। मानवीय क्षतिको विवरण आइपुगेको छैन। जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै नारायणी नदीमा जलसतह बढ़ेसँगै नवलपरासी बर्दघाट सुस्तापूर्वका बस्ती डुबानमा परेका छन्। गैड़ाकोट नगरपालिका 2 भोटेटोल तथा कावास नदीको अमलटारी क्षेत्र पनि डुबानमा परेको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले काठमाडौँ सहित बागमती क्षेत्रमा दिउँसोपछि मौसम सुधार हुने, पश्चिमी क्षेत्रमा भने दिनभर झरी पर्ने सावधानी अपनाउन आग्रह, बागलुङ र पाल्पामा पहिरोमा पुरिएर 6 जनाको ज्यान गयो, सम्पर्कविहीन 3 जनाको खोजी चल्दै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। चितवनको नारायणगढ मुगलिन खण्डको सिमलतालमा सड़क भाँसिएको छ। आज बिहान 9:15 बजेतिर मुगलिन नारायणगढ सड़क खण्डको सिमलतालमा त्रिशुली नदीले कटान गर्दा सड़क भाँसिएको सड़क डिभिजन कार्यालयले जनाएको छ। सड़क भाँसिएपछि एकतर्फी मात्रै सड़क सञ्चालनमा छ, त्यस क्षेत्रका अन्य ठाउँमा पनि पहिरो खसेको जनाइएको छ। यस्तै तराईका विभिन्न जिल्लामा हावाहुरी लगातारको वर्षाले धान बालीमा क्षति गरेको छ। बाँकेमा गैरातीको हुरीले धान बालीमा क्षति पुगेको छ। यस्तै कपिलवस्तु सहित विभिन्न जिल्लामा लगातारको पानीले धान डुबेको छ। बाँके नेपालगंज 19 मन्नीपुरका किसान हेमराज काँदुका अनुसार हुरीले खेतमा धान ढलेको छ। कृषि ज्ञान केन्द्रकी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले धानबालीमा भएको क्षतिको पूर्ण विवरण संकलन भइ नसकेको जानकारी दिनुभयो। मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार नआएसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ। मौसमविद रोजन लामिछानेका अनुसार वर्षा नरोकिँदै हतार गरी बाली काट्दा थप क्षति हुन सक्छ। मौसम खुलेपछि मात्र धान काट्ने र भित्र्याउने योजना बनाउन किसानलाई उहाँको आग्रह छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव सामान्य बढ़ेको छ। सुन आज तोलामा 700 रूपियाँले बढ़ेर 2,69,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुन 2,98,600 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 35 रूपियाँले बढ़ेर 4,655 रूपियाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी 4,620 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। ओपन एआईले आफ्ना पछिल्ला कृत्रिम बुद्धिमत्ता एआई मोडलको प्रशिक्षण अस्थायी रूपमा रोकेको जनाएको छ। एआईले अपेक्षा गरिएभन्दा फरक गतिविधि गरेको रिपोर्ट सार्वजनिक भएपछि कम्पनीले यस्तो निर्णय गरेको एपी न्यूजले जनाएको छ। कम्पनीले गएको शुक्रबार अमेरिकी संघीय सरकारका वेबसाइटमा एआईबाट भएको केही गतिविधिबारे समीक्षा गरिरहेको जनाएको थियो। ती घटनामा एआईले सरकारी वेबसाइटबाट सूचना खोज्ने तथा वितरण गर्ने क्रममा दिएको निर्देशनभन्दा बाहिर गएर अप्रत्याशित व्यवहार गरेको ओपन एआईले जनाएको छ। यसैबीच एआई मूल्यांकन संस्था ट्रान्सुलले एआईसँग सम्बन्धी देखिएका केही समस्याहरूलाई अमेरिकी शिक्षा विभागको वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गर्ने प्रयासका रूपमा लिएको छ। यो दावीलाई ओपन एआईले भने पुष्टि गरेको छैन। ओपन एआईका अनुसार थप सुरक्षा उपायहरू लागू गरेपछि विश्वस्त भएको पछाडि मात्र यसका नयाँ मोडलको विकासलाई पुनः शुरू गरिनेछ। अब खेल खबर। जापानमा चलिरहेको विश्व सितो रियो कराते च्याम्पियनशीपमा नेपालको टोलीले 2 स्वर्ण 1 रजत र 3 काँस्य सहित 6 पदक जितेको छ। नेपालका लागि एरिका गुरूङ र राकेश मानन्धरले स्वर्ण पदक जितेका हुन्। एरिकाले महिलातर्फ 68 केजी भन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टीम कुमितेमा पनि काँस्य पदक जितिन्। एरिकाले आज भएको फाइनलमा चाइनिज ताइपेकी खेलाड़ीलाई 8-6 हराएकी हुन्। विश्व सितो रियो कराते च्याम्पियनशीपमा एरिकाको यो दोस्रो स्वर्ण पदक हो। यस्तै राकेशले पुरूषतर्फ 60 केजी मुनि स्वर्ण जितेका छन्। निरूपा दोङ तामाङले महिलातर्फ 68 केजी मुनि रजत पदक जितिन्। उनले टीम कुमितेतर्फ पनि काँस्य पदक जितिन्। मीनबहादुर तामाङले 67 केजी तौल समूहमा काँस्य जितेका छन्। टीम इभेन्टमा नेपालले थप काँस्य पदक जितेको छ। मेघा लिम्बू, सानोमा थिङ र एलिसा राजकोटीले टीम काता र टीम कुमेतमा काँस्य पदक जितेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ सहित बागमती क्षेत्रमा दिउँसोपछि मौसममा सुधार हुने, पश्चिमी क्षेत्रमा भने दिनभर झरी पर्ने सावधानी अपनाउन आग्रह। बागलुङ र पाल्पामा पहिरोमा पुगेर 6 जनाको ज्यान गयो, सम्पर्कविहीन 3 जनाको खोजी चल्दै। कालीगण्डकीको बहा बढेपछि पर्वतको जलजलामा 25 घर डुबायो। नारायणी नदी तथा ग्या यसका सहायक नदीमा बाढ़ीको उच्च जोखिम। नवलप्रासी पर्दघाट सुस्ता पूर्वका बस्ती डुबानमा। ओपन एआईद्वारा एआईका नयाँ मोडलको विकासमा अस्थायी रोक। थप सुरक्षा उपायहरू लागू भएपछि विकासलाई फेरि शुरू गर्ने। र विश्व सितो रियो करातेमा नेपाललाई 2 स्वर्ण सहित 6 पदक। दिउँसो 12 बजेको नेपाल खबर सकियो, 2:03 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारण भरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौं। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

आदरणीय श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईँहरू माझ उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

नमस्कार नमस्कार अनि हार्दिक सांगीतिक लोक अभिवादन। कार्यक्रम लोक चौतारीको बर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण सम्पूर्ण लोक पारखी मनहरूलाई हार्दिक स्वागत गर्दै गर्दै आजको बसाईमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। हजुर, लेख बिर्सीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाटै केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो पात्रो अनि नेपाली पात्रो एलएफएम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट तपाईँले हामीलाई संसारको जुनसुकै ठाउँबाट पनि तपाईँले इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई सुन्न सक्नुहुन्छ। त्यसै गरेर तपाईँ सामाजिक सञ्जाल फेसबुक प्रयोग गर्दा हुनुहुन्छ भने फेसबुक लाइभबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ। आशा गर्छु यो समय तपाईँ हामी सँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र कार्यक्रम लोक चौतारीको बसाईलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ। तसर्थ उहाँहरू प्रति हार्दिक आभार अनि विशेष धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। यो कार्यक्रम आउने गर्दछ हप्ताको छ दिन फरक बार अनि फरक बसाईको साथमा आइतबारदेखि शुक्रबारसम्म तपाईँ सँग हामी जोडिँदै आइरहेका छौं। नियमित फर्मेट अनुसार भने आज यो आइतबारको दिन पूर्वेली भाकाहरू सुन्ने अनि सुनाउने बसाई हो अनि विशेष गरेर यो बसाईमा चाहिँ हामीले तपाईँलाई फोन कल मार्फत जोड्दै आइरहेका छौं। कहिले कसो भने साथीहरू हामीसँग छुट्टै स्पोन्सरमा यानि कि रिचार्जका प्रायोजन गरेर जोडिनुहुन्छ। कसैको विशेष दिनको अवसर पारेर हामीसँग जोडिँदै आइरहनु भएको साथीहरू पनि हुनुहुन्छ। त्यसर्थ त्यो यदि त्यस्तो भएको अवस्थामा भने चाहिँ हामीले कार्यक्रमको फर्मेटलाई थोरै परिमार्जन गरेर साथीहरूलाई अलिकति रमाइलो दिनको लागि अनि केही रिचार्ज कार्डहरू प्रायोजन गर्नको निम्ति पनि आउने गर्दछौ। तसर्थ आज हामीसँग केही साथीहरू प्रायोजनमा जोडिनु भएको छ। विशेष गरी आजको दिनमा चाहिँ जन्मदिन मनाउँदै हुनुहुन्छ जो चाहिँ दिपुङ चुइचुङमा गाउँपालिका डाँडा गाउँ खोटाङको मित्र अनु राईको चाहिँ आज जन्मदिन परेको छ। तसर्थ उहाँको जन्मदिनको अवसर पारेर केही साथीहरू प्रायोजनमा जोडिनु भएको छ। सर्वप्रथम त अनुजीलाई चाहिँ जन्मदिनको धेरैभन्दा पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ। यो कार्यक्रम मार्फत उहाँले आफ्नो जन्मदिनको अवसर पार्दै उहाँको साथीहरू प्रायोजनमा हुनुहुन्छ। उहाँले चाहिँ आजको बसाईको लागि भनेर केही रिचार्ज कार्ड प्रायोजन गर्नु भएको छ। आज के गर्ने होला, रिचार्ज कार्ड प्रायोजन भइसके पश्चात त कुनै निश्चित फर्म्याट हुन्छ भन्ने तपाईँलाई लागिरहेको हुन सक्छ। विशेष गरी आज भने चाहिँ तपाईँले केही कुराहरू चाहिँ गेस गर्नुपर्नेछ। जुन चाहिँ तपाईँको अनुमान सही हुन पुग्यो, तपाईँले जुन अनुमान लगाउनुहुन्छ त्यो अनुमान सही हुन पुग्यो भने चाहिँ तपाईँले रिचार्ज कार्ड जित्न सक्नुहुनेछ भने सँगै फेसबुकबाट सुन्ने साथीहरू फेसबुकबाट चाहिँ लाइक गर्ने, हाम्रो पेजलाई फलो गर्ने अनि आजको कार्यक्रममा चाहिँ सेयर गर्ने साथीहरू मध्येबाट केही साथीहरूको लागि पनि रिचार्ज कार्डको व्यवस्था रहेको छ। आज भने चाहिँ के गर्ने भन्दाखेरि चाहिँ अब कतिजना साथीहरू हुनुहुन्छ के हुनुहुन्छ त्यो म तपाईँलाई भन्दिनँ, त्यो कुरा चाहिँ मैले त्यसको दिनमा चाहिँ तपाईँलाई लगाउनेछु। यानि कि आजको बसाईमा चाहिँ

चाचाले स्पोन्सर गर्नुहुने साथीहरू कतिजना हुनुहुन्छ यो तपाईँले गेस गर्नु पर्यो एउटा कुरो, र त्यसमध्येबाट कतिजना हुनुहुन्छ भनेर तपाईँले एउटा गेस गर्नु पर्यो भने, अर्को चाहिँ स्पोन्सर गर्नुहुने मध्येबाट चाहिँ कुनै दुईजनाको नाम चाहिँ तपाईँले गेस गर्नु पर्यो। जतिजना हुनुहुन्छ उहाँहरू मध्येबाट चाहिँ कुनै दुईजनाको नाम तपाईँले यदि मिलाउन सक्नुभयो भने तपाईँहरू मध्येबाट तीनजना साथीहरूलाई चाहिँ हामीले रिचार्ज कार्ड प्रदान गर्नेछौ, जहाँ चाहिँ सबैले भन्दा सही एन्सर दिनुभयो, दुइटै तपाईँको अनुमान सही हुन पुग्यो, अर्थात सबैले भन्दा पहिला कसले मिलाउनुहुन्छ उहाँले चाहिँ रु 200 रुपियाँको रिचार्ज कार्ड जित्न सक्नुहुनेछ भने, अनि दोस्रो हुने साथीलाई रु 150 रुपियाँको रिचार्ज कार्ड प्रदान गर्नेछौ, तेस्रो हुने साथीलाई रु 100 रुपियाँको रिचार्ज कार्ड प्रदान गर्नेछौ भने, फेसबुक लाइभबाट जोडिनुहुने, सुन्नुहुने, आजको कार्यक्रमलाई शेयर गर्नुहुने र विशेष हाम्रो पेजलाई चाहिँ अनिवार्य रूपमा फलो गरेको, लाइक गरेको हुनुहुन्छ भने तपाईँ मध्येबाट चाहिँ लक्की ड्रबाट चाहिँ हामीले दुईजना साथीहरूलाई छनौट गरेर रु 50-50 रुपियाँको रिचार्ज कार्ड आजको बसाईबाट उपलब्ध गराउनेछ। अब भने कार्यक्रममा तपाईँले फटाफट फोन गर्न सक्नुहुन्छ, फोन गर्नको निम्ति 9840-6868 नम्बर तपाईँको लागि खुल्ला छ भने, प्रवासमा रहनुहुने साथीहरूले पनि वाट्सएपबाट सहभागिता जनाउन सक्नुहुन्छ, वाट्सएप नम्बर हो 9840-6868, यानि कि सोही नम्बरमा तपाईँले वाट्सएपबाट सहभागिता जनाउन सक्नुहुन्छ। भन्दै कार्यक्रमको आरम्भ गर्न चाहन्छु यो निकै नै मिठो गीतबाट, यो लोकभाका तपाईँको निम्ति राख्छु, तपाईँ पनि फोन डायल गर्दै रहनुहोस्, आजको फर्मेटमा चाहिँ तपाईँ एकदमै धेरै जानकार हुनुपर्नेछ। भन्दै कार्यक्रमको आरम्भमा यो मिठो भाका राख्छु, सुन्दै रहनुहोस् अनि फोन पनि डायल गर्दै रहनुहोस्।

0: हजुर, यो निकै नै सुमधुर भाकाबाट कार्यक्रम लोक चौतारीको आरम्भ मैले गरिसकेकी छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुनिरहनु भएको छ र विशेष गरेर चाहिँ मीडिया प्रेमी विशेष लोक पारखी साथीहरूले प्रायोजन गर्नुभएको यो कार्यक्रममा आज फेरि छुट्टै साथीहरू जोडिनु भएको छ। जन्मदिनको अवसर पारेर केही रिचार्ज कार्डहरू प्रायोजन गर्ने हेतुले केही साथीहरू जोडिनु भएको छ। जन्मदिन मनाउँदै हुनुहुन्छ खोटाङकी मित्र अनु राईले। तसर्थ अनुजीलाई फेरि पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दै अब तपाईँलाई जोड्न चाहन्छु। आजको फर्म्याट रहेको छ, तपाईँले दुईटा प्रश्नको उत्तर अनुमान लगाउनु पर्नेछ। जहाँ चाहिँ आजको कार्यक्रममा चाहिँ रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने साथीहरू जम्मा कतिजना हुनुहुन्छ यो तपाईँले एउटा अनुमान लगाउनु पर्यो भने, अर्को भने स्पोन्सरमा रहनुहुने साथीहरू मध्येबाट कुनै दुईजना साथीको नाम, एउटा केटा साथीको नाम र अर्को केटी साथीको नाम, यो तपाईँको लागि हिन्ट भयो। दुईजना साथीहरूको नाम तपाईँले अनुमान लगाउनु पर्नेछ। यदि तपाईँको अनुमान सही हुन पुग्यो भने तपाईँले रिचार्ज कार्ड जित्न सक्नुहुन्छ नै। भन्दै म फोन कलतर्फ नै लाग्न चाहन्छु। आजको लागि पहिलो सहभागी मित्र फोन लाइनमा आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो, नमस्कार।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? सपना तामाङ पाँच खबनबाट बोल्दै हुनुहुन्छ, के छ यहाँको खबर? सन्चै हुनुहुन्छ? हजुर, मलाई पनि एकदम ठिक छ, आराम छु, सन्चै छु है। अनि कार्यक्रम सुनिरहनु भएको छ नि होइन? सुन्दै हुनुहुन्छ, खुसी लाग्यो आउनु भएको छ। अब आजको फर्म्याट अलिक छुट्टै छ, सदा भन्दा तपाईँले अनुमान लगाउनु पर्ने दुई कुराहरू छ। आज स्पोन्सरमा जम्मा कतिजना साथीहरू हुनुहुन्छ होला? ल भन्नुहोस् त।
1: हुन्छ, अब खासै अब मिल्छ कि मिल्दैन होइन, म चाहिँ स्पोन्सरमा हुनुहुन्छ साथीहरू छजना भन्छु। अनि गोप्य नाम चाहिँ हाम्रो जीवन थाविन भन्छु, अनि अब अर्को चाहिँ थाहा भएन ल।
0: जीवन थाविन भन्नुहुन्छ, अनि अर्को चाहिँ थाहा भएन पास गर्नुहुन्छ? हस् हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ सहभागिताको निम्ति। कार्यक्रम सुन्दै रहनु सपनाजी, अहिले हामी छुटिन्छौ। ओके नमस्ते, साथी हुनुहुन्थ्यो हामीलाई सपना तामाङले फोन गर्नुभयो, उहाँसँग म छुटिसकेकी छु, पालो तपाईँको हो। यति बेला अर्को साथीको आगमन भएको छ, स्वागत गर्छु। नमस्कार हजुर। हेलो नमस्ते हजुर। नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? रिनिसा बोल्दै हुनुहुन्छ धनगुडाबाट है। अनि के छ यहाँको खबर, आराम हुनुहुन्छ? हजुर मलाई पनि एकदम ठिक छ, आराम छु, सन्चै छु। धनकुटातिर कस्तो छ नि रेनिसाजी?
1: यता मजाले घाम लागिरहेको थियो, अब त डुब्ने बेला भयो, अनि ठिकै छ भनौँ न।
0: है ल, ठिक छ, आउनुभयो, खुसी लागेको छ। अब आज पनि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फर्म्याटको बारेमा त मैले त्यति धेरै जानकारी गराइरहन नपर्ला। आज स्पोन्सरमा जम्मा कतिजना साथीहरू हुनुहुन्छ होला, लगेज गर्नुहोस् त।
1: म चाहिँ अब गेस गर्ने न हो है, सातजना भन्छु।
0: हजुर, अनि हजुर, अनि स्पोन्सरमा रहनुहुने कुनै दुईजनाको नाम तपाईँले गेस गर्नुपर्नेछ, एकजना केटा साथी एकजना केटी साथी।
1: केटी साथी मध्ये त म दिनका भन्छु, अनि केटा साथीको त
0: पास गर्नुहुन्छ। ठिक छ, यहाँलाई धेरै धेरै धन्यवाद छ सहभागिताको निम्ति। कार्यक्रम सुन्दै रहनुहोस् रेनिसाजी, छुटिन्छौ भन्दै थिए, साथी छुटिसक्नु भएको छ, पालो तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्छ, वाट्सएपबाट जोडिनु भएको छ, कहाँबाट को आउनुभयो उहाँलाई म स्वागत गर्न चाहन्छु। हेलो नमस्ते। हेलो नमस्ते हजुर। हेलो नमस्कार हजुर। नमस्ते, तपाईँको आवाज एकदमै सानो आइरहेछ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुरको
2: हजुर, म कलकत्ताबाट
0: हजुरको शुभ नाम फेरि एकचोटि बताउनुहोस्, मैले आवाज बुझ्न सकिन। बिबी कुलुङ राई भन्नुभयो? मेरो आवाज सुन्दै हुनुहुन्छ हजुरले? ए ल ठिक छ, ठिक छ, अहिले भने तपाईँको आवाज पनि एकदम स्पष्ट आएको छ। अनि यहाँले कार्यक्रम सुन्दै हुनुहुन्छ? ए ओके ल हुन्छ, खुसी लागेको छ। आजको फर्मेट के हो मैले तपाईँलाई भनिरहन नपर्ला नि त है, उसो भए त
2: आजको फर्मर त अब तपाईँहरूले
0: क्वेसन सुन्न पाउनु भएन भने पछाडि त गाह्रै भयो. आज साथीहरू स्पोन्सरमा हुनुहुन्छ होइन, तपाईँले चाहिँ अब गेस गर्नुपर्छ कि आज स्पोन्सरमा रहनुहुने साथीहरू कतिजना हुनुहुन्छ. गेस गर्न चाहनुहुन्छ भने गर्नुहोस्. हजुर हजुर, चारजना होला भन्नुहुन्छ. ल खुसी लाग्यो, अनुमान लाउनु भएको छ, मिल्न पनि सक्छ नमिल्न पनि सक्छ. अनि उहाँहरू मध्येबाट कुनै दुईजना साथीहरूको नाम चाहिँ तपाईँले नाम नै गेस गर्नुपर्ने हुन्छ. एकजना केटा साथी र एकजना केटी साथी गेस गर्न चाहनुहुन्छ भने गर्नुहोस् होइन, यदि म चाहिँ सक्दिनँ स्किप गर्छु भन्नुहुन्छ भने हामी छुटिन्छौ. ठिक छ ठिक छ, हुन्छ कार्यक्रम भने सुन्दै रहनुहोस् बिबीजी, अहिले हामी छुटिन्छौ. हस् नमस्ते. साथी हुनुहुन्थ्यो मकालो घरमै हाल प्रवास मलेसियाबाट फोन गर्नुभयो, उहाँसँग म छुटे पालो तपाईँको हो. यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु. नमस्कार हजुर. हेलो नमस्ते. नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? निर्मला चामलिङ राई भोजपुरको किमालुङबाट बोल्दै हुनुहुन्छ. अनि के छ यहाँको खबर, आराम हुनुहुन्छ निर्मलाजी? हजुर, मलाई पनि एकदम ठिक छ, आराम छु, सम्झैछु. अनि कार्यक्रम सुन्दै हुनुहुन्छ निर्मलाजी? सुन्दै हुनुहुन्छ. ओके, ल त्यसो भनेदेखि आजको कार्यक्रममा स्पोन्सर गर्नुहुने साथीहरू कतिजना हुनुहुन्छ, ल अनुमान लगाउनुहोस् त. पाँचजना भन्नुहुन्छ. ल अब दुईजना साथीहरूको नाम पनि गेस गर्नु पर्यो है त. सुरेश राणा मगर र नम्रता राई भन्नुभयो. हस् हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ सहभागिताको निम्ति. निर्मलाजी कार्यक्रम सुन्दै रहनुहोस्, अहिले हामी छुटिन्छौ. नमस्ते. साथी हुनुहुन्थ्यो निर्मलाजी, हामीलाई फोन गर्नुभयो, उहाँसँग म छुटे पालो तपाईँको हो. यति बेला अर्को मित्र हुनुहुन्छ. नमस्कार हजुर. हजुर नमस्ते. सिवारो बोल्दै हुनुहुन्छ? सुमी लिम्बू तेह्रथुमबाट आउनुभयो. के छ यहाँको खबर, आराम हुनुहुन्छ सुमीजी? अनि कार्यक्रम सुन्दै हुनुहुन्छ? ठिक छ. अब भने तपाईँले गेस गर्नु पर्यो आज कतिजना स्पोन्सरमा हुनुहुन्छ र को को हुनुहुन्छ दुईजना. दिलसा राई र जीवन फाबिन भन्नुहुन्छ. हस् यहाँलाई धेरै धेरै धन्यवाद छ सहभागिताको निम्ति. हामीलाई सुन्दै रहनु, सहिले छुटिन्छौ कि. हस् नमस्ते. साथी हुनुहुन्थ्यो हामीलाई सुमी लिम्बूले फोन गर्नुभयो, तेह्रथुमबाट आउनुभयो. तपाईँले पनि सुनिरहनु भएको छ भने 9840868823 नम्बर तपाईँको लागि खुल्ला छ. सँगै तपाईँले यता फोनबाट सहभागिता जनाउन नचाहनुहुने साथीहरू अनि फेसबुक लाइभबाट सुनिरहनुहुने साथीहरूले फेसबुक लाइभबाट हामीलाई सुन्दै हुनुहुन्छ भने त्यहाँ चाहिँ तपाईँले एकदमै अनिवार्य रूपमा चाहिँ हाम्रो पेजलाई लाइक र फलो गर्नुपर्छ र हाम्रो आजको यो कार्यक्रमलाई तपाईँ सेयर गर्नुभयो भने अनि त्यहाँ लाइक र कमेन्ट पनि गर्नुभयो भने अझ राम्रो. त्यति गर्नुभयो भने तपाईँ आजको लकी ड्रमा पढ्नुहुन्छ. त्यहाँबाट लकी ड्रमा जानुहुने दुईजना साथीहरूले चाहिँ रिचार्ज कार्ड जित्न सक्नुहुनेछ भन्दै म फेरि पनि फोन कलतर्फ लाग्न चाहन्छु. यति बेला अर्को साथी हुनुहुन्छ लाइनमा, कहाँबाट आउनु भएको छ उहाँलाई म स्वागत गर्न चाहन्छु. यति बेला वाट्सएपबाट जोडिनु भएको छ मित्र. हेलो नमस्ते. नमस्ते. नमस्ते, शुभ सन्ध्या, को बोल्नु भएको कुन ठाउँबाट? पूर्वेली अन्जान सफल आयुष राई आउनुभयो. अनि के छ यहाँको खबर, सन्चै हुनुहुन्छ अन्जानजी?
3: हजुर म एकदमै फिट एन्ड फाइन छु भन्नुपर्छ। हजुर लगाएर खबर के छ, सन्चै हुनुहुन्छ?
0: हजुर मेरो खबर एकदम ठिक छ, आराम छु, सन्चै छु। हामी होल इन्टरटेन एकदमै सन्चै छौँ है। अनि के छ आज कार्यक्रम सुनिरहनु भएको छ?
3: हजुर मैले सुनेको थिएँ भन्नुपर्छ
0: है। ए सुन्नु भएको छ आजको फर्मेटको बारेमा, मैले तपाईँलाई भन्न परेन उसो भए। ल ठिक छ, त्यसो हो भनेदेखि अब तपाईँले अनुमान लगाउनु पर्यो कि आज चाहिँ स्पोन्सरमा जम्मा कतिजना साथीहरू जोडिनु भएको छ? पाँचजना भन्नुहुन्छ। अनि दुईजना साथीको नाम?
3: हुन्छ,
0: कहिले काहीँ सही ठाउँमा लाग्न पनि सक्छ।
3: कोसिस गर्छु, हाम्रो राजवी रामाले हाम्रो सुस्मितालाई भनेर
0: राजविरही काइला अनि सुस्मिता राई। ल हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ, कार्यक्रम सुन्दै रहनुहोस् आयुषजी। अहिले हामी छुट्टिन्छौँ। नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो पूर्वेली अन्जान असफल आयुष राई, तेह्रथुम घर हाल प्रभासबाट हामीलाई फोन गर्नुभयो। अर्को साथी हुनुहुन्छ लाइनमा, स्वागत गर्छु। नमस्ते हजुर।
4: हेलो, नमस्ते। नमस्कार।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? वरुण चञ्चली, अरुण पारीबाट आउनुभयो। अनि के छ यहाँको खबर, आराम हुनुहुन्छ?
4: ठिकै छ,
0: राम्रै छ। मिलतिर जानु भएको छ, कार्यक्रम सुन्न पाउनु भयो कि भएन आज?
4: कार्यक्रम सुन्न चाहिँ अलिअलि सुन्दैछु, फर्मेटको बारेमा चाहिँ अलिअलि थाहा भयो हुन
0: चाहिँ। आज अलिअलि मात्रै थाहा भयो।
4: के अरे, स्पोन्सर गर्ने संख्या अनि दुईजनाको नाम गिफ्ट गर्न पर्यो होइन?
0: हजुर हजुर।
4: हुन्छ, स्पोन्सर गर्ने चाहिँ म सातजना भन्छु। अनि अब कस्तो नाम चाहिँ लेडिजको भन्नुपर्ने कि जेन्ट्सको भन्नुपर्ने?
0: एक एकजना भन्नु पर्यो है त।
4: आज कसको बर्थडे भन्नुभएको थियो?
0: आज चाहिँ अनु राई, जो खोटाङकी साथी हुनुहुन्छ।
4: ए हुन्छ, म चाहिँ अनु राई पनि भन्छु एकजना चाहिँ, अनि एउटा चाहिँ जीवन थापिन नै भन्छु म पनि होइन। अनि अब हाम्रो अनुजीलाई एकदम जन्मदिनको धेरै धेरै शुभकामना भन्दै सोचिन्छ है।
0: वरुणजी
4: हजुर,
0: कतिजना भन्नुभयो तपाईँले?
4: मैले सातजना।
0: ए सातजना, ल हुन्छ, कार्यक्रम सुन्दै रहनुहोस् है त।
4: हस्
0: नमस्ते, साथी हुनुहुन्थ्यो वरुण चञ्चली राई, भोजपुरबाट हामीलाई फोन गर्नुभयो। उहाँसँग म छुटिसकेकी छु, धेरै भन्दा पनि धेरै साथीहरूलाई जोड्ने सम्पर्कमा छु। यति बेला अर्को साथी हुनुहुन्छ। नमस्ते हजुर। हेलो, नमस्ते हजुर। नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? हजुरको शुभ नाम फेरि एकचोटि बताउनुहोस्। मनिषा शेर्पा भोजुर्की मालुङबाट आउनुभयो, कार्यक्रम सुन्दै हुनुहुन्छ मनिषा? ए सुनिराख्नु भएको छ। ल त्यसो भएदेखि अब हामी फटाफट फर्मेटतर्फ नै लाग्नुपर्छ। आज स्पोन्सर गर्ने कतिजना हुनुहुन्छ होला, लगेज गर्नुहोस्। सातजना। अनि को को हुनुहुन्छ, दुईजनाको नाम भन्नुहोस्। के नाम भन्नुभयो? के नाम भन्नुभयो, फेरि एकचोटि भन्नु। जीवन भाबेन भन्नुभयो। अनि अर्को नाम? अनु राई। हस् हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ, कार्यक्रम सुन्दै रहनुहोस् मनिषाजी। अहिले हामी छुट्टिन्छौ। ओके नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभयो मनिषा शेर्पा भोजपुरको किमालुङबाट, म उहाँसँग म छुटिसके। यति बेला अर्को साथी हुनुहुन्छ, वाट्सएपबाट आउनु भएको छ। कहाँबाट को आउनुभयो, स्वागत गर्छु। नमस्ते हजुर। नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? त्यही त, तपाईँको नाम मैले ठ्याक्कै भन्न सकिनँ होइन, ठ्याक्कै तपाईँको प्रोफाइल पनि मैले हेरिरहेको छु, दुईटा के को दलको फोटो राख्नु भएको रहेछ होइन, त्यही भएर मैले चिन्न सकिनँ। करिनाजी हो?
5: हजुर।
0: ए करिनाजी, तपाईँ हालकुवेद हुनुहुन्छ है? ल तपाईँको नाम आफ्नै आवाजबाट पनि यसो बताइदिनु पर्यो नि त, साथीहरूले त चिन्नुहुन्न। ल हुन्छ, आउनुभयो, खुसी लाग्यो करिनाजी। तपाईँ त बिचमा धेरै हराउनु भयो, आजभोलि के छ हो, हामीलाई माया मार्दै जानुभयो जस्तो लाग्यो छ मलाई। ए तपाईँ फेसबुक धेरै चलाउनुहुन्न है, टिकटक चाहिँ चलाउनुहुन्छ कि कसो? ए भने पछाडि अब हाम्रो कार्यक्रमको माग चाहिँ भनेपछि अब हाम्रो कार्यक्रमको माग चाहिँ टिकटक लाइभतिर पनि आएको हो कि कस्तो लाग्दैछ हो? ठिक छ, उसो भएदेखि हामी टिकटकतिर आयो भने साथीहरूले मजाले सपोर्ट गर्नुहुन्छ कि कसो, टिकटकतिर पनि आउनु पर्ला जस्तो लाग्दैछ। ठिक छ ठिक छ, आउनुभयो, खुसी लाग्यो। आजको फर्मेटको बारेमा तपाईँलाई थाहा छ नि होइन करिनाजी? ठिक छ, त्यसो भएदेखि आज चाहिँ हामी नियमित फर्मेट भन्दा थोरै बाहिर छौँ। आज हामीसँग साथी स्पोन्सरमा जोडिनु भएको छ करिनाजी। तसर्थ तपाईँले स्पोन्सरमा रहनुहुने कतिजना साथीहरू हुनुहुन्छ, यो संख्या गेस गर्नुपर्छ भने दुईजना साथीको नाम पनि गेस गर्नुपर्ने हुन्छ। उहाँ चाहिँ अनु राई हुनुहुन्छ, जो खोटाङकी मित्र हुनुहुन्छ है त।
5: हुन्छ हजुर, त्यसो म जीवन थापेन र हाम्रो
0: यहाँलाई धेरै धेरै धन्यवाद छ सहभागिताको निम्ति। कार्यक्रम सुन्दै रहनुहोस्, अहिले हामी छुटिन्छौँ है त। नमस्ते, साथी हुनुहुन्थ्यो करिना मगर, हामीलाई फोन गर्नुभयो कुवेतबाट, उहाँसँग म सुधी छ कि पालो तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा, कहाँबाट को आउनुभयो स्वागत गर्छु। नमस्ते हजुर।
6: नमस्ते,
0: को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? श्रेया लिम्बू बोल्दै हुनुहुन्छ चैनपुरबाट है। अनि के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ श्रेयाजी? ए खाना बनाउने बेला भइसक्यो, खाना बन्दै छ तपाईँकोतिर? ल ठिक छ ठिक छ, हुन्छ जोडिनु भयो। आज अब धेरै लामो कुराकानी पनि नगरिरहँ किनभने धेरै साथीहरू जोड्नु छ, हामी फर्मेट तर्फै लागौ न त है श्रेयाजी। जीवन थाबिन र अनुराई भन्नुहुन्छ अनि सातजना भन्नुहुन्छ। हुन्छ, कार्यक्रम सुन्दै रहनु होला श्रेयाजी, अहिले हामी छुटिन्छौ। नमस्ते, साथी हुनुहुन्थ्यो श्रेया लिम्बू, हामीलाई फोन गर्नुभयो सभा पोखरीबाट, उहाँसँग म छुटे। पालो तपाईँको हो, यति बेला अर्को साथी हुनुहुन्छ हामीसँग वाट्सएपबाट आउनु भएको छ, कहाँबाट को आउनुभयो स्वागत गर्छु। नमस्ते हजुर। नमस्ते सेवा हजुर, सेवा को बोल्दै हुनुहुन्छ? सुरज राई तुम्सा बोल्दै हुनुहुन्छ, आराम हुनुहुन्छ सुरजजी?
7: हजुर, म एकदम आराम कुशल छु, हजुरहरू पनि आराम कुशल हुनुहुन्छ होला भन्ने एउटा विश्वास लिएको छु।
0: हजुर पक्कै पनि, हामी एकदमै ठिक ठाक छौ, अनि कार्यक्रम त मजाले सुन्दै हुनुहुन्छ हजुरले है? ठिक छ, आज साथी स्पोन्सरमा जोडिनु भएको छ, साथीहरू हुनुहुन्छ, कतिजना हुनुहुन्छ होला अनि त्यसमध्येबाट दुईजनाको नाम पनि तपाईँले गेस गर्नुपर्ने हुन्छ। ल अब फटाफट गेस गर्नुहोस् त।
7: साथीहरू स्पोन्सरमा जोडिनु हुने मैले पाँचजना भने, त्यहाँदेखि हाम्रो स्पोन्सरमा जोडिनु हुने चाहिँ एकजना सुमिता याखा लिम्बुकी मिस हुनुहुन्छ कि जस्तो लाग्यो, अनि अर्को चाहिँ जीवन थाबेन सर नै भन्छु, अनि आज बर्थडे मनाउनु हुने अपरिचित नै भए पनि उहाँ मित्रलाई जन्मदिनको एकदमै धेरै शुभकामना छ भन्दै हजुरको बसाइ हटाउँछु। टी अवस्था नमस्ते।
0: हस् नमस्ते। साथी हुनुहुन्थ्यो सुरज राई तुम्सा, हामीलाई मलेसियाबाट फोन गर्नुभयो र उहाँले पनि आफ्नो अनुमान लगाएर जानु भएको छ। तपाईँ धेरै साथीहरूलाई जोड्ने सम्पर्कमा छु। फेरि पनि अर्को साथी हुनुहुन्छ लाइनमा, स्वागत गर्छु। नमस्ते हजुर। नमस्ते, कबल्दै हुनुहुन्छ? सुनो सुनिता बेतिनीबाट आउनुभयो, आराम हुनुहुन्छ सुनिताजी? कार्यक्रम सुनिरहनु भएको छ।
6: मैले सुरुबाट चाहिँ सुनेन, अघि वरुणले गर्नुभएदेखि त सुने, जानकारी पाएँ भनौँ न।
0: ए ल ठिक छ, भनेपछि अब आज के हो भन्ने कुरा तपाईँले बिचबिचबाटै भए पनि थाहा पाउनु भएछ। आज जन्मदिन मनाउनु हुने साथी अनुराई हुनुहुन्छ, उहाँको जन्मदिनको अवसरमा साथीले स्पोन्सरमा जोडिनु भएको छ। सो कतिजना साथीहरू हुनुहुन्छ अनि दुईजना साथीको नाम तपाईँले गेस गर्नुपर्नेछ है त?
6: हुन्छ, एकदम त्यस्तै मात्रै हो। म पनि चारजनामा जोडिने हुने, सातजना भने। अनि गोप्य नाम चाहिँ म अनु राई र जीवन फाबेन भन्छु ल।
0: अनु राई र जीवन फाबेन भन्नुहुन्छ?
6: ओके
0: ल हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुन्दै रहनुहोस्, अहिले हामी छुट्टिन्छौँ कि केही मेसेज भए छोड्नुहोस्।
6: हुन्छ
0: नमस्ते। साथी हुनुहुन्थ्यो सुन सुनिता बेतिनीबाट हामीलाई फोन गर्नुभयो, उहाँसँग म छुटिसकेकी छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ, विशेष गरेर यो बसाईमा आज साथीहरू जोडिनु भएको छ। विशेष जन्मदिन मनाउने साथी खोटाङको अनुराई हुनुहुन्छ, उहाँको जन्मदिनको अवसर पारेर केही साथीहरू स्पोन्सरमा हुनुहुन्छ। उहाँहरू कतिजना हुनुहुन्छ अनि उहाँहरू मध्येबाट दुईजनाको नाम भने चाहिँ तपाईँले गेस गर्नुपर्छ। अब पनि कार्यक्रममा तपाईँको लागि एउटा अर्को मिठो गीत पनि सुनाउ जस्तो लागेको छ। कार्यक्रम लोक चौतारीको बसाईमा लोक भाका त सुन्नै पर्छ, तसर्थ तपाईँको लागि कार्यक्रम लोक चौतारीको बसाईमा एउटा मिठो भाका राख्छु। बादल पारी गाउँमा बलको भाका रहेको छ। यो भाका पश्चात फेरि म तपाईँसँग नै भलाकुसारी गर्न तपाईँको अनुमानहरू बटुल्नका निम्ति फर्केर आउने नै छु। अहिले भने यो भाका सुन्दै रहनुहोस्।

0: हजुर, कार्यक्रम लोक सुधारीको बसाई तपाईँ सुनिरहनु भएको छ। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंगसँगै अनलाइनका विभिन्न माध्यमबाट हामीलाई सुनिरहनु भएको छ र यो बसाईमा हामी तपाईँसँग नै जोडिएर कुराकानी गरिरहेका छौं। आज भने हामी नियमित फर्मेट भन्दा थोरै बाहिर रहेर कार्यक्रमलाई सञ्चालन गरिरहेका छौं। आज हामीसँग स्पोन्सरमा जोडिने साथीहरू हुनुहुन्छ। आज जन्मदिनको अवसर बारेर केही रिचार्ज कार्डहरूको प्रायोजन भएको छ यो बसाईमा। तसर्थ आजको बसाईबाट तपाईँले जित्नुभयो भने रिचार्ज कार्ड पाउन सक्नुहुन्छ भन्दै म फेरि पनि फोन कलतर्फ लाग्न चाहन्छु। यति बेला साथी फोन लाइनमा हुनुहुन्छ, कहाँबाट को आउनुभयो स्वागत गर्छु। नमस्कार हजुर। हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? मामलिङबाट प्रकाश कम्मर बोल्दै हुनुहुन्छ। हजुर, के छ तपाईँको खबर? सन्चै हुनुहुन्छ? कार्यक्रम सुन्दै हुनुहुन्छ प्रकाशजी? ल त्यसो भए हामी फर्मेट तर्फै लागौ न त। कार्यक्रम सुन्दै रहनुहोस् जीव सरी प्रकाशजी, हामी अहिले चाहिँ छुटौ। साथी हुनुहुन्थ्यो प्रकाश कम्मर धर्मदेवी मामलिङबाट फोन गर्नुभयो, उहाँसँग म छुटिसके, पालो तपाईँको हो। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्ते हजुर।
1: हेलो, नमस्ते।
0: नमस्ते, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? आशिष नयन काठमाडौँबाट। के छ तपाईँको खबर?
1: ठिकै छ, कुशल मङ्गलै भन्नुभयो नि, यहाँहरू नि आराम हुनुहुन्छ होला?
0: ओके, हामी पनि एकदम ठिक छौ, आराम छौ आशिष जी। अनि कार्यक्रम सुनिरहनु भएको छ? ठिक छ, आउनुभयो, खुसी लागेको छ। अब हामी ढिला नगरिकन फर्मेट तर्फै लागौ। कतिजना स्पोन्सरमा हुनुहुन्छ, को को हुनुहुन्छ, दुईजनाको नाम गेस गर्नुहोस् है त।
1: मेरो अनुमानमा चाहिँ अब स्पोन्सर गर्ने पाँचजना, अनि दुईजना भन्नुपर्दा चाहिँ एकजना बुनु दिन सार है, अनि आशिष मगर भन्छ है।
0: ओके ल हुन्छ, कार्यक्रम सुन्दै रहनुहोस् आशिष जी, अहिले हामी छुटिन्छौ। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभयो आशिष नयन काठमाडौँबाट, उहाँसँग म छुटिसके, कार्यक्रम लोक सौदारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। यो बसाईबाट हामीले तपाईँ धेरै साथीहरूलाई जोड्ने जमर्को गर्यौं, अब भने समयले नेटो काट्ने लागिसक्यो, तसर्थ मैले आजको बसाईमा थप साथीहरूलाई जोड्न सकिन, क्षमा चाहन्छु समय अभावको कारणले। र सँगै फेसबुक लाइभबाट सेयर गर्नुहुने साथीहरू के कसो हुनुहुन्छ होइन, अहिले अब योभन्दा पछाडि जसले सेयर गर्नुहुन्छ उहाँहरूको मान्यता हुने छैन, कार्यक्रम तपाईँ

लेकिन गरिहाल्नुहोस् होइन, तपाईँले सेयर गर्नुहुने को को हुनुहुन्छ एकपटकमा जाले चेक गर्नुहोस्। तपाईँले चाहिँ हाम्रो पेजलाई फलो गर्नु भएको छैन, लाइक गर्नु भएको छैन भने तपाईँ लकी ड्रमा जानु हुँदैन। भन्दै कार्यक्रममा तपाईँको लागि एकैछिनमा मैले रिजल्ट लिएर आउनुपर्छ, तसर्थ अहिले पनि यो गीत तपाईँको लागि राख्छु। यो भाका सुन्दै रहनुहोस्, यो भाका पश्चात म तपाईँको आजको अन्तिम रिजल्ट लिएर आउने नै छु। सुन्दै रहनुहोस्।

हजुर, यो निकै नै सुमधुर भाका तपाईँले सुनिरहनु भएको छ। कार्यक्रम लोक सौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ र आजको बसाईबाट ककसले रिचार्ज कार्ड जित्नु भयो होला, यो खुलबिली तपाईँको छ, नभए तपाईँको खुलबिलीलाई मैले मेटाउनेछु। विशेष गरी आजको बसाईमा हामीसँग स्पोन्सरमा जोडिनुहुने कतिजना साथीहरू हुनुहुन्छ भन्ने एउटा प्रश्न रहेको थियो भने, अर्को प्रश्न रहेको थियो स्पोन्सरमा जोडिनुहुने साथीहरू को को हुनुहुन्थ्यो मध्येबाट, चाहिँ कतिजना हुनुहुन्थ्यो मध्येबाट चाहिँ दुईजना साथीको नाम तपाईँले गेस गर्नुपर्ने थियो, एकजना केटा साथी र एकजना केटी साथी। तसर्थ यो प्रश्नको जवाफ चाहिँ मैले पहिला भन्नुपर्छ र त्यस पश्चात को को साथीहरूले जित्नुभयो त्यो मैले भन्नेछु। विशेष गरी आजको कार्यक्रममा रिसर्च गरी स्पोन्सर गर्नुहुने साथीहरू जम्मा चाहिँ छ जना हुनुहुन्थ्यो हामीसँग, र स्पोन्सरमा जोडिनु हुने साथीहरू छ जना हुनुहुन्थ्यो। छ जना को को हुनुहुन्थ्यो उहाँहरूको नाम मैले सरसर्थे भन्नेछु, र तपाईँले उहाँहरू मध्येबाट कुनै दुईजनाको नाम लिनुभएको छ भने तपाईँले पक्कै पनि तपाईँले सही अनुमान लगाउनुभयो। स्पोन्सरमा हुनुहुने साथीहरू फुलमाया राई धनकुटाको साथी, आशिष बराल मगर नवलपरासीको साथी, त्यसै गरेर युवराज बान्तवा भोसुरको साथी, अनि दिलसा राई इलामको साथी, विनिता राई खोटाङको साथी, र जीवन थाविन सभा पोखरीको साथी हुनुहुन्थ्यो। उहाँहरू छ जना मध्ये कुनै पनि दुईजनाको नाम तपाईँले मिलाउनु भएको भए तपाईँको अनुसार सही हुने थियो, जसमध्येबाट आज टोटल्ली जवाफ भन्ने कसैबाट

0: प्राप्त भएन। केही साथीहरूले एउटा मिलाउनु भएको छ, केही साथीहरूले दुईटा मिलाउनु भएको छ, जसमध्येबाट चाहिँ अधिकांश तीनवटा उत्तरमा चाहिँ दुईजना नाम अनि एउटा चाहिँ कतिजना भन्ने को आधारबाट जसले बढी मिलाउनु भयो तीन मध्येबाट कसले तीन अङ्क ल्याउनु भयो उहाँ फर्स्ट हुनुहुन्थ्यो, तर तीन कसैले पनि ल्याउनु भएको छैन, दुई अङ्क अनि एक अङ्क ल्याउने साथीहरू हुनुहुन्छ। विशेष गरी आजको बसाईमा चाहिँ अधिकांश साथीहरूले चाहिँ आंशिक सही एन्सर बताउनु भयो भने चाहिँ तीनजना साथीहरू हुनुहुन्छ, उहाँले चाहिँ दुईवटा सही एन्सर दिनुभएको छ। सपना तामाङ पाँच खपनबाट फर्स्टमा आउनुभएको थियो, उहाँले छजना भन्नुभयो र जीवन थाबेनको नाम लिनुभयो, तसर्थ उहाँले दुई अङ्क प्राप्त गर्दै आजको बसाईबाट पहिलो स्थान प्राप्त गर्नुभएको छ र उहाँले रु 200 रुपियाँको रिचार्ज कार्ड जित्न सफल हुनुभएको छ भने अर्को दुई नम्बर प्राप्त गर्नुहुने साथी सुमी लिम्बु जो तेह्रथुमबाट आउनुभएको थियो, उहाँले दिल्सा राई र जीवन फाविन भनेर दुई अङ्क प्राप्त गर्नुभएको छ। उहाँले दोस्रो स्थान प्राप्त गर्दै रु 150 रुपियाँको रिचार्ज कार्ड जित्न सफल हुनुभएको छ भने अर्को साथी हुनुहुन्छ आशिष नयन काठमाडौँबाट आउनुभयो र उहाँले दुई अङ्क प्राप्त गर्नुभयो, यानि कि दिल्सा राई र आशिष बराल मगर भनेर चाहिँ उहाँले सही एन्सर दिनुभएको छ। त्यसर्थ आजको बसाईबाट उहाँले 100 रुपियाँको रिचार्ज कार्ड जित्न सफल हुनुभएको छ। तपाईँ तीनैजना साथीहरूलाई हार्दिक बधाई अनि विशेष धन्यवाद सहभागिताको निम्ति भन्न चाहन्छु। अनि फेसबुक लाइभबाट शेयर गर्नुहुने साथीहरू मध्येबाट चाहिँ लक्की दुईजना साथीहरूको नाम मैले छनौट गरिसकेको छु। दुईजना लक्की ड्रबाट छनौट हुनुहुने साथीहरू हुनुहुन्छ विनिता दाहाल सुवेदी, त्यसै गरेर युक्त प्रसाद श्रेष्ठ, उहाँहरू दुवैजनालाई हार्दिक बधाई छ। तपाईँ दुईजना साथीहरूले रु 50-50 रुपियाँको रिचार्ज कार्ड प्राप्त गर्न सफल हुनु भएको छ। तपाईँ सबै विजेता साथीहरूले आजको बसाईबाट विजेता हुनुहुने साथीहरूले यो नम्बरमा तत्कालै फोन गर्नुहोस् अथवा मेसेज गर्नुहोस् अथवा वाट्सएप गर्नुहोस्। तपाईँले यो नम्बर चाहिँ टिपेर राख्नुहोला र सम्पर्क गर्नुहोला 97-42-83-97 अब मात्र एकपटक 97-42-83-97 अर्थात तपाईँले रेडियोको नम्बरबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ। भन्दै भन्दै आज स्पोन्सरमा जोडिनुहुने छजना साथीहरू फुलमाया राई, आशिष बराल मगर अनि दिल्सा राई, युवराज बान्तवा, विनिता राई र जीवन फाविन प्रति हार्दिक आभार, विशेष धन्यवाद छ। जन्मदिन मनाउनुहुने अनु राईलाई फेरि पनि जाँदा जाँदै जन्मदिनको धेरै धेरै शुभकामना भन्दै सहभागिताको निम्ति तपाईँ सबै साथीहरूलाई धन्यवाद भन्न चाहन्छु। अनि तीनजनासम्म सुनेर साथ दिने, फेसबुकबाट सहभागिता जनाउने, लाइक कमेन्ट फलो सेयर गर्ने सबै सबै साथीहरूलाई विशेष धन्यवाद भन्दै आजको कार्यक्रम लोक सौतारीको बसाईलाई यतैतिर बिट मार्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुता रमा पनि बिदा चाहन्छु। हस्त नमस्कार, शुभ सन्ध्या।
1: Radio Aro, time check. It's 6 p.m.
2: अहिले साँझको 6 बज्यो।

0: श्यामजीको मिसेसलाई
1: नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556493333 4395555
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 0825626601 9858735990 9858731684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रहरीले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आफन्तको जिम्मा लगाएको छ। गैराती महाराजगंजमा रहेको निवासबाट जबरालाई पक्राउ गरेको प्रहरीले आज आफन्तको जिम्मा लगाएर पठाएको हो। प्रहरीले सुरक्षित ठाउँमा पठाएको बताए पनि कहाँ पठाएको भन्ने खुलाएको छैन। प्रहरीले जबरालाई पक्राउ पूर्जी बिनै मध्यराती टेकुमा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याएको थियो। प्रहरीले पक्राउ गरेको नभई सुरक्षा जोखिमका कारण कार्यालयमा ल्याएको बताए पनि कसबाट कस्तो जोखिम रहेको भन्ने खुलाएको छैन। जबरा विरूद्ध कुनै आपराधिक अनुसन्धान मुद्दा पनि अघि बढ़ाएको छ कि छैन भन्ने अहिलेसम्म प्रश्न छैन। कारण नदेखाई पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरेपछि आज व्यापक आलोचना भएको छ। यस्तै बिहान मानव अधिकार आयोगको टोली जबरालाई भेट्न नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय टेकुमा पुगेको थियो। कार्यालयको गेटमा 45 मिनट बसेको आयोगको टोली जबरालाई भेट्न नपाएपछि त्यत्तिकै फर्किएको थियो।
7: मनाङको नार्पा भूमि गाउँपालिका वडा नम्बर 5 रहेको हिमलुङ हिमालमा हिम पहिरो गएको छ। बिहान हिउँ पहिरो गएको जानकारी पाएपछि खोजी तथा उद्धारको लागि 4 टोली हेलिकप्टर मार्फत पठाएको भए पनि हेलिकप्टर अवतरण गर्न नसकेको मनाङका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार त्यहाँ 9 पर्वतारोही र 13 सहयोगीहरू गएकामा उनीहरूमध्ये 10 हराएका जानकारी आएको छ, तर संख्या भने यकिन भएको छैन। स्थानीय बासिन्दाबाट 2 शव भेटिएको जानकारी आए पनि यकिन नभएको उहाँले बताउनुभयो। हिमालमा गएका सबै नेपाली नागरिक रहेका सशस्त्र प्रहरीले जनाएको छ।
6: यसैबीच पाल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 5 पुगेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईको अनुसार पहिरोमा परि बेपत्ता भएका माछागढी गाउँपालिका 3 कसेनी भैसेकटाका 75 लीलबहादुर घरती मगर, उहाँकी 17 छोरी दिना घरती र छिमेकी मोतीलाल घरतीकी 15 छोरी झरना घरतीको शव भेटिएको हो। यसअघि बिहान पहिरोमा परि माछागढी गाउँपालिका 2 रूपसे रजौलाका 75 शेरबहादुर चिदी र रूपदेकोट गाउँपाली रिद्दीकोट गाउँपालिका 6 ठिमुरे धुस्तुङकी 59 कृष्ण कुमारी सारूको ज्यान गएको थियो। आज बिहान झरेको पहिरोले लीलबहादुर घरती मगरको घर पूर्ण रूपमा पुरिएको थियो।
7: यसैबीच म्याग्दीमा पहिरोमा परेर 3 ज्यान गएको छ। अन्नपूर्ण गाउँपालिका 5 गेवाङमा आज पहिरोमा पुरिएका 2 शव भेटिएको छ। गेवाङकी 75 शिव कुमारी गर्बुजा र 56 दोमाया गर्बुजाको शव पहिरोमा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो। यसै गरी बेनी नगरपालिका 3 झकिमली की छेपारेमा पहिरोमा परेर 36 कुमारी ओली बिकको ज्यान गएको आचार्यले जानकारी दिनुभयो। अन्नपूर्ण गाउँपालिका 3 दानाको फगाममा पहिरोमा फसेका 2 जीवितै उद्धार भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
6: यस्तै बागलुङमा पहिरोमा पुरेर एकै परिवारका 4 ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणेन्द्र प्रसाईका अनुसार निसी खोला गाउँपालिका 3 की श्याम कुमारी बिक र उहाँका 3 छोरा मनोज मुकेश र निशानको ज्यान गएको हो। यस्तै धनुषाको मिथिला नगरपालिकामा पहिरोले घर पुरिँदा 1 ज्यान गएको छ। बिहान मिथिला नगरपालिका 11 आँपगाछीमा राजन श्रेष्ठको एक तले टालीको छानो भएको घर पहिरोले पुरिदा एकजना महिलाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।
7: लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण काली गण्डकी नदीमा आएको भीषण बाढ़ीले पर्वतको जलजला गाउँपालिका आठ फर्से बजारमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीले फर्से बजारका 66 घर बगाएको छ भने अन्य 22 घर पूर्ण रूपमा बस्न नमिल्ने गरी क्षति पुगेको छ। प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीका अनुसार स्थानीय बासिन्दालाई बिहानै सुरक्षित ठाउँमा सारिएकाले कुनै मानवीय क्षति हुन पाएको छैन। बाढ़ी पीड़ितहरूका लागि प्रदेश सरकारसँग त्रिपाल र टेन्ट मगाएर व्यवस्थापन भइरहेको छ। यसैगरी बाढ़ीले पोखरे बगरमा रहेको मोटरेबल पुल र सड़क समेत बगाएपछि पर्वतबाट बागलुङ र मुस्ताङ जोड़ने यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ।
6: यसै लगातारको वर्षा कारण सप्तरीको हनुमान नगर कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा बाढ़ीले झण्डै 500 घर डुबान परेका छन्। डुबानबाट 2000 भन्दा धेरै परिवार प्रभावित भएका छन्। हनुमान नगर कंकाली नगरपालिका 5, 7, 12, 13 बस्तीमा बाढ़ी पस्दा 483 र तिलाठी कोइलाडी गाउँपालिका 4 र 5 बाढ़ी पस्दा 17 घर डुबान परेपछि उनीहरू प्रभावित भएका हुन्। सप्तकोशी नदीमा पानीको सतह बढ़ेपछि बस्तीमा बाढ़ी पसेको हनुमान नगर कंकाली नगरपालिकाका मेयर वीरेन्द्र माझीले जानकारी दिनुभयो।
7: नारायणी नदीमा आज जल सतह 11.94 मिटर पुगेको छ। देवघाटमा रहेको जलमापन केन्द्रमा मापन गरिएको जल सतह जलमापन गर्न थालेपछि अहिलेसम्मकै उच्च रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो 2:10 नारायणीको जल सतह 11.94 मिटर पुगेको थियो। त्यहाँ 7.30 मिटरलाई चेतावनी तह र 9 मिटर भन्दा माथिलाई खतराको तह मानिन्छ। अहिले नदीको जल सतह घट्दो क्रममा रहे पनि खतराको तह भन्दा निकै माथि छ। देवघाट मा सन् 1963 जल मापन गर्न थालिएको हो।
6: यस्तै महाकाली नदीमा पानीको बहाव बढ़ेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डा चौकी भएर नेपाल भारत आवागमन प्रभावित भएको छ। महाकाली नदीमा आज गरेको मापन अनुसार नदीमा पानीको बहाव 1,75,700 क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी उपरीक्षक प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले जानकारी दिनुभयो। महाकाली नदीमा पानीको बहाव बढ़दा शारदा ब्यारेजमा भारतीय पक्षले चारपाङ्गे गाड़ी सञ्चालनमा रोक लगाएको छ। भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव 1,00,000 क्युसेक नागेपछि ठूला गाड़ी आवागमन रोक्दै आएको छ। सुदूरपश्चिमको पहाड़ी जिल्ला दार्चुला बैतडी र डडेलधुराका साथै भारतीय क्षेत्रमा भइरहेको लगातारको वर्षाले महाकाली नदीमा पानीको बहाव बढ़ेको हो। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। अब ठूलो पानी पर्ने सम्भावना कतिको छ भन्ने बारे मौसमविदसँग गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
8: विशेषताहरू ₹3 करोड़सम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
10: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
10: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
10: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
3: इतिहास, गाथा र कथा, गाँठका कुरा,
10: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पूर्व प्रधान न्यायाधीश जबरा रिहा पक्राउको कारण अझै खुलेन, सुरक्षाका लागि कारले ल्याएको प्रहरीको दावी, मनाङको हिमलुङ हिमालमा पहिरो, दशजना बेपत्ता, पहिरोमा परेर पाल्पा म्याग्दी बागलुङ र धनुषामा गरी 13 जनाको ज्यान गयो, कालीगण्डैको बाढ़ीले बगाउँदा पर्वतको फर्से बजारका 66 घर क्षतिग्रस्त, नारायणीको जलसतह अहिलेसम्मकै उच्च, ठूला नदीको जलसतह क्रमिक रूपमा घट्दै लगायतका खबर प्रस्तुत गर्यो।
7: नेपाल दर्पणमा अब बाँकी खबर। नारायणगढ़ मोगलिन सड़क खण्ड सञ्चालनमा आएको छ। अविरल वर्षाका कारण नाम्सी खोला पुलमा थुप्रिएको लेदो सहितको पहिरो हटाएसँगै पोखरा जाने गाड़ी चल्न थालेका हुन्। सड़क डिभिजन कार्यालय चितवनका अनुसार दिउँसो 12 बजेपछि यो सड़क सञ्चालनमा आएको हो। यससँगै पोखरा नारायणगढ़का लागि गाड़ीहरू आवत जावत गरिरहेका छन्। लगातारको वर्षाले गर्दा पृथ्वीराज मार्गको मलेखु मोगलिन सड़क खण्डका विभिन्न 10 ठाउँमा भने पहिरो झरेको र पन्छाउन समय लागेकाले सड़क अवरूद्ध भएको छ। नागडुङका मोगलिन सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार यस सड़कको शीतल बजार, बेनीघाट बजार नजिकको गोमती खोलामा लेदो सहितको पहिरोका कारण सड़क एकतर्फी सञ्चालनमा आएको छ। कृष्णवीर माथिबाट लेदो सहितको पहिरो खसेर सड़क अवरूद्ध भएको छ। साथै ज्यामिरी घाट चौकी भीरमा ढुंगा र लेदो सहितको पहिरो खस्दा सड़क अवरूद्ध छ। फिसलिङ चुम्लिङ टार र धारापानीको केही भाग भने भत्किएका छन्। यसै गरी बीपी राजमार्गको ममती पिप्ले चौकी डाँडा लगायतका क्षेत्रमा पहिरो जानुका साथै डाइभर्सन नै बगाएकाले आज सञ्चालन गर्न नसकिएको सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले जानकारी दिनुभएको छ। कान्ति राजमार्ग, राप्ती राजमार्गको कपुरकोट खारखोला खण्ड र विशेषर चामे सड़क पनि अवरूद्ध छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको रजैया

0: वर्षा हुने गतिविधि अलिक बढेको देखियो होइन, कसरी यसलाई चाहिँ बुझ्ने?
1: अहिले यो जलवायु परिवर्तनसँगै यसका चाहिँ के असर पर्यो त विभिन्न देशमा भन्ने सवालमा चाहिँ जस्तो हाम्रा विभिन्न मौसमी जुन प्रणाली छ त्यसमा अलिकति उथल पुथल आएको चाहिँ हो। जस्तो मनसुनको बहिर्गमन मिति अलिकति ढिला र मनसुनमा पनि चरम मौसमी घटनाहरू अलिक बढी हुने र केही समय चाहिँ सुक्खा रहने अनि फेरि एक दुई दिन चाहिँ एकदम चरम मौसमी गतिविधि हुने, धेरै ठुलो पानी पर्ने, त्यो किसिमको अलिकति अनयुजुअल प्याटर्नहरू चाहिँ देखेको अवस्था हो। यो बेला भनेको ठ्याक्कै मनसुनको उत्तरार्धमा अथवा मनसुन सकिएपछिको अवस्थामा चाहिँ न्यूनचापीय जुन प्रणालीहरू चाहिँ यो बङ्गालको खाडीमा चाहिँ बन्ने अथवा साइक्लोन डेभलप हुने, चक्रवात डेभलप हुने, ती कुराहरू फेरि असामान्य होइनन्, ती सामान्य मौसमी गतिविधि नै हुन्। तर मौसमी चक्र र मनसुनी चक्रमा नै केही उथल पुथल भएको कुरालाई चाहिँ नकार्न सकिँदैन। यो विषयमा चाहिँ एकदम विस्तृत अध्ययन अनुसन्धानहरू चाहिँ अलि अपुरो नै छ, अध्ययनहरू गर्नु नै पर्ने देखिन्छ।
0: कुनै मौसमी प्रणाली विकसित भयो भने त्यसको प्रभाव कुन क्षेत्रमा बढी पर्छ भनेर कहाँ कस्तो सावधानी अप्नाउन सकिन्छ? त्यो चाडपर्व आउँदैछ, अब चाहिँ लामो दूरीको यात्रा चाहिँ ढुक्क भएर गर्ने अवस्था रहला भन्ने अनुमान गर्न सकिन्छ?
1: मनसुन नै सके पनि अब बिस्तारै पश्चिमी वायुको चाहिँ अलि गतिविधि बढ्न थाल्छ होइन, पोस्ट मनसुन सिजन सुरु हुन्छ र मनसुन सकिसकेपछि पनि ठुला पानी परेको घटनाहरू पनि छन्। परार साल दसैँकै कुरा गर्नुभयो भने पनि मनसुन सकेको अवस्थामा पनि हामीले विशेष मौसम बुलेटिन जारी गरेका थियौँ, त्यस अनुसार चाहिँ मनसुन त सकिएला तर मौसमको चाहिँ हामीले चाहिँ उचित निगरानी राख्नुपर्ने हुन्छ र आधिकारिक मौसमी सूचनाहरू यो नेपाल मौसम विज्ञान विभागले चाहिँ यो मौसम विश्लेषण गर्ने र पटक पटक चाहिँ मौसमी सूचनाहरू अद्यावधिक पनि गर्दै गएको छ र गर्दै जाने नै छ। अब यो मनसुन सकिसकेपछि पनि विशेष गरेर पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमी वायुहरूले चाहिँ यो नेपालका विभिन्न भूभागहरूमा चाहिँ प्रभाव पार्न सक्छ, त्यसमा चाहिँ अध्यावधिक हुनुपर्ने हुन्छ र पश्चिमी वायुले पनि धेरै भूभागमा हिउँ गराउन सक्ने, वर्षा गराउन सक्ने चाहिँ हुन सक्छ, त्यसमा हामी अलिक चनाखो हुनुपर्ने देखिन्छ।
2: उहाँ हुनुहुन्थ्यो मौसमविद सञ्जीव अधिकारी। सबै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै रहने जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले पहिरोको जोखिम अझै केही दिन रहने भएकाले सतर्कता अपनाउनु पर्ने बताउनुभयो। उहाँका अनुसार अहिले मुख्य जोखिम नदीको बहाव बढ़ेर हुने कटान र पहिरो हो। लगातारको वर्षाका कारण जमिन भिजिसकेकाले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम तत्काल नहट्ने उहाँको भनाइ छ। उहाँका अनुसार अहिले बाढ़ी र पहिरोका कारण राजमार्ग र ग्रामीण सड़क अवरूद्ध भएका छन्। सड़क खुलाउन सड़क विभागले 250 भन्दा बढ़ी उपकरणलाई विभिन्न ठाउँमा तयारी अवस्थामा राखेको छ। वर्षा कम हुँदै गएपछि सड़क खुलाउने कामलाई तीव्रता दिने उहाँले बताउनुभयो। कतिपय ठाउँमा भने सड़क सञ्चालनमा आइसकेको पनि उहाँले जानकारी दिनुभयो।
3: अविरल वर्षा, बाढ़ी, पहिरो र चट्याङका कारण देशका विभिन्न भागमा विद्युत प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको छ। संरचनामा क्षति पुग्दा धेरै ठाउँमा विद्युत आपूर्ति अवरूद्ध हुनुका साथै विभिन्न जलविद्युत आयोजनाको उत्पादन समेत प्रभावित भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार काली गण्डकी करिडोर 220 केबी प्रसारण लाइनको दाना कुष्मा खण्डका टावरहरूमा क्षति पुगेको छ। कुष्मा नयाँ बुटवल खण्डमा फल्ट आउँदा यो करिडोरमा जोड़िएका झण्डै 200 मेगावाट बराबरको विद्युत उत्पादन रोकिएको छ। बाढ़ीकै कारण 140 मेगावाटको काली गण्डकी, 70 मेगावाटको मध्य मस्याङदी, 50 मेगावाटको माथिल्लो मस्याङदी, 44 मेगावाटको सुपर मादी सहित माथिल्लो मादी, सेती नदी, अपर दोर्दी जस्ता प्रमुख जलविद्युत गृहहरूबाट उत्पादन पूर्ण रूपमा बन्द भएका छन्। प्राधिकरणका अनुसार 220, 132, 33 र 11 केबीका प्रसारण एवं वितरण लाइनमा ठूलो क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको मरमत र वैकल्पिक माध्यमबाट विद्युत पुनः सञ्चालन गर्न प्राविधिक टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिनुभयो। तर वर्षा र अवरूद्ध सड़कका कारण कतिपय ठाउँमा पुग्न कठिनाई भइरहेको छ। विपदको यस अवस्थामा संयमित रहन र ढलेका पोल वा चुडिएका तार नजिक नजान तथा उच्च सतर्कता अपनाउन नेपाल विद्युत प्राधिकरणले सबैमा अनुरोध गरेको छ।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
5: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित

0: ठाउँमा राखौं।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्कसँग
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौ। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। पर्यटनलाई पुनर्संरचना गर्न डिजिटल एजेण्डा र आर्टिफिशियल इन्टेलिजेन्स भन्ने मुख्य नाराका साथ आज देशभर 47 विश्व पर्यटन दिवस मनाइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय पर्यटन संस्थाको सहकार्यमा विशेष कार्यक्रम आयोजना गरिएको दिवसकै अवसरमा काठमाडौँ उपत्यका ऐतिहासिक सम्पदा जोड्ने गरी विभिन्न रचनात्मक कार्यक्रम गरिएका छन्। बागमती प्रदेश पर्यटन मन्त्रालयको आयोजनामा पाटन दरबार स्क्वायरबाट दुम्बा राईसम्म साइकल र्याली सम्पन्न भएको छ भने नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स नाटाले बसन्तपुरदेखि पाटन दरबार क्षेत्रसम्म नेपाल निम्तो नाटा सम्पदा दौड़ आयोजना गरेको छ। कार्यक्रममा सहभागी अरू वक्ताहरूले भुटेकोशीमा आएको हालैको बाढ़ी र विपदका कारण पर्यटन तथा होटल क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गर्दै नेपालको पर्यटन सुरक्षित रहेको सन्देश विश्व सामु पुर्याउनु पर्नेमा जोड़ दिएका छन्।
4: यसैबीच भदौ 10 गते भुटेकोशी त्रिशुली करिडोरमा आएको बाढ़ीबाट बागमती प्रदेशको पर्यटन क्षेत्रमा 52 अरब रूपियाँ भन्दा बढ़ीको क्षति भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। विश्व पर्यटन दिवस 2026 अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोर्डका सदस्य सहदेव धमलाले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार बाढ़ीका कारण 142 वटा भन्दा बढ़ी पर्यटक स्तरीय तथा साना मझौला होटल र 65 भन्दा बढ़ी रेस्टुरेन्टमा क्षति पिएको छ। उहाँले बाढ़ीमा परि पर्यटन क्षेत्रले ठूलो मानवीय क्षति समेत बेहोर्नु परेको बताउनुभयो। बाढ़ीमा गाइड पोर्टर तथा सहयोगी भूमिकामा कार्यरत 188 जना भन्दा बढ़ीको ज्यान गएको छ। होटलमा कार्यरत 214 जनाको ज्यान गएको विवरण समेत प्राप्त भएको उहाँले बताउनुभयो। धमलालले मानवीय क्षतिको कुनै मूल्यसँग तुलना गर्न नसकिने भन्दै पीड़ित परिवारको पुनर्स्थापना र पर्यटन व्यवसायको पुनरुत्थानका लागि विशेष कार्ययोजना ल्याउन आवश्यक रहेको बताउनुभयो।
5: नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया चलिरहँदा असन्तुष्ट पूर्व सभापति शेरबहादुर देउवा पक्षले पनि समानान्तर अधिवेशनको तयारी तीव्र पारेको छ। सहमति र वार्ताका आधारमा संयुक्त महाधिवेशन गर्नुपर्ने माग संस्थापन पक्षले अस्वीकार गरेको भन्दै देउवा समूहले यही असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गर्दैछ। देउवा समूहका संयोजक डाक्टर शशांक कोइरालाका अनुसार आउँदो मंगिर 21 देखि 23 गतेसम्म काठमाण्डुमा 15 महाधिवेशन गर्ने निर्णय भएको छ। यसैबीच देउवा पक्षीय सदस्यता व्यवस्थापन समितिका संयोजक किरण राज शर्मा पौडेलले कुल 7,83,000 भन्दा बढ़ी क्रियाशील सदस्यको विवरण निर्वाचन समितिलाई बुझाइसकिएको जानकारी दिनुभयो। नेपाली कांग्रेसले भने यही असोज 16 देखि 19 गतेसम्म काठमाण्डौमा महाधिवेशन गर्दैछ। कांग्रेसका अनुसार महाधिवेशनको अन्तिम तयारी भइरहेको छ। पार्टीको आधिकारिकता सम्बन्धी विवाद भने अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।
4: आजदेखि पितृपक्ष अर्थात 16 श्राद्ध शुरू भएको छ। हिन्दू पञ्चाङ्ग अनुसार आश्विन कृष्ण प्रतिपदाका दिनदेखि शुरू हुने 16 श्राद्धको आज पहिलो दिन हो। यसै अवसरमा काठमाडौँको गोकर्णेश्वर, उत्तरगया, पशुपतिनाथ लगायत क्षेत्रमा देशभरका प्रमुख नदी किनार र पवित्र तीर्थस्थलहरूमा बिहानदेखि श्रद्धालुहरूको उपस्थिति रहेको थियो। सनातन धर्मावलम्बीहरूले आफ्ना दिवंगत पितृको स्मरण गर्दै तर्पण, सिधादान र पिण्डदान गरिरहेका छन्। यस अवधिमा पितृहरू पृथ्वी लोकमा आउने र सन्ततिबाट तर्पणको अपेक्षा राख्ने धार्मिक विश्वास छ। शास्त्र अनुसार 16 श्राद्धमा को देवावसान भएको तिथिकै दिन श्राद्ध गर्ने गर्नाले पितृ तृप्त भई परिवारमा सुख, शान्ति र समृद्धि छाउने मान्यता छ। कतिपयले घरमै बसेर वा कतिपयले नजिकैको नदी किनारमा पुगेर विधिपूर्वक श्राद्ध गर्ने गर्दछन्। बड़ा दशैं नजिकै गर्दा शुरू हुने यो पर्वले नेपाली समाजमा धार्मिक र सांस्कृतिक एकताको सन्देश समेत दिएको छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा भएका दुई फरक गोलीकाण्डमा कम्तीमा 27 जनाको ज्यान गएको छ। समाचार संस्था एएफपीका अनुसार पहिलो घटना जोहानेसबर्ग नजिकैको एउटा बारमा भएको थियो। 8 जना हतियारधारी समूहले बारभित्र प्रवेश गरेर अन्धाधुन्ध गोली चलाउँदा 17 जनाको ज्यान जानुका साथै 15 जना घाइते भएका छन्। यसैगरी दोस्रो घटना केपटाउन नजिकैको मनोरञ्जन केन्द्र बाहिर भएको छ। त्यहाँ 10 जनाको ज्यान गएको छ भने 11 जना घाइते भएका छन्। आक्रमणकारीहरूले भाग्नु अघि 2 गाड़ीमा आगजनी समेत गरेका थिए। घटनामा संलग्नहरूको खोजीका लागि विशेष प्रहरी टोली परिचालन गरिएको छ। दक्षिण अफ्रिकामा गिरोह बीचको विवाद र आपराधिक प्रतिस्पर्धाका कारण यस्ता बन्दुक हिंसा सामान्य बन्दै गएका छन्। झण्डै 6,20,00,000 जनसंख्या रहेको देशमा दैनिक औसत 60 जनाको हत्या हुने गरेको छ। राष्ट्रपति सिरिल रामाफोसाले बढ़दो अपराधलाई देशको प्रमुख सुरक्षा चुनौतीका रूपमा लिनुभएको छ।
4: अमेरिकी बहुराष्ट्रीय प्रविधि कम्पनी माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता अर्थात एआई को दुराशयपूर्ण प्रयोगले 1 अर्ब मानिसको ज्यान लिन सक्ने महाविपत्ति निम्ताउन सक्ने चेतावनी दिनुभएको छ। अमेरिकी प्रसारण संस्था एनबीसी को मिट द प्रेस कार्यक्रममा बोल्दै 70 वर्षका गेट्सले नियत खराब भएका मानिसहरू वा अपराधी समूहको हातमा एआई प्रविधि पुग्दा यसले अहिलेसम्मकै ठूलो जैविक र साइबर खतरा सृजना गर्ने बताउनुभयो। यद्यपि एआईले मानव सभ्यता नै पूर्ण रूपमा समाप्त पार्न भने नसक्ने उहाँको भनाइ छ। गेट्सले एआईको माध्यमबाट घातक भाइरस निर्माण वा पूर्वाधारहरूमा ठूला साइबर हमला हुन सक्ने जोखिम औल्याउँदै अमेरिका लगायत विश्वका सरकारहरूले कम्पनीहरूको भर नपरी तत्काल कड़ा सुरक्षा ढाँचा र नियमन गर्ने कानून पारित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। एन्थ्रोपिक र ओपन एआई जस्ता अग्रणी एआई कम्पनीहरूले समेत पछिल्ला दिनमा एआईमा आधारित सफ्टवेयर प्रयोग गरी बढ़ेका ह्याकिङ घटनाहरूलाई ध्यानमा राख्दै प्रविधि विकासको गतिलाई केही सुस्त बनाउनु पर्ने माग गरेका छन्। स्वास्थ्य र शिक्षामा क्रान्ति ल्याउने क्षमता भए पनि सम्भावित मानव निर्मित विनाश रोक्न एआईमाथि सरकारी निगरानी अब अपरिहार्य बनेको उनीहरूको भनाइ छ।
5: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत टेनिसको पुरूष डबल्सतर्फ नेपालका अभिषेक वास्तोला र प्रदीप खड्काको जोड़ीले विजय शुरूआत गरेको छ। नागोया सिटीको हिगाशियामा रहेको पार्क टेनिस सेन्टरमा आज भएको पहिलो चरणको खेलमा वास्तोला र खड्काको जोड़ीले मंगोलियाका बाराक मुन्खवातार र जोल्वदार ओर्नोक्सको जोड़ीलाई 6-2, 4-6 र 14-12 अंकले पराजित गरेको हो। यो जीतसँगै वास्तोला र खड्काको जोड़ीले प्रतियोगिताको अन्तिम 16 स्थान बनाएको छ। अब यो जोड़ीले क्वार्टर फाइनल प्रवेशका लागि भारतीय खेलाड़ीसँग प्रतिस्पर्धा गर्नेछ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: पूर्व प्रधान न्यायाधीश जवरा रिहा पक्राउको कारण अझै खुलेन, सुरक्षाका लागि कार्यालय ल्याएको प्रहरीको दावी।
4: मनाङको हिमलुङ हिमालमा पहिरो, 10 बेपत्ता। पहिरोमा परेर पाल्पा, म्याग्दी, बागलुङ र धनसामा गरी 13 ज्यान गयो। कालीगण्डैको बाढ़ीले बगाउँदा पर्वतको फर्सी बजारका 66 घर क्षतिग्रस्त।
5: नारायणीको जलसतह अहिलेसम्मकै उच्च, ठूला नदीको जलसतह घट्दै मौसमी प्रणाली कमजोर बन्दै एकाध बाहेका ठाउँमा मौसम खुल्यो, तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसम विभागको भनाई।
4: दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा 2 ठाउँमा गोलीकाण्ड, कम्तीमा 27 ज्यान गयो, 26 घाइते।
5: र एसियाली खेलकुदको टेनिसमा वास्तोला र खड्काको जोड़ी विजयी।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्न पनि विदा हुन्छौ। कतिपय नदी किनारमा डुबान र भिरालो ठाउँमा पहिरोको जोखिम कायमै छ। सावधानी अपनाऊ। नमस्कार।

0: अरुण
1: अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
2: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो।
3: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
2: हे तेरी, तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
3: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
2: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
3: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
2: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
4: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
5: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
6: मनोकामना सुनचाँदी पसल,
7: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 98 63 13 44 98 15 38 77 75।
8: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98 626 33 964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
9: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
10: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
9: औ लु, समस्याको समाधान भनेकै म हो,
11: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
9: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
10: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
11: लु अब त्यहीबाट जाने,
9: लाखै सल्लाह दिएको के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरु ल्याएको रेडियो छ, लु सुनु त।
12: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251 094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 बसेको सञ्चालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
13: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
12: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन
0: प्रतिवेदन सम्बन्धमा
13: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
13: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
0: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
13: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
0: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
13: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
0: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
13: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
0: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
13: र विविध
0: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा
13: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभाहल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
0: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
13: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
0: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ थप जानकारीको लागि सम्पर्क नम्बर 98525-3191 99-570-191 98-420-92-388 र 98-520-51-354 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा
14: लैलै मायालै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी
15: नमस्कार म लोक गायक कमलीकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ जुसेले।
2: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाख सल्लाह दिएको के पाक बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरू ल्याएको रेडियो छ, लु सुनौँ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

साँझ 7 बजेको अरुण खबरमा रमाको नमस्कार। अरुण खबरको शुरूमा मुख्य खबरका शीर्षकहरू। संवैधानिक दायित्वमा अवरोध गर्ने प्रहरीलाई कार्यवाही गर्न मानव अधिकार आयोगको निर्देशन। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा पक्राउ। पाल्पा पहिरोमा ज्यान गुमाउनेको संख्या 5 पुग्यो। मौसमी प्रणाली कमजोर बन्दै एकात बाहेका ठाउँमा मौसम खुल्यो। दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा 2 ठाउँमा गोलीकाण्ड, 27 जनाको ज्यान गयो। र एसियाली खेलकुद अन्तर्गत टेनिसमा बासुला र खड्काको जोडी अन्तिम स्वरमा। अरुण खबर 97.6 मेगाहर्जमा कोशी प्रदेशका विभिन्न भूभागमा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ भने अनलाइनमा www.radioarun.com.np साथै सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अलिफिम नेपाली रेडियो र रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सकिन्छ। खबर अब विस्तारमा। राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो संवैधानिक तथा कानूनी अधिकारमा प्रहरीबाट अवरोध गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ। प्रहरी परिसर टेकुमा आयोगका अनुगमन टोलीलाई आज प्रवेशमा रोक लगाइएको घटनालाई संवैधानिक तथा कानूनी अधिकार विपरीत व्यवहार भन्दै आयोगको खेद प्रकट गरेको हो। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाबारे अनुगमनका लागि आयोगको टोली आज प्रहरी परिसर पुगेको थियो, तर नेपाल प्रहरीले आफ्नो टोलीलाई जबरासँगको भेटघाटमा रोक लगाएको आयोगको भनाई छ। प्रहरीको उच्च नेतृत्वसँग कुरा गर्दा पनि पूर्व प्रधान न्यायाधीश जबरासँग भेटका लागि टोलीलाई अनुमति नदिएको आयोगले आज निकालेको विज्ञप्तिमा उल्लेख छ। साथै जबरासँग भेट गर्न नदिनुको कारणबारे पनि जानकारी नदिएको आयोगको भनाई छ। आयोगले आफ्नो संवैधानिक तथा कानूनी दायित्वमा अवरोध सिर्जना गर्ने प्रहरीलाई कार्यवाही गर्न समेत सरकारको ध्यानाकर्षण समेत गराएको छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा पक्राउ पर्नु भएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुली महाराजगंजमा रहेको निवासबाट उहाँलाई गए राति पक्राउ गरेको हो। उहाँलाई पक्राउ गर्नुको आधिकारिक कारण खुलेको छैन, तर जबराको सम्भावित सुरक्षा जोखिमका कारण ल्याएको कार्यालयले जनाएको यसबारे थप विवरण आउन बाँकी छ। 2075 साल पुष सत्रमा प्रधान न्यायाधीश बनेका उहाँ विरूद्ध 2087 फागुन 1 गते महाअभियोग दर्ता भएको थियो। त्यसपछि निलम्बनमा पर्नु भएको थियो। महाअभियोग लामो समयसम्म संसदमा अलपत्र परेको थियो। संसदको अधिवेशन नै समाप्त भएपछि तत्कालीन महासचिवले महाअभियोग निष्क्रिय भएको पत्र लेख्नु भएको थियो। संसद सचिवालयका तत्कालीन महासचिवको सफाई पत्र विरूद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। पछि सर्वोच्च अदालतको संवैधानिक इजालसले तत्कालीन प्रधान न्यायाधीश जबरा विरूद्धको महाअभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको थियो। गएको बिहिबारदेखि देशभर सक्रिय रहेको न्यूनचापीय मौसमी प्रणाली कमजोर बनेको छ। लगातारको वर्षाका कारण जनजीवन प्रभावित भए पनि अविरल ठूलो वर्षाको सम्भावना भनी टर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका 1-2 ठाउँ बाहेक सबैतिर वर्षा रोकिएको छ। धेरै ठाउँमा घाम लाग्न थालेको छ। यद्यपि आज रातिसम्म केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना भनी कायमै छ। आज भोलिदेखि मौसममा उल्लेख्य सुधार आई घाम लाग्ने मौसमविदको पूर्वानुमान छ। वर्षा रोकिए पनि गए राती र आज बिहान परेको पानीका कारण देशका प्रमुख नदीहरूमा जलसतह बढ़ेर खतराको तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको जलसतह देवघाट बाढ़ी मापन केन्द्रमा खतराको तह 9 मिटर भन्दा माथि अर्थात झण्डै 11 मिटर पुगेको छ। नारायणीका प्रमुख सहायक नदीहरू कालीगण्डकी, सेती, मादी, मर्स्याङदी, दरौदी र त्रिशुलीमा पनि पानीको बहाव उच्च रहेको छ। यसैबीच कालीगण्डकी नदीमा आएको बाढ़ी बस्तीमा पस्दा पर्वतको जलचेला गाउँपालिकाको फर्सेमा 25 घर बगेका छन्। त्यहाँका 80 घर जोखिममा परेका छन्। नारायणी नदी आसपासका चितवन र नवलपटासीका होचा तथा डुबान सम्भावित क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित ठाउँतर्फ जान र नदी किनारमा अनावश्यक भीड़भाड़ नगर्न महाशाखाले आग्रह गरेको छ। बाढ़ी र पहिरोको जोखिम अझै कायमै रहेकाले नदी तटीय क्षेत्रका
सबैका नागरिकलाई उच्च सतर्कता अपनाउन मौसमविदको अनुरोध छ। पाल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 5 पुगेको छ। पहिरोमा परेर बेपत्ता भएका माथागढ़ी गाउँपालिका 3 कसिनी भैंसीकट्टाका 75 वर्षीय लील बहादुर घरती मगर, उहाँकी 17 वर्षीय छोरी निदा दिना र छिमेकी मोतीलाल घरतीकी 15 वर्षीय छोरी झरनाको शव भेटिएको प्रहरीले जनाएको छ। यसअघि आज बिहान पहिरोमा परेर माथागढ़ी 2 रूपसे रजौलीका 75 वर्षीय बहादुर जिदी र रिद्धिकोट गाउँपालिका 6 थिमुरे धुस्तुङकी 59 वर्षीय कृष्ण कुमारी सारूको ज्यान गएको थियो। चिदीलाई घाइते अवस्थामा उद्धार गरेर जिल्ला अस्पताल पाल्पामा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए भने सारूको पहिरोमा पुरिएको अवस्थामा शव निकालिएको हो। निरन्तरको वर्षासँगै आज बिहान झरेको पहिरोले लील बहादुर घरती मगरको घर पूर्ण रूपमा पुरिएको थियो। घरमा सुतिरहेका बेला पहिरोले पुरिँदा उहाँहरू बेपत्ता हुनुभएको थियो। सुरक्षाकर्मी र स्थानीयवासीको प्रयासमा उद्धार टोलीले पहिरोबाट 3 जनाको शव निकालेको हो। अरूण खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा 2 ठाउँमा गोली चल्दा कम्तीमा 27 जनाको ज्यान गएको छ। देशमा बढ़दो बन्दुक हिंसाको यो पछिल्लो घटना रहेको समाचार संस्था एएफपीले जनाएको छ। पहिलो घटना गइराती जोहानेसबर्ग नजिकैको बारमा भएको थियो। प्रहरीका अनुसार 8 जना सशस्त्र आक्रमणकारीले बारमा प्रवेश गरी अन्धाधुन्धा गोली चलाउँदा 17 जनाको ज्यान गयो भने अरू 15 जना घाइते भए। दोस्रो घटना आज बिहान केप डाउन नजिकैको एउटा बस्तीमा रहेको मनोरञ्जन केन्द्र बाहिर भएको थियो। यस घटनामा 10 जनाको ज्यान गयो भने अरू 11 जना घाइते भए। घटनास्थलबाट भाग्नु अघि संदिग्धहरूले 2 गाड़ीमा आगजनी गरेका प्रहरीले जनाएको छ। घटनामा संलग्नहरूलाई पक्राउ गर्न अनुसन्धानकर्ता तथा विशेष प्रहरी टोली परिचालन गरिएको खबरमा उल्लेख छ। दक्षिण अफ्रिकामा कानूनी तथा अवैध दुवै प्रकारका हतियारको व्यापक प्रयोग हुने गरेको छ। त्यहाँ गिरोह बीचको विवाद तथा अनौपचारिक व्यवसायमा हुने प्रतिस्पर्धाका कारण गोलीकाण्डका घटना हुने गरेका छन्। झण्डै 6,20,00,000 जनसंख्या रहेको दक्षिण अफ्रिकामा विश्वकै उच्च हतियार दरमध्ये एक रहेको छ। देशमा दैनिक औसत झण्डै 60 जनाको हत्या हुने गरेको तथ्याङ्क छ। यसै वर्षको मार्चमा जोहानेसबर्गमा हिंसाग्रस्त क्षेत्रमा अपराध नियन्त्रणका लागि प्रहरीलाई सहयोग गर्न सेना परिचालन गरिएको थियो। राष्ट्रपति सिरिल रामाफोसाले बढ़दो अपराधलाई देशका प्रमुख चुनौती मध्ये एकका रूपमा वर्णन गर्नुभएको छ। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत टेनिसको पुरूष डबल्सतर्फ नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काको जोड़ीले विजयी शुरूआत गरेको छ। नागोया सिटीको हिगासियामा रहेको पार्क टेनिस सेन्टरमा आज भएको पहिलो चरणको खेलमा बास्तोला र खड्काको जोड़ीले मंगोलियाका बाराखा मुन्खबाटर र जोल्बदार उर्नुखको जोड़ीलाई 6-2, 4-6 र 14-12 अंकले पराजित गरेको हो। यो जितसँगै बास्तोला र खड्काको जोड़ीले प्रतियोगिताको अन्तिम 16 स्थान बनाएको छ। अब यो जोड़ीले क्वार्टर फाइनल प्रवेशका लागि भारतीय खेलाड़ीसँग प्रतिस्पर्धा गर्नेछ।

संवैधानिक दाय। अरुण खबर अन्त्यमा मुख्य खबरका शीर्षकहरू। संवैधानिक दायित्वमा अवरोध गर्ने प्रहरीलाई कार्यवाही गर्न मानव अधिकार आयोगको सरकारलाई ध्यान आकर्षण। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबडा पक्राउ। पाल्पा पहिरोमा ज्यान गुमाउनेको संख्या 5 पुग्यो। मौसमी प्रणाली कमजोर बन्दै एकाध बाहेकका ठाउँमा मौसम खुल्यो। दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा दुई ठाउँमा गोलीकाण्ड, 27 जनाको ज्यान गयो। र एसियाली खेलकुद अन्तर्गत टेनिसमा बासोला र खड्काको जोडी अन्तिम 16। हवस् त, अरुण खबर अहिलेलाई यति नै। अन्य नयाँ खबरका साथमा भोलि साँझ 7 बजे पुनः उपस्थित हुने नै छु। रेडियो अरुण सुन्दै रहनुहोस्। रमा बिदा हुन्छु। नमस्कार।

0: छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, लेख्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए,
0: होइन आजै आइपुग्छस् र।
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
3: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर, विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनुहुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ, टेलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 9861443460।
4: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
4: औ लु, समस्याको समाधान भनेकै म हो,
6: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
5: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
6: अब त्यहीबाट जाने
4: लाखे सल्लाह दिएको के पाक त बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
7: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302।

0: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। उपहारका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरह लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टेलिकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98 6 21 43 460।
1: लाउरेहरू
2: हातमा के पो बोकेर लग्यो गुटुङटुङ,
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो,
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
4: लु अब त्यहीबाट जाने
2: लाखेगर के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथोसिस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054358302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला।
7: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि,
6: पेट दुखेर उठ्नै सकिरहेको छैन भने। आया
7: ए लु, जचाउन जानुपर्छ काका।
6: जान त जानु, तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला।
8: ल छ नि काका, 0 पोइन्ट छेउ 1300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
5: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्नी नक्का नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाघुपनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपद मूल्यमा बिक्री गरिन्छ।
9: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
5: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
9: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
8: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 029-570-2092, फोन नम्बर 98 4 23 45 19।
10: बालबालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बालबालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।

0: तपाईलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर चङ्खुवा सभा।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ।
2: औ समस्याको समाधान भनेकै म
4: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखे सल्लाह दिएको के पाक्क बोले मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कता पनि किन्नु छ।
7: अन के साह्रो हौ त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछ त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको धेरै

0: के कुरामा टेन्सन लिनुहुन्छ? शम्भू ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
1: धन्यवाद दादा, म अहिले नै गइहाले।
0: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट पाइन्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार सिरक डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भू ट्रेड एन्ड सप्लायर्स चैनपुर पोखरी बजार सङ्कुवा सभा, प्रोप्राइटर शम्भू कटवाल, सम्पर्क नम्बर 9841 50 600।
1: खराङ सम्पर्क सञ्जीव कटवाल 9816 35 48 40।
0: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल, सम्पर्क नम्बर 9840069 7 82।
2: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाइगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाइगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाइगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाइगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
3: 15 एकाइगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
2: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
3: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा,
3: आर्थिक वर्ष 2083-84 लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
2: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा,
3: आर्थिक वर्ष 2082-83 सेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा,
2: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा,
3: सेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा,
2: वार्षिक कार्य योजना 2083-84 अनुमोदन सम्बन्धमा,
3: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा,
2: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा र विविध एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति, एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11, मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे, स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुन्थान चैनपुर नगरपालिका 8 सङ्खुवा सभा।
3: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5, मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे, स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 सङ्खुवा सभा।
2: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
3: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
2: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 सङ्खुवा सभा। सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 9852035191, 0295701, 9842092388 र 9852513054। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 सङ्खुवा सभा।

0: जुम्लामा जडीबुटी संकलक भएछ झडा 231 घर उच्च जोखिममा। पूर्व प्रधान नरेश दबरालाई परिवारको जिम्मामा छाडियो, गिरफ्तारीको कानूनी आधार स्पष्ट पार्न कंग्रेसको माग। भारतमा बाढ़ी पहिरोमा 68 जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित, केदारनाथ यात्रा स्थगित। र कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा नेपाललाई 2 स्वर्ण सहित 6 पदक। 19 वर्ष मुनिको महिला विश्वकपका लागि आईसीसी टोलीद्वारा कीर्तिपुर मैदानको निरीक्षण।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालय स्प्रिङ वाटर ट्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-7424 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो हाँ संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
2: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। मनाङको हिमलुङ हिमालमा गएको हिम पहिरोमा परि बेपत्ता भएका 10 जनाको खोज तथा उद्धारमा समस्या भएको छ। प्रतिकूल मौसमका कारण हेलिकप्टर जान नसकेपछि खोजी कार्यमा कठिनाई भएको प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। हेलिकप्टर ल्याण्ड गर्ने अवस्था नभएको उहाँको भनाई थियो। कठिनाईका बीच पनि आज डोरीको माध्यमबाट 2 जनाको शव उद्धार टोलीले चामे ल्याएको छ।
3: पहिरो भन्ने आयो अनि त्यसमा चाहिँ अब 22 जना चाहिँ गएर भनेर हामीलाई हेलिकप्टरले लिस्ट पठाएको थियो, हेलिकप्टर टोलीले, हेलिकप्टर एजेन्सीले भन्नु। अनि त्यसमा चाहिँ 2 जनाको डेड बडी ल्याए, 10 जना आफै हिँडेर आफ्नो गन्तव्यतिर आएका छन् भन्ने छ। होइन, हेलिकप्टर चाहिँ ल्यान्ड गर्ने अवस्था टाइम वर्किङ गर्न सकेका छैन, उनीहरूलाई डेडीको मार्फतबाट ल्याएको हो नि त्यसै टोली गएर।
2: आज राति परेकाले बाँकीको खोजी भोलि बिहानबाट पुनः शुरू गरिने उहाँको भनाई छ। हिम पहिरोमा परेका अन्य 10 जना भने सम्पर्कमा आएका छन्, उनीहरूलाई सुरक्षित स्थानमा राखिँदैछ। मनाङमा बिजुली र टेलिफोन सम्पर्क अवरूद्ध हुँदा उद्धार र सूचना संकलनमा थप समस्या भएको छ। उहाँका अनुसार आज बिहान घटना भएको भए पनि कति बेला भएको भन्ने थाहा नभएको र प्रशासनलाई 10 बजेपछि मात्र खबर प्राप्त भएको थियो। 9 पर्वतारोही र 13 जना सहयोगी सहित 22 जनाको टोली मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गर्नुभन्दा पहिले नै त्यसतर्फ प्रस्थान गरेको थियो।
0: बाढ़ी र पहिरोका कारण जोखिम बढ़ेपछि अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना एक्याफले लामो दूरीको पदयात्रामा जाने पर्यटकहरूका लागि अनिवार्य गाइडको व्यवस्था गरेको छ। जमसोम, मुक्तिनाथ र घान्द्रुक जस्ता छोटा दूरीका गन्तव्य बाहेक अन्य पदमार्गमा जाँदा पर्यटकलाई अनिवार्य रूपमा इजाजत प्राप्त गाइड साथमा लैजान अनुरोध गरिएको हो। यस्तै एक एपले अन्नपूर्ण, मनास्लु र गौरी शंकर क्षेत्रका लागि प्रवेश अनुमति पत्र परमिट जारी गर्न शुरू गरे पनि बाटोको अवस्था र मौसमको मूल्यांकन गरेर मात्रै भ्रमणको स्वीकृति दिने स्पष्ट पारेको छ।
2: हुम्लाको चंगेली गाउँपालिका र मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मिमी वन क्षेत्रमा जडीबुटी खोज्न गएका स्थानीय बीच झडप हुँदा 1 जनाको मृत्यु भएको छ भने 9 जना बेपत्ता भएका छन्। कार्मारोङ गाउँपालिका 9 पैयौं र छाइला गाउँबाट गत असोज 2 गते जडीबुटी खोज्न हिँडेका नागरिक बीच असोज 9 गते झडप भएको थियो। झडपका क्रममा कार्मारोङ 9 का 22 वर्षीय गणेश बहादुर बुढाको मृत्यु भएको छ। यस्तै घटनापछि भागदौड़ हुँदा मुगुका 9 जना स्थानीय हालसम्म बेपत्ता रहेका छन् भने 3 जना सम्पर्कमा आएको मुगुम कार्मारोङ गाउँपालिकाले जानकारी दिएको छ। पालिकाले मृतक तथा बेपत्ता भएका नागरिकहरूको तत्काल खोज तथा उद्धारका लागि आवश्यक पहल गरिदिन जिल्ला प्रशासन कार्यालय मुगुलाई पत्राचार गर्दै अनुरोध गरेको छ।
0: जलवायु विज्ञ डाक्टर नवीन्द्र दाहालले विश्वव्यापी जलवायु परिवर्तनको असरलाई ध्यानमा राख्दै नेपालको पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। आज विश्व पर्यटन दिवस 2026 को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले पर्यटन पूर्वाधार विकास गर्दा जलवायु जोखिमको आकलन गर्नुपर्ने तथा बदलिदो मौसम अनुसार सुरक्षा मापदण्ड लागू गर्नुपर्नेमा जोड़ दिनुभयो। जलवायु विज्ञ दाहालले जुनसुकै मौसममा सुरक्षित रहने स्थान छनौट गरी ठूला पर्यटन पूर्वाधार विकास हुनुपर्नेमा जोड़ दिनुभएको छ। मनसूनका समयमा हुने जोखिमलाई ध्यानमा राखेर पर्यटन क्षेत्रको पुनः परिकल्पना गर्न आवश्यक रहेको उहाँको भनाइ छ।
4: मौसम प्रणालीहरू बदलिए पनि त्यसको पूर्वानुमान क्षमताहरू बढिसके हुनाले त्यसलाई हिजोको जस्तो अन्जुलमा अहिले अवस्था छैन। त्यसलाई चाहिँ स्थानीय कुरामा स्थानीय घटनाहरू थुप्राउ बस्तहरू हुन्छन्। कुनै सिमित ठाउँमा एकदमै ठुलो वर्षा हुने तर वरिपरि धेरै ठाउँमा पानी नभएर त्यस्तो क्षेत्र चाहिँ त्यो एउटा जोखिममा जहिले पनि तयारी नै हुनुपर्छ। नत्र भने नेपालको त्यो बर्खाको पर्यटनलाई अलिकति पुनर्परिकल्पना गर्नेतिर हामीले सोच्ने पर्ने हुन्छ। यसपछिको घटनापछि हामीले भएकै बस्तीहरूलाई पनि कसरी सुरक्षित राख्ने भन्ने कुरा यसबाट हामीले सजिलैसँग नयाँ मापदण्ड बनाएर लागू गर्ने कोसिस गर्नुपर्छ। नत्र भने परम्परागत तरिकाको सुरक्षाले चाहिँ अब धान्ने
2: गत बिहिबारदेखि लगातारको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशभर 18 जनाको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 12 जनाले ज्यान गुमाएको नेपाल प्रहरीले जनाएको छ। बागलुङको निसीखोला गाउँपालिका तीनमा पहिरोले घर पुरिँदा आमा र तीन छोराहरूको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार निसीखोला तीनकी श्याम कुमारी विग र उहाँका तीन छोराहरू मनोज मुकेश र निशान विगको पहिरोमा पुरिएर मृत्यु भएको हो। यसै गरी पाल्पाका दुई फरक स्थानमा पहिरोले पुरिएर 5 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार पहिरोमा परि माथागढ़ी गाउँपालिका तीन कसे भैंसी कट्टाका 75 वर्षीय लील बहादुर घरती मगर, उहाँकी 17 वर्षीय छोरी दीना घरती र छिमेकी मोतीलाल घरतीको 15 वर्षीय छोरी झरना घरतीको मृत्यु भएको हो। यस्तै माथागढ़ी गाउँपालिका दुई रूपसे रजौलीका 75 वर्षीय शेरबहादुर चिदी र रेब्दीकोट गाउँपालिका 6 छिमुरे धुस्तुङकी 59 वर्षीय कृष्ण कुमारी सारूको पनि पहिरोमा परिमृत्यु भएको छ। निरन्तरको वर्षासँगै आज बिहान झरेको पहिरोले लीलबहादुर घरती मगरको घर पूर्ण रूपमा पुरिएको छ। धनुषाको मिथिला नगरपालिका 11 पहिरोमा पुरिएर 35 वर्षीय कमला श्रेष्ठको मृत्यु भएको छ। घरमा रहेका अरू 4 जना सकुशल रहेको प्रहरीले जनाएको छ। यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका तीनमा पहिरोले घर बगाउँदा 75 वर्षीय शिवकुमारी गर्बुजा 54 वर्षीय योमाया पूर्जाको मृत्यु भएको छ। आजै बेनी नगरपालिका तीन भकुम्लीको छेपारेमा पहिरोमा पुरिएर अन्दाजी 35 वर्षीय कुमारी ओली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभएको छ। विपदमा परि 7 जना सम्पर्क विहीन भएका छन्। पाल्पाका 1 जना, बागलुङका 4 र म्याग्दीमा 2 जना गरी बेपत्ता हुनेको संख्या 7 पुगेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सम्पर्क विहीनहरूको खोजी भइरहेको छ।
0: प्राधिकरणका अनुसार नवलपुर, चितवन, पाल्पा पर्वत लगायत जिल्लामा बाढ़ी, कटान र पहिरोको जोखिम देखिएको छ। पर्वतमा केही घर बाढ़ीले बगाएको छ तर स्थानीय प्रशासनले जोखिमयुक्त बस्तीका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सारेकाले मानवीय क्षति हुन नपाएको प्राधिकरणकी प्रवक्ता शान्ति महत्ते बताउनुभयो। उहाँका अनुसार नवलपरासी क्षेत्रमा पनि 1100 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बाढ़ी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको उहाँले बताउनुभयो। म्याग्दीमा उद्धारका लागि 2 हेलिकप्टर परिचालन गरिएको छ।
5: कालीगण्डकी रिभरबेसिनहरूमा अनि अहिले यो नारायणी रिभरबेसिनहरू सबै त्यहाँमा चाहिँ स्टेसनहरूले चाहिँ हामीले एकदमै भारी अति भारी वर्षासम्म देखाएको छ र त्यही बेसिनहरूबाट जहाँ सहाँसम्म पुग्छ त्यो ठाउँहरूमा चाहिँ अलिकति जोखिम पनि भयो। हामीले नवलपुरदेखि लिएर चितवन होइन त्यसपछि पाल्पा लगायत पर्वत छ कति घरहरू बगाएको भन्ने छ तर उहाँहरूले हिजो बेलुका नै त्यहाँका घरका बासिन्दाहरूलाई चाहिँ एकदमै सेक्योर ठाउँमा राखिसक्नु भएको र मानवीय क्षति चाहिँ भएको छैन। त्यसै गरी नवलपरासीमा पनि करिब 1000 बढी 1100 भन्दा बढी बासिन्दालाई चाहिँ सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेका थियो। यस्तै धेरै धेरै ठाउँहरू छन् जहाँ चाहिँ त्यहाँको जोखिम हेरेर चाहिँ पहिले नै सेफ गरिया छ र मानवीय क्षति त्यहाँ हुन पाएको अवस्था छैन।
0: उद्धारपछि सुरक्षित स्थानमा सारिएका नागरिकका लागि खाना तथा अन्य आवश्यक सामग्रीको व्यवस्थापन स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँगको समन्वयमा भइरहेको छ। प्राधिकरणले वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै रहने जनाएको छ। उहाँका अनुसार हाल बाढ़ी र पहिरोका कारण राजमार्ग तथा ग्रामीण सड़क अवरूद्ध भएका छन्। सड़क खुलाउन सड़क विभागले 250 भन्दा बढ़ी उपकरणलाई विभिन्न स्थानमा प्रिपोजिसनिङ गरी तयारी अवस्थामा राखेको छ। कम हुँदै गएपछि सड़क खुलाउने कामलाई तीव्रता दिने उहाँको भनाइ छ। कतिपय स्थानमा भने सड़क सञ्चालनमा आइसकेको उहाँले जानकारी दिनुभएको छ।
5: बाढ़ीकै समय बढ्ने देखिन्छ कतिपय नदीहरूमा र फेरि बिस्तारै अब घामै लाग्यो भने पनि भोलि पर्सितिर पनि पहिरो त अझै पहिरो जाने किनभने धेरै भिजिसकेको छ माटोहरू। त्यो कारण त्यो जोखिम छँदैछ र धेरै ठाउँमा अब राजमार्गहरू पनि भित्री सड़कहरू पनि धेरै पहिरोले अवरुद्ध भएका छन्। तर त्यो हुँदै गर्दा पनि हामीले समन्वय गरिरहेका छौँ। सड़क विभागले चाहिँ करिब 250 भन्दा बढी चाहिँ इक्विपमेन्टहरू चाहिँ प्रिपोजिसनिङमा स्ट्यान्डलाई राखेको छ र त्यही अनुसार अपरेटरहरूलाई मुभ गरेर यो सड़क खोल्ने काम पनि सँगसँगै भइरहेको छ। यो बाढी पानी अलिकति कम भयो र घाम लाग्न थाल्यो भने त्यो कामले पनि अलिक तीव्रता लिन्थ्यो। तथापि उहाँहरूको प्रयत्न छ र कति ठाउँमा चाहिँ केही सुचारू पनि भइसकेको अवस्था छ।
2: अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण गुल्मीका विभिन्न स्थानीय तहका 231 घर उच्च जोखिममा परेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जोखिममा परेका केही परिवार आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भीमकिरण बोगटीका अनुसार कालीगण्डकी गाउँपालिका मा 15, सत्यावती गाउँपालिकाका 30 घर, रूरू क्षेत्र गाउँपालिकाका 40, मुसिकोट गाउँपालिकाका 12 र रेसुङ्गा नगरपालिकाका 25 घर जोखिममा परेका छन्। त्यसै गरी गुल्मी दरबार गाउँपालिकाका 5, चन्द्रकोट गाउँपालिकाका 70, धुरकोट गाउँपालिकाका 15, इस्माका 12 र छत्रकोट गाउँपालिकाका 7 घर पहिरोको जोखिममा परेको उहाँले जानकारी दिनुभयो। प्रहरी उपरीक्षक बोगटीले जिल्लामा बाढ़ी पहिरोबाट भएको क्षतिको विवरण आउने क्रम जारी रहेको बताउनु भएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बल।
7: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: घरको साथ जीवन।

0: महालक्ष्मी लाइफ इन्सुरेन्स कि अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो सञ्चार नेटवर्क सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: कालीगण्डकी नदीमा आएको बाढ़ीले पर्वतको झलझला गाउँपालिका आठ स्थित फर्से बस्तीमा 80 घर बगाएको छ। बस्तीमा कालीगण्डकीको बाढ़ी पस्दा 80 घर बगाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताउनुभयो। यस्तै मध्य प्रदेशका विभिन्न जिल्लामा 300 भन्दा बढ़ी घर डुबानमा परेका छन्। अविरल वर्षाले सप्तरी धनुषा महोत्तरी सरलाई रौतहट पारा र पर्सामा निजी घर तथा अन्य भौतिक संरचनामा क्षति भएको छ।
3: यसैबीच अविरल वर्षासँगै आएको लेदो सहितको बाढ़ीले मनाङको चामी नजिकै मर्स्याङदी नदी थुनिएको छ। नदीको बहाव निरन्तर बढ़दै गएपछि तटीय क्षेत्र उच्च जोखिममा परेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले हाल खोलाका बहाव आंशिक रूपमा सुचारू भए पनि पहिरो अझै खसिरहेकाले मर्स्याङदी नदी तटीय करिडोर र आसपास बसोबास गर्ने वासिन्दालाई अर्को सूचना जारी नभएसम्म सतर्क रहन भनिएको छ। यस्तै देशका प्रमुख नदीहरूमा बाढ़ीको जोखिम कायमै रहेको छ। महाशाखाले नारायणी नदीमा भोलि बिहानसम्म उच्च जोखिम रहेको जनाएको छ। त्यस्तै कालीगण्डकी नदी र नारायणी नदीको जलाधारमा पनि भोलि बिहानसम्म जोखिम औल्याइएको छ। कर्णाली र महाकाली नदी सतर्कता तह नजिक पुगेका छन्। यी क्षेत्रमा पनि विशेष सावधानी अप्नाउन आग्रह गरिएको छ।
4: अविरल वर्षा बाढ़ी पहिरो र हावाहुरीका कारण देशका विभिन्न स्थानमा विद्युत सेवा अवरूद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरणले आफ्ना सबै प्राविधिक टोली तथा जनशक्तिलाई हाई अलर्टमा परिचालन गरेको जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले साथै प्रदेशका प्रादेशिक तथा डिभिजन कार्यालयका प्रमुखहरूसँग आपतकालीन भर्चुअल बैठक गरी प्रभावित क्षेत्रमा वैकल्पिक लाइन मार्फत भए पनि तत्काल विद्युत सुचारू गर्न निर्देशन दिनुभएको छ।

0: ले केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र विधेयक पेश गर्नुहुनेछ। त्यस्तै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बारीले सोही क्षेत्रसँग सम्बन्धित नेपाल ऐन संशोधन विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका चारवटा विधेयकहरू पेश गर्नुहुनेछ, जसमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी संशोधन विधेयक र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक रहेका छन्।
1: नेपाली कंग्रेसको 15 समानान्तर महाधिवेशनको तयारीमा जुटेको निवर्तमान सभापति शेरबहादुर देउबा समूहले नयाँ नेतृत्व चयनका लागि निर्वाचन निर्देशिका जारी गरेको छ। डाक्टर शशांक कोइराला नेतृत्वको आयोजक समितिले तयार पारेको नेपाली कंग्रेस निर्वाचन निर्देशिका 2083 अनुसार केन्द्रीय सभापति पदको उम्मेद्वार बन्न कम्तीमा 14 महाधिवेशन प्रतिनिधिको साथ अनिवार्य गरिएको छ, जस अन्तर्गत 7 प्रस्तावक र 7 समर्थक हुनुपर्ने व्यवस्था छ। त्यस्तै उपसभापति महामन्त्री र सहमहामन्त्रीका लागि 5 प्रस्तावक र समर्थक गरी 10 तथा केन्द्रीय सदस्यका लागि 8 महाधिवेशन प्रतिनिधिको समर्थन चाहिनेछ। उम्मेद्वारी दर्ताका लागि तोकिएको शुल्कको रसिद सहित प्रस्तावक र समर्थक अनिवार्य गरिएको छ। देउबा समूहले असोज 15 गतेबाट वडा अधिवेशन शुरू गरी आगामी मंगिर 21-23 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका यस अघि नै तय गरिसकेको छ।
0: भोटेकुसी बाढ़ीपछि अभिभावकहीन तथा परिवारसँग सम्पर्कविहीन भएका बालबालिकाको विवरण संकलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डुले निर्देशन दिएको छ। प्रशासनले रसुवा र नुवाकोट स्थायी घर भई काठमाण्डुमा अध्ययनरत तथा बाढ़ीका कारण अभिभावक गुमाएका वा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको व्यक्तिगत विवरण 7 बुझाउन सम्बन्धित निकायलाई भनेको हो। त्यस्तै बाढ़ीपछि प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाण्डु ल्याइएका र विद्यालय छात्रावास गुम्बा अनाथालय बालगृह वा अस्थायी आवासमा राखिएका अभिभावक विहीन बाल बालिकाको विवरण समेत उपलब्ध गराउन भनिएको छ।
1: जनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई देशैभर निशुल्क शिक्षा उपलब्ध गराउन सरकारले पहल शुरू गरेको छ। शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा विभागले सूचना जारी गर्दै मन्त्रालयबाट स्वीकृत जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निशुल्क शिक्षा प्रदान गर्ने मापदण्ड सम्बन्धी मापदण्ड 2083 तत्काल कार्यान्वयन गर्न देशभरका सबै स्थानीय तहलाई परिपत्र सहित निर्देशन दिइएको छ। आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको शिक्षामा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले तयार पारिएको उक्त मापदण्ड अनुसार मापदण्ड कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह गरिएको हो। मापदण्ड सम्बन्धी विस्तृत विवरण शिक्षा तथा खेलकुद मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको विभागले जनाएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: एकमात्र द्वितीय सेवा डिस्को
1: डिस्को खुशीको कनेक्सन
2: यो हो हा हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। विद्यालय शिक्षा क्षेत्र योजनाको बाँकी पाँच वर्षका लागि नयाँ कार्यक्रम तर्जुमा प्रक्रिया शुरू भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले

0: भित्र सम्पन्न गर्ने गरी विज्ञहरूलाई नयाँ कार्य योजना निर्माणको कार्यदेश दिएको छ। शिक्षा सचिव सुनामणि पौडेलको अध्यक्षतामा हाले बसेको बैठकमा विज्ञ योजनाविद र मन्त्रालयका उच्च अधिकारीहरू बीच यसबारे छलफल भएको छ। बैठकमा शिक्षा सचिव पौडेलले तीनै तह, संघ प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय कायम गर्दै नयाँ विषय र क्रसकटिङ इस्यूहरूलाई समावेश गरेर योजना बनाउन भन्नुभएको छ। मन्त्रालयका अनुसार पहिलो चरणमा शिक्षा क्षेत्रको स्ट्राटेजिक सेक्टर एनालाइसिस गरी कार्यक्रम डिजाइन गरिनेछ। योजनाले विद्यालय शिक्षामा नयाँ प्राथमिकता तोक्नुका साथै हाल संचालित प्रभावकारी कार्यक्रमहरूलाई निरन्तरता दिने बताइएको छ।
1: कोशी प्रदेश सरकारले रोकेर राखेका विकास निर्माणका आयोजनाहरूको ठेक्क प्रक्रिया अन्तत सुचारू गरेको छ। राजनैतिक सहमति जुटेसँगै रोकिएका आयोजना कार्यान्वयनको बाटो खुलेको हो। घोषित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मातहतका 14 वटै पूर्वाधार विकास कार्यालयहरूलाई परिपत्र गर्दै चालू आर्थिक वर्षका आयोजनाहरूको ठेक्क प्रक्रिया तत्काल अघि बढ़ाउन निर्देशन दिएको छ। यसअघि गत भदौ 11 गते मन्त्रालयले बजेट पुनरावलोकन र नयाँ सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्नुपर्ने कारण देखाउँदै नयाँ ठेक्का रोक्न परिपत्र गरेको थियो। लामो समय काम रोकिँदा पूँजीगत खर्च प्रभावित हुने निष्कर्ष निकाल्दै सरकारले दुई चरणमा योजनाहरू कार्यान्वयन गर्ने निर्णय गरेको छ।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। उत्तरी भारत र नेपालमा पछिल्ला 3 दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढ़ी र पहिरोमा परि कम्तीमा 68 जनाको मृत्यु भएको छ। भारतको सबैभन्दा बढ़ी जनसंख्या भएको राज्य उत्तर प्रदेशमा 3 दिन यता बाढ़ी र वर्षा सम्बन्धी घटनामा 56 जनाको मृत्यु भएको छ। राहत आयुक्तको कार्यालयका अनुसार 1000 भन्दा बढ़ी घरमा क्षति पुगेको छ। भारी वर्षाले कृषि क्षेत्रमा व्यापक असर परेको छ। बाली नालीमा क्षति पुगेपछि किसानले आगामी सिजनको खेती प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्। यसैबीच भारतको पूर्वी राज्य ओडिशामा भारी वर्षाका कारण नदीहरूको जलस्तर बढ़ेपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने 70,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। उत्तराखण्डका सबै जिल्लामा हिजोदेखि भारी वर्षा जारी छ। ऋषिकेशमा गंगा नदीले चेतावनीको तह पार गरेपछि नदीका घाटहरूमा जान प्रतिबन्ध लगाइएको छ। उता रूद्रप्रयाग जिल्लाको केदारनाथ यात्रा मार्गमा पहिरो खस्दा करिब 4,000 श्रद्धालु बाटोमै अलपत्र परेका छन्। मौसम थप प्रतिकूल बन्दै गएपछि प्रशासनले आजका लागि केदारनाथ यात्रामा रोक लगाएको छ भने हेलिकप्टर सेवा पनि पूर्ण रूपमा बन्द गरिएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। जापानको योकोहामामा भएको 11 औं सितौरियो कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा नेपालले 2 स्वर्ण 1 रजत र 3 काँस्य गरी 6 पदक जितेको छ। नेपालले व्यक्तिगत प्रतिस्पर्धामा 4 र टीम प्रतिस्पर्धामा 2 गरी 6 पदक जितेको हो। महिला 68 केजीमाथि एरिका गुरूङ र पुरूष 60 केजीमुनि राकेश मानन्धरले नेपाललाई स्वर्ण दिलाएका हुन्। महिला 68 केजीमुनि निरूपा दोङ तामाङले रजत तथा पुरूष 67 केजीमुनि मीनबहादुर तामाङले काँस्य जितेका छन्। दोहोरो पदक जितेका एरिका र निरूपाले महिला टीम कुमोतीमा पनि काँस्य हात पारेका छन्। यो प्रतिस्पर्धामा उनीहरूसहित मेघा लिम्बु, एलिसा रासकोटी मगर र सानुमाया थिङले प्रतिस्पर्धा गरेका थिए। मेघा, एलिसा र सानुमायाले महिला टीम कातामा पनि काँस्य पदक जितेका छन्। विश्व एसियाली खेलकुदको कराटेमा सहभागी भई नेपाली टोली जापानको नागोयाबाट योकोहामा गएको थियो। टोली पछि नेपाल पुग्नेछ।
0: र नेपालले आगामी वर्ष आयोजना गर्ने अण्डर 19 महिला विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका क्रममा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टोलीले आज किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको निरीक्षण गरेको छ। आज दिउँसो किर्तिपुर पुगेको आईसीसीको टोलीले प्रतियोगिता सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तथा मैदानको अवस्थाबारे स्थलगत निरीक्षण गरेको हो। टोलीले मैदानको खेल योग्य अवस्था, पेस आउट फिल्ड बोर्ड, खेलाड़ी तथा दर्शकका लागि आवश्यक संरचना लगायतका पक्षको अवलोकन गरेको थियो। विश्वकप जस्तो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न आवश्यक मापदण्ड अनुसार मैदान तथा अन्य पूर्वाधारको अवस्था मूल्यांकन गर्न आईसीसीको टोलीले निरीक्षण गरेको हो। निरीक्षणका क्रममा मैदानमा उपलब्ध सुविधा संरचनाको गुणस्तर तथा प्रतियोगिता सञ्चालनका लागि गर्नुपर्ने थप तयारीबारे समेत टोलीले जानकारी लिएको थियो।
1: हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: मनाङको हिमलुङ हिम पहिरोमा 10 जना बेपत्ता, खोजीमा समस्या। हुम्लामा जड़ीबुटी संकलक बीच झडप हुँदा मुगुका 1 जनाको ज्यान गयो, 9 जना सम्पर्कविहीन।
1: बाढ़ीले मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह। पहिरोका कारण गुल्मीका 231 घर उच्च जोखिममा।
0: पूर्व प्रधान न्यायाधीश जबरालाई परिवारको जिम्मामा छाडियो, गिरफ्तारीको कानूनी आधार स्पष्ट पार्न कंग्रेसको माग।
1: भारतमा बाढ़ी पहिरोमा परि 68 जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा बढ़ी प्रभावित, केदारनाथ यात्रा स्थगित।
0: र कराते डो अन्तर्राष्ट्रिय च्याम्पियनशीपमा नेपाललाई 2 स्वर्ण सहित 6 पदक। 19 वर्ष मुनिको महिला विश्वकपका लागि आईसीसी टोलीद्वारा कीर्तिपुर मैदानको निरीक्षण।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। समीक्षा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड

0: अरुण
1: अरुण
0: 97.6 MHz हर पल हर तपाईं सँगै।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के बोकेर लाग्यो हो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ समस्याको समाधान भनेकै म हो।
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
4: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाखे सल्लाह दिएको के पाक्क बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525-51094 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054-58-302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है।
8: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
9: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो?
8: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
9: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी।
10: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
11: प्रोप्राइटर समीर बिक प्लस रूपा बिक मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
10: सुप्रिम सासुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
12: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
13: ल ल आमा, म तु गए तु आए।
12: होइन, आजै आइपुग्छस् र?
13: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
10: हामी कहाँ आइएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली चैनपुर छ शङ्खुवा सभा प्रोप्राइटर आशिष साख्य टेलिफोन नम्बर 0295-70-128 मोबाइल नम्बर 98525-45-741।
4: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल बारी खर्कैको नारायण जोबारी।
1: नमस्कार, म लोक गायक कमलिकान्त भेटुवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: भन्छु, मैले धेरै गल्ती गरेछु, मलाई माफ गर।
1: अमृत, समय रोजगारलाई कसैले रोक्न सक्दैन, अब अति ढिला भइसक्यो। माया त म तिमीलाई नै गर्छु, तर

0: तिमीलाई थाहा छ म 3 घन्टा देखि
1: के भयो त मैले तिमीलाई भेट्न बोलाएको होइन तिमीलाई मलाई भेट्न बोलाएको फेरि म कति बिजी छु तिमीलाई थाहा छैन
0: अमृत

0: मेरो मुटु परदेशीलाई चिठी बारीबाट एउटा सन्देश घरदेशीलाई यादहरू कति कति चिठी बारीबाट यादहरू कति कति चिठी बारीबाट ज्यान यता मन उता गाह्रो रहेछ परदेशीलाई चिठी बारीबाट एउटा सन्देश घरदेशीलाई प्रिय मन अब तपाईँलाई हामी कार्यक्रम क्षितिज पहाडीको व्यवसाय मार्फत तपाईँको आफन्तीसम्म जोड्नेछौ अनि तपाईँले पुग्नुहुनेछ भीत मरुन्जेल तपाईँका मनका थालहरू रेडियो अरुणको तरंगमा हरेक साताको आइतबार बुधबार र शुक्रबार राति मिडिया प्रेमी मनहरूको संयोजनमा कार्यक्रम क्षितिज पहाडी रेडियो कार्यक्रम क्षितिज पहाडीलाई प्रायोजन गर्ने साथीहरू छविलाल राई पहौले साइला चैनपुर नगरपालिका नौ किराँत चौक भित्रे शङ्खुवा सभा
1: सपना साथङ्खर मादी नगरपालिका चार देवढुङ्गा शङ्खुवा सभा
0: जीवन फागन सभा पोखरी गाउँपालिका चार शङ्खुवा सभा हाल मलेसिया
1: युनिसा तामाङ धर्मदेवी नगरपालिका चार मामलिङ शङ्खुवा सभा
0: निशान युङहाङ मङ्सेबुङ गाउँपालिका तेन इलाम
1: ठुल्दाई श्रीराम दाहाल चैनपुर नगरपालिका एघार लोहाकोट शङ्खुवा सभा
0: राजविरही काइला इटहरी सुनसरी हाल मलेसिया
1: निरुषा खालिङ राई चैनपुर नगरपालिका नौ भित्रे शङ्खुवा सभा
0: देवराज राई चैनपुर नगरपालिका दस लेवारिङ शङ्खुवा सभा हाल काठमाडौँ
1: हिमाल चामलिङ राई सभा पोखरी गाउँपालिका दुई ज्यामिरे शङ्खुवा सभा हाल मलेसिया
0: सुजन कुलुङ राई सिलिचुङ एक बैसिन्दा शङ्खुवा सभा हाल कतार
1: जुनिता चामलिङ राई फेदिम नगरपालिका पाँच सरसिउला केराबारी पाँचथर हाल कुवेत
0: विजय लिम्बु पाँच खपन नगरपालिका एक कुसुवा शङ्खुवा सभा हाल मलेसिया
1: सन्तोष यखा चैनपुर नगरपालिका एघार लोहाकोट शङ्खुवा सभा हाल कुवेत
0: प्रदेशी ललित बल भोजपुर एक भाङराङ भोजपुर हाल साउदी अरब
1: विश्वजित जिमी धर्मदेवी नगरपालिका दुई तामाफोक शङ्खुवा सभा हाल कतार
0: नवीन गुरुङ पाँच खपन नगरपालिका नौ शङ्खुवा सभा हाल मलेसिया
1: शुक्रराज यखा चैनपुर नगरपालिका दस खराङ शङ्खुवा सभा
0: गजेन्द्र जिमी चैनपुर नगरपालिका एघार लोहाकोट शङ्खुवा सभा
1: सन्तोष काफले सडानन्द नगरपालिका आठ दिङला भोजपुर
0: सुरज राई तुम्सा पोवादुम्मा गाउँपालिका पाँच भोजपुर हाल मलेसिया
1: र सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका दस खराङ शङ्खुवा सभा

0: अचेल यो मन एकसुर भएको छ, अचेल यो मन एकसुर भएको छ, हाँसो खुसी सब दूर भएको छ, अचेल यो मन एकसुर भएको छ। नियतमा त कतै खोटो थिएन र पनि, नियतमा त कतै खोटो थिएन र पनि, आफ्नै इमान दाउ लगाउने कसुर भएको छ, अचेल यो मन एकसुर भएको छ, हाँसो खुसी सब दूर भएको छ। जान्दा जान्दै दैवले मेरो सब सुन्दैन भने, जान्दा जान्दै दैवले मेरो बह सुन्दैन भने, मन्दिर धाउने एउटा भूल जरुर भएको छ, अचेल यो मन एकसुर भएको छ, हाँसो खुसी सब दूर भएको छ। हिजोसम्म मेरो आँगन आफ्नाहरूको महफिल थियो, हिजोसम्म मेरो आँगन आफ्नाहरूको महफिल थियो, आज आफ्नै छाया साथ सुन्न मन्जुर भएको छ, अचेल यो मन एकसुर भएको छ, हाँसो खुसी सब दूर भएको छ, अचेल यो मन एकसुर भएको छ। प्रिय मन, हार्दिक हार्दिक स्वागत अनि न्यान रात्रिकालीन सांगीतिक अभिवादन कार्यक्रम क्षितिज पारीको पर्खाईमा बस्नुभएका तपाईँ सम्पूर्ण सम्पूर्ण रेडियो पारेकी मनहरूलाई आज पनि मैले उसरी नै हार्दिक हार्दिक नमन गर्दै गर्दै कार्यक्रम क्षितिज पारीको ढोका उघारिसकेको छु, ढोका खोलिसकेको छु। र यो यात्रामा म तपाईँकै आफन्ती दुर्गा यति बेला तपाईँका सम्झना सन्देशहरू तपाईँका आफन्तीसम्म सम्प्रेषण गर्नको लागि जोडिएको छु। रेडियो अरूणलाई तपाईँले यति बेला 97.6 मेगाहर्जको फ्रिक्वेन्सीमा कोशी प्रदेश अनि आसपासका भूभागहरूबाट एकैसाथ सुनिरहनु भएको छ, साथ दिइरहनु भएको छ। सँगसँगै रेडियो अरूणका विभिन्न डिजिटल प्लेटफर्महरू पनि छन्। रेडियो अरूणलाई www.radioarun.com.np, त्यसै गरी हाम्रो पात्रो नेपाली पात्रो, त्यसै गरी अल नेपाल रेडियो FM लगायतका विभिन्न एप्लिकेशनहरूबाट सहज रूपमा यो यात्रालाई संसारभरबाट तपाईँले सुन्न सक्नुहुन्छ। सँगसँगै रेडियो अरूणको आधिकारिक फेसबुक पेज रहेको छ, रेडियो अरूण 97.6 मेगाहर्ज। यहाँबाट कार्यक्रम चाहिँ लाइभ यति बेला आइरहेको छ, तपाईँले लाइभ हेर्दै र सुन्दै हुनुहुन्छ। तपाईँ सबै सबै मनमुटुहरूलाई मैले उसरी नै हार्दिक हार्दिक नमन गर्न चाहे। अनि सँगसँगै मलाई एउटा रहर जाग्यो, मेरो व्यक्तिगत टिकटक आइडीबाट पनि तपाईँसँग यति बेला सँगै जोडियौं लाग्यो, र म तपाईँसँग यो कार्यक्रम भई टिकटक लाइभ मार्फत पनि तपाईँसँग जोडिने जमर्को गरेको छु। दुर्गा कटवाल, तपाईँले सर्च गर्नुभयो टिकटकमा गएर भने मलाई त्यहाँ तपाईँले सहज रूपमा भेट्नुहुनेछ, र यो यात्राभरि तपाईँ हामी सँगै यात्रा गर्नेछौ। विशेष गरी घरदेशदेखि परदेशसम्मका मनमुटुहरूलाई जोड्दै जोड्दै यो यात्राले निरन्तरता पाइरहेको छ। विगत लामो समयदेखि करिब 12 वर्ष बितिसक्यो यो यात्राले निरन्तरता पाएको, र यो यात्रालाई यति बेला मिडिया प्रेमी मनहरूले संयोजन गर्नुभएको छ। मिडिया प्रेमी साथीहरूले यो यात्रालाई साथ दिनुभएको छ, विशेष गरी उहाँहरूले महत्वपूर्ण भूमिका खेल्नु भएको छ यो कार्यक्रम ल्याउनको निम्ति। र यति बेला यो यात्रामा अब म तपाईँसँग ढिला नगरिकन जोडिन्छु। तपाईँलाई आज अलिकति अनौठो पनि लाग्यो होला, केही समय कार्यक्रम चाहिँ 8 बजेदेखि 9 बजेसम्म तपाईँले सुन्दै आउनु भएको थियो, केही प्राविधिक समस्याहरू थिए, केही समस्याका बावजुद हामीले यो कार्यक्रमको चाहिँ समय तालिकालाई थोरै चेन्ज गरेका थियौं, र अहिले फेरि हामी उही पुरानै सेड्युल अनुसार तपाईँसँग यो यात्रामा जोडिएका छौं। अब तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, पक्कै पनि यो यात्रामा जोडिँदै गर्दा, मैले तपाईँसँग कुरा गर्दै गर्दा, तपाईँले तपाईँका ती भनौँ न साथीभाइ इष्टमित्र, तपाईँका घर परिवार आफन्तहरूलाई मिठो सम्झना चाहिँ यो कार्यक्रम मार्फत गर्न सक्नुहुन्छ। अब म ढिला गर्दिनँ, यो यात्राभरि तपाईँलाई साथ दिनु छ, यो यात्राभरि घरदेशदेखि परदेशसम्मका साथीभाइहरूलाई जोड्नु छ, त्यो भएर पनि अब म ढिला नगरिकन यो यात्रामा तपाईँसँगै कुराकानी गर्छु। 9840 68 68 23 यो लाइन तपाईँको निम्ति खुल्ला छ, तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, आउनुहोला, जोडिनुहोला, कुराकानी गरौं। सँगसँगै तपाईँ जो यति बेला प्रवासबाट यो यात्रालाई साथ दिइरहनु भएको छ, सात समुद्र पारीबाट तपाईँ हामीसँग जोडिनु भएको छ भने 9840 68 68 23 लाइनमा वाट्सएप कल गर्नुहोला, तपाईँसँग कुराकानी गर्छु। अब म ढिला नगरिकन यो यात्राभरि तपाईँलाई समेट्नु छ, त्यो भएर पनि म फोन लाइनतर्फ लाग्छु। कोही साथीको आगमन भइसकेको छ यो यात्रामा, म उहाँलाई स्वागत गर्छु। को आउनु भएको छ, कहाँबाट हुनुहुन्छ, स्वागत गरौँ। हेलो,
1: हेलो,
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ? भोजपुरबाट को भन्नुभयो? वरुण चञ्चलले बोल्दै हुनुहुन्छ भोजपुरबाट। के छ वरुणजीको खबर खबर सुनाउनुहोस् न। आराम हुनुहुन्छ? एकदमै, हामीलाई पनि ठिकठाक छ वरुणजी। यो यात्रामा जोडिनु भयो कार्यक्रम क्षितिज पारीको व्यवसायमा। कार्यक्रम चाहिँ 8 बजेदेखि आउँथ्यो पहिला, अहिले फेरि पुरानै सेड्युल अनुसार 9 बजेबाट तपाईँ हामी अब यो यात्रामा निस्केका छौँ, जोडिएका छौँ। तपाईँले पनि तपाईँका साथीभाइ इष्टमित्रहरूलाई यो जानकारी गराउनु होला, तपाईँको पहुँचले भ्याएसम्म, है त? मेरो आवाज के छ, डिस्टर्ब सुनिरहनु भएको छ यहाँले? भनेपछि के समस्या होला सायदै, त्यो समस्याको समाधानतर्फ पनि हामी लाग्नेछौँ। हुन्छ, तपाईँका सम्झना सन्देशतर्फ लागौँ न।
1: हुन्छ, विशेष गरी अब तपाईँलाई एकदम गुड नाइट शुभ छ पनि, अनि त्यसरी बहिनी हिमाराई अनि आशिष नाइन बस्ने हाम्रो ढकाल धर्मराज सुमी लिम्बू प्रवीण मगन हिमा शेर्पा सुन्ता कुलुङ सुमी सुन्ता हाम्रो सानो कमला अशिष सोताङ पूर्वेली आकाश साई सरस्वता पोखरेल कमला मुखिया मुना मुखिया अनि त्यसरी हाम्रो कृष्ण तामाङ अनि सुनिम शेर्पा सुरज श्रेष्ठ शीर्ष
0: वरुणजी। हजुर, तपाईँको आवाज कट्यो बिचमा।
1: हुन्छ, अब जोरात्रीले मलाई वरुण चञ्चलले भनेर चिन्नुहुन्छ, सबैसँग गुड नाइट भन्दै छुट्टिन्छ है। बाई
0: बाई, हस् नमस्कार, छुट्यौँ। वरुण चञ्चलेसँग कुराकानी गरी भोजपुरबाट यो यात्रामा जोडिनु भयो, सबैलाई सम्झनु भयो, साथीभाइ इष्टमित्र सबैको मिठो सम्झना गर्दै गर्दै यो यात्राबाट उहाँ छुट्नु भएको छ, फोन लाइनबाट बाहिरिनु भएको छ। हामी विशेष गरी प्रवासमा रहनुभएका साथीभाइहरूलाई चाहिँ वाट्सएप कल मार्फत जोड्ने गर्छौँ, र तपाईँ प्रवासमा जो हुनुहुन्छ तपाईँलाई चाहिँ सिधै नम्बरमा सम्पर्क गर्न सहज हुन्छ भने त्यताबाट पनि तपाईँ जोडिन सक्नुहुन्छ। यो जानकारी पनि मैले तपाईँलाई गराएँ, र एकजना साथी आउनु भएको छ, म उहाँसँग कुरा गर्छु। हेलो, हेलो, हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ, कहाँबाट? हेलो, कृष्ण तामाङ घर शङ्खुवा सभाको 5 कपन वाना, यति बेला चाहिँ साउदीमा छु भन्नुभयो होइन? एकदमै हाम्रो खबर खबर ठिकठाक छ कृष्णजी, एकदम आराम कुशल छौँ हामी। सुनाउनुहोस् न तपाईँको के छ, तपाईँ सात समुद्र पारी हुनुहुन्छ है?
2: मेरो एकदम ठिकठाक छ, ड्युटी सघाएर
0: आएर बस्नु भयो, ल ठिक छ, खुसी लाग्यो यो यात्रामा जोडिनु भयो। अब तपाईँको घर परिवार आफन्तहरूले पनि तपाईँलाई सहायदै यो यात्राभरि अब सुन्नुहुन्छ, साथ दिनुहुन्छ होइन? चाडबाडहरू पनि नजिकै नै छन्, के छ यो दसैँमा घर आउने माहौल त छ या छैन, तपाईँको कस्तो के छ अवस्था? ल ठिक छ, अब जे छ जस्तो छ जहाँ हुनुहुन्छ त्यही अब खुसी हुने कोसिस गर्नु पर्यो, के गर्नु, अब कर्मले जता जता डुर्याउँछ त्यतै त्यतै लाग्नै पर्यो होइन? हुन्छ कृष्णजी, यात्रामा जोडिनु भयो खुसी लाग्यो, अब तपाईँका सम्झना सन्देशतर्फ लागौँ।
2: मेरो सम्झनाको सन्देशहरू राख्नुपर्दा त यहाँ बोल्दै हुनुहुन्छ मम्मी वालातिर हुनुहुन्छ, उहाँले पनि एकदम गुड नाइट शुभ छ पनि भन्न चाहन्छु, अनि त्यसै गरी नाना हुनुहुन्छ भापातिर, उहाँलाई पनि एकदम मिस गरिरहेको छु नाना भन्न चाहन्छु, अनि भेरा चाहिँ हुनुहुन्छ इलामतिर, उहाँलाई पनि एकदम मिस गरिरहेको छु भन्न चाहन्छु, अनि त्यसै गरी मामु हुनुहुन्छ जुनिता चामलिङ, अनि त्यसै गरी हाम्रो बाजे दिनु विदाय बिना चामलिङ, अनि बोल्नु दिउँसा राई सुनिता कुलुङ अस्मिताङ सरस्वत पोखरेल, अनि राजुरै काइला कविता राई सुजन तामाङ मारे वरुण चञ्चले, अनि त्यसै गरी हाम्रो सन्ध्या शेर्पा सनमाया शेर्पा सुनिम शेर्पा अनि सुस्मिता नाछिरिङ राज गरे मगर आशिष बस्ने ढकल धर्मराज अनि हाम्रो सचाइ तुम्सा सर हुनुहुन्छ, उहाँलाई एकदम गर्न चाहन्छु, अनि त्यसै गरी हाम्रो सानो कमला हुनुहुन्छ, अनि त्यसै गरी सपना मोक्तान, अनि त्यसै गरी हाम्रो शिशुर चञ्चले सुरज श्रेष्ठ अनि हाम्रो धेरै साथी हुनुहुन्छ, सन्तोष काफले, चञ्चली कुलुङ सर, मिलाल लगायत धेरै धेरै साथीहरू हुनुहुन्छ, सबैलाई मिस गराएको छु, कसैलाई पनि बिर्सेको छैन भन्दै बिदा हुन चाहन्छु। हस्त बजाए
0: हस् नमस्कार। छुट्टी हो यति बेला कृष्ण तामाङसँग कुराकानी गरे, यो यात्रामा जोडिनु भयो, सात समुद्र पारीबाट जोडिनु भयो, सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ। तपाईँ पनि आउन सक्नुहुन्छ यो यात्रामा। चाहिँ मैले घरदेशदेखि परदेशसम्मका साथीभाइहरूसँग कुराकानी गर्दै गर्दै यो यात्राभरि तपाईँसँगै रहन्छु। फोन लाइनमा कोही साथीको आगमन भएको छ, म उहाँलाई स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ हेरौँ। हेलो, हजुर नमस्ते, कहाँबाट को आउनुभयो? कुलुङबाट मेनुका बस्नेत भन्नुभयो है। मेनुका जी के छ?

0: हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट? हजुर को बोल्दै हुनुहुन्छ? हेलो हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट? मेरो आवाज सुन्नु भएको छ नि यहाँले? हजुर साथी लाइनमा हुनुहुन्थ्यो तर उहाँसँग कुराकानी मैले गर्न सकिनँ, उहाँसँग जोडिन खोज्दै थिएँ तर उहाँले मेरो आवाज सुनिरहनु भएको थिएन। के समस्या भइरहेको छ केही छैन, बिस्तारै यो समस्याको समाधान पनि होला है। यति बेला आउनु भएको छ साथी, को हुनुहुन्छ उहाँलाई स्वागत गर्छु। हेलो हजुर नमस्ते, को आउनुभयो? राजकलाजी बोल्नुभयो, कहाँबाट राजकलाजी? सोलुखुम्बुबाट है। के छ अनि तपाईँको खबर खबर सुनाउनुहोस् न।
1: मेरो खबर सबै ठिकै छ, यतातिर पनि सबै ठिकै छ, गाम्छी लागेको छैन, मौसम धेरै चिसो छ।
0: मौसम धेरै चिसो छ है, एकदम यतातिर ठिक ठाक छ, चिसो पनि छैन अहिले, तातो गर्मी पनि छैन होइन, एकदम ठिक ठाक छ। राजकलाजी जोडिनु भयो, खुसी लाग्यो। अब तपाईँका सम्झना सन्देश तर्फ लगाउन होला।
1: अनि के केन्द्र हुनु चाहिँ छोरा रवि नायक भन्न चाहन्छु, अनि मलाई राजकुला भन्ने सबैलाई भेट्नाइ
0: गर्दैछु। नमस्कार छुट्यौँ, राजकुलाजीसँग कुराकानी गरेँ सोलुखुम्बुबाट, व्यवसायमा जोडिनु भयो र सबैलाई सम्झदै सम्झदै राजकुलाजी पनि फोन लाइनबाट बाहिरिसक्नु भएको छ। केही छैन, यति बेला अर्को एकजना साथीको आगमन भएको छ, म उहाँसँग पनि कुराकानी गर्छु। आउनु भएको छ, को हुनुहुन्छ? हेलो हजुर रात्रिकालीन नमस्कार, को बोल्दै हुनुहुन्छ? युनिसा तामाङ बोल्दै हुनुहुन्छ मामलिङबाट है। के छ युनिसाजी खबर खबर, आराम हुनुहुन्छ हजुर? आराम कसले हुनुहुन्छ, खबर खबर ठिक ठाक छ भनेपछि अब तपाईँका सम्झना सन्देश तर्फ लगाउन त युनिसाजी।
1: मेरो सम्झना सन्देश राख्नुपर्दा फर्स्टमा नै हजुरलाई गुड नाइट आउँछ पनि भनेर
0: चाहे,
1: त्यस्तै गरी मेरो हस्बेन्ड हुनुहुन्छ कतातिर सन्देश तामाङ, उहाँलाई गुड नाइट आउँछ पनि मिठो सम्झना भन्न चाहन्छु। त्यहाँपट्टि हुनुहुन्छ दिनसराई भावना मगर, जुन्ता तामाङ हुनुहुन्छ बहिनी सपना तामाङ, सुदिन चन्द्रमाया, सानु कमला, दाई वरुण चन्द्रले, भाइ निमा शेर्पा, लगाई तपाईँ धेरैजना साथीहरू हुन्छ, नवीनले मलाई युनिसा तामाङ भनेर चिन्नुहुन्छ, तपाईँलाई गुटमा सुदस्तो पनि भन्दैछु के बजाई।
0: हस् नमस्कार छोट्यौँ, युनिसा तामाङसँग कुराकानी गरेँ, हुनुहुन्थ्यो धर्मदेवीको मामलिङबाट, सबैलाई सम्झदै सम्झदै व्यवसायबाट छुटेर गइसक्नु भएको छ युनिसाजी पनि। अब म तपाईँको लागि एउटा मिठो गीत राख्छु, स्वर्गीय स्वर सम्राट नन्दगोपालको आवाजमा सजिएको निकै सुमधुर एउटा गीत यति बेला तपाईँको लागि मैले तयारी अवस्थामा राखेको छु। यो गीत तपाईँको लागि राख्छु, त्यसपछि फर्केर आउँदाखेरि फेरि तपाईँसँग कुराकानी गर्दै तपाईँलाई तपाईँका आफन्तसम्म जोड्नेछु। यति बेला यो गीत तपाईँको लागि

0: हजुर, एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा। वास्तवमै एउटा मान्छेको कुरा, एउटा मान्छेले होइन जीवनमा पार्ने प्रभाव, जीवनमा त्यसपछि देखिने सकारात्मक अथवा नकारात्मक असरहरू धेरै नै हुन्छन्। वास्तवमा स्वर्गीय सुर सम्राट नन्दगोपालले गाउनु भएको यो गीत सुन्दै गर्दा तपाईँ हामी सबैजना हराएका थियौँ यो गीतमा, यो संगीतभित्र। यो गीत सँगसँगै तपाईँलाई फेरि पनि मैले हार्दिक स्वागत गर्न चाहे। कार्यक्रम हो क्षितिज पारी र रेडियो अरूण चाहिँ तपाईँले यति बेला सुन्दै हुनुहुन्छ। रेडियो अरूण मार्फत कार्यक्रम क्षितिज पारी यति बेला तपाईँको बस्तीसम्म सम्प्रेषण भइरहेको छ। म आवाजमा तपाईँकै साथी दुर्गा हो। पक्कै पनि तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, आउनुहोला, कुराकानी गरौँ। र यति बेला म फोन लाइनतर्फ लाग्छु, कोही साथीको आगमन भइसकेको छ यति बेला, उहाँलाई स्वागत गर्छु। हेरौँ को हुनुहुन्छ कहाँबाट। हेलो, हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ? पाँच कपनदेखि रजनी विश्वकर्मा बोल्दै हुनुहुन्छ है। रजनीजी के छ खबर खबर तपाईँको? एकदमै मेरो पनि ठिकठाक छ, राम्रो छ, आराम कुशल छु है। एकदमै रजनीजी, तपाईँहरूले कामना गर्नुहुन्छ, तपाईँहरूले इच्छा हुनुहुन्छ होइन, तपाईँहरूका चाहनाहरू इच्छाहरू पक्कै पनि पुरा हुनेछन्। अब तपाईँले यति बेला चाहिँ आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सम्झन सक्नुहुन्छ ल?
1: हुन्छ,
0: नमस्कार, छुट्यो रजनी विश्वकर्मा पाँच कपनबाट यो यात्रामा जोडिनु भयो, कुराकानी गरे, सबैलाई सम्झदै सम्झदै छुटेर गइसक्नु भएको छ। यति बेला चाहिँ म टिकटक लाइभमा पनि छु है साथीहरू, तपाईँहरू सबैलाई मैले त्यताबाट पनि हार्दिक स्वागत गर्न चाहे। र यति बेला चाहिँ तपाईँले चाहिँ दुर्गा कटुवाल यो नाम चाहिँ सर्च गर्नुभयो भने, जो यति बेला रेडियो सुन्दै हुनुहुन्छ, विभिन्न हाम्रा डिजिटल प्लेटफर्महरूबाट यो कार्यक्रमलाई साथ दिँदै हुनुहुन्छ, तपाईँहरू टिकटक मार्फत जोडिन चाहनुहुन्छ भने दुर्गा कटुवाल चाहिँ सर्च गर्नुभयो भने मलाई सहज रूपमा त्यताबाट पनि तपाईँले भेट्न सक्नुहुन्छ, जोडिन सक्छौ तपाईँ हामी। र यति बेला म फोन लाइनतर्फ लाग्छु। हेलो हेलो, हजुर नमस्कार, को बोल्नु भयो कहाँबाट? राजबिरही काइला मलेसियाबाट है। एकदमै लामो समय भयो, तपाईँ निकै लामो समयको ग्यापमा चाहिँ फोन गर्नुहुन्छ होइन? होइन, कार्यक्रम त तपाईँहरूले सुन्नुहुन्छ, नियमित रूपमा साथ दिनुहुन्छ, तपाईँहरूकै साथ सहयोग सपोर्टले न हामी यहाँसम्म छौँ होइन। अनि नयाँ नौलो के छ तपाईँको, खबर सुनाउनुहोस् न।
2: नयाँ नौलो सबै एकदम ठिकै छ, कामहरू राम्रै चलिरहेको छ, मौसम भन्नुपर्दा एकदम अब नेपालमा जस्तै यता अब दिनै नै पानी परिरहेछ भन्नुपर्छ।
0: पानी एकदम धेरै परिरहेको छ त्यता पनि है, यता पनि पानीको त कुरै नगरौँ। एकदमै ठिकठाक ठिकठाक छ, हाम्रो खबर एकदम ठिकठाक छ, हामी आराम छौँ है। यो कार्यक्रम चाहिँ अब 8 बजेदेखि आयो, केही समय 2-4 महिना 5-10 महिना भनौँ न चाहिँ हामीले 8 बजेदेखि केही प्राविधिक समस्याहरू थिए, तर अहिले फेरि हामी 9 बजेदेखि उही पुरानै समयमा आएका छौँ। कति साथीहरूलाई यसले चाहिँ भनौँ न केही असर पनि पर्यो होला, मतलब सुन्ने कुराहरूमा होइन, कति साथीहरूलाई सहज भयो होला। के छ तपाईँहरू जो यति बेला मलेसियामा हुनुहुन्छ, तपाईँहरूलाई कस्तो हुन्छ यो समय?
2: होइन अब हामीलाई चाहिँ अब 8 बजी आउँदा पनि 9 बजी आउँदा पनि अब कामहरू काम हुँदा चाहिँ अलिकति गाह्रै हुन्छ, तर काम नहुँदा चाहिँ अब 8 बजी पनि ठिकै हो, 9 बजे पनि हामीलाई ठिकै हुन्छ भन्नुपर्छ सर मलाई चाहिँ होइन, अब अरू साथीहरूलाई चाहिँ केही असर पर्छ कि होइन।
0: ठिक छ, खुसी लाग्यो।
2: अब हुन त अब यता स्टेटसमा दिइराख्नु भएको थियो अब कार्यक्रम चेन्ज भयो भनेर, टाइम भयो भनेर अन्त सेयर गरेको छौँ हामीले, अब साथीहरूले थाहा पाउनुहुन्छ सायद।
0: पक्कै पनि होइन, धेरैजना साथीहरूले यति बेला फेसबुक लाइभमा पनि हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ होइन। उपस्थिति साथीहरूको उपस्थिति त्यस्तो घटेको मैले फिल गरेको छैन यो समय चेन्ज हुँदै गर्दा पनि.
2: अहिले यस्तो हुन्छ सर, अब झन् अहिले झन् राम्रो भयो, 9 बजी आउँदाखेरि एकदम राम्रो, अब धेरै एउटा रेडियोतिर पनि प्रोग्राम अब मिसिएको हुन्छ, त त्यही कारणले अहिले जस्ट 9 बजीबाट आउँदा झन् धेरै राम्रो भयो सर भन्नुभएको चाहिँ मेरो लागि
0: ल ठिक छ. हुन्छ, खुसी लाग्यो यो यात्रामा जोडिनु भयो, बेला बेलामा आउनुहुन्छ, कुराकानी गर्छौँ होइन. अब तपाईँका घर परिवार आफन्त साथीभाइहरूले सायदै तपाईँलाई सुन्दै हुनुहुन्छ, उहाँहरूलाई सम्झनुहोस् न.
2: हसन चाहिँ अब सबैभन्दा पहिला त हजुर लगायत रेडियोहरू एफएम इन्टरटेनमा नि एकदम शुभरात्री शुभ छ पनि एकदम धेरै सम्झना भन्न
0: चाहन्छु.
2: त्यसै गरी इन्टरभ्यू हुने घर परिवारमा एकदम धेरै धेरै सम्झना भन्न चाहन्छु. र केही साथीहरूसँग जानु पर्दा चाहिँ हाम्रो विजय लिम्बु सर हुन्छ, जयसी रामदार हुन्छ, मिताराज भलेबुगर, सिम्पल सलिना हुनुहुन्छ, त्यसै गरी अघि मात्रै कल गर्दै हुन्छ हाम्रो करुण चन्द होइन, कृष्ण तामाङ, अनि त्यसै गरी सन्माय सेप हुन्छ, सुनिम शेर्पा, जिन्ता तामलिङ हुन्छ, गीता पराजीजी हुन्छ, त्यसै गरी सानो कमला हुन्छ, एलसना तामाङ हुन्छ, कविता राई, साल सौर छेत्री हुन्छ, हिमा राई, सुरत राई तुन्छ हुन्छ, सुनिता तुलुङ, बिचा राई हुनुहुन्छ, त्यसै गरी राई सफल राई हुनुहुन्छ, सुस्मिता नसिन हुन्छ, अन्त गायन, अन्त गदलको राई हुन्छ, मिना तामलिङ, जीवन थापिङ, त्यसै गरी हाम्रो सपना तामाङ मुक्तान हुन्छ, लगायत ती पनि मलाई राख्नु एकाएर भनेको हुन्छ, हाम्रो फेसबुक लाइभबाट हेर्दै हुन्छ, टिकटक लाइभबाट हेर्दै हुन्छ, सबैलाई एकदम धेरै धेरै एकदम सुन्न भन्दै छुट्टी चाहिँ बाबा हेर्नुहोस् त्यही चाहिँ.
0: नमस्कार, छुट्यौ राज विरही काइला घरमाको इटहरी सुनसरी यति बेला चाहिँ छासुन्द्र पहाडी हुनुहुन्छ, मलेसियामा हुनुहुन्छ. फोन गर्नुभयो आफन्त साथीभाइ इष्टमित्रहरूको मिठो सम्झना गर्नुभयो, कुराकानी गऱ्यौं र फोन लाइनबाट बाहिरिनु भएको छ. म फेरि अर्को एकजना साथी आउनु भएको छ, उहाँसँग पनि कुरा गर्छु यो रात्रिकालीन प्रहरमा. क्षितिज पारी तपाईँको साथमा छ र साथी हुनुहुन्छ, स्वागत गरौं. हेलो, हजुर रात्रिकालीन नमस्कार, को बोल्नुभयो? निमु शेर्पा बोल्दै हुनुहुन्छ, चङखुरुङ 5 कपन 8 चङखुरुङबाट है. पक्कै पनि यसमा दुई मत छैन. अनि के छ निमुजीको खबर खबर सुनाउनुहोस् न.
3: मेरो खबर एकदमै ठिकै छ दाईहरू, आज बजीको प्रोग्राम पनि 9 बजी सरी गरेछ, अनि प्रोग्राम सधैँ कल ट्राई गर्दै थिएँ, कल पनि लागेको, खुसी छु. अनि तपाईँको खबर के छ?
0: एकदमै मेरो खबर खबर पनि ठिकठाक छ निमुजी, आराम छु है. हुन्छ, अब निमुजीले आफ्ना सम्झना सन्देशहरू राख्नुहोस् ल.
3: हुन्छ, पदमा त हजुरलाई कसरी गुड नाइट शुभ छ पनि साथमा मिठो मिठो सम्झना भन्न चाहे. अनि मेरो घर फ्यामिलीमा हुनुहुन्छ, मम्मीलाई पनि गुड नाइट शुभ छ पनि साथमा, स्वास्थ्यलाई पनि धेरै धेरै शुभकामना मम्मी भन्न चाहन्छु. अनि मेरो प्यार दिदीको बेटीर हुन्छ सानोमा क्षेत्र, गुड नाइट शुभ छ पनि दिदी, साथमा मिठो मिठो सम्झना भन्न चाहन्छु. अनि साथीहरू सम्झिनु पर्दा बहिनी बेनी शेर्पा, सुरेश राणा मगालाई गुड नाइट शुभ छ पनि मिठो मिठो सम्झना भन्न चाहन्छु. अनि तीर्थ सपना तामाङ, अनि दिल कुमार रुबाङ सा, चन्द्रमा तामाङ, सम्झना तामाङ, अस्मी सोताङ, अनि जुन्ता चामी राई, सोरज राई तुङसा, मन कुमारी कार्जी गुरुङ, रिमा थामी, दिल दुखी दिया, अनि भर्खरै कल गर्दै हुनुहुन्थ्यो, रजिना घटानी, अनि भूमिका राई, सुनिल शेर्पा, माया मोक्तम, साहित्य प्रेमी निर्मला, रन्जित राई, हिमाल चामली राई, अब साथीहरू त धेरै हुनुहुन्छ है, राजबिर लक्ष्मण सुवेदी, अनि अहिलेको समयमा जसले प्रोग्राम सुन्नुहुन्छ मलाई निमु शेर्पा भनेर चिन्नुहुन्छ, चिन्नुहुन्न, बाँकी नाम छुटेको साथीहरूलाई नि गुड नाइट शुभ छ पनि सम्पूर्णलाई मिठो मिठो सम्झना.
0: नमस्कार, यो रात्रिकालीन प्रहरमा 5 कपनबाट हामीसँग निमु शेर्पा जोडिनु भयो, कुराकानी गरे, सबैलाई सम्झनु भयो र फोन लाइनबाट बाहिरिनु भएको छ. यो रातको समय तपाईँसँग छु, तपाईँका आफन्तसँग तपाईँलाई जोड्दैछु. क्षितिज पारी यो एउटा पुरानो कार्यक्रम, विगत 12 वर्षदेखि बीचमा केही समय, केही महिना होइन केही दिन अवरोध भयो होला, नत्र भने तपाईँसँग निरन्तर आइरहेको एउटा कार्यक्रम, पुरानो कार्यक्रम. यो कार्यक्रम मार्फत तपाईँसँग म यति बेला जोडिएको छु, तपाईँलाई तपाईँका आफन्तसँग जोडेको छु र म ढिला नगरी फेरि पनि म फोन लाइनतर्फ लाग्छु. कोही साथी आउनु भएको छ, स्वागत गर्छु. हेलो, हजुर रात्रिकालीन नमस्कार, को बोल्दै हुनुहुन्छ?
4: म यता भोजपुर घरमै दुबईदेखि रोमन मुक्तान तामाङ.
0: घर भोजपुर, दुबईमा हुनुहुन्छ अहिले हाम्रो रोमनजी होइन त?
4: हजुर पक्कै भएन.
0: अनि के छ रोमनजीको खबर खबर, नयाँ नौलो सुनाउनुहोस् न.
4: मेरो खबर एकदमै ठिकठाकै छ दाइ, दुबईतिर भन्नुपर्दा पनि ठिकै छ, अहिले त जस्ट मौसम अलिक चेन्ज हुँदैछ, गर्मी बिस्तारै हराउँदैछ भनौँ न.
0: गर्मी बिस्तारै हराउँदैछ, मौसम चेन्ज हुँदैछ, सबैहरू कुराहरू ठिकठाकै छ होइन? ल ठिक छ रमनजी, आउनुभयो, अब तपाईँका सम्झना सन्देशतर्फ लगाउन ल।
4: अनि भोजपुरमा हुनुहुने घर परिवारमा धेरै धेरै माया सम्झना भन्न चाहन्छु। अनि राई मन्त्री अक्का राई, पूर्वेली अक्का राई, सुरज राई, गुम्सा राज राईलाई, यसन विराज राई, वरुण चञ्चल राई, हिमा राई, निमुनिसा तामाङ, सपना तामाङ, कल्पना तामाङ, अनि भूमिका राई, अनि सानु कमल, पुच्छियाम कला गुरुङ, सरस्वत पोखरेल, राई निरज कला, रञ्जना बाङ्ग, जति पनि अहिले प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्णलाई गुड नाइट सुरक्षा पनि भन्दै जान्छु ल। बाई बाई,
0: नमस्कार। छुट्यौ यो यात्रामा यति बेला हामीसँग जोडिनुभयो साथी रोमन मोक्तान दुबईबाट। यति बेला टिकटक लाइभमा जति मनमुटुहरूले हेर्दै हुनुहुन्छ, केही साथीहरूले नम्बर माग्दै हुनुहुन्छ 9840868823। तपाईँ स्वदेशभित्रै हुनुहुन्छ भने यो नम्बरमा सिधै सम्पर्क गर्नुहोला, यो यात्रामा तपाईँसँग जोडिन्छु, कुराकानी गर्छु। अनि तपाईँ यति बेला भनौँ न नेपालभन्दा बाहिरबाट, यो मुलुकभन्दा बाहिरबाट यो यात्रालाई साथ दिँदै हुनुहुन्छ भने 9840868823 नम्बर उही हो, तपाईँले सिधै सम्पर्क गर्न सक्नुहुन्छ अथवा तपाईँलाई चाहिँ वाट्सएपमा सहज हुन्छ होला सायदै, वाट्सएप मार्फत तपाईँले कल गर्न सक्नुहुन्छ र म तपाईँलाई तपाईँका आफन्तसँग जोड्छु, तपाईँको आवाजलाई संसारभर म सम्प्रेषण गर्छु रेडियो अनि रेडियो अरुणका विभिन्न डिजिटल प्लेटफर्महरू मार्फत। र यति बेला स्वागत गर्न एकजना साथीलाई। हेलो हेलो हेलो कोही साथी लाइनमा हुनुहुन्छ तर उहाँको आवाजलाई मैले राम्रोसँगले सुन्न सकिरहेको छैन, को हुनुहुन्छ? हेलो हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट? साथी हुनुहुन्थ्यो वाट्सएपमा, मैले कुराकानी गर्न सकिनँ, केही टेक्निकल समस्याहरू पनि भइरहेको छ यहाँ, म फोन लाइनतर्फ लाग्छु फेरि पनि। को हुनुहुन्छ कहाँबाट? हेलो हेलो हजुर दर्शन नमस्ते, को बोल्नुभयो कहाँबाट? को बोल्नुभयो कहाँबाट? ए स्काई नवीन इलामबाट है, के छ इलामको खबर, के छ स्काई नवीनको, के छ
5: हजुर?
0: घाम लागिरहेछ भनेपछि आज घाम लाग्यो इलाममा है? ए ल ठिक छ, यता चाहिँ आज दिउँसो अलिअलि घाम पनि लाग्यो, अलिअलि पानी पनि पर्यो, घाम पानी त्यस्तै त्यस्तै भयो यता चाहिँ है स्काईजी। अनि यो यात्रामा जोडिनु भयो, कसरी सुन्दै हुनुहुन्छ अहिले यो कार्यक्रमलाई? फेसबुक लाइभमा सुन्दै हुनुहुन्छ, हुन्छ। यो रात्रिकालीन प्रहरमा क्षितिज पारी तपाईँको साथमा छ र अब तपाईँलाई म तपाईँका आफन्तसम्म चाहिँ जोडिरहेको छु, तपाईँलाई विशेष गरी चाहिँ अब आफ्ना आफन्तहरूलाई सम्झने समय हो यो, हुन्छ सम्झनुहोस्।
5: सम्झनु पर्दाखेरि प्रोग्राम आउँदैछ है भनेर जानकारी दिने हाम्रो एउटा काल धर्म राज छ दुबईमा है, उसलाई एकदम गुड नाइट भन्न चाहन्छु। भान्जा छ प्रवीण गिरी दुबईतिर, अनि त्यसपछि हाम्रो सुधर सार्मिन राई चाहिँ यहाँमा आम्सु, अहिले चाहिँ समलेश्वरतिर, बुटुन कालतिर, सङ्कट आचार्य छ आम्सुमा, एक्सन विराट भोजपुरतिर, बुटुन तामाङ सेलानको कोलबटेमा, समला सिर्जना मुना मुखियाले गजनीतिबाट सुन्दै होला, दिल्छा राई चाहिँ चमैतामा, शङ्कर लिम्बूको भाकुटातिर, अनि त्यसपछि उत्तम रिजाल हुन्छ है ढाकातिर, गोपाल पौडेल, अन्तिममा भनेको हाम्रो बुटी आचार्य र महेन्द्र सुन्दर कार्की चाहिँ यात्राको पास्टरमा, सबैलाई गुड नाइट भन्नुभएको है।
0: नमस्कार, छुट्यौ पूर्वको सुन्दर नगरी इलामबाट स्काई नवीन, यो यात्रामा जोडिनु हो, सबैलाई सम्झनु हो र छुटेर गइसक्नु भएको छ, पक्कै पनि हामी तपाईँसँग कुराकानी गर्दै गर्दा तपाईँलाई तपाईँका आफन्तहरूसँग जोड्दै जोड्दै करिब 10 बजेसम्म तपाईँसँग रहन्छौँ र यति बेला यो समय म फेरि अर्को एकजना मनलाई स्वागत गर्छु, आउनु भएको छ फोन लाइनमा। हेलो
6: नमस्कार,
0: हजुर रात्रिकालीन दर्शन नमस्कार, राजु कटवाल है?
6: हजुरले नि बिर्सिनुहुन्न, म नै आज धेरै पछि बोल्न पाएँ तपाईँसित चाहिँ, आज भन्दा यो 9 बजेबाट त्यो भारत कार्यक्रम एकदम खुसी लाग्यो
0: पाएँ।
6: आराम हुनुहुन्छ हजुर?
0: एकदम ठिकठाक छु राजुजी, तपाईँ पनि आराम हुनुहुन्छ होला यही कामना गरेँ मैले। हुन्छ ल, अब खबर खबरहरू सबै ठिकठाक छ। अब भोजपुरको बारेमा मैले केही सुन्न परेन, साथीहरूले जानकारी अघि गराइसक्नु भएको छ। अब म तपाईँको सम्झना सन्देशतर्फ लाग्छु।
6: हुन्छ, हजुरलाई शुभेच्छाको सबै कामना गरे, रेडियो अरुण होल इन्टर टेन्सन लागि हजुर शुभेच्छाको सबैको कामना गर्छु, लगायत जति पनि कार्यक्रम सुनेर बस्नु भएको छ देश देश जति पनि साथीहरूलाई सबैलाई शुभकामना गुटाइसको सबैको कामना गर्छ। चिताउँछु, नमस्ते।
0: नमस्कार, छुट्यो राजु कटुवालसँग कुराकानी गरे, भोजपुरबाट व्यवसायमा जोडिनु भयो, फरक क्षमताको हुनुहुन्छ र पनि उहाँसँग धेरै प्रतिभाहरू छन्। यो यात्रामा आउँदै गर्दा उहाँले आफ्ना साथीभाइ इष्टमित्रहरूलाई सम्झेर बाहिरिनु भयो, उहाँ मिठा गीतहरू पनि गाउनुहुन्छ राजुजी। यति बेला म फेरि पनि अर्को साथीलाई स्वागत गर्छु, आउनु भएको छ, को हुनुहुन्छ? हेलो, रात्रिकालीन नमस्कार। हेलो, नमस्कार
7: हजुर, रात्रिकालीन नमस्कार।
0: हजुर, रात्रिकालीन नमस्कार हजुर, के छ सुरजी आउनु भएन?
7: हजुर,
0: सुरजीले थप कुरा अगाडि बढाउनुहुन्छ भनेर मैले चाहिँ तपाईँले ठ्याक्कै रात्रिकालीन नमस्कार भन्नुभयो, मैले पनि यताबाट रात्रिकालीन नमस्कार भने, तपाईँले कुरा अगाडि बढाउन चाहनु भएन होइन होइन होइन, तपाईँ जहिले आउँदा ठ्याक्कै यही स्टाइलमा आउनुहुन्छ, मैले आज चाहिँ स्टाइल तपाईँको अलिकति म आफैले चेन्ज गरिदिनु पऱ्यो भन्न खोजेको थिएँ, सकिनँ तर मैले। अनि के छ के छ, सुनाउनुहोस् नयाँ होला तपाईँको खबर।
7: मेरो नहुनलो खबर एकदम ठिक छ भन्नुपर्छ, हजुरहरूको पनि ठिकै छ भनिराख्नु भएको छ, सुरुदेखि नै प्रोग्रामकै साथमा भएको कारणले
0: होइन कार्यक्रमको समय अलिकति तलमाथि भयो, फेरि पनि हामी उही पुरानै समयमा फर्केका छौँ होइन, यसको असर तपाईँलाई छ कि छैन?
7: मलाई त असर हुँदैन नि, अब रातिको ड्युटी परेको हुन्छ कि मेरो सधैँ, अनि मलाई त राति जति बजी आउँदा नि ठिकै नै
0: पक्कै पनि। अब यहाँ स्वदेशमा रहनुहुने साथीहरूको लागि पनि यो समय ठिकै हुन्छ जस्तो लाग्छ, अब दिनदिनै अब यो दिनहरू छुटिन थाल्यो होइन, अब साँझमै अब 8 बजिदिन्छ, साथीभाइहरूले चाहिँ आफ्नो धन्दा सक्नु भए हुन्न, खानपिन सकिया हुन्न, एकातिर हामीले त्यो कुराको पनि फिल गऱ्यौँ, अर्कोतिर केही समस्या थियो, केही टेक्निकल समस्याहरू थिए, ती समस्याहरू पनि बिस्तारै अब समाधान हुँदैछन् होइन, त्यो भएर पनि हामी उही पुरानै समयमा फर्केका छौँ यति बेला।
7: अनि ठिक छ, अब स्वदेशमा अहिले जो जति हुनुहुन्छ उहाँहरूले पनि अवश्य सुनि नै भन्नुभयो होला, कार्यक्रमको प्रतीक्षामा सधैँ नै बस्नुहुन्छ होइन, सधैँ सुन्ने बानी भए पछाडि अब नसुनि निन्द्र नलाग्न सक्छ, त्यो हो, त्यो भएको हुनाले जो यति बेला ठिक्क सुन्दै आनन्दले
0: हुन्छ। अब यो यात्रामा तपाईँले आफ्ना सम्झना सन्देश राख्नुहोस् सरजी।
7: हुन्छ, आजको बसाइमा मेरो सम्झना सन्देश राख्नु पर्दा फर्स्टमा हजुर अनि रेडियो अरुण इन्डिया टिमलाई नै धेरै सम्झना सहित गुड नाइट शुभ सपनी बाँकी रहेको यहाँको पल सुखद विदेश भन्न चाहन्छु, अनि त्यस्तै गरेर भोजपुरको पौधमातिर हुनुहुन्छ मेरो घर परिवार लगायत सम्पूर्ण आफन्तजनहरूमा आफू आरामदै आरामको कामना गर्दै गुड नाइट शुभ सपनी भन्न चाहन्छु, भने केही साथीहरूको आमै लिनुपर्दा सर हुनुहुन्छ तीर्थ राई, रमन मुक्तान तामाङ, योग्य निम्याङ लिम्बू, अभागी छिरिङ पूर्वेली आकाश राई सर, लिम्बु विजय, राजविराई काइला, राज हले मगर, मातृका बस्नेत, अनि कृष्ण तामाङ सर हुनुहुन्छ, रञ्जित राई र वियोग राई सर हुनुहुन्छ, भने अनु शेर्प, अस्मी सोतङ, राजकला कुलुङ, अनु अभिषेक राई, सानुमाया शेर्प, कामी कमल वलिम लिम्बू, ईश्वरी म्याङ, अनित नको हुनुहुन्छ भने सरस्वत पोखरेल, स्वनिम शेर्पा, नाना भूमिका राई, मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ, मिडिया प्रेमी निमु शेर्पा, सुमित्र पासिन तामाङ, साइली सोनिया कुलुङ, सपना तामाङ मोक्तान, अनमोल छेत्री, दिम्बु खिरिया लगायत मलाई सुरज राई तुम्छ भनेर चिन्नुहुने, अन्त्यमा सुस्मिता नासिरिङ, पुष्पाञ्जली राई लगायत मलाई चिन्नुहुने सबैलाई भन्दै हजुरको बसाइबाट छुटिन चाहे हस्त, नमस्ते, शुभरात्री।
0: नमस्कार, शुभरात्री। यति बेला मलेसियाबाट सुरज राई तुम्सा, घर उहाँको भोजपुर हो, सबैलाई सम्झनु भयो, साथीभाइहरूलाई सम्झनु भयो, आफन्तलाई सम्झनु भयो, घर परिवारलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ फोन लाइनबाट। हामी क्षतिज पारीको प्रसायमा छौँ, घडीले 8:50 गएको संकेत गर्यो। अब समय धेरै त छैन, म अझै केही साथीहरूसँग कुराकानी गर्नु छ अनि एउटा मिठो गीत तपाईँलाई जाँदा जाँदै छोड्नु पनि छ। यति बेला म फोन लाइनतर्फ लाग्छु, कोही साथीको आगमन भएको छ। हेलो हेलो, हजुर, रात्रिकालीन नमस्कार, को बोल्दै हुनुहुन्छ? सुस्मिता नाचेरिङ, के छ सुस्मिता जी, खबर खबर तपाईँको? एकदमै मेरो पनि ठिकठाक छ, हामी सबै एकदम ठिकठाक छौँ। अनि सुस्मिताजी, अब तपाईँ पनि ठिकठाक हुनुहुन्छ, प्रवासको बसाई, विदेशको बसाई अब राम्रैसँग चल्दै होला दिनहरू, तपाईँका सम्झना सन्देश तर्फ लगाउन होला।
8: मेरो प्यारो भाइ गजेन्द्र, अनि दाई मौसम, भविन्द्र, बहुजी निर्मला, सिर्जना, निशा, अनि बधाई बधाई सबैजनालाई गुड नाइट उत्सव पनि भन्न चाहन्छु। अनि मरुमतिर आउँछ नाना दुर्गा, अनि मेरो प्यारो छोराको गर्ना छिरिङ छोरा रिवा सबैसँग गुड नाइट उत्सव पनि मिठो माया भन्न चाहन्छु। अनि पहिलो हुन्छ सानो सरकारलाई पनि गुड नाइट उत्सव पनि भन्न चाहन्छु। अनि अब छुट्टी हुन्छ माइती छोरीमा, उहाँलाई गुड नाइट उत्सव माइजु भन्न चाहन्छु। बहिनी जयगल खालीलाई पनि गुड नाइट उत्सव पनि भन्न चाहन्छु। अनि के साथीहरूको सम्झेर पर्दाखेरि अश्विनी सुतान, अनि सानो माया शेर्पा, अनि भर्खरै फोन गरेर जानुभयो सुरज राई तिन्सा, उहाँलाई पनि, अनि तीर्थ राई, अनि सन्देश गुरुङ, अनि राजश्री कायला, लिम्बु विजय
0: लगायत सबैलाई भनौँला। अब एकजना साथीलाई हटाउनु पर्छ यो यात्रामा, है त सुस्मिताजी? सुस्मिता नासेरिङसँग कुराकानी गरी कोविदबाट व्यवसायमा जोडिनु भयो, सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ। हामी यो यात्राको आखिरीमा छौँ, घडीले 10:00 तर्खरमा छ। म अब केही साथीहरूसँग अझै कुराकानी गर्छु। यति बेला यो यात्रामा एकजना साथीको आगमन भएको छ, म उहाँलाई स्वागत गर्छु ढिला नगरिकन। को हुनुहुन्छ हेरौँ। हेलो हेलो, रात्रिकालीन नमस्कार, के छ खबर खबर विजयजी, आराम हुनुहुन्छ?
9: एकदम आरामै छु सर, तपाईँको प्रोग्राम
0: कल धेरै गर्नुभयो, तपाईँको कल आइरह हुन्छ, मैले स्क्रिनमा देखिरहेको हुन्छु, अर्को साथीसँग कुरा गरिरह हुन्छु, त्यति बेला फेरि तपाईँको कल बाहिरिसकेको हुन्छ यो मोबाइलको स्क्रिनबाट, के गरौँ है, यस्तै रहेछ। सबै साथीहरूलाई समेट्न मन हुन्छ, समय थोरै हुन्छ होइन विजयजी? अनि के छ, आराम हुनुहुन्छ तपाईँ?
9: एकदम आरामै छु सर, म त ड्युटीतिर छु, प्रोग्राम चाहिँ अब हेरिरहेको छु
0: भन्नुपर्छ। कार्यक्रम हेर्न पाउनु भएको छ, रेडियोको कार्यक्रम पनि हेर्न पाइया छ होइन, प्रविधिले जेस फड्को मारेको छ।
9: इन्टरनेटको अब जमाना होइन सर, सबै रेडियो पनि टिभी जस्तै हेर्नु पाइएको त त्यसैमा खुसी छौँ सर।
0: अब हामी रेडियोमा काम गर्ने रेडियो कर्मीहरू पनि अलिकति सिङ्गार पेटारमा चाहिँ बढी लाग्नु पर्ने हो होइन?
9: पक्कै पनि सर।
0: ल विजयजी, अब समय थोरै छ, तपाईँसँग धेरै कुराकानी गर्ने मन थियो, तपाईँका सम्झना सन्देशतर्फ लाग्छु म। अब
9: हुन्छ सर, रात्रिकालीन सम्झनाको सन्देश राख्नु पर्छ, सर्वप्रथम त रेडियो अर्जुन होल इन्टर टिम लगायत दुर्गा सर अनि रमा मिश्रले विशेष सम्झना गुड नाइट भन्न चाहन्छु। अनि शङ्कर सभा 555 रहनु मेरो घर परिवार मिठो माया सम्झना, केही साथीहरूको नाम लिनुपर्दा स्वरा मिश्र लिम्बू, भारतीय लिम्बूलाई गुड नाइट भन्न चाहन्छु। अनि भर्खरै कल गर्नुहुने सुस्मिता नासेरी, राजबिराई काइला, हाम्रो बरुण चञ्चले अनि साइली सोनियालाई पनि गुड नाइट भन्न चाहन्छु। त्यस्तै गरी सलिमी शेर्पा अनि सुनिता गुलुङलाई पनि गुड नाइट भन्न चाहन्छु, अनि सानुमा शेर्पा, निमु शेर्पा, अनि जीवन बाबे, कृष्ण तामाङ, सुरसुरा डुङसा, अनि मिना चामलिङ, कमला काली कमला वानेम लगायत अब धेरैजना साथीहरू हुनुहुन्छ है। अब समयको अभावको कारण तपाईँको नाम लिन सकिनँ, क्षमा पाऊ भन्दै अब म छुट्टिन चाहन्छु। नमस्ते, सेवाहरू, बाई
0: बाई। नमस्कार, सेवाहरू, बाई, छुट्यौँ। यति बेला मलेसियाबाट विजय लिम्बू यो यात्रामा जोडिनुभयो, कुराकानी गरे, सबैलाई सम्झँदै सम्झँदै छुट्नुभयो। अब समय त धेरै छैन, मैले एकजना साथीसँग छोटो कुराकानी गर्ने जमर्को गरे, घडीले 9 बजाउनै लाग्यो, के गरौँ। स्वागत गर्छु एकजना मनलाई। हेलो,
10: नमस्ते।
0: हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ? रियात्मा जी, घर भोजपुर, यति बेला कहाँ हुन्छु, कहाँ छु भन्नुभयो?
10: म केसी
0: बाबा, फुल फर्म भनिदिनुहोस् ल, यसको मैले अलि बुझिन।
10: हजुर,
0: कुन ठाउँबाट भन्नुभयो?
10: केसीबाट।
0: यसको फुल फर्म भनिदिनुहोस् न। साउदी भनिदिनु पर्यो नि त, साथीहरूले बुझ्नुहुन्न, अब जो त्यहाँ हुनुहुन्छ उहाँहरूले त बुझ्नुहुन्छ होइन। यता डिकेटी सिपिआर भन्ने जस्तो हुन्न नि त अब प्रवासको होइन। ल ठिक छ, अनि के छ हाम्रो रियात्माजीको खबर?
10: त्यही सब ठिक छ भन्नुपर्छ, भर्खरै चुपीबाट आएर यसो कुरो कम सुन्दै बसेको फोन आन्दा
0: बल्ल बल्ल लाग्यो है।

0: होइन नौ होइन रहेछ दस चाहिँ बजाउनु भएको रहेछ है। अब तपाईँका सम्झना सन्देशतर्फ लाग्छु म।
1: मेरो सम्झना सन्देश राख्नुपर्दा हजुरहरूलाई रेडियो नेफएम हो र परिवारलाई धेरै सम्झना अनि भोजपुरमा रहनुहुने घर फ्यामिली दादा मम्मी दाई भाउजू दाबु नानीहरूलाई पनि धेरै सम्झना भन्न चाहन्छु। अनि दाईहरू हुनुहुन्छ हाम्रो राजविजय गाईमा गाई श्रेष्ठ सुर सुशी चन्चाले अनि हाम्रो सुरज सुनिसा दादा हुनुहुन्छ लिम्बू विजय दादा हुनुहुन्छ हाम्रो यता जुष्ट कान्छा अनि यता लगायत अब गाई बरुण चन्चले हिमा राई हुनुहुन्छ अनि बहिनी सुविता गुरुङ किराती अर्पण लगायत अब धेरै साथी सुरज मलेरियामा किरातीको आवाज पछि सम्पूर्ण साथीलाई धेरै सम्झना सबैजनालाई गुड नाइट भन्ने छुटिन्छु। नमस्ते बुबाई।
0: नमस्ते बुबाई छुट्यौँ रियातमा रितु यात्रामा जोडिनु भयो साउदीबाट सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ। अब मैले पनि तपाईँसँग छुटिनुपर्छ घडीले दस बजाउनै लाग्यो दुई मिनट बाँकी छ। स्वर्गीय सर सम्राट नारायण गोपालको एउटा गीत मैले यति बेला तयारी अवस्थामा राखेको छु केही मिठो बात गरेर यो गीत अब तपाईँको लागि छोड्दछु मैले र तपाईँसँग अर्को एपिसोडमा समयले साथ दियो भने यसरी नै भेट्न आउने बाचासहित तपाईँसँग त्यहाँ धित मरिन मरुन्जेल भलाकुसारी गर्नको लागि आउने रहर मसँग जिउँदैछ भन्दै अब यो गीत तपाईँलाई छोड्दै छोड्दै तपाईँको बाँकी पल सुखद बितोस् यही कामना गर्दै गर्दै यो यात्राबाट आजलाई म आज्ञा चाहन्छु। हवस् त नमस्कार शुभरात्रि शुभ सपनी।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै
1: अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: आज विक्रम सम्बत 2083 साल असोज 12 गते सोमबार आश्विन कृष्ण द्वितीय 28 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: आजदेखि मौसममा सुधार हुने, जोखिम भने कायमी, 21 जनाको मृत्यु, 10 जना सम्पर्कविहीन, स्वेच्छाचारी पक्राउ, अनुसन्धान बिना नै रिहा र एकै वर्षमा शिक्षा र भ्रमणका लागि 2 खर्ब बाहिरियो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको जुम्ली स्याउको बजार खोज्दै सहकारी शीर्षकको शुभ समाचार।
0: जुम्लाका बगैंचामा यति बेला स्याउ टिप्ने चटारो छ। रातो हुँदै गएका स्याउका दाना टिपेर किसान कार्टुनमा राखिरहेका छन्। कतै परिवारका सबै सदस्य बगैंचामै व्यस्त छन् भने कतै मजदूर लगाएर स्याउ टिपिँदैछ। वर्षभरि गरेको मेहनत र लगानीको प्रतिफल चाहने समय भएकाले किसानका लागि यो मौसम उत्साहको हो, तर स्याउ पाक्नु जति खुशीको कुरा हो त्यसलाई उचित मूल्यमा बिक्री गर्नु त्यति नै ठूलो चुनौती पनि हो। जुम्लामा स्याउ उत्पादन बढ़दै गएको छ, बगैंचा विस्तार भएका छन्, फल टिप्ने बोटको संख्या बढ़ेको छ, तर उत्पादनको गतिसँगै बजारको आकार र पहुँच विस्तार हुन नसक्दा किसानले सधैं उचित मूल्य पाउने अवस्था छैन। स्याउ पाक्न थालेपछि व्यापारी बगैंचामै पुग्छन्। किसानले वर्षभरि गरेको खर्च, श्रम र जोखिमको हिसाब गर्न नपाउँदै मूल्य तोकिन्छ। तत्काल नगद आवश्यक पर्ने, भण्डारण सुविधा पर्याप्त नहुने र बजारसम्म आफै पुग्न कठिन हुने भएकाले कतिपय किसान व्यापारीले तोकेको मूल्य स्वीकार्छन्। यसपटक भने जुम्लाको स्याउ बजारमा केही फरक अभ्यास शुरू भएको छ। चन्दनदात बहुउद्देश्यीय सहकारीले यस वर्षदेखि किसानकै बगैंचामा पुगेर स्याउ खरिद गर्न थालेको छ। सहकारीले 3 लाख किलो स्याउ संकलन गरी देशका ठूला बजारमा पुर्याउने लक्ष्य लिएको छ। सहकारीका अध्यक्ष विष्णु बुढाका अनुसार यो स्याउ खरिद गर्ने कार्यक्रम मात्र होइन, किसान र बजार बीचको दूरी घटाउने प्रयास पनि हो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खाते खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने।
4: हो नि काका, राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भदौ 10 गते भोटेकोसीमा आएको विनाशकारी बाढ़ीले थला पारेका भूभाग अझै उठ्न सकेका छैनन्। बगेका सड़क र पुल निर्माणको प्रतीक्षामा छन्। क्षतिग्रस्त जलविद्युत आयोजना र घर बस्ती पुरानै अवस्थामा फर्किएका छैनन्। बेपत्ता आफन्तको खोजी जारी छ। भोटेकोसी बाढ़ीको घाउमा मौसमले फेरि अर्को चोट थपेको छ। लगातार 3 दिनदेखि परेको झरीले देशका विभिन्न भागको जनजीवन प्रभावित भएको छ। लगातारको झरीसँगै बाढ़ी पहिरो र डुबानले चन्दनको क्षति समेत गरेको छ। बाढ़ी पहिरो र डुबानले देशका विभिन्न गाउँ सहर डुब्नका साथै कतै सड़क र पुल बगाएको छ भने केही ठाउँमा विद्युत आयोजनामा समेत क्षति गरेको छ। पछिल्लो झरीले विशेष गरी मध्य र पश्चिम नेपालमा जनजीवन अस्तव्यस्त बनाएको हो। बाढ़ी पहिरोमा पनि 3 दिनमा मृत्यु हुनेको संख्या 3 दर्जन लागेको छ। केही सम्पर्क विहीन छन्। कतै पहिरोले घर पुरेको छ त कतै नदीले बस्ती डुबाएको छ, कतै घर नै बगाएको छ। प्रमुख राजमार्गमा पहिरो खसेर यातायात रोकिएको छ भने बाढ़ी पहिरोले विद्युत प्रसारण तथा वितरण प्रणालीमा समेत ठूलो असर पारेको छ। लगातारको वर्षाले जनजीवन प्रभावित भइरहेका बेला मौसम भने क्रमशः सुधारतर्फ जाने भएको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएसँगै नेपालमा वर्षाको गतिविधि घट्दै जाने मौसमविदहरूले बताएका छन्। आइतबार रातिदेखि भारी वर्षाको सम्भावना नरहेको मौसमविद संजीव अधिकारीले बताएका छन्। सोमबारदेखि मौसममा उल्लेख्य सुधार आउने उनको भनाइ छ। यद्यपि मौसम सुधार भए पनि लगातारको वर्षाले जमीन गलेको, नदी तथा खोलामा जलसतह बढ़ेको र पहिरोको जोखिम कायम रहेकाले प्रभावित क्षेत्रमा तत्काल जोखिम नघट्ने विभागको भनाइ छ। वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायम रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। वर्षा रोकिए पनि पहिरोको जोखिम अझै केही दिन रहने प्राधिकरणले बताएको छ। अझै केही दिन सतर्कता अपनाउन समेत आग्रह गरिएको छ। नदीको बहाव बढ़ेर हुने कटान र पहिरो अबको जोखिम रहेको समेत बताइएको छ। त्यस्तै बाढ़ीकै समय अझै बढ़न सक्ने देखिने समेत विभागले बताएको छ। नारायणीमा 25 वर्ष यताकै ठूलो बाढ़ी, नदी किनारका बस्ती संकटमा उपशीर्षकमा यसैसँग खबर छ। लगातारको वर्षापछि देशका प्रमुख नदीमा जलसतह बढ़दा नदी किनारका बस्ती डुबानमा परेका छन्। नारायणी नदीमा 2058 साल यताकै ठूलो बाढ़ी आएको छ। नारायणीमा 9 मिटरलाई खतराको तह मानिनेमा आइतबार पानीको सतह त्योभन्दा करिब 2.5 मिटर माथि पुगेको हो। नारायणीको बाढ़ीका कारण पूर्वी नवलपरासीको गैराकोटदेखि त्रिवेणी धामसम्मको करिब 56 किलोमिटर नदी किनार क्षेत्रमा समेत असर परेको छ। त्यस्तै बागलुङमा 9 जनाको मृत्यु, टुट्यो सुधा यातायात उपशीर्षकमा खबर छ। बागलुङमा बाढ़ी पहिरोमा परेर 9 जनाको मृत्यु भएको छ। 3 दिनदेखि परेको अविरल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँ बाढ़ी पहिरोले मानवीय र भौतिक क्षति पुर्याएको हो। आइतबार बिहानैदेखि निस्की खोला, तमान खोला, बढ़ीगाड, ढोरपाटन, दरम खोलामा बाढ़ी आएको छ भने ग्रामीण क्षेत्रमा पहिरोले घर पुर्याएका छन्। पहिरोले घर पुरिँदा निस्की खोला गाउँपालिका 3 का एकै परिवारका 4 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 36 वर्षीय श्याम कुमारी विक्क, उनका 13 वर्षीय छोरा मनोज विक्क, 8 वर्षीय छोरा मुकेश विक्क र 3 वर्षीय छोरा निशान विक्कको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। भोटेगोष्ठीको पीड़ामाथि झरीको अर्को प्रहार, मध्य र पश्चिम नेपालमा जनजीवन अस्तव्यस्त शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
0: गोर्खापत्रले बाढ़ी पहिरोमा 21 जनाको मृत्यु शीर्षकमा खबर छापेको छ। अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो र डुबानमा परि हालसम्म 21 जनाको मृत्यु भएको छ। 747 परिवार प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अविरल वर्षा शुरू भएको पछिल्लो 4 दिनभित्र बागलुङमा 5 जना, पाल्पामा 4, म्याग्दीमा 6, रोल्पामा 1, धादिङमा 1, मकवानपुरमा 1, धनुषामा 1, मनाङमा 2 जनाको मृत्यु भएको छ। वर्षाले सयौं घर, सड़क, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्याएपछि विभिन्न जिल्लामा उद्धार, राहत र अवरूद्ध सड़क खुलाउने काम तीव्र पारिएको छ। सबैभन्दा ठूलो मानवीय र भौतिक क्षति बागलुङ, पाल्पा र म्याग्दीमा भएको छ। बागलुङको ताराखोला 5 पहिरोमा परि मनबहादुर रोकाको मृत्यु भएको छ। निसीखोला 3, पन्थी खरियामा पहिरोमा परि श्याम कुमारी विकसहित 3 जनाको मृत्यु, 3 बालकको मृत्यु भएको थियो। प्रहरी प्रधान कार्यालयका अनुसार पाल्पाको माथगढ़ी 2, रूपसेमा शेरबहादुर चिदी तथा रिब्दीकोट 6, धुस्तुङमा कृष्ण मुरारी सारूको पहिरोमा परि मृत्यु भएको छ। माथागढ़ी 3, कसेनीको भैंसकट्टामा पहिरोमा घर पुरिदा लीलबहादुर घरती मगर, उहाँकी 17 वर्षीय छोरी दिना र छिमेकीकी 15 वर्षीय झरना घरतीको मृत्यु भएको प्रहरीले जनाएको छ। हिम पहिरोमा 2 को निधन, 10 जना सम्पर्कविहीन। यससँगै अर्को खबर, मनाङको हिमलुङ हिमालमा गएको पहिरोमा परेर 2 जनाको निधन भएको छ भने 10 जना सम्पर्कविहीन छन्। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार आइतबार बिहान मनाङको नार्पाभूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालको आधार शिविरमा गएको हिम पहिरोमा 2 जनाको निधन भएको हो। हिम पहिरोमा 10 जना सम्पर्कविहीन रहेका छन्।
2: जलवायु संकटले बढ़ाउँदै राज्यविहीनता शीर्षकमा खबर छ। जलवायु परिवर्तनले मानिसको दैनिकी मात्र होइन नागरिकता र राज्यसँगको कानूनी सम्बन्ध समेत जोखिममा पर्न थालेको छ। बाढ़ी, चक्रवात, समुद्री सतह वृद्धि, खडेरी र अन्य जलवायुजन्य विपदका कारण मानिस विस्थापित हुँदा परिचय पत्र, जन्म दर्ताका कागजात हराउने, जन्मदाता हुन नसक्नु र अर्को देशमा पुगेपछि नागरिकताको कानूनी हैसियत अस्पष्ट हुने जोखिम बढ़िरहेको छ। यही बढ़दो जोखिमलाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघ केन्द्रीय शरणार्थी सम्बन्धी निकाय र मेलबर्न विश्वविद्यालयको पिटर म्याकुमुलिन सेन्टर अन स्टेटलेसनेसले जलवायु परिवर्तनको सन्दर्भमा राष्ट्रियता र राज्य विहीनता सम्बन्धी विश्वव्यापी सिफारिश सार्वजनिक गरेका छन्। ती निकायका अनुसार जलवायु परिवर्तनको सन्दर्भमा राष्ट्रियता र राज्य विहीनताको विषयमा केन्द्रित यो पहिलो विश्वव्यापी सिफारिश हो। गत साता सार्वजनिक सिफारिश प्रतिवेदनले जलवायु परिवर्तन नागरिकता र राज्य विहीनताको सम्बन्धलाई एउटै नीतिगत ढाँचामा जोड़ेको छ। प्रतिवेदन अनुसार जलवायु परिवर्तन र राज्य विहीनता सम्बन्धी नीति लामो समयदेखि अलग अलग क्षेत्रमा केन्द्रित रहे पनि जलवायु संकटले ती दुई बीचको सम्बन्धलाई थप जटिल बनाइरहेको छ। यूएनएचसीआरका अनुसार सन् 2025 अन्त्यसम्म विश्वभरि करिब 45 लाख मानिस राज्यविहीन थिए, जसमध्ये करिब 90% जलवायु परिवर्तनका दृष्टिले उच्च जोखिममा रहेको देशमा बसोबास गर्छन्। अधिकांश राज्यविहीन मानिस सीमान्त अवस्थामा बस्ने र कतिपय देशमा उनीहरूको तथ्याङ्क नै उपलब्ध नहुने भएकाले वास्तविक संख्या योभन्दा धेरै हुन सक्ने प्रतिवेदनमा उल्लेख छ। दक्षिण तथा दक्षिण पूर्व एसिया, अफ्रिका र मध्य पूर्वका विभिन्न देशमा राज्यविहीन मानिसको ठूलो संख्या जलवायु जोखिमका उच्च क्षेत्रमा रहेको प्रतिवेदनमा उल्लेख छ। यूएनएचसीआरको तथ्याङ्क अनुसार बंगलादेशमा मात्र करिब 12 लाख, म्यानमारमा 5 लाख 19 हजार बढ़ी, थाइल्याण्डमा 6 लाख 10 हजार बढ़ी र मलेसियामा 1 लाख 34 हजार बढ़ी मानिस राज्यविहीन अवस्थामा छन्। तर जलवायु परिवर्तनका कारण मात्रै कति मानिस राज्यविहीन भइसके भन्ने विश्वव्यापी तथ्याङ्क भने अहिलेसम्म यकिन छैन।
0: पूर्व प्रधान न्यायाधीश जबरा 14 घण्टा प्रहरी नियन्त्रणमा के थियो सुरक्षा थ्रेट, किन छाड़ियो शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। शनिबार मध्यरातमा प्रहरीहरू एकाएक निवासमा प्रवेश गर्दा पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा सशंकित भए। राति 12:30 बजे निवास पुगेका प्रहरीसँग झण्डै 2 घण्टा उनले सवाल जवाफ गरे। प्रहरीले सुरक्षा थ्रेट रहेको बताउँदा उनले विश्वासै गरेनन्। हामीसँग हिँड्नुहोस् भन्दै प्रहरीले मनाउने प्रयास गरिरहे। प्रहरीको आशय बुझेर उनले सबै जानकारी आफन्तहरूलाई गराए। आइतबार बिहान 2:45 बजे जबरालाई काठमाडौँ टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याइयो। कार्यालयका प्रमुख एवं एसएसपी सन्तोष खड्काको च्याम्बरमा राखेर सोधपूछ शुरू भयो। किन यहाँ ल्याएको जबराले प्रश्न गरिरहे। जेएनजी समूहबाट सुरक्षा थ्रेट भएकाले सुरक्षार्थ ल्याउनु परेको बाध्यता प्रहरीले दर्शाए। एसएसपी खड्काले थपे, योभन्दा बढ़ी बताउन मिल्दैन श्रीमान। जबराले आफूलाई पक्राउ पूर्जी पनि नदिएको र मध्यरातमा ल्याएर आफूमाथि ज्यादती भएको आक्रोश पोखे। मध्यरातमा पक्राउ 14 घण्टापछि रिहा। प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङको सचिवालयबाट भएको आदेशका कारण व्यक्ति पक्राउ हुँदा प्रतिनिधि सभामा सत्तारूढ़ दलकै सांसदहरूले विरोध गर्दै आएका छन्। तर पूर्व प्रधान न्यायाधीश राणालाई पक्राउ गर्ने आदेश कसले दिएको हो, यसबारे प्रहरी र गृह मन्त्रालयका अधिकारीहरू पन्छिन खोज्छन्, जवाफ देखिँदैनन्। हिरासतमा भेट नै दिइएन। मध्यरातमा पूर्व प्रधान न्यायाधीश जबराको पक्राउले राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी चनाखो भए। उनकै नेतृत्वमा आयोग टोली टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयको गेट बाहिर 12:30 बजेतिर पुग्यो। भेटघाटका लागि करिब 45 मिनटसम्म प्रतीक्षारत रहयो। टोलीको उद्देश्य थियो मध्यरातमा घरबाटै नियन्त्रणमा लिएका पूर्व प्रधान न्यायाधीश जबराको अवस्था बुझ्नु र उनीसँग भेट गर्नु। शनिबार मध्यराति प्रहरीले महाराजगंज स्थित घरबाटै जबरालाई पक्राउ गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेर फर्केको केही घण्टामै प्रहरीले जबरालाई पक्राउ गरेको थियो। प्रहरीलाई कानूनी दायरामा ल्याउनु। आयोग प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा नेपाल प्रहरीबाट आयोगको टोलीलाई जबरासँग भेटघाट गरी जानकारी लिन रोक लगाएको उल्लेख छ। प्रहरीले गरेको व्यवहारप्रति खेद व्यक्त गर्दै आयोगलाई प्राप्त संवैधानिक एवं कानूनी अधिकारको सम्मान गर्न विज्ञप्ति मार्फत आग्रह गरिएको छ। तै चुप मै चुप, नियन्त्रणमा रहेका राणा कुन आधार र अवस्थामा नियन्त्रणमा राखिएका थिए भन्ने प्रश्नको जवाफमा गृह मन्त्रालय र प्रहरी उच्च अधिकृतहरू पन्छिन्छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्ले आफूलाई पर्याप्त जानकारी नभएको उल्लेख गर्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खण्डकासँग जानकारी लिन आग्रह गरे। राणालाई नियन्त्रणमा राखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खण्डका र प्रवक्ता रामेश्वर कार्की सम्पर्कमा आउन चाहेनन्। अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो। के थियो सुरक्षा थ्रेट, किन छोडियो शीर्षकमा।
2: एकै वर्षमा शिक्षा र भ्रमणमा 2 खर्ब बाहिरियो शीर्षकमा खबर छ। नेपालबाट विदेश अध्ययन र भ्रमणमा जाँदा मोटो रकम बाहिरिने गरेको छ। एक वर्षकै अवधिमा यी दुई प्रयोजनमा 2.9 खर्ब रूपियाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष 2082-83 नेपाली विदेश अध्ययन गर्न जाँदा 1 खर्ब 41 अर्ब रूपियाँ र घुम्न जाँदा 67 अर्ब 18 करोड़ रूपियाँ खर्च भएको छ। नेपालले आर्थिक वर्ष 2082-83 विदेशीको भ्रमणबाट 9 अर्ब 5 करोड़ रूपियाँ आमदानी गरेको भए पनि नेपालबाट 1 खर्ब 19 अर्ब रूपियाँ बाहिरिएको छ। विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्या बढ़नु र नेपालीमा अन्तर्राष्ट्रिय भ्रमणप्रतिको आकर्षण बढ़दै जानुले यस्तो खर्चमा वृद्धि भएको हो। शिक्षा र भ्रमणमा हुने खर्च नेपाली नागरिकको बदलिदो जीवनशैली, शैक्षिक आकांक्षा र आर्थिक गतिविधिलाई समेत प्रतिविम्बित गर्दछ। ठूलो परिमाणमा रकम विदेशीधार, देशभित्रको पूँजी परिचालन, शैक्षिक क्षेत्रको विकास र विदेशी मुद्रा व्यवस्थापनमा चुनौती थपिन सक्छ। पछिल्ला वर्ष विद्यार्थी अध्ययनका लागि विदेश जाने क्रम बढ़ेको छ। विद्यार्थी विदेश पढ़न जाँदा शुरूका वर्षमा स्वदेशबाट पैसा लैजाने गरेका छन्। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट जारी नो अब्जेक्सन सर्टिफिकेट को तथ्यांक हेर्दा आर्थिक वर्ष 2077-78 देखि 2000